0: सदस्य सहयोगको मागसँगै भ्रमणलाई राजनीतिक तथा कूटनीतिक भ्रमणमा सीमित नराखी पर्यटन प्रवर्धनको अवसरका रूपमा पनि प्रयोग गर्नुपर्ने व्यवसायको धारणा छ।
1: गुल्मीको मदन गाउँपालिका चार पावन पानीकी 48 वर्षीय डाल कुमारी खत्री शनिबार मृत फेला पर्नुभयो। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माका अनुसार मदानी गाउँपालिका एक अग्लुङ ठूलाचौर स्थित सन्त बहादुर विष्टको कोदोबारी सुरक्षाका लागि राखेको पोलमा छुँदा करेन्ट लागेर उहाँको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। बदलले कोदोबारीमा पसेर क्षति पुर्याउने भएकाले कोदोबारी वरिपरि विष्टले करेन्ट लगाएको थाहा भएको छ।
0: हरेक वर्ष भदौ 29 गते विविध कार्यक्रम

कार्यक्रमका साथ उत्सवका रूपमा मनाउँदै आएको राष्ट्रिय बाल दिवस यसपटक भदौ 10 गते आएको भोटिको सीए महाविपत्तिले खल्लो बनाएको छ। बालापनको रक्षा भविष्यको सुरक्षा भन्ने नारासहित मनाउने तयारी गरिएको राष्ट्रिय बाल दिवस 2083 भोटेको सी बाढ़ीबाट जनधनको क्षतिका साथै धेरै बालबालिका प्रभावित एवं बेपत्ता समेत भएकाले दिवसको कार्यक्रम स्थगन भएको छ।

0: एकमात्र डीटीएच सेवा डिस्ट होम
1: देश खुशी को कनेक्शन
2: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल ऑफर
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
2: शर्तहरू लागू हुनेछन्
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना प्रिय ग्राहक वर्ग प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ तपाईँ कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ कस्तो क्षति भएको छ कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस् तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस् हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ त्रिशुली शाखा सम्पर्क 98513-17966 गजुरी शाखा सम्पर्क 98513-18367 थुन्चे शाखा सम्पर्क 98513-17866 कल सेन्टर 015-721-165 टोल फ्री नम्बर 16601110 इमेल kathmandu.ro@advl.gov.np तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो यो कठिन समयमा हामी तपाईँको साथमा छौ कृषि विकास बैंक लिमिटेड
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
7: नेपाली खबरमा अब विदेशका खबर चीनी राष्ट्रपति शी जिनफिङले कृत्रिम बुद्धिमत्ता एआई व्यापार तथा लगानी सहजीकरण डिजिटल उद्योग स्मार्ट उत्पादन तथा प्रतिभा विकासका क्षेत्रमा विस्तारित ब्रिक्स सहकार्यका लागि 5 महत्वपूर्ण प्रस्ताव गरेका छन् नयाँ दिल्लीमा आयोजित ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन सम्बोधन गर्दै राष्ट्रपति शीले विस्तारित ब्रिक्सले विश्वमा अझ प्रभावकारी भूमिका निर्वाह गर्दै थप विकास हासिल गर्नुपर्ने तथा व्यावहारिक सहकार्यका लागि बलियो आधार निर्माण जोड़ दिएका छन्
8: अब खेल खबर नेपालमा गएको विनाशकारी बाढ़ी तथा पहिरोबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै इटालीको चर्चित फुटबल क्लब एएस रोमाले विश्व फुटबलको प्रतिष्ठित मंचबाट नेपालको पक्षमा आवाज उठाएको छ युरोपेली च्याम्पियन्स लीग अन्तर्गत 10 सेप्टेम्बरमा टर्कीको इस्तानबुलमा फेरन बाचे विरूद्ध भएको खेलमा एएस रोमका खेलाड़ीहरूले नेपालका लागि एकसाथ भन्ने सन्देश अंकित विशेष जर्सी लगाएर मैदान उत्रिएका थिए
7: अब विचार विश्लेषणको पालो हरितालिकासँगै नारीको धार्मिक र पौराणिक महत्व शीर्षकमा चुडामणी कोइरालाको विचार हिमालय टाइम्समा छापिएको छ हिमालय पुत्री पार्वतीले सानै हुँदादेखि मनको आफ्नो चिन्तन हर तरहले हिँड्दा खाँदा खेल्दा बस्दा सुत्दा वा जे सुकै गर्दा पनि उनै शिवजीलाई पति पाऊ भनेर शिवजीकै चिन्तन मनन पूजन आदि गर्दथिन् तर यो कुरा हिमालयलाई थाहा थिएन र पार्वतीको विवाह विष्णुसँग गर्ने निधो गरेछन् उक्त कुरा थाहा पाएर पार्वतीले साथीहरूसँग भनेकी थिइन् वैदिक कालमा नारी आमाहरूलाई पूर्ण रूपमा पूजाले सम्मान गरेको पाइन्छ अहल्या द्रौपदी तारा कुन्ती मन्दोदरी तथा पञ्चकन्या अर्थ अहल्या द्रौपदी तारा कुन्ती मन्दोदरी यी पाँच कन्यालाई जसले नित्य सम्झन्छ भने त्यसको महा पतक नाश हुन्छ यी नारीहरूले आफूले जे चिताए त्यही गर्न सक्दथे त्यसैले नारीहरूको बारेमा जति लेखे पनि अपुरो हुने गर्दछ
8: हवस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खिम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला नमस्कार

0: अहिले बिहानको 6 बजे हजुरको रेडियो 102.1 MHz।
1: खबर CIN खबर.com CIN को फेसबुक तथा यूट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
2: आज 2083 साल भदौ 29 गते सोमबार, सेप्टेम्बर 14 तारीक सन् 2026, नेपाल सम्बत 1146, भदौ शुक्ल पक्षको तृतीया तिथि, हरितालिका तीज, राष्ट्रिय बाल दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू। भोटेकोशी बाढ़ी प्रभावितलाई आवास खर्च दिइने, बालबालिकामा मानसिक विचलनको जोखिम, असोज एकदेखि कृष्णभीरको नयाँ ट्र्याकमा सवारी साधन सञ्चालन हुने,
3: कुलेखानीका तीनवटै आयोजनाबाट बिजुली उत्पादन, एमसीसी अन्तर्गत नेपाल भारत सीमापार प्रसारण निर्माण, देउबा नेतृत्वको कार्य समिति सदस्यलाई समेट्ने कांग्रेस संस्थापनको निर्णय,
1: कोशी प्रदेशमा सरकारका स्थायी संरचना निर्माणमा अलटाल, चीनसँगको व्यापार कोरोला नाकाको भर, केराले मूल्य पाउँदा दाङका किसान उत्साहित,
3: यमनमा युद्ध बढ्दा एक सातामै 2000 बढ़ी विस्थापित, युक्रेनलाई रूसका इन्धन डिपोमा आक्रमण रोक्न ट्रम्पको चेतावनी, साउदीमा सुरक्षा चुनौती,
1: र एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय क्रिकेट टोलीको घोषणा, बाढ़ी प्रभावित क्षेत्रमा सहयोग जुटाउन ट्रेन रन हुने, इन्डोर सुपर लीग सिजन 2 उपाधि पोखरालाई।
4: कयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरको सबैभन्दा शुरूमा, होल्डिङ सेन्टरमा बस्न नचाहने बाढ़ी प्रभावितहरूलाई सरकारले आवास खर्च दिने तयारी गरेको प्रसंग।
3: रसुवाको भोटेकोशी बाढ़ीबाट प्रभावित परिवारलाई सरकारले प्रत्यक्ष नगद राहत उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्रिपरिषदको निर्णय अनुसार पूर्ण रूपमा घर क्षति भई बसोबास अयोग्य भएका परिवारलाई अस्थायी बसोबास र जीविकोपार्जनका लागि मासिक नगद सहायता दिने भएको हो। सरकारले चारजनासम्म सदस्य भएका परिवार प्रति महिना 15,000 रूपियाँ उपलब्ध गराउने र 4 भन्दा बढ़ी सदस्य भएका प्रत्येक थप सदस्यका लागि मासिक 2,000 रूपियाँ थप गर्ने व्यवस्था गरेको छ। यो सहायता अधिकतम 6 महिनासम्म प्रदान गरिने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो।
5: पूर्ण रूपले क्षति भई बसोबास गर्न अयोग्य निजी आवासका प्रभावित परिवारहरूले जुन अहिले होल्डिङ सेन्टरमा नबसी निजी ढंगले अस्थायी बसोबास व्यवस्थापन गर्न चाह्यो भने त्यस्ता परिवारको लागि वैकल्पिक बसोबासको व्यवस्था नहुन्जेलसम्मका लागि बढ़ीमा 6 महिनासम्मलाई तत्काल राहत स्वरूप भनेर 4 जनासम्मको सदस्य संख्या भएकालाई चाहिँ प्रति परिवार 15,000 र सोभन्दा बढी सदस्य भएको परिवारलाई चाहिँ प्रति सदस्य थप 2,000 प्रति महिना दिने भन्ने जुन क्याबिनेटको 25 गतेको निर्णय अनुसार प्राधिकरणले पनि सर्कुलर गरिसकेको अवस्था छ। हाम्रो रेकर्ड अनुसार चाहिँ करिब 4,000 जना जुन सेन्टरमा बस्नु भएको छ उहाँहरू मध्ये हामीले तत्काललाई चाहिँ को को चाहिँ भाडामा सरकारले तोकेको रकम लिएर बस्न चाहनुहुन्छ उहाँहरूको चाहिँ टेन्टेटिभ केही प्रतिशत चाहिँ हामीले लिइसकेका छौँ। अलि धेरै नै त्यहाँ बसेको जनसंख्या चाहिँ भाडामा बस्न इच्छुक पनि देख्नु भएको छ।
3: यो सुविधा होल्डिङ सेन्टरमा नबसी आफैले वैकल्पिक अस्थायी बसोबासको व्यवस्था गर्ने प्रभावित परिवारलाई लक्षित गरिएको हो। यदि कुनै परिवारले नगद राहत लिन नचाहेमा सरकारले नै अस्थायी आवासको व्यवस्थापन गर्ने विकल्प पनि खुला राखिएको छ। सरकारले प्रारम्भिक क्षति मूल्याङ्कन सम्पन्न गरिसकेको र विस्तृत आवश्यकता मूल्याङ्कन प्रक्रिया जारी रहेको समेत जनाएको छ। सोही आधारमा पुननिर्माण तथा पुनर्स्थापना कार्यलाई तीव्रता दिइने तयारी छ। हालसम्म विभिन्न जिल्लाका 33 होल्डिङ सेन्टरमा 2,500 भन्दा बढ़ी प्रभावितले आश्रय लिइरहेका छन्। राहत उद्धार तथा पुनर्स्थापनाका लागि तीव्र रूपमा काम अघि बढ़ाइरहेको समेत प्राधिकरणले जनाएको छ।
1: यसैबीच सदरमुकाम धुन्चेबाट साफ्रुबेसीतर्फ जाँदा करिब 13 किलोमिटर सड़क सुरक्षित नै छ। 12 घुम्ती भन्दा माथिका बस्ती र सड़क खण्डहर बनेका छन्। सड़क सञ्जालमा रसुवा जोड़िँदैछ। चिलिमेमा उद्धारको प्रयास पनि चलिरहेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। यसैबीच 103 जनाको शव भने आफन्तलाई बुझाइएको छ। भदौ 10 गतेको भोटेकोशी बाढ़ीमा परि ज्यान गुमाउने मध्ये 103 जनाको मात्रै शव आफन्तलाई हस्तान्तरण गरिएको हो। मृतक मध्ये विभिन्न स्थानमा पहिचान खुल्ने अवस्थामा भेटिएका 103 शव आवश्यक कानूनी प्रक्रिया पूरा गरी आफन्तलाई बुझाइएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले जानकारी दिनुभयो।
6: त्यो शवहरूबाट निकालिएको पोस्टमार्टम डीएनए सैंपल टीथ बोन ये दुवै को परीक्षण शुरू नेपाल प्रहरी को केन्द्रीय विधि विज्ञान प्रयोगशाला राष्ट्रीय विधि विज्ञान प्रयोगशाला खुमलटार करी दुई ठाव दुई दुईवटा टीम कर चारवटा टीम ले अहोरात्र चौबीस घंटा बिना बिदा प्रोफाइलिंग में लग्न अवस्था समय धेरे लगने क्योंकि टीथ बोन में डीएनए निकालना कमती में चार दिन एकजना व्यक्ति को चार दिन लगने अवस्था ब्लड बड़ कमती में दुई दिन लगद रही डीएनए प्रोफाइलिंग को लगी नेपाल प्रहरी अर्थात राष्ट्रीय विधि विज्ञान प्रयोगशाला को क्षमता को साथ साथ ही त्यहाँ को जनशक्ति त्यहाँ को स्रोत साधन को साथ साथ ही हामीले छिमेकी मित्र राष्ट्र इंडिया चाइना कोरिया सिंगापुर लगायत को देशहरूबाट हामीले मेसिन जनशक्ति स्रोत साधनहरू पनि ल्याएको अवस्थाहरू छ।
1: अधिकांश शव पहिचान खुल्न नसक्ने अवस्थामा भेटिएका थिए। ती शव चितवन काठमाडौँ पाल्पा नवलपरासी लगायतका जिल्लामा जमीन मनी सुरक्षित रूपमा व्यवस्थापनको काम पनि अगाडि बढ़ाइएको छ। बाढ़ीले रसुवा नुवाकोट धादिङ लगायतका जिल्लामा मृत्यु र बेपत्ता भएका बाबुआमाका 102 जना बाल बालिकालाई आश्रय स्थल अर्थात होल्डिङ सेन्टरमा राखिएको छ। राष्ट्रिय बाल अधिकार परिषदले स्थानीय तह सुरक्षा निकाय र होल्डिङ सेन्टरबाट लिएको विवरण अनुसार बालिका 49 जना र बालक 53 जना गरेर कुल 102 जनालाई राखिएको हो। परिषदका सूचना अधिकारी रामबहादुर चन्दले बाढ़ीले कति बाल बालिकालाई बेपत्ता बनायो र यसबारेमा थप विवरण माग गरे पनि प्राप्त हुन नसकेको बताउनु भएको छ। उहाँले बाढ़ीमा कुल 1500 भन्दा बढ़ी बाल बालिकाको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको पनि बताउनुभयो। बाढ़ी प्रभावित बाल बालिकामा मानसिक विचलनको जोखिम र अपनाउनु पर्ने सावधानी बारेको विशेष कुराकानी केही बेरमा सुन्न सक्नुहुनेछ।
3: पृथ्वी राजमार्गको धादिङ स्थित कृष्णभीरमा बनाइएको नयाँ ट्रयाक सड़कको नयाँ ट्रयाकको परीक्षण भएको छ। निर्माणको अन्तिम तयारीमा रहेको ट्रयाकको हिजो गरिएको परीक्षण सफल भएसँगै एक असोजबाट यातायात पूर्ण रूपमा खुला गर्ने तयारी गरिएको हो। त्रिशुली नदीमा आएको बाढ़ीले सड़कको तल्लो भूभाग कटान गरेपछि 14 भदौमा कृष्णभीरमा करिब 100 मिटर सड़क भाँसिएको थियो। त्यसपछि पृथ्वी राजमार्ग ठप्प छ। पश्चिम नेपालबाट काठमाडौँमा आउजाउत गर्ने सवारी साधन प्रभावित भएका छन्। सोही कारण काठमाडौँमा खाद्यान्न ग्यास निर्माण सामग्री लगायतका अत्यावश्यक वस्तु आपूर्ति श्रृंखला प्रभावित भएको छ। हाल वैकल्पिक मार्ग प्रयोग भइरहेको छ। काठमाडौँभित्र हिँड्ने मुख्य सड़क अवरूद्ध भएपछि सड़क विभागले 19 भदौदेखि सोही स्थानको माथिल्लो क्षेत्रबाट नयाँ ट्रयाक खोल्न शुरू गरेको र यो ट्रयाक असोज 1 गतेदेखि पूर्ण रूपमा संचालनमा आउने गरी काम भइरहेको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले बताउनुभयो।
7: परीक्षणको रूपमा त्यही होल्डिङ भएका गाडीहरू ती गाडीहरूलाई पास गराउने बुलेट लगायतका ट्रकहरू केही बसहरू केही चाहिँ साना गाडीहरू पास गराउने काम भएको छ। अब परीक्षणमा चाहिँ अब राम्रै देखिएको छ होइन। अब यो नाली खन्ने र ग्राभेल हालेर त्यसलाई चाहिँ अझ व्यवस्थित बनाउनको लागि हामीलाई अझै 2-3 दिन जति समय लाग्छ। अब यही अवस्था रह्यो फेरि मौसमले पनि साथ दियो भने अब चाहिँ कृष्णभीरको पहिरोको जुन निर्माण गर्ने कार्य छ त्यो काम चाहिँ मंगलबार बेलुका अथवा बुधबार कम्प्लिट भएर हामीले चाहिँ पुगे रूपमा सवारी साधन आवागमन गराउन सक्छौ भन्ने।
1: कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको हिजोको बैठकले पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्य समितिमा रहेका सबैलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ। असोज 3 शुरू हुने महाधिवेशनमा सहभागी हुने तत्कालीन सदस्य सबै वर्तमान केन्द्रीय कार्य समितिमा मनोनयन गर्ने निर्णय पार्टीले गरेको हो। 15 महाधिवेशन प्रक्रियामा सहभागी हुँदा विशेष केन्द्रीय महाधिवेशन सम्पन्न हुनु पूर्व पार्टीका तत्कालीन केन्द्रीय कार्य समितिका साथीहरूलाई केन्द्रीय कार्य समितिको सदस्यको हैसियतमा सहभागिताका लागि विधान बमोजिम आवश्यक प्रबन्ध गर्ने निर्णय बैठकले गर्छ। केन्द्रीय कार्य सम्पादन समितिको निर्णयमा उल्लेख गरिएको छ। महामन्त्री प्रदीप पौडेलले पूर्व सभापति देउवादेखि विशेष महाधिवेशनपछिको केन्द्रीय कार्य समितिमा नरहेका सबैलाई केन्द्रीय सदस्य बनाएर महाधिवेशनको प्रक्रियामा लैजान चाहेको बताउनुभयो। हिजोको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै नेता चन्द्र भण्डारीले भन्नुभयो,
8: 14 महाधिवेशनका नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू त्यति बेलाका 14 महाधिवेशनका सक्रिय सदस्यज्यूहरू सबै यो चाहिँ यो 15 महाधिवेशनमा सहभागी हुन पाउनुहुन्छ र केन्द्रीय सदस्यहरू आज समितिको बस्नुहुन्छ। त्यसमा अन्तिम हुँदै जाँदा सबै साथीहरू यसमा सहभागी हुनुहुन्छ।
1: मुख्य मुद्दा रहेको समायोजनको विषयदेखि महाधिवेशन आयोजक समिति, निर्वाचन समिति, विधान मस्यौदा समिति र अनुशासन समिति लगायत सबैमा सहमति अनुसार अघि बढ़ने गरी यसअघि तत्कालीन कार्यवाहक सभापति खड्काले पठाएको 8 मुद्दा माग्ने सम्बोधन हुने निर्णय कांग्रेसको हिजोको बैठकले गरेको हो। समायोजनका लागि विधानको व्यवस्था नै निलम्बन गर्न समेत तयार रहेको नेताहरूले बताएका छन्। सभापतिलाई केन्द्रीय कार्य समितिमा 61 जना सदस्य मनोनयन गर्ने अधिकार पनि छ। यसअघि थापाले 19 जना मनोनयन गरिसक्नु भएको छ। विधान अनुसार बाँकी सदस्य मनोनयन गर्ने अधिकार पनि सभापति थापालाई छ। त्यसभन्दा बढ़ी मनोनयन गर्न परेमा विधानको व्यवस्था निलम्बन पनि गर्न सकिने नेताहरूले

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोशी बाढ़ी प्रभावित बाल बालिकालाई समुदायमा अन्तर्घुलनको आवश्यकता
1: त्यो कम्युनिटीमै कतिवटाको गुमिया छन् त्यहाँ होइन अनि अरूको पनि देख्छ थाहा पाउँछ उसले होइन उनीहरू बीचमै एक खालको विस्तार साथित्व बन्ला
2: कुलेखानीका तीनवटै आयोजनाबाट बिजुली उत्पादन एमसीसी अन्तर्गत नेपाल भारत सीमापार प्रसारण लाइन निर्माण कोशी प्रदेशमा सरकारका स्थायी संरचना निर्माणमा पनि आलटाल लगायतका खबर बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
3: विपद जुनसुकै बेला आउन सक्छ बाढ़ी पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ
4: सबैभन्दा महत्वपूर्ण कुरा छ महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस् यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस् आमालाई आराम गर्ने पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ
3: छ महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम राम्ररी पकाएको र पोसिलो खाना दिन सुरु गरौं थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ सम्भव भएसम्म दाल अण्डा दूधजन्य पदार्थ साग सब्जी फलफूल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौं
4: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ
5: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौ
3: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन
0: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ
3: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्
0: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ
3: अभिभावकसँग खुला संवाद नहुनु यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ
0: बाल विवाह रोक्न दोष होइन विश्वास आवश्यक छ
3: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं
0: बाल विवाह रोकौं छोरा छोरीको सपना जोगाऊ शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र सीआईएन
6: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर
0: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा अर्थतन्त्रमा एकपछि अर्को धक्का शीर्षकमा खबर प्रकाशित छ यसलाई कृष्ण रिजालले लेख्नु भएको छ 2072 भूकम्पले थिलथिलो बनाइएको देशको अर्थतन्त्र तंग्रिन नपाउँदै तराई मधेसको बाढ़ी हुँदै कोरोना महामारीसम्मले थप जर्जर बनायो आर्थिक गतिविधि चलायमान हुने अपेक्षाका बीचमा अहिले भोटेकोशी बाढ़ीले अकल्पनीय मानवीय क्षतिसँगै भौतिक पूर्वाधार तसनस बनाएको छ त्यस्तै बाढ़ी प्रभावितलाई थाई आवास नबनेसम्म सरकारले मासिक खर्च दिने खबर पनि प्रकाशित छ। त्यस्तै भित्र पृष्ठमा कृष्ण भीरमा बनाइएको नयाँ ट्र्याकको परीक्षण सफल शीर्षकको खबर छ। एउटै समूहसँग 10 ग्यास उद्योग शीर्षकमा पनि आजको नयाँ पत्रिकाको भित्र पृष्ठमा खबर प्रकाशित छ। यसलाई अजित अधिकारले लेख्नु भएको छ। 7 समूहसँग मात्रै 30 ब्राण्डका उद्योग, एउटै समूहले एउटा मात्रै ब्राण्ड प्रयोग गर्ने हो भने हाल कायम 58 उद्योगको संख्या 35 झर्नेछ। बाढ़ीबाट क्षतिग्रस्त जहेरे सब स्टेशन पुनः सञ्चालनमा शीर्षकमा खबर छ। एमसीसीको 18 किलोमिटर सीमा पार प्रसारण लाइन तयार, पुसदेखि सञ्चालनमा ल्याइने शीर्षकमा मिलन विश्वकर्माले खबर लेख्नु भएको छ। एमसीसी अनुदान अन्तर्गतको 400 केवी क्षमताको 18 किलोमिटर लामो न्यू बुटोल नेपाल भारत सीमापार प्रसारण लाइन निर्माण सम्पन्न भएको छ। एमसीसी अनुदान अन्तर्गत 4 प्रसारण लाइन, 3 सब स्टेशन र 2 सड़क गरेर 9 परियोजना बन्दैछन्। त्यसमा पहिलो परियोजनाका रूपमा हिजो 18 किलोमिटर लामो सीमापार प्रसारण लाइनको निर्माण सम्पन्न भएको हो। यस्तै भित्रपृष्ठमा जनकपुरमा पोखरी अतिक्रमण हटाउन अन्तिम मौका शीर्षकमा खबर छ भने भोटेकोशी महाविपत्तिपछि 170 बाल बालिकालाई संरक्षण दिन कास्कीका बाल गृह तयार शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै आजको कारोबार दैनिकको पहिलो पृष्ठमा तथ्याङ्कले भन्छ विपत्पछि लगानी बढ़छ, यसपटक के होला शीर्षकमा परिवर्तन देवकोटाले लेख्नु भएको खबर प्रकाशित छ। मुलुकमा विभिन्न समयमा घटेका प्राकृतिक विपत पछिका केही वर्षहरूमा निजी क्षेत्र र सरकारले पुनरुत्थान र पुननिर्माणका अभियान चलाउँदा बैंकहरूको कर्जा लगानी बढ़ेको उदाहरण छ। बताउ 10 भोटेकोशीमा आएको विनाशकारी बाढ़ीले खर्बौं रूपियाँ बराबरको क्षति पुर्याएको छ। यसको पुननिर्माणका लागि मात्रै 7.25 खर्ब रूपियाँ आवश्यक पनि अनुमान सरकारको छ। यस्तो आगामी दिनमा बैंकहरूको कर्जा लगानी के होला, अहिले यसको चासो बढ़ेको छ। विगतमा नेपालले भोगेका विभिन्न विपत्पछि लगानी बढ़िरहेको तथ्याङ्क हेरेर चालू आर्थिक वर्षमा पनि लगानी बढ़न सक्ने आकलन विज्ञहरूले गरेका छन्। त्यस्तै चीनसँगको व्यापारमा कोरला नाकाको भर शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको छ। उत्तरी छिमेकी चीनसँगको व्यापारका लागि प्रयोग हुँदै आएका रसुवा र तातोपानी नाका प्राकृतिक विपत्तिका कारण प्रभावित भएपछि नेपाल चीन व्यापारका लागि मुस्ताङको कोरला नाकाको भर पर्नुपर्ने अवस्था आएको छ।
2: कोशी प्रदेश सरकारका स्थायी संरचना निर्माणमा अलताल शीर्षकमा विनोद सुवेदीले विराटनगरबाट नागरिक दैनिकमा लेख्नु भएको खबर छ। कोशी प्रदेश सरकारका स्थायी संरचना निर्माणमा आलटाल भइरहेको उल्लेख छ। प्रदेश सरकार स्थापनाको 9 वर्षसम्म पनि कार्यालय सहितका स्थायी संरचना निर्माण नभएको उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको खबर छ। राप्ती नदीमा घडियाल गोही जोगाउने चुनौती शीर्षकमा अर्जुन ओलीले नेपालगंजबाट लेख्नु भएको हो। बाँके राष्ट्रिय निकुञ्जले 3 वर्षदेखि मध्यवर्ती क्षेत्र अन्तर्गत पर्ने बाँकेको राप्ती नदीमा दुर्लभ प्रजातिका घडियाल गोही छाड्दै आएको छ। निकुञ्जले अहिलेसम्म 3 पटक गरी 25 गोही राप्तीमा छोडिसकेको छ। बर्दिया राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रबाट ल्याएर छाडिएकामा पछिल्लो समयमा ती गोही भने कतै नदेखिएको खबरमा उल्लेख गरिएको छ। अर्को खबर थारूले मनाए अटवारी पर्व शीर्षकमा देवेन्द्र बस्नेतले दाङबाट लेख्नु भएको हो। थारू जानकारहरूका अनुसार द्वापर युगमा 5 पाण्डव मध्ये भीमले रोटी पकाइरहेका थिए। त्यही बेला दानवहरूसँग 5 पाण्डवको युद्ध चल्यो। बलवान भीमकै कारण त्यो युद्ध 5 पाण्डवले जितेको अहिले अटवारी पर्वको सन्दर्भमा त्यसबारेमा व्याख्या र वर्णन भइरहेको उल्लेख गरिएको छ। भूकम्पले चर्किए लोमान्थाङका सयौं घर शीर्षकमा सन्तोष पोखरेलले पोखराबाट लेख्नु भएको खबर छ। भूकम्पले हिमाल पारीको जिल्ला मुस्ताङको माथिल्लो क्षेत्रका घरमा व्यापक क्षति पुर्याएको पाइएको छ। गत मंगलबार राति 9:53 जाँदा मुस्ताङको लोमान्थाङ केन्द्रबिन्दु भएर 5.3 म्याग्नेच्युडको भूकम्प गएको थियो। अर्को खबर गोर्खापत्र दैनिकको भित्रीपन्नामा केराले मूल्य पाउँदा किसान उत्साहित भएको बारेमा छापिएको छ। घोराईको खबर हो। चाडपर्वको समयमा केराले राम्रो मूल्य पाउँदा दाङका केरा उत्पादक किसान उत्साहित बनेका हुन्। गत वर्ष केराले मूल्य नपाउँदा निराश बनेका किसान यस वर्ष भने उत्साहित भएको पनि उल्लेख गरिएको छ। कति सम्भव छ हेटौँडा काठमाडौँ रोपवेको पुनर्जीवन शीर्षकमा भौज प्रसाद यादवले लेख्नु भएको खबर पनि छापिएको छ। आँसु थाम्दै बगरमा खोज तलास शीर्षकमा वीरेन्द्र ओलीले देवीघाट नुवाकोटबाट लेख्नु भएको खबर छापिएको छ भने रोग लाग्न नदिन विशेष अभियान चलाइएको बारेमा सरोज ढुंगेलले लेख्नु भएको छ। प्रमको भ्रमण पर्यटन पुनरुत्थानको ढोका खोल्ने अवसर शीर्षकमा मिनराज भण्डारीले लेख्नु भएको छ भने हुने भयो सरकारी भवनको बीमा बागमती प्रदेश सरकारले शुरू गर्ने शीर्षकमा अर्को खबर छ। भूकम्प र गत वर्षको जेएनजी आन्दोलनमा अर्बौं रूपियाँको क्षति बेहोरेपछि अन्ततः तह सरकारी सम्पत्तिको बीमा गर्ने प्रक्रिया अगाडि बढ्ने भएको हो। कान्तिपुर दैनिकको भित्री पन्नामा भोटेकोशी बाढीपछिका 15 दिनमा कोरोला नाकामा उठ्यो 1.5 अर्ब राजस्व शीर्षकमा दीपक परियारले पोखराबाट लेख्नु भएको छ भने कुलेखानीका तीनै आयोजनाबाट बिजुली उत्पादन शीर्षकमा प्रताप विष्टले लेख्नु भएको छ। विद्युत प्राधिकरणको ब्याकअप मानिएको कुलेखानी आयोजनाको जलाशयबाट दिनको 20-25 सेन्टिमिटर पानी खपत हुने गरेको छ। ऐन संशोधनले केन्द्रीय बैंकको स्वायत्तता गुम्ने जोखिम शीर्षकमा यज्ञ बन्जारेले लेख्नु भएको खबर छ। अर्थ समितिले एकातिर राष्ट्र बैंकलाई निर्देशन दिने सरकारको अधिकार यथावत राखेको छ, अर्कोतिर गवर्नरको कार्यकाल 3 वर्ष कायम गरी बाँकी 2 वर्षको निर्णय सरकारले गर्न पाउने गरी राष्ट्र बैंक सम्बन्धी विधेयक संशोधन गरेको छ। व्यापारिक नाका रसुवा गढी नै बनाउने गृह कार्य शीर्षकमा गौरव पोखरेल र विमल खतिवडाले लेख्नु भएको खबर पनि छापिएको छ।
0: साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई आक्रमण रोक्न चेतावनी दिनुभएको छ। रूसमा डिजेल इन्धनका रिफाइनरीमाथि आक्रमण बढ़ेको भन्दै यस्तो कार्य नगर्न समेत निर्देशन दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। ट्रम्पले अन्य क्षेत्रमा आक्रमण गर्न सक्ने भए पनि डिजेल इन्धनमाथि आक्रमण हुँदा अभाव सृजना हुने भन्दै रोक्न आदेश दिएको बताइएको हो। यमनमा इरान समर्थित हुती लड़ाकु र साउदी समर्थित सरकार बीचको लड़ाई बढ़ेपछि यस साता 2,000 भन्दा बढ़ी मानिस विस्थापित भएको संयुक्त राष्ट्र संघले जनाएको छ। एक सातामा लामो हुती आक्रमणले यमनको रेड सीको बाँकी तट र केही रणनीतिक टापु कब्जा गरेर रणनीतिक बाब अल मन्दाब जलमार्गमा आफ्नो पकड र बलियो बनाउँदै गर्दा 10,000 मानिसहरू त्यहाँबाट भागेको राष्ट्रसंघले जनाएको हो। र साउदी अरबमा सुरक्षा चुनौती बढ़ेको छ। इरान र उसका क्षेत्रीय सहयोगीहरूबाट बढ़दो सुरक्षा चुनौतीका बीचमा साउदीमा सुरक्षा चुनौती बढ़ेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। सबैभन्दा महत्वपूर्ण सहयोगी संयुक्त राष्ट्र अमेरिकाको पछिल्लो नीतिलाई लिएर पनि अनिश्चितता बढ़ेको बताइएको छ।
2: साझा खबरमा अब खेल खबर। एसीसी प्रिमियर कपको उपाधि जितेको नेपाली क्रिकेट टोली हिजो राति स्वदेश फर्किएको छ। मलेसियामा शनिबार सम्पन्न फाइनलमा यूएईलाई पराजित गर्दै उपाधि जितेको र एसिया कपमा छनौट भएको नेपाली टोली राति नेपाल आइपुगेको हो। विमानस्थलमा भव्य स्वागत गरिएको छ। आगामी सेप्टेम्बरमा जापानमा हुने एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल ओलम्पिक कमिटिले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा जापान जाने अन्तिम टोली हिजो सार्वजनिक गरेको हो। टोलीमा दिपेन्द्र सँगै रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुलशन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल पनि रहनु भएको छ। ट्रेड माण्डुले फ्लड रिलीफ 10K ट्रेल रन आयोजना गर्ने भएको छ। ट्रेड माण्डुका संस्थापक तथा अल्ट्रा रनर रशीला तामाङको समयजगत्वमा भोटेकोशी क्षेत्रमा आएको बाढ़ीबाट प्रभावितको सहयोगार्थ ट्रेल रन आयोजना गर्न लागिएको जानकारी दिइएको छ। र पोखरा वारियर्सले इण्डोर सुपर लीग सिजन 2 को उपाधि उचालेको छ।
0: भोटेकोशी बाढ़ी प्रभावित बालबालिकामा मानसिक समस्याको जोखिम र अप्नाउनु पर्ने सावधानी कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: प्याजको बिरता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
10: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरमा अब भोटेकोशी बाढ़ी प्रभावित बालबालिकाको मानसिक स्वास्थ्यको कुरा। भोटेकोशी बाढ़ीका कारण प्रभावित बालबालिका र उनीहरूको मानसिक स्वास्थ्यका लागि अप्नाउनु पर्ने सावधानीका बारेमा चिकित्सा मनोविद CMC नेपालका प्राविधिक निर्देशक डाक्टर पशुपति महतसँग हामीले कुराकानी गरेका छौं।
1: एउटा आउँछ, अर्को आउँछ, अर्को आउँछ, बिस्तारै खेल्न थाल्छन्। उनीहरूको त्यो बिर्साई छिटो हुन्छ के को ठाउँहरू बनाउला, के बनाउला, त्यो पेन्टको बारे, चित्रको बारे कुरा गर्न चाहे सोध्ने, नभए ए यस्तो बनाएछौ अनि कस्तो भएको छ अहिले तिम्रो मनमा सोध्ने नि त मनमा कस्तो लाग्यो यो गर्दा मलाई अहिले त अलि राम्रो भएको छ हल्का भएको छ खुसी भएको छ हो उसले आफूलाई लागेको कुरो तपाईँलाई व्यक्त गर्नु भने भ्यालिडेट गरे हो कि
11: बालबालिकाले छिटो बिर्सिए पनि प्रभाव चाहिँ उनीहरूमा पर्छ कि
1: पर्छ एकदमै पर्छ उनीहरूको कस्तो भने उनीहरू त्यो एउटै मेमोरीमा बस्दैनन् कि बालबालिकाको ब्रेन नै चाहिँ सिफ्ट भइरहन्छ त्यो भएर अब एडल्टहरू एकदमै सोकाकुल भए पनि बालबालिका एकैछिनमा के गर्न खोज्छ कि
11: भोटेकोसी बाढी गइसकेपछि बालबालिकाहरू प्रभावित यो जति समय बित्दै जान्छ उनीहरूमा कम हुँदै जाने प्रभाव हो कि अथवा फेरि दोहोरिने अथवा कहीँ कुनै खेलौडामा अथवा केहीमा अल्झिए भुलिए पनि फेरि उनीहरूकोमा त्यो आइराख्न सक्छ मस्तिष्कमा
1: दुःख लाग्दो एकदमै विक्षिप्त चाहिँ कस्तो छ भने बाबामा पनि छैनन् एउटा बच्चा बाँचेको छ कि अथवा एउटा 10-12 वर्षको नै छोरी छोरा बाँचेको छ कि
11: सरकारले पछिल्लो विवरण चाहिँ 100 भन्दा बढी त्यस्ता अभिभावकविहीन बालबालिका भेटिए भनेको छ अझै बढ्दै जाने होला
1: बढ्दै जान्छन् अझ त्यहाँ एउटा केस मलाई थाहा छ त्यो चाहिँ सरकारको लिस्टमा आएको छ थाहा छैन बाबामा बितिया छन् अनि त्यो नानी चाहिँ अङ्कल आन्टीले काका काकीकोमा छन् तर काका काकीले के भनेको छैन तिम्रो बुबामा काठमाडौँमा उपचार गर्न गएका छन् आउँछन् भनेको छ भन्न सकिरहेका छैनन् कि गाह्रो भएको छ अब यही एउटा छोरी छ होइन त्यो दाईको दाई भाउजूको अब यो तिम्रो बाबामा छैन भनिदियो भने गाह्रो हुन्छ भन्ने होला हो कि
11: अब हामीले यहाँनिर यहाँको सुझाव चाहिँ के हो अथवा एउटा विज्ञको दृष्टिकोणबाट मानौ अभिभावक छैनन् भन्ने कुरा त्यो थाहा भयो प्रश्न भयो तर पनि साना साना बालबालिकाहरूमा नकारात्मक असर नपरोस् अथवा उसलाई थपिडा नहोस् भनेर अभिभावकले जुन सत्य छ बताउन आवश्यक छ अथवा नबताउन आवश्यक छ
1: होइन बताउनु चाहिँ जरुरी छ आवश्यक छ तर कुन बेला र कसरी बताउने भन्ने कुरामा जो सियारकर्ता हुनुहुन्छ जो अहिलेको गार्जेन हुनुभएको छ उहाँलाई गाह्रो भएको छ नि हामी जस्ता मान्छेहरूको मदत लिएर सँगै राखेर घटनाहरू भन्दै भन्दै जाँदाखेरि उहाँ पनि यसरी हराएको हो भन्ने कुरा त्यहाँ सबैले भनिदिएपछि त अनि उसलाई पनि लाग्छ नि त ए मेरो पनि बितिया रहेछ अब उसको मात्र होइन अरूको पनि धेरै बितिया छ
11: त्यो बताउने शैली चाहिँ मानौ अब त्यसमा काउन्सिलर अथवा अर्को कुनै चिकित्सा मनोविदको उपस्थिति भएन समाजले गाउँले परिवारको सदस्यले बताउनु पर्यो भने के कुरामा ख्याल
1: बताउनु पर्यो भने पनि तयार गर्दै बिस्तारै होइन अब यस्तो यस्तो हो हामीले उसले त देखाएको छैन नि त्यो नानीले त्यो अभिभावक नभएकोलाई मात्रै एक ठाउँमा राख्नु चाहिँ हुँदैन उनीहरू आफ्नो कम्युनिटीमा सबै बच्चाहरूसँग घुलमेल हुनु पर्यो स्कुलमा पनि जानु पर्यो अब त्यो कम्युनिटीमै कतिवटाको अभिभावक गुमिया छन् त्यहाँ होइन अनि अरूको पनि देख्छ थाहा पाउँछ उसले होइन उनीहरू बीचमै एक खालको बिस्तारो साथीत्व बल्ला
11: चिकित्सा मनोवेद डाक्टर पशुपति महतसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
0: भोटेकोसी बाढी प्रभावितलाई आवास खर्च दिने बालबालिकामा मानसिक विचलनको जोखिम असोज एकदेखि कृष्णभीरको नयाँ ट्र्याकमा सवारी साधन सञ्चालन हुने
11: कुलेखानीका तीनवटै आयोजनाबाट बिजुली उत्पादन एमसीसी अन्तर्गत नेपाल भारत सीमा पार प्रसारण लाइन निर्माण दिवा नेतृत्वको कार्य समिति सदस्यहरूलाई समेट्ने कांग्रेस संस्थापनको निर्णय
0: कोशी प्रदेशमा सरकारका थाई संरचना निर्माणमा हालताल चीनसँगको व्यापारमा कोरोला नाकाको भर केराले मूल्य पाउँदा दाङका किसान उत्साहित
11: यमनमा युद्ध बढ्दा एक सातामै 2000 भन्दा बढ़ी विस्थापित युक्रेनलाई रूसको इन्धन डिपोमा आक्रमण रोक्न ट्रम्पको चेतावनी साउदीमा सुरक्षा चुनौती
0: र एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय टोलीको घोषणा बाढ़ी प्रभावित क्षेत्रमा सहयोग जुटाउन ट्रेल रन हुने इन्डोर सुपर लीग सिजन 2 को उपाधि पोखरालाई
11: साझा खबर कन्तेमा कार्टुन हामीले आशिष खनाल माछापले बनाउनु भएको चिया गफ शीर्षकको कार्टुन लिएका छौं व्यङ्ग्य गर्न खोजिएको छ नागरिकले सुशासन खोजिरहेका छन् र नेतृत्वमा पुगेकाहरूले सुशासनको लागि काम गर्ने बताइरहेका छन् तर बताए अनुसारको काम पूरा गर्न नसकेको बारेमा व्यङ्ग्य गर्न खोजिएको छ एउटा बेन्च छ दुईजना व्यक्ति छन् एकजनाको हातमा चिया छ र अर्काको हातमा पत्रिका सड़कमै बच्चा जन्माउन बाध्य शीर्षकमा त्यहाँ समाचार लेखिएको छ र नजिकै रहेका त्यहाँ चिया बनाउने एकजना महिलातर्फ फर्किँदै त्यो चिया पिराखेका व्यक्तिले केही भन्दैछन् माथि यस्तो लेखेको छ गरीबको चमेली बोलिदिने एकजना मेयर थिए ती पनि फ्याट्टै प्रधानमन्त्री भए अब को बोलिदिन्छ होला त
0: हस्तो प्राविधिक साथी रवि दितालाई धन्यवाद अलिला लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयौं तपाईँको आजको दिन शुभ होस् नमस्कार यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम जीवन रक्षा प्रसारण हुनेछ सुन्ने प्रयास गर्नुहोला

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: नमस्कार, कार्यक्रम जीवन रक्षामा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको कार्यक्रम जीवन रक्षामा हामी विशेषतः रसुवाको भोटेकोशी बाढ़ी पछिको प्रभाव र नागरिक स्तरमा देखिएको मनोस्वास्थ्य र मानसिक स्वास्थ्यको अवस्था र यसलाई सुधारका लागि सरोकारवाला निकायको भूमिकाका बारेमा हामी कुराकानी गर्दैछौं। कुराकानीका लागि चिकित्सा मनोविद CMC नेपालका प्राविधिक निर्देशक डाक्टर पशुपति महत स्टुडियोमा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ डाक्टर।
2: धन्यवाद। यो महत्वपूर्ण CIM रेडियो टिभीमा यो महत्वपूर्ण विषयमा कुरा गर्न मौका दिनुभएको।
1: अहिले के छ, लगभग दुई हप्ताभन्दा बढ़ी समय बित्यो भोटेकोशी बाढ़ी आएको। मानसिक स्वास्थ्यको अवस्था बाढ़ी प्रभावितहरूमा कस्तो खालको, कुन चरणको समस्या अथवा अवस्था हो, अथवा यो कुनै पनि प्रकारको विपद पछिको कति समयपछि मानसिक स्वास्थ्यमा केही समस्या अथवा विचलन देखिन्छ र त्यसको अहिले देखिरहेका छ, तपाईँहरूले त्यसमा काम गर्दै हुनुहुन्छ?
2: धन्यवाद लीलजी, यो एकदमै महत्वपूर्ण कुरा सोध्नुभयो। अब हामी सबैलाई थाहा छ यो जुन भोटेकोशीको बाढी चाहिँ त्यो अकल्पनीय प्रलय जस्तै भन्नुपर्छ, किनभने हाम्रा कुनै पुस्ताले त्यो खालको प्रलय त्यति फास्ट र त्यति ढङ्गको क्षति चाहिँ देखेका थिएनन्। अब यसमा चाहिँ कस्तो हुन्छ भने, अब अहिले हामी 18-19 दिन भएको छ यो बाढी फ्ल्यास फ्लडको हो। अब त्यो फ्लड गइराखेको र त्यसको केही दिन चाहिँ मान्छेलाई अझै पनि जस्तो आफ्नो हराएका छन् नि, मान्छेहरू हराएका होलान्, बितेको जसको बढी भेटेको अथवा बितेको पनि थाहा छैन, भेटेको पनि थाहा छैन, बेपत्तामा भएका अथवा परिवारका मान्छे सबै छन् तर सम्पत्ति घर परिवार खेतबारी आफ्नो चौपाया पशु सबै छैनन्,
1: भनेको जुनसुकै अवस्था भए पनि मानसिक रूपमा कुनै न कुनै असर प्रभाव त्यहाँ रहन्छ।
2: अब त्यो गुमाएको छन् नि त, सबभन्दा ठुलो कुरो चाहिँ के भने, हिजो जुन राम्रो अवस्थाको इमेज थियो मनमा दिमागमा, घर खेत गाडी सडक गाईबस्तु आफन्त सबभन्दा त त्यहाँ बजार छ, बजार क्षेत्रमा बजार नभए जहाँ जस्तो अवस्था थियो त्यो त एउटा मान्छेको निम्ति त सुरक्षित त्यही थियो नि त, तर अब आज चाहिँ त्यो केही पनि छैन कि, तपाईँको कम्प्लिटली त्यो स्वेप्ट भने बढारेको जस्तो स्थिति छ। अनि मान्छे भए पनि उनीहरूलाई उनीहरूको मनमा खुसी पटक्कै छैन, हेर्नुहोस् होइन, अनि कतिपय त तपाईँको अझै पनि बोल्न गाह्रो भइरहेको अवस्था छ, कतिले चाहिँ बोल्न थालेका छन्, खुल्न थालेका छन्, आफ्नो मान्छे भेटिँदै हुन्थ्यो भन्ने उहाँहरूको दुःख गुनासो हुन्छ, जसको बितिया छ त्यो अथवा अब जे जे नष्ट भएको छ त्यो सम्झेर एकदम धेरै रुने बिलौना गर्ने चरणमै हुनुहुन्छ।
1: जस्तो अब यसमा कतिपय व्यक्तिहरूको आफन्तको मृत्यु भएको र त्यसमा शव पनि प्राप्त भएका व्यक्तिहरू पनि त्यहाँ छन् र कयौं व्यक्तिहरू अझै बेपत्ता रहेको तर वास्तविक के हो भन्ने थाहा नभएको पनि छ र त्यो सँगसँगै सम्पत्तिको जुन खालको क्षति भएको छ विभिन्न 3-4 यो वर्गीकरण गर्दा सायद त्यसरी देखिन्छ होला। अब मानसिक रूपमा असर पर्ने भनेको सबैलाई उही र उस्तै हो कि, जनधनको क्षति भएकोमा अर्कै प्रकारको, अनि घर खेतबारी बगेको मान्छेहरूको अर्कै प्रकारको, जसले आफ्नो केही भएन तर दिख्यो त्यस्तो व्यक्तिमा अलिक फरक प्रकारको हुन्छ मानसिक असर।
2: यस्तो मानसिक असर चाहिँ तपाईँको क्षति कति भयो भन्ने भन्दा पनि त्यो व्यक्तिको मनले त्यसलाई कसरी बुझ्छ भन्नेमा भर पर्छ। कसैको सबै चिज नहुँदाखेरि पनि सम्हालिएका मान्छे पनि त्यहाँ छन्, अब कसैको धेरै क्षति भएको छैन, सामान्य नै जस्तो उठ्न सक्ने स्थिति पर्याप्त छ तर पनि असाध्यै धेरै डराउने, आत्तिने, होइन, सुत्न नसक्ने, छटपटिने, अब कोही आयो भने पनि आफ्नो खबर ल्याइदिन्छ कि भन्ने, हराएको मान्छे खोजिराख्ने, त्यही बारे मात्रै कुरा गर्ने, त्यो चाहिँ अलि धेरै त्यो खालको कमजोर मनस्थिति भएका व्यक्तिहरू र जसको सपोर्ट सिस्टम हुन्छ नि परिवार, सबै आफन्त परिवार सबै नै अधिकांश चाहिँ हराएका छन्, बितेका छन् र कोही मात्रै मान्छे बाँचेका छन् भने उनीहरू चाहिँ तपाईँको अस्ति मात्रै हाम्रो अर्को टिमले नुवाकोटमा एकदम एक्युट साइकोसिस भन्छ एकदमै त्यो उहाँको आफन्तहरू नै बित्नु भएको अनि सायद त्यो भान्जिएको छन् त्यहाँ तिनीहरूलाई एकदमै कुट्न जाने एकदमै एग्रेसिभ अवस्था भेटिनु भएको थियो कि त्यहाँ कुकुर संस्थाका थिए तर उनीहरूले त्यसलाई वास्तव गरिरहेका थिएन पछि हाम्रो साथीहरूले भन्नुभयो यस्तो छ भने चाहिँ ल त्रिशुली अस्पतालमा खबर गरेर एम्बुलेन्स बोलाउँ भने मैले त्यहाँ दुईजना साइकियाट्रिस्ट पनि हुनुहुन्छ अहिले अनि त्यो एम्बुलेन्समा राखेर बल्ल बल्ल त्यही पनि फेरि हेर्ने मान्छे चाहिन्छ नि त एकजना आफन्तलाई भनेर सम्झाएर पठाएर अहिले उहाँ चाहिँ त्यो अस्पतालमा भर्ना गर्ने दुईवटा बेड पनि छ त्रिशुली अस्पतालमा त्यहीँ उपचार गराइराख्नु भएको छ
1: भनेको चोट अनुसारको प्रभाव कम बेसी
2: चोट अनुसारको प्रभाव जो पहिल्यै पनि अलरेडी मानसिक समस्याबाट गुज्रेर अब निको हुँदै गएका अथवा निको भएका औषधि खाइरहेकाहरूमा त यो त ठूलो वज्रपात भयो
1: भनेको झन् थप्ने बढ्ने
2: अब निको हुन लागे पनि झन् बल्झिने भयो कि अब झन् दोहोरिने भयो अब किनभने यो त असह्य आघात हो नि त ठूलो साइकोलोजिकल ट्रमा हो त्यसलाई सहने क्षमता चाहिँ त्यति बलियो मान्छेको जस्तै बलियो मान्छेलाई पनि निकै गाह्रो हुने देखिन्छ कि त्यहाँ
1: हामीले अहिले सामाजिक सञ्जालमा केही भिडियोहरू हेर्दाखेरि त्यो बाढी प्रभावित क्षेत्रका जस्तो देखिने र त्यहाँ पुगेका अरू पत्रकार अथवा यो अहिले पछिल्लो समयमा विभिन्न सामग्रीहरू डिजिटल सामग्रीहरू बनाउनको लागि पुगेका व्यक्तिहरूमाथि त्यो आक्रोश पोखिराखेको जस्तो यो खिच्न किन आएको भन्ने जस्तो त्यो जुन आक्रोशित केही स्थानीयहरू हामीले देखिरहेका छौँ सामाजिक सञ्जालमा त्यो भनेको यही बाढी पछि मात्रै हो कि अथवा पहिलेदेखि कसैमा मानसिक रूपमा केही समस्या थियो भने उनीहरू अझ बढी समस्यामा परेर त्यो व्यक्त गरेको भनेर भन्न सकिन्छ
2: यस्तो हुन्छ अलिकति हामीले मिडियाका साथीहरूलाई पनि हामी म चाहिँ धेरैचोटि धेरै ठाउँमा नै भन्छु यो असाध्यै सेन्सिटिभ अवस्था हो कि यहाँ चाहिँ खबर छापेर अब राज्यका निकायले झकझगाउनु पर्छ भन्ने भन्दा नि राज्य पनि त्यहाँ खटेकै छ कि एउटा रियालिटी अहिलेको कन्टेक्स्टमा होइन अनि अब मान्छेलाई यस्तो शान्त चाहिएको छ कि त्यो त्यो त्यो जो पीडितहरू छन् उनीहरूलाई झ्याउँझ्याउँ र हल्ला गरिदिने मान्छे होइन कि शान्तसँग बसिदिने उसैसँग रहने उसलाई जानकारी चाहियो ठिक्क जानकारी दिने र कम्ती उसले खाए खाएन याद गरिदिने बेचाइन छ भने उसलाई अलिकति अप्ठ्यारो भएको छ तपाईँले के मद्दत गरौँ मात्र भनेर थोरै कुरा गर्ने धेरै सुनिदिने र एउटा भरोसा दिने अवस्था हो अनि अब हाम्रो चाहिँ त्यही यो सेन्सिटिभिटी अवस्थालाई व्यक्तिको यत्रो धेरै ठुलो मनोआघातलाई हामी सञ्चारकर्मीहरूले चाहिँ छिटो मिडियामा न्युज बनाउनलाई तसाड मसाड गर्दाखेरि खासमा त्यो मिडियाको एथिक्सले नै नगर्नै भन्छ कि यस्तो बेलामा किन कतिपय मान्छे तपाईँको काजक्रिया गर्न पाएको छैनन् कतिपयले काजक्रिया गरे पनि नआइपोहाल्छ कि मेरो मान्छे न कतैले अड्केर पो आउँछ कि भन्ने हुन्छ नि त मान्छेसँग डिक्लियर राज्यले गरे होइन यो मान्छे चाहिँ अब छैन है भनेर डिक्लेयर गरेको छैन डिएनए टेस्टबाट पनि सबै त्यो भेरिफाई भइसकेको छैन त्यसैले यो अवस्थामा मान्छेलाई आफूलाई सम्हाल्नै निकै गाह्रो भाटामा अरूलाई अन्तर्वार्ता दिइराख्ने अरूका प्रश्न सुन्न सक्ने त्यो त्यो खालको मनस्थिति नै हुँदैन कि किनभने उनीहरूको मेमोरीले अहिले तपाईँले सोधेको प्रश्नै बिर्सिन्छ हेर्नुहोस् यति छिटो बिर्सिन्छ कि उसको त्यो कम्प्लिट मेमोरीमा त्यही डिस्ट्रक्सन त्यही ड्यामेज त्यही हराएको मान्छेहरू अनि उसको सग्लो ठाउँ अब अहिले केही पनि छैन भन्दा त्यो आफ्नो मानसपटलमै सङ्घर्ष गरे हुन्छ कि यस्तो भएको हो र मेरो त सबै थियो नि भन्ने हुन्छ नि त मेरो त घर थियो खेत थियो के थियो मान्छे थियो त्यहाँ केही पनि छैन यो नि हो र भनेर उसले आफूलाई बुझाउनै गाह्रो भएको हुन्छ कि स्वीकार नै अप्ठ्यारो यो अहिलेको अवस्था भनेको अङ्ग्रेजीमा डिनायल एन्ड एक्सेप्टेन्स भन्छ कि स्वीकार गर्ने कि होइन यो भएकै होइन अस्वीकार गर्ने भित्री मनले भएकै होइन भन्छ किनभने हो भन्ने बित्तिकै केही पनि छैन नि त अनि त्यो नभएको अवस्था आफूलाई सम्हाल्न झन् गाह्रो हुन्छ कि यस्तो बेलामा चाहिँ मान्छेको हामीले चाहिँ मनोसामाजिक प्राथमिक सहयोग साइकोलोजिकल फर्स्ट एड चाहिँ यस्तो बेला चाहिने हो त्यहाँनिर चाहिँ उसलाई बाधा नपुर्याइकन उसको साथमा रहिदिने हो उसलाई गाह्रो हुँदैछ अवस्था भने तत्काल बुझाएर उपचारमा लैजाने होइन ऊ त्यहीँ स्टेबल हुँदै गइरहेको छ भने सब बस्थे नि उसलाई पानी चाहिन्छ दिने उसलाई टोयलेट जान लगायो भने बेलुकाको अवस्था छ लाइटहरू कस्तो छ हेर्दैन अनि उसलाई छटपटी भयो भने त्यो अलिकति निकै छटपटन भएको छ गाह्रो भयो भनेर मात्र भनिदिने त्यति मात्र भनिदिने मान्छे हुँदा पनि धेरै भरोसा हुन्छ कि
1: तर जस्तो अहिले तपाईँले भन्नुभयो कि सञ्चार माध्यम र विभिन्न यो न्यू मिडियाको प्रतिनिधित्व गर्दै अहिले धेरै संख्यात्मक रूपमा बढी भयो र चिच्याएको कराएको अथवा आक्रोशित भएको त्यस्तो सामग्री हालिदियो भने धेरै मान्छेले हेर्छन् र कमेन्ट गर्छन् त्यो भाइरल हुन्छ भन्ने मनस्थिति अलिक बढी देखिन थाल्यो होइन त्यसो भए के गर्नु पर्यो त अब जस्तो कोही पनि व्यक्ति बाढी प्रभावित क्षेत्रमा पुग्नुभयो मानव पत्रकार सञ्चारकर्मी कोही भने कस्तो अवस्थामा हामीले उनीहरूलाई शान्त अवस्थामै रहन दिनुपर्छ
2: अब यस्तो हो तपाईँ मिडियाकर्मी साथीहरूले अब त्यहाँ त अहिले कतिपय त सम्हाल लिएर बस्न आउनु भएको छ होइन त्यहाँमध्ये सबभन्दा सम्हालिएको मान्छेसँग के का लागि आफू गएको हो त्यो परिवारका मान्छेहरू कुरा गर्न राजी हुन्छन् कि हुँदैनन् पहिला त उसको कन्सेन्ट भन्छन् इन्फर्म्ड कन्सेन्ट भन्छन् सुसूचित उसले चाहिँ स्वीकार्नु पर्यो अनुमति दिनु पर्यो त्यो अनुमति दिँदाखेरि उसले के कुरा चाहिँ भन्ने म यो कुराबारे बोल्दिनँ है भन्यो भने दबाब दिनु भएन होइन किनभने उसलाई गाह्रो हुन्छ यो कुरा म कतिपय त्यो आफूलाई गाह्रोबाट जोगाउनलाई फेरि त्यो घटनासँग सम्बन्धित प्रश्न आउँछ भनेर नि एकदम अभोइड गर्छन् कि त्यसलाई त्यो
1: टार्न
2: साक्षात्कारै गर्न चाहँदैन कि अनि अब यसरी खिचे भिडियोमा हालिदिए हुन्छ अनि बाहिर हो विचारहरू भनेर भगवान्ले यो दिउन् भनेर उनीहरूले त्यो चाहिए होइन नि त बाहिरको पब्लिक सिम्प्याथी चाहिए होइन उनीहरूलाई जे जे चाहिए हो त्यहीँको उनीहरूको आफ्नो जो जो छन् त्यहाँ भएका मान्छेहरूमै एकले अर्कालाई सहयोग गर्न सक्ने बनाइदिनु पर्ने हो गाह्रो भएको छ भने राज्यले के सहयोग दिन कुरा उपलब्ध छ जो बुझाइदिने हो त्यहाँ पुर्याइदिने हो र उनीहरूको मनको अवस्थालाई गाह्रो हुन्छ भनेर त्यहाँ अवरात्र खट्ने टिम चाहिँ राखिराख्नुपर्ने हो कि तपाईँको
1: तर जस्तो अब हामी जब कुनै पनि पीडा अथवा आघातमा भएको व्यक्तिलाई जब बितिसकेको घटनाको बारेमा हामी फेरि सोधिराखेका हुन्छौँ अथवा त्यो सम्झाइराखेका हुन्छौँ नि यसले मानसिक रूपमा विक्षिप्त व्यक्तिहरूलाई त्यो उही विषय अथवा बितिसकेको कुरालाई पटक पटक सम्झाउँदाखेरि के कस्तो असर पर्छ
2: तपाईँ बहुत राम्रो प्रश्न गर्नु एक्चुअली मिडियाकर्मीहरूलाई अथवा कतिपय अहिले यो हामी साइको सोसियल सपोर्ट गर्न आएका छौँ भन्नेहरूलाई गाली गर्दै र आक्रोशित भएको कारण चाहिँ यही प्रश्नले हो उनीहरूले त्यो घटनाबारे सोध्नु जरुरी भएन कि उनीहरू जस्तो अवस्था छन् त्यस्तै अवस्थामा तपाईँलाई बस्न ठिक छ तपाईँ कस्तो हुनुहुन्छ म यहाँ छु तपाईँलाई केही मैले सहयोग गर्नुपर्छ भने भन्नुहोस् भन्ने एउटा खालको जस्तो एकदमै नजिकको छिमेकीले नबोलिकन पनि खुइए गर्दै भरिदिन्छ नि त्यो ठुलो आपद विपद पर्यो भने समय दिन्छ लड्न लायो भने त्यस्तो सपोर्ट चाहियो अब यहाँ पढेर मनोसामाजिक सपोर्ट गर्ने विज्ञ भनेर जानेहरू किताबमा पढाएको कुरो यो भन्नुपर्छ भने अनुसार म यस्तो मान्छे हो ल म तपाईँलाई यो कुरा गर्छु भनेर सुरुमै त्यही डिजास्टरको कुरा ल्याउने अनि त्यतिखेर तपाईँले भोग्नु भएको कुराहरू हामीलाई दुःख लाग्यो भनेर बयान गर्दै सम्झाइदिने अनि त्यसपछि अब तपाईँ कस्तो हुनुहुन्छ भनेर सोध्ने कि यो तरिका चाहिँ यो यो पीडालाई झन् गाह्रो बनाइदिने अवस्था हो कि पीडितहरूलाई त्यही भएर पीडितहरूसँग त आफ्नो परिचय दिने हो म यस्तो मान्छे हो अब हाम्रो भाषामा यसलाई यसो हुन्छ तपाईँले जसरी बुझ्दैनन्छ तपाईँको सहयोग हो तपाईँलाई के छ तपाईँको मनको अप्ठ्यारोलाई चाहिँ गाह्रो भयो भने तपाईँ भन्न चाहनु भने म सुन्छु यो मैले अन्त कहीँ भन्दिनँ तपाईँलाई हेल्प चाहियो भने सम्बन्धित निकायलाई मैले भन्छु तर म तपाईँको सहयोगी हो है भनेर त्यति भनेर उसैसँग बस्दै पनि जा अलि बारपछि नानी यता होइन भनेर उसले भन्नु थाल्छ कि अथवा फलानु तपाईँ यहाँ भन्नु न भनेर मलाई बहुत गाह्रो भयो भन्ला छटपटी भयो भन्ला अब त्यो गाह्रो छटपटीदेखि कहाँ अब आफूलाई चाहिँ म साइको सोसियल वर्कर काउन्सिलर भनेपछि आफै छटपटेर त भएन नि त्यो छटपटिनुपर्ने अवस्थालाई सम्हाल्न सक्ने व्यक्ति मात्रै जानुपर्छ त्यहाँ किनभने अहिले चाहिँ कस्तो देखेँ मैले त्यहाँ भन्दा धेरैले आफूले सम्हाल्न थाल्नु भएको छ अनि यो यही हो कि तपाईँको काउन्सिलिङ नै काउन्सिलर नै नआइदि हुन्थ्यो भन्ने पनि अहिले फिडब्याक आइरहेको छ हेर्नुहोस्
1: त्यसको कारण चाहिँ
2: त्यसको कारण
1: काउन्सिलरको काम त त्यसले मनको घाउ पीडा मा मलम लगाउँछ भन्ने सामान्य
2: झन् दुख हो नि त उहाँले के गर्नु भने ए तपाईँ यत्रो बाढी भोगिया मान्छे तपाईँलाई यस्तो भएको थियो ल भन्नुहोस् भन्दै त्यही स्टोरी भन्न लाउने त होइन नि त उहाँलाई चाहिँ जे अवस्था देखिया छ त्यो अवस्था बुझेर तपाईँलाई गाह्रो छ तपाईँलाई हेल्प गर्न हामी छौँ है तपाईँलाई एकदमै गाह्रो भयो भने तपाईँ जतिखेर पनि हामीलाई भन्न मिल्छ अझ कतिपय बेला अब तपाईँ उसो सेल्टर उसो घरमा तपाईँ त 24 घन्टा भन्नु पाउनु नबस्न सक्नुहुन्छ त्यतिखेर त्यस्तो रह्यो भने नम्बर दिने अनि यहाँ हेल्प छ भनेर देखाइदिने होइन हो त्यो कुराहरू बुझाएर अरू बेला उसँग बिस्तारै बिस्तारै बसेपछि उसले कुरा गर्न थाल्छ नि त अनि अहिले कस्तो हुनुहुन्छ तपाईँ ठिक हुनुहुन्छ तपाईँले सम्हाल्न सक्नु भएको छ सुत्न सक्नु भएको छ निन्द्रामा पनि त्यही दृश्य आएको हुनसक्छ उसले बोल्न थाल्थ्यो नि बोल्ने बोलेको बेला सुन्दिने अनि थपको अरू केही भन्न चाहनुहुन्छ अरू केही भन्न चाहनुहुन्छ भनेर त्यो भन्नु पर्दैन कि यो बेला चाहिँ त्यो अरू थप भन्नुहोस् न भन्ने बेलै होइन उसले जति बोल्छ त्यतिमै तपाईँलाई यति भयो नि भन्नुभयो होइन मलाई विश्वास गर्नुभयो धन्यवाद अरू जति तपाईँलाई जे जे मसँग सेयर गर्नुहुन्छ भन्नुहुन्छ म छु है तपाईँसँग अथवा हाम्रो टिम छ तपाईँलाई औषधि उपचार त्यस्तो खाइराख्या गाह्रो छ भने भन्नुहोस् त्यो पनि हामी व्यवस्था गर्छौँ अनि निन्द्रै लागेको छैन एकदमै गाह्रो भएको छ छटपट्टि भएको छ त देखिन्छ नि त काउन्सिलरहरूले साइकोलोजिस्टले अथवा मेन्टल हेल्थ फिल्डकोले तपाईँलाई यस्तो यस्तो देखिरहेको छ हामीले गाह्रो निकै भए जस्तो लाग्यो कस्तो छ हजुरलाई त्यति मात्रै सोधे त पुग्यो नि
1: तर जस्तो अब अघि यहाँले पनि भन्नुभयो कि अहिले काउन्सिलर मनोपरामर्श जो दिने व्यक्ति भनेर भन्छौँ उहीमाथि प्रश्न उठिरहेका छ भन्नुभयो र अहिले पछिल्लो समयमा त्यस क्षेत्रका बालबालिका अथवा जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि यो काउन्सिलिङ सेवा दिएपछि मात्रै अझ सामान्य अवस्थामा लैजान सकिन्छ फेरि सबैले भनिरहेका छन् काउन्सिलिङको बेलामा पनि गर्ने संवाद नै हो पत्रकार भनेर अथवा संचारकर्मी गएका व्यक्तिले पनि गर्ने संवादै हो होइन अथवा जो समाजमा हामी अलिकति जाने बुझेको अनुभवी भन्छौँ उसले चाहिँ अरूको कुरा सुनिन्छ भन्छौँ उसले गर्ने पनि संवाद हो यो तीनवटै संवादमा के कुरा फरक छ ताकि हामी अहिले काउन्सिलिङकै संवाद खोजिरहेका छौँ
2: यस्तो हो अब यस्तो डिजास्टरको बेला घाउ लागेको मनलाई कसैले मलाई सहयोग गर्दैछ है भन्ने आड के ढाडस महसुस गराउनु चाहिँ म निको हुने प्रक्रियालाई सपोर्ट गर्ने हो अब त्यो भन्दैमा काउन्सिलिङमा चाहिँ तपाईँले उसले बोल्न नचाहँदा नै प्रश्न गरिराख्ने उसलाई झर्को लाग्ने गरी चाहिँ उसका जानकारीहरू सोधिराख्ने त्यो काम काउन्सिलरको प्रोफेसनले गर्नु पर्दैन काउन्सिलरले त सम्बन्धित व्यक्तिको हावभाव व्यवहार भावना इमोसन अनुहारको चिया सबै हेरेर बुझिन्छ नि उसलाई कति गाह्रो भएको छ हो त्यो गाह्रोलाई शब्दमा उसको उसँगै नजिक भएर तपाईँलाई कति गाह्रो भएको छ हेर्नुहोस् त तपाईँ यस्तो अप्ठ्यारो भएको छ पानी खानुहुन्छ त्यति मात्र भन्ने त कम्तीमा उसको मान्छे अरू बेला त्यही भन्ने मान्छे थिए अहिले छैनन् हामीले त्यतिखेर यति मात्र भन्दै पनि उसले बिस्तारै सम्हालिँदै सम्हालिँदै अनि उसलाई जुन बेला कुरा गर्न मन लागेको छ आफ्नो जे जे बिग्रे भत्के अथवा गुनासो होला यस्तो हुने रहेछ यसो भन्थ्यो हराएका बितेका मान्छेहरूले भनेका विगतका सबै कुराहरू भन्न मन लाग्ला नि हो त्यतिखेर त्यो स्टेजमा बसेर सुन्न मिल्छ अनि तपाईँलाई गाह्रो हुन्छ भने चाहिँ तपाईँले जुन बेला पनि मलाई गाह्रो भयो अब छोडिदिनुहोस् एक्लै भन्नुहोस् अथवा अब कुरा नगरौँ भन्नुहोस् म रोकिन्छु र उसलाई कम्प्लिटली फ्रिडम दिनु पऱ्यो कि त्यो व्यक्तिलाई मलाई गाह्रो भयो भने मैले अब बोल्नु पर्दैन नि नानीसँग अथवा यस्तो हात उठाइदिनुहोस् म तपाईँलाई अरू प्रश्न गर्दिनँ भन्नु पऱ्यो त्यसपछि आएर अनि जुन बेला उसले अब म कुरा गर्छु नि त मेरो मनको कुरा गर्न मन लाग्यो भन्ने छ भने म यहाँ छु भनेर त्यो एउटा ऊ कुन विश्वास दिलाउने र कुन बेला कुरा गर्न मन लाग्छ त्यतिखेर चाहिँ त्यो मान्छे छ भन्ने आश्वस्त पार्ने एउटा कुरा अर्को चाहिँ यतिखेर भनेको त्यो व्यक्तिको दैनिकी चल्या छ कि छैन ऊ समयमा उठ्या छ कि छैन सुत्या छ कि छैन खाएको छ कि छैन टोयलेट दिसापिसाब गरेको छ कि छैन पानी पर्याप्त खाएको छ कि छैन उसले गर्ने जुन मन्दिर जप सप यदि विश्वास छ भने गरेका छ कि छैन हो यो रुटिनको कुराहरू चाहिँ एकदम धेरै ख्याल गर्नुपर्छ त्यही चिज बालबालिकालाई अलिकति तपाईँ खेलौनाको सामग्री राख्नु एउटा आउँछ अर्को आउँछ बिस्तारै खेल्न थाल्छन् उनीहरूको त्यो बिर्साइ छिटो हुन्छ कि बालबालिकाले त्यो खेल्न थालेपछि त्यो त्यति सम्झिँदैन अनि बालबालिकालाई पनि फेरि तिम्रो अब उसले भत्केको ठाउँहरू बनाउला के बनाउला त्यो पेन्टको बारे चित्रको बारे कुरा गर्न चाहे सोध्ने नभए ए यस्तो बनाएछौ अनि कस्तो भएको छ अहिले तिम्रो मनमा सोध्ने त मनमा कस्तो लाग्यो हो यो रुटिनको कुराहरू चाहिँ एकदम धेरै ख्याल गर्नुपर्छ त्यही चिज बालबालिकालाई अलिकति तपाईँले खेलौनाको सामग्री राख्नु एउटा आउँछ अर्को आउँछ बिस्तारै खेल्न थाल्छन् उनीहरूको त्यो बिर्साइ

0: उसले आफ्नो लागेको कुरो तपाईँलाई व्यक्त गर्नु भने भ्यालिडेट गरे हो कि, तपाईँको उपस्थितिमा भ्यालिडेट भयो, म अब खुसी छु है भन्ने उसलाई पनि लागेको र भन्यो नि त। अनि तपाईँ साक्षी हुनुहुन्छ, तपाईँले पनि हो मैले पनि देखेँ, तिमी अहिले भनिराख्दा नि अनुहार पनि फरक छ, अघि यस्तो थियो, चित्र लेख्यो, यस्तो गर्यो। ठुलो मान्छेले पनि त्यही कुरो उसले जब सजिलै भन्ने स्थिति हुँदै जान्छ भन्दाखेरि ऊ फरक भएर आउँछ नि। अनि अहिले कस्तो हुनुहुन्छ भने अहिले त मलाई सजिलो भएको छ, अहिले हल्का भयो भन्छन्, हो उसलाई पनि त्यो तपाईँलाई अहिले त्यही त मैले पनि मसँग कुरा गर्दा देखेँ नि तपाईँको स्वर, तपाईँको अनुहार, त्यो भ्यालिडेट गरिदिने हो नि त इमोसनलाई।
1: जस बालबालिकाले छिटो बिर्सिए पनि प्रभाव चाहिँ उनीहरूमा पर्छ कि पर्दैन?
0: जबले पर्छ, एकदमै पर्छ। उनीहरूको कस्तो भने उनीहरू त्यो एउटै मेमोरीमा बस्दैन कि, बालबालिकाको ब्रेन नै चाहिँ सिफ्ट भइरहन्छ। त्यो भएर हेर्नुभयो भने त्यहाँ बाउ आमाहरू एडल्टहरू एकदमै सोकाकुल भए पनि बालबालिका एकैछिनमा के के गर्न खोज्छ कि, उसको ब्रेन चाहिँ त्यो एडल्टको पो मेच्योर्ड ब्रेन भइसकेपछि उसलाई एक्सपिरियन्सले अरू चिजमा लान दिँदैन, तर बच्चाको ब्रेन चाहिँ त्यो एकदम एक्टिभ हुन्छ, त्यसैले उसले चाहिँ उसलाई डाइभर्ट गर्नलाई उसैको ब्रेनले नै सपोर्ट गर्छ। त्यहाँनिर बालबालिकाले खेलाउने विभिन्न क्रियाकलाप,
1: भनेको अहिले यो जब भोटेकुसी बाढी गइसकेपछि बालबालिकाहरू प्रभावित, यो जति समय बित्दै जान्छ उनीहरूमा कम हुँदै जाने प्रभाव हो कि, अथवा फेरि दोहोरिने, अथवा कहीँ कुनै खेलौडामा अथवा केहीमा अल्झिए भुलिए पनि फेरि उनीहरूकोमा त्यो आइराख्न सक्छ मस्तिष्कमा?
0: अब यस्तो बालबालिकाको त्यहाँ चाहिँ एउटा कस्तो स्थिति, एकदमै दुःख लाग्दो, एकदमै विक्षिप्त चाहिँ कस्तो छ भने, बाउ आमा पनि छैनन्, एउटा बच्चा बाँचेको छ कि, अथवा एउटा 10-12 वर्षको नै त्यो छोरी छोरा बाँचेको छ कि।
1: सरकारले पछिल्लो विवरण चाहिँ 100 भन्दा बढी त्यस्ता अभिभावकविहीन बालबालिका भेटिए भनेको छ, अझै बढ्दै जाने होला,
0: बढ्दै जान्छन्। अझ त्यहाँ एउटा केस मलाई थाहा छ, त्यो चाहिँ सरकारको लिस्टमा आएको छ थाहा छैन, बाबामा बितेका छन् अनि त्यो नानी चाहिँ अङ्कल आन्टीले काका काकीकोमा छन्, तर काका काकीले के भनेको छैन, तिम्रो बुबामा काठमाडौँमा उपचार गर्न गएका छन्, आउँछन् भनेको छ।
1: तत्काल त्यो पीडा होला कि भन्ने डरले त्यसो भनेको हुन सक्छ।
0: अब त्यही उनीहरूले भन्न सकिरहेका छैनन् कि, गाह्रो भएको छ। अब यही एउटा छोरी छ होइन, त्यो दाईको, दाई भाउजूको, अब यो तिम्रो बाबामा छैन भनिदियो भने गाह्रो हुन्छ भन्ने होला हो कि।
1: अब हामीले यहाँनिर यहाँको सुझाव चाहिँ के हो, अथवा एउटा विज्ञको दृष्टिकोणबाट मानौ अभिभावक छैनन् भन्ने कुरा त्यो थाहा भयो, प्रष्ट भयो, तर पनि साना साना बालबालिकाहरूमा नकारात्मक असर नपरोस् अथवा उसलाई थपिडा नहोस् भनेर अभिभावकले जुन सत्य छ त्यो बताउन आवश्यक छ अथवा नबताउन आवश्यक छ?
0: होइन, बताउनु चाहिँ जरुरी छ, आवश्यक छ, तर कुन बेला र कसरी बताउने भन्ने कुरामा जो सियारकर्ता हुनुहुन्छ, जो अहिलेको गार्जेन हुनुभएको छ, उहाँलाई गाह्रो भएको छ नि, हामी जस्ता मान्छेहरूको मद्दत लिएर त्यो सँगै राखेर घटनाहरू भन्दै भन्दै जाँदाखेरि उहाँ पनि यसरी हराएको भन्ने कुरा त्यहाँ सबैले भनिदिएपछि त अनि उसलाई पनि लाग्छ नि त, ए मेरो पनि बितिया रहेछ, अब उसको मात्र होइन अरूको पनि धेरै बितिया छ।
1: बताउने शैली चाहिँ मानौ अब त्यसमा काउन्सिलर अथवा अर्को कुनै चिकित्सा मनोविदको उपस्थिति भएन, तर समाजले, गाउँले, परिवारको सदस्यले बताउनु पर्यो भने के कुरामा ख्याल?
0: बताउनु पर्यो भने पनि अलिकति तयार गर्दै बिस्तार होइन, अब यस्तो यस्तो हो, हामीले जस्तो अब त्यो भने चाहिँ उसले त देखाएको छैन नि त्यो नानीले, अब हामीलाई लागेको थियो उसलाई चाहिँ समातेर झिकेर उपचारमा लग्या जस्तो लागेको थियो, तर वास्तविकता त्यस्तो होइन रहेछ, उनीहरू अझै पनि भेटेकै रहनेछ, अथवा उनीहरू बितिसकेका रहेछन्, अहिले पछिल्लो चाहिँ अब डिएनए जे जे शरीर उसको लासै भेटिसकेका छ, त्यसैले उहाँहरू अब हुनुहुँदो रहन्छ, हामी पनि आशा त हामीलाई नि अब दाई भाउजू जे जे अथवा भनौँ न आफ्नो मान्छे छ भइदियोस् भन्ने हो, अब रहनेछ, तिमीलाई एकदम धेरै दुःख हुन्छ बुबा आमा नहुँदा, अब तर पनि तिमीलाई अब जल्ली गार्जेन दिएको छ, तिम्रो अहिलेको निम्ति, अहिलेको र अबको निम्ति त तिमीसँग हामी छौ नि, अब तिमी कतिको त तिमी जस्तो बालबालिकाको कोही नै पनि बाँचेको छैन, कम्तीमा तिमीसँग त हामी छौ नि, यो तिम्रो गाउँ छ, तिम्रो छिमेकी छ, त्यो सबै छिमेकीका जो जो छन् बसेर उसलाई राम्रोसँग सम्झायो भनेर उसले एकछिन रोला, बच्चा हो फेरि धेरै बेर नरोला, अथवा एक केही दिन नबोल्ला, डिप्रेस्ड होला, हो त्यस्तो अवस्थामा चाहिँ परिवारका सदस्यले उसलाई एक्लै छोड्नु हुँदैन कि, केही समय उसले फेरि आफूले पनि आत्महत्या गर्ने सोच राख्न सक्छ कि, म किन बाँच्ने, मेरो कोही चाहिँ बहुनी छैन, आमा छैन, म मात्र किन बाँच्ने, अङ्कल आन्टीले जे जे भने अथवा अरूले जे जे भने म बाँच्ने।

0: ना भन्ने आउन सक्छ
1: त्यो त्यो भावना चाहिँ कति उमेर त्यो उमेर समूह अनुसार फरक पर्ने हो कि
0: तपाईको उमेरमा नि आउन सक्छ इवन तपाईको 8-9 वर्षको बच्चालाई नि उसको बाउ आमा त उसको त एउटै लाइफ हो नि तपाईको यसै जुडिया है नि अनि त्यो बच्चाले आमा बुवा बिर्सिन सक्दैन कि त्यो नहुँदाखेरि चाहिँ एउटा डिप्रेसनमा जान्छ नि त चाइल्डहुड डिप्रेसन जान सक्छ उसको ग्रिफ चाहिँ शोक चाहिँ ठुलो मान्छेको जस्तो हुँदैन कि उसको शोक चाहिँ एकदमै साइलेन्टमा जाने अथवा एकदमै एग्रेसिभ भइदिने केही समय त्यसपछि फेरि चुपचाप बस्दिने केही गर्न खोजे जस्तो नि गर्ने अनि फेरि नर्मलमा फर्किन कोसिस गर्छ तर पीडा हुन्छ नि त याद हुन्छ नि त जता गरे नि बाउ आमालाई बाउले यसो गर्थे आमाले यसो गर्थे भन्ने हुन्छ नि हो त्यस्तो चाहिँ बढी उसलाई रिकल हुन थाल्छ त्यही कारणले उसलाई एक्लै नछोड्नुहोस् कम्तीमा 3-4 हप्ता ऊ स्टेबल भएपछि चाहिँ अनि बिस्तारो आफ्नो पढाइमा साथीभाइहरू पनि देखोस् अरूको पनि देखोस् अब किनभने एउटा चाहिँ कस्तो भने यस्तो खालको दैवी विपत्ति भनौँ न डिजास्टर चाहिँ कसैको बसमा छैन नि त अनि अब त्यसलाई चाहिँ स्वीकार्नलाई मान्छेलाई बिस्तारा अरू घटनाभन्दा छिटो स्वीकारेको देखिन्छ कि किनभने त्यो आफ्नो बसमा छैन अब दैवले नै लान चाह्यो भने जसरी नै लाँदो रहेछ भन्ने मान्छेले बिस्तारै त्यसरी तयार हुँदै जान्छन्
1: यदि त्यसो भए बालबालिकाहरूमा त्यो उनीहरूलाई थप पीडा नहोस् भन्नको लागि चाहिँ अरू पनि त्यसबाट प्रभावित छ अथवा अरूले पनि अभिभावक गुमाएको छ भने उनीहरूलाई घुलमिल गराउनु चाहिँ आवश्यक
0: उनीहरूलाई त्यो अभिभावक
1: किनभने अरूलाई पनि यो समस्या छ भन्ने कुराको महसुस गराउनको लागि
0: त्यो अभिभावक नभएकोलाई मात्रै एक ठाउँमा राख्नु चाहिँ हुँदैन उनीहरू आफ्नो कम्युनिटीमा सबै बच्चाहरूसँग घुलमिल हुनु पर्यो स्कुलमा पनि जानु पर्यो अब त्यो कम्युनिटीमै कतिवटाको अभिभावक गुमिया छन् त्यहाँ होइन अनि अरूको पनि देख्छ थाहा पाउँछ उसले होइन उनीहरू बीचमै एक खालको बिस्तारो साथीत्व बल्ला त्यो भएर उनीहरूलाई हिजोको जस्तै नर्मल एक्टिभिटी र नर्मल प्रोसेसमा ल्याउन चाहिँ सबैले सपोर्ट गर्नुपर्छ तर यो बच्चा जोखिममा छ है भन्ने चाहिँ ख्याल गर्नुपर्यो जस्तो अब छोरी मान्छे हो भने तपाईँको ट्राफिकिङमा जाने जोखिम धेरै हुन्छ हेर्नुहोस् होइन ट्राफिकिङमा लाने जोखिम किन हुन्छ भने अब त्यस्तै मान्छेलाई म अलि समयपछि हेर्नुहोस् अलि सिचुएसन ठिकै भइसकेपछि म काठमाडौँ लगेर पढाइदिन्छु म गुम्बा यस्तोमा राखिदिन्छु सबै हुन्छ भन्ने मान्छे जान्छन् कि अनि ती मान्छेले कसरी लान्छन् भन्ने थाहा हुँदैन त्यही भएर त्यो पाटो पनि त्यहाँ कम्युनिटीलाई अभिभावकलाई बुझाउनु पर्ने त्यो अर्को पाटो
1: भनेको अभिभावकविहीन पनि छोरा मान्छे र छोरी मान्छेको त्यो जोखिम खतरा चाहिँ फरक फरक हुने
0: फरक हुन्छ छोरीको त झन् धेरै छ छोराको पनि छ फेरि छोरालाई पनि त अब लगाएर तपाईँको कहाँ लगाएर राखिदिन्छु भन्ने श्रम लगाइदिने अब शरीरका अङ्गहरू झिकेर चाहिँ अब गरिदिने बेचिदिने यस्ता खालका घटना त सुनिएका छन् नि
1: अघि तपाईँले जुन अभिभावक गुमाएका बालबालिका कुरा गर्दै हुनुहुन्थ्यो र बुवा आमा दुइटै गुमाएका बालबालिकाहरू पनि समाजमा छन् र बुवा आमा मध्ये एकजना गुमाएका परिवारका अरू सदस्यहरू बाँकी रहेको त्यस्तो बालबालिकाहरू पनि हामीले भेट्यौं देख्यौं होइन अब समायोजन गर्ने कुरामा अथवा उनीहरूलाई त्यो शोकबाट बिस्तारै निकाल्नको लागि अथवा निस्कनको लागि बुवा आमा दुवै गुमाएको बालबालिका अथवा दुई मध्ये एक गुमाएको बालबालिका अथवा परिवारको कोही नरहेको बालबालिका अथवा परिवारको कोही सदस्य रहेको बालबालिकाहरू उनीहरूलाई समायोजन गर्दाखेरि अथवा पुनस्थापना गर्ने सन्दर्भमा चाहिँ के कुरामा ध्यान दिन आवश्यक छ
0: एउटा कुरो चाहिँ कस्तो भने उनीहरूलाई उनीहरूको ठाउँबाट उनीहरूको इच्छा विपरीत टाढा लगेर बालगृहहरूमा राखेर गर्नु चाहिँ अहिले त्यति राम्रो हितकर चाहिँ हुँदैन केही समय बरु केही महिना त्यही नै राखेर उनीहरूलाई तयारी गर्दै गर्दै अब अलि ठुलो भएका जस्तो भनौँ 10-11-12 वर्ष भएकाहरूलाई अब विभिन्न सरकारकै उसमा प्रस्तावनामा आएछ यो एसओएस अब विभिन्न ठाउँमा अभिभावकै नभएकालाई त्यसरी गर्ने भन्ने छ
1: समयको लागि कुराकानीवाला यहाँलाई धेरै धन्यवाद छ
0: यहाँलाई पनि धेरै धेरै धन्यवाद यो असाध्यै महत्वपूर्ण समय र यो सन्देश पनि आम मानिसमा पनि जानु जरुरी छ यो 3 जिल्ला त असाध्यै प्रभावित भइहाल्यो तर त्यहाँ चाहिँ देशैभरिका मान्छे परेका छन् हेर्नुहोस् कर्णाली जुम्लामा सबभन्दा धेरै परेका छन् कालीकोटमा परेका छन् हरेक जिल्लामा केही न केही मान्छेहरू त्यसमा परे सल्यानमा पनि परेर भेट्यो होइन त्यसैले यो देशैभरको निम्ति पीडा हो होइन र त्यो ठाउँका मान्छेको लागि त्यो बयानै गर्न नसकिने पीडा हो। त्यसमा यहाँ जस्तो मिडिया कर्मीले पनि सही जानकारी दिएर यहाँ यस्तो सेवाहरू छन् भन्ने कुरा चाहिँ सबै
2: अहिले बिहानको 7 बजे
3: हजुरको रेडियो 102.1 मेगा
4: रंग बहार रंग बहार
5: वर्ष संगे उपहार उपहार पंपरमा यामाहा रेजियार
4: वर्ष पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बंपर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
4: वर्ष पेंट।
6: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
7: डेंगू रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
6: अचानक उच्च ज्वरो आउनु,
7: टाउको दुख्नु,
6: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
7: हार जोड्नी तथा मांसपेशी दुख्नु,
6: वाक वाकी लाग्नु, बान्ता हुनु,
7: शरीरमा बिमिरा आउनु।
6: डेंगू रोगको रोकथामका उपायहरू:
7: लामखुट्टेको टोकाइबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
6: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
7: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
6: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
7: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप। हावाहुरी चलेको बेला के गर्ने?
8: घरको झ्याल र ढोका बन्द गर्ने,
7: आगोका स्रोतहरू बन्द गर्ने,
8: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
7: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
8: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
7: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
8: हावाहुरी चलेको बेला के नगर्ने,
7: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनतिर नबस्ने,
8: बिजुलीको तार लत्रिएको छ भने नछुने,
7: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
8: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
7: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश।
6: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
7: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
6: उपाय नम्बर 1, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पुरी दिनुहोस्।
7: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
6: उपाय नम्बर 3, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
7: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
6: उपाय नम्बर 5, मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
7: यो किराले साँझ परेपछि गरेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
6: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
7: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
6: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई सिन्धुली।
8: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
7: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गतेभित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
8: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
7: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
8: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
7: लक्ष्य 22 पटक।
8: स्वीकृत बजेट 88 लाख।
7: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 मा उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
8: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
7: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
8: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
7: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकता प्रतिलिपि।
8: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
7: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी
8: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
7: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
8: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
7: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
8: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
7: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरू।
8: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण।
7: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
8: व्यावसायिक पशुपक्षी मत्स्यपालन उत्पादन र प्रशोधन।
7: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण।
8: जौ फापर सिलाम कोदो चिनो कागुलो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण।
7: मौरी पालन व्यवसाय र मह प्रशोधन।
8: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
7: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण। छुर्पी उत्पादन भण्डारण तथा निर्यात।
8: बागवानी नर्सरी स्थापना तथा विकास पुष्प व्यवसाय टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
7: च्याउ बिउ उत्पादन च्याउ प्रशोधन भण्डारण र बजारीकरण।
8: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण।
7: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन।
8: फलफूल प्रशोधन र बजारीकरण।
7: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण।
8: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण।
7: प्राङ्गारिक कृषि वस्तु निर्यात।
8: जैविक विषादी प्राङ्गारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण।
7: घाँसबाट हे साइलेज तथा हिलेज उत्पादन व्यवसाय।
8: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई सिन्धुली।

0: हजुरको रेडियो 102.1 MHz।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
1: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97406969
3: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
4: लामो शैक्षिक इतिहास भएको त्रिविधद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेसन काठमाडौँको 3 कुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन। नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेसा बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
4: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
5: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
4: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
1: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
8: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली।
7: सम्पर्क नम्बर 0475904662 98692965998।
5: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
9: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो, मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
10: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
5: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
10: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू।
2: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन।
3: लेखेर बोलेर इशारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
2: महिलाको शरीर बारे घृणा पैदा हुने होच्याउने चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
3: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
4: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0485430 98 0485430 98।
4: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
5: मन्थली नगरपालिका रामेछाप नगरपालिका सुनापति गाउँपालिका दोरम्बा सैलुङ गाउँपालिका खाँडादेवी गाउँपालिका गोकुलगंगा गाउँपालिका उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।

0: हजुरको रेडियो 102.1 मेगाहर्ट्ज
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट।

0: मासिक किस्ता सुविधा
1: विभिन्न ब्रांड का नया लैपटॉप उपलब्ध
0: विद्यार्थी ऑफिस तथा प्रोफेशनल प्रयोग का लागि उपयुक्त
1: आवश्यक कागजातहरू
0: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255 048541106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
1: भूक्षय नियन्त्रण गरौं उर्वर भूमि जोगाऊ
2: माटो हाम्रो जीवन र कृषिको आधार हो तर वन विनाश जथाभावी डाँडा कटान अव्यवस्थित सड़क निर्माण नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ
1: भूक्षयले उर्वर माटो बगाउँछ खेतीयोग्य जमिनको उत्पादन घटाउँछ पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन् यसको प्रत्यक्ष असर हाम्रो जीवन वातावरण र भविष्यमा पर्छ त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाऊ
2: खाली जमिनमा रुख तथा घाँस रोपौं भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ जथाभावी वन फडानी नगरौं नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ
2: आउनुहोस् भूक्षय नियन्त्रण गरौं उर्वर माटो जोगाऊ सुरक्षित भविष्य निर्माण गरौं
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
3: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका छ च्याटको निवासी गावा भिन्जु पाकिनको शब्द तथा संगीतमा सजिए

स्वर टंका माया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजु पाखरिन इस तीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

0: कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा
1: नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्।
0: थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844388093 र सुमी श्रेष्ठ 9860708744। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी कोसेली।

0: अहिले बिहानको 8 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: छ। त्यहाँ उद्धार तथा खोजी कार्य अझै पनि चलिरहेको छ। सरकारले 5 जिल्लाका 15 पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। युनिसेफका अनुसार 17,000 भन्दा बढ़ी बाल बालिका प्रत्यक्ष प्रभावित भएका छन्। उनीहरूमा आघात, डर, असुरक्षा, रोग, कुपोषण र संरक्षण सम्बन्धी जोखिम बढ़ेको उल्लेख छ। आफन्त गुमाएका, अझै आफन्तको अवस्था थाहा नभएका, घर सम्पत्ति गुमाएका तथा विस्थापित मानिसमा शोक, असुरक्षा र गहिरो मानसिक तनावको जोखिम बढ़ेको छ। त्यहाँ तत्काल यस्तो आघातजन्य अवस्थामा मनोवैज्ञानिक प्राथमिक उपचार शुरू गर्नका लागि सरकार र विभिन्न संघ संस्था पुगेर काम गरे पनि मनोपरामर्शको काम अझै कम्तीमा 1 वर्ष त्यस क्षेत्रका समुदायका लागि जरूरी रहेको विज्ञहरूले बताएका छन्। रसुवा र नुवाकोटका विभिन्न पालिकामा पुगेर त्यहाँको समुदायलाई मनोपरामर्श सेवा दिएर फर्किएका वरिष्ठ मनोविद बासु आचार्यसँग आज हामी आघातजन्य अवस्थामा मनोवैज्ञानिक प्राथमिक उपचार र त्यसपछिको मनोपरामर्श सेवाका बारेमा कुराकानी गर्छौं। नमस्कार अनि स्वागत छ यहाँलाई कार्यक्रम बदलिदो नेपालमा।
3: धन्यवाद हजुर।
2: जस्तै आघातजन्य अवस्था, यसबारे नै अलिकति चर्चा गरौं न, के हो यो खासमा?
3: यो कहिले नसोचेको, नदेखेको, नसुनेको, नभएको घटना, परिघटना अथवा दुर्घटना अचानक मेरो जिन्दगीमा अथवा मेरो परिवारको जिन्दगीमा अकल्पनीय तरिकाले आउँछ र त्यो आएको अवस्था चाहिँ ठेक्न सकिँदैन। त्यो अवस्थालाई ट्रमेटिक इभेन्ट भन्छ। त्यो ट्रमेटिक इभेन्ट चाहिँ तत्कालको लागि चाहिँ एक्युट स्ट्रेसमा परिणत हुन्छ क्या। त्यो इभेन्टले चाहिँ यति तीव्र तनाव ल्याइदिन्छ कि त्यो तनाव चाहिँ त्यतिखेर वहन गर्न नसक्ने स्थिति हुन्छ। त्यसलाई एक्युट स्ट्रेस स्टेज भन्छ। त्यो एक्युट स्ट्रेस स्टेज चाहिँ केही 3-4 दिन 5 दिन 1 हप्ता 2 हप्तासम्म बस्ने हुन्छ। त्यसपछि बिस्तारै धेरैलाई चाहिँ त्यो स्ट्रेस कम हुँदै जान्छ, बिस्तारै समयसँगै, परिस्थितिसँगै, माहौलसँगै। र कसै कसैलाई चाहिँ फेरि त्यो स्ट्रेस चाहिँ पोस्ट ट्रमेटिक स्ट्रेस डिसअर्डरमा रूपान्तरण हुन्छ। त्यो भने चाहिँ यति दर्दनाक स्थिति, त्यो फ्ल्यासब्याकहरू आइदिने, त्यो नाइटमेयरहरू आइदिने, गाह्रो भइदिने, त्यो त्यही झल्कहरू आइदिने र हो त्यो ट्रमेटिक इभेन्ट चाहिँ व्यक्तिलाई असहज हुन्छ है भन्ने कारणले अब उनीहरूलाई सपोर्ट चाहिन्छ भन्ने स्टेजलाई चाहिँ साइको सोसियल सपोर्ट चाहिने भएर हामी त्यहाँ पुगिहाल्छ।
2: जस्तो यहाँले भन्नुभयो नि आघातजन्य अवस्था, यो चाहिँ समय परिस्थिति अनुसार घट्दै पनि जान्छ भन्नुभयो। कस्ता व्यक्तिलाई चाहिँ समय परिस्थिति अनुसार चाहिँ त्यो बिस्तारै घट्दै जान्छ र कस्तालाई चाहिँ त्यो रहिरहने सम्भावना रहन्छ?
3: अब कतिको फ्लेक्सिबल छ भन्ने हुन्छ, उसको इमोसन लचक छ कि छैन, उसले परिस्थितिलाई स्वीकार्न सकेको छ कि छैन, होइन, घटना परिघटनालाई उसले ठिक छ, यो दुर्घटना हो, यो चाहिँ अब विपत्ति हो भन्न सक्छ कि सक्दैन। र अर्को कुरा त्यो कस्तो बायोलोजिकल फिचरहरू लिएर आएको छ, ब्रेन केमिस्ट्रीहरू, न्युरो ट्रान्समिटरहरू, अर्को साइकोलोजिकल फिचरहरू कस्तो छ भने मतलब सेल्फ इस्टिम कस्तो छ, होइन, उसको कग्निसनहरू कस्तो छ, सोच्ने तरिका, उसको इमोसन रेगुलेट गर्ने स्किल कस्तो छ, साइकोलोजिकल फिचर भने। सोसियल फिचर भनेको चाहिँ समाज, समुदाय, परिवारसँगको उसको बचपनदेखिको अट्याचमेन्ट कस्तो थियो, त्यो आधारले चाहिँ कसैलाई यी सबै कुराहरू सहन, स्वीकार्न र त्यसलाई नर्मलाइज गर्न सिक्छन् भने कसै कसैलाई चाहिँ नसक्ने भन्ने हुन्छ। त्यो चाहिँ इन्डिभिजुअल डिफरेन्स हुन्छ।
2: जस्तो व्यक्ति पछि फरक हुन्छ भन्नुभयो, धेरैले यो रसुवा बाढी पछि चाहिँ आफ्नो परिवार, आफ्ना आफन्तहरू गुमाएको अवस्था छ भने कतिले चाहिँ आफ्नो भौतिक क्षति मात्र बेहोरेका छन्। अब यो भौतिक क्षति मात्र बेहोर्ने र पारिवारिक क्षति पनि बेहोरेकाहरूको, यो दुइटैले जुन खालका आघातजन्य अवस्था बेहोर्छन् नि, यो त पक्कै फरक होला।
3: अब फरक हुन्छ के हुन्छ भने कसैको यो क्षति अनुसारको फरक हुन्छ भने कतिको चाहिँ मेन्टल कन्डिसन अनुसार फरक हुन्छ। जग्गाको बाली गयो भनेर म अब टिक्न सक्दिनँ भन्ने पनि हुनुहुन्थ्यो। जग्गाको बाली मात्रै गयो, बाली गयो, त्यो जग्गा लगभग बगर भएको छ, अब मलाई गाह्रो भएको छ भनेर यस्तो असहज स्थिति भेटेको नै थिएँ भने उहाँको परिवार पनि जानुभयो, कति आफन्त हुनुहुन्न र पनि उहाँले खाना बनाउन सहयोग गरेको पनि भेटेको छु। खाना बनाउन त्यहाँ सहयोग गरेको, त्यहाँ काट्न सहयोग गरेको, त्यहाँ हेल्प गर्न सहयोग गरेको, अथवा त्यहाँ रेडक्रसबाट र अर्को दुईटा संस्थाबाट मिक्स भएर त्यहाँ हेल्प भइरहेको थियो। त्यो भोलिन्टियरमा उहाँ सहभागी भएको पनि भेटेको थिएँ।
2: भनेको परिवार गुमाएर
3: पनि बस्नु भएन उहाँले, अनि गाह्रो हुन्थ्यो उहाँलाई, अनि सर प्लिज मलाई एकछिन फेरि केही मलाई गफ गर्नु न भन्नुहुन्थ्यो, अनि एकछिन फेरि हामी 30 मिनट चाहिँ सेसनमा बस्थ्यौँ, फेरि भन्नु सर प्लिज अब म हेल्प गर्न जान्छु नि, मलाई कति मोटिभेसन मिल्यो। भन्नुहुँदै यति उहाँ थिएन है अब उहाँको कस्तो स्थिति छ र पनि उहाँले सहन सिक्नु भइरहेछ. एकजना सर हुनुहुन्थ्यो मेरो बाली गयो, बाली त्यो खेत गयो, त्यो रोपेको धानहरू गयो, लघु लघु खेत पनि गयो मानव त्यो खेत बनाउने नबनाउनु त अब त्यहाँ सबै मिटिङ होला के होला त्यसलाई खेतमा रूपान्तरण गर्ने नगर्ने के होला त्यो स्थितिमा पीड़ित भएको नि पाएँ भने मतलब घटना परिघटनालाई विषयवस्तुलाई सहन सिकेको नि पाएँ सहन नसिकेको नि पाएँ. एकजना परिवारको सदस्य यो भावीको खेल हो हामीले यसलाई धेरै तड्पिनु हुँदैन भनेर एकजना लगभग लगभग 83 वर्षको बुवा भावीको खेल हो है यो यो भगवानको आदेश हो निर्देशन हो भनेको नि पाएँ अनि मैले गर्दाखेरि मेरो परिवारलाई मैले समयमा किन जोगाउन सकिनँ र एक अङ्गभङ्ग भएको थियो एउटा उहाँको श्रीमतीको प्रहरीले त्यत्रो सिटी लाउँदा पनि मैले किन मानिनँ भनेर आफूलाई गिल्ट फिल भएको नि पाएँ. यति पछुताउनु भएको थियो मैले किन मानिनँ मैले किन मानिनँ म किन अटेर गरेँ भनेको त थियो श्रीमतीलाई मैले जबरजस्ती भयो नि त्यो माथि दाँडामतिर लगिदिनु पर्थ्यो किन लगिनँ भनेर असहजताका साथ एकदम गिल्ट फिल गरेको नि पाएँ. भले अहिले उहाँको कम भइरहेछ बटार गयौँ देवीघाट तल उहाँको कम भइरहेछ भने मतलब मान्छेको इमोसन यस्तो ट्रमेटिक इभेन्टमा कसको लागि एक्युट स्ट्रेस हुने र कसको लागि नर्मलाइज हुने भन्ने कुरा नै इन्डिभिजुअल डिफरेन्स रहेछ.
2: हजुर भनेपछि यहाँ दुईटा कुरा जोड्यो, एउटा उसको मनोभावना कस्तो छ त्यसमा भर पर्यो, अर्को चाहिँ उसको क्षति कतिको भएको छ त्यसमा चाहिँ डिपेन्ड भयो होइन. यो दुईटा कुराले चाहिँ जोड दिँदो रहेछ यो विषयवस्तुमा आगा चल्ने अवस्था भनौँ अथवा मनोसामाजिक अवस्था समस्याहरू आइपर्नेमा. जस्तो यहाँले विभिन्न केसहरू भनिरहनु भएको छ होइन, यही बीचमा चाहिँ बाल बालिकाको केस चाहिँ कस्तो रह्यो त कस्तो देखियो बच्चाहरूको अवस्था उनीहरूमा चाहिँ यो आघातजन्य अवस्था चाहिँ कस्तो पाइयो र
3: बेत्रावतीबाट रेस्क्यु गरेर माथि उत्तर गएको एउटा क्याम्पमा राखिएको बच्चाको म एउटा सानो उदाहरण दिन्छु. उहाँ एकछिन खेल्नुहुन्छ, सानो पाइलाले त्यहाँ क्याम्प राखेको थियो, एकछिन खेल्नुहुन्छ त्यसो फेरि एकछिन पछि रुनुहुन्छ उता गएर. उहाँलाई भनिएको छ कि आउनुहुन्छ बाबा आमा, अब आउनुहुन्छ आउनुहुन्न भन्नेलाई पनि थाहा छैन, अहिले धैर्य गरौँ के हो कन्फर्म छैन, अहिले धैर्य गरौँ गर्नुपर्छ खेल्नुपर्छ हामी छौँ भनेर मिलाइराख्नु भएको छ. फेरि एकछिन हेर्नु बिचरा उहाँ उसको मनको स्थिति, एकछिन फेरि गएर बल हान्नुहुन्छ मजाले खेल्नुभएको छ बाबुले, फेरि एकछिन पछि गएर रुनुभएको छ भने मतलब त्यो बच्चाहरूको जो जसका लगभग लगभग कुनै न कुनै रूपमा क्षति भएका छन्, यदि क्षति नभइदा भए त बुवा आमासँग बस्थे होलान् क्याम्पमै बुवा आमासँग बस्थे होलान् अथवा आफन्तसँग गएर बस्थे होलान् बच्चाहरू, उसको कोही नै अहिलेसम्म नभेटेको कारणले धेरैको स्थिति चाहिँ त्यहाँ झन् पीडादायी छ. बच्चाहरू अब के बुझ्ने नै थाहा छैन उनीहरूलाई, के बुझ्ने के सोच्ने के ठान्ने अब कसरी मैले अब अहिलेलाई के बुझ्ने बुवा आमाको विषयमा के बुझ्ने उनीहरूलाई एकदमै कन्फ्युज छ. उनीहरूले अब मरण भने के हो पनि कन्फ्युज छ, कोही भेटेको भन्ने सुन्छन् त्यहाँ ए भेट्यो रे अस्ति 11 दिनपछि एकजना आमा भेट्नु हो भेट्यो रे त्यसपछि फेरि ए भेटिन्छ रे हेर्नु है भने मतलब बच्चालाई अब त राम्रोसँग साइको सोसियल काउन्सिलिङ साइकोलोजिकल फर्स्ट एडहरू प्लस उसलाई विशेष इन्टरभेन्सनहरूको सपोर्ट अथवा प्रत्यक्ष निगरानीमा उसलाई बााउन्ड्रीमा राखिएन भने त्यहाँ अर्को पनि उसलाई अझै थप असहज हुने स्थिति छ. कुनै कुनै बच्चाहरू हेरेको कुरामा नै तनावमा छन्, उनीहरू भन्छन् यो त के हो र योभन्दा अझै डरलाग्दो स्थिति आउनेवाला छ सर तपाईँ के बुझ्नुभएको तपाईँ जाउँ जानु घर किन आएको यहाँ हाम्रो गाउँमा तपाईँ नआउनु यहाँ त के त यहाँ माथिसम्म आउनेवाला छ तपाईँलाई थाहा छ भनेका पनि बच्चाहरू भने मतलब कोही त भन्दै थियो यो धरती भासिन्छ अरे त्यहाँबाट धरती भासिन्छ बच्चाहरूको मनमा पारिदिन्छ नि त कुन चाहिँ छिमेकीले केले यो अझै के हुन्छ कसो हुन्छ कुहिरो लाग्यो डरलाग्दो बादल लायो भने पनि अब आउनु लायो आउनु हो त्यस्तरी बुझाएछ. त्यस कारण उनीहरूलाई राम्रोसँग रियालिटी बुझाइदिन राम्रोसँग उसलाई एकदमै प्रत्यक्ष निगरानीमा सपोर्ट दिन एकदमै जरुरी छ. कुनै कुनै मात्रै हो बच्चाहरूले एक्सेप्ट गर्न सकेको त्यो घटनालाई
2: यही मैले अलिकति जोड्न खोजे. जस्तो विद्यालय जान लागेका बाल बालिकाहरू विद्यालय जाँदै गर्दा अथवा विद्यालयमा पढ्दै गर्दा यो घटना भएको छ होइन, भनेपछि अभिभावकबाट टाढिएको अवस्थामा चाहिँ भएको छ घटनाहरू. कतिपय बाल बालिका मैले पनि देखेँ होइन हेरेँ, त्यो बाढीले बाढी देखेको उसले बाढी आएको देख्यो र उसको एकदम मुटु धड्किरहेको छ, बोल्न नसकेको अवस्था छ, तर उसलाई चाहिँ कहीँ लगेको छैन त्यहीँ राखिरहेको अवस्था छ. भनेपछि त्यस्तो बच्चाहरूमा चाहिँ कस्तो खालको समस्याहरू चाहिँ देखिन सक्छ?
3: अब देखिन सक्ने एकदम कममा सक्छ, धेरैमा त सक्दैन त्यस्तो प्रब्लमहरू देखिन, किनभने बच्चाहरू पनि त उनीहरूको नि सोच छ उनीहरूको नि इमोसन छ विस्तार रेगुलेट गर्न सक्छ. कोही कोहीमा त अब यसले गर्दा एकदमै ट्रमेटिक असहजता यसले गर्दाखेरि डिप्रेस मुडहरू यसले गर्दा कसै कसैको भएको एन्जाइटी यसले गर्दा पर्फर्मेन्स समस्याहरू कुनै अब अगाडि बढ्नै नसक्ने यसले गर्दा अगाडि अब के गर्ने भन्ने कुराको समस्या वाट इफको पिर अब के होला भन्ने पिर यी समग्र पिर हुनुहुन्छ त्यस कारण त असेसमेन्ट जरुरी छ अब चाहिँ एक एकलाई असेसमेन्ट गर्न जरुरी छ सिम्टम देखेकालाई त गर्नै परेको तर सिम्टम नदेखेकाहरूलाई पनि उसको मेन्टल कन्डिसन कस्तो छ किन सबै ट्रमामा फेस गरिरहेका छन् नि त मेन्टल कन्डिसन कस्तो छ उसलाई कस्तो खाले मूल्याङ्कनहरू जरुरी छ कस्तो खाले इन्टरभेन्सनहरू चाहिन्छ भनेर मेन्टल हेल्थमा काम गर्ने राम्रो राम्रो संस्थाहरू पनि त्यहाँ जोडिसक्नु भएको छ लगभग हामी त त्यो 10 गते नै बटार पुगेका थियौँ 2 बजीतिर पुगिसकेका थियौँ म हाम्रो टिम अनि अहिले यो दुईटा विशेष गरी नुवाकोट र उता माथि त्रिशुर माथि के अरे रसुवामा टिपिओ नेपाल पुगेर काम सुरु गरिसकेको छ पिक्स पनि सुरु गरेको छ सायद अर्को रेड क्रसले सेभ द चिल्ड्रेनले अनि सिविन पनि पुगेको छ अर्को हाम्रो सिएमसी पनि पुगेको छ कोसिस पनि पुगेको छ भन्न मतलब
2: सबै जो जो यो भनौँ न यो मानसिक स्वास्थ्यमा लागिराख्नु भएको छ उहाँहरू सबैजना यो बेला चाहिँ व्यक्तिगत रूपमै पनि सरकारसँग जोडिएर अथवा व्यक्तिगत रूपमा नै पुगिरहनु
3: छ अनि सोमपिन भन्ने हाम्रो संस्था छ मेन्टल हेल्थ प्रोफेसनल एसोसिएसन त्यो टिम रेडी भइसकेको छ उहाँ अर्को भनेको चाहिँ युवा मन्त्रालयबाट यो राष्ट्रिय युवा परिषदको टिमहरूको लागि पीएफएको लागि प्लानहरू भइसकेका छ अर्को मनोविमर्शकर्ता महासंघ छ एउटा है त्यो महासंघले यसरी काम गरे म त यस्तो हेर्नु महासंघलाई हेपिएको थियो नि त महासंघ जुन यो मनोविमर्शकर्ता 6 महिना साइकोसोसियल काउन्सिलिङकाहरू साथीहरू हेपिएको होइन अलिकति भ्यालु नमानिएको अहिले फ्रन्ट लाइनमा बसेर काम गरिरहेका छन् भनेर मतलब अब यतिखेर चाहिँदो रहेछ भन्ने कुरा यतिखेर चाहिँ सबै दक्षताहरूको जरुरी रहेछ भन्ने कुरा यो बाढीले सिकायो
2: हजुर हामी यतिखेर कार्यक्रम बदलिदो नेपालमा छौं र बदलिदो नेपालमा आज हामी कुराकानी गरिरहेका छौं आघातजन्य अवस्थामा मनोवैज्ञानिक प्राथमिक उपचारका विषयमा चर्चा गर्नको लागि हामीसँग हुनुहुन्छ मनोविद वासु आचार्य म फेरि पनि कुराकानीलाई जोड्न चाहन्छु जस्तो यहाँले भर्खरै पीएफएको कुरा गर्नुभयो मनोवैज्ञानिक प्राथमिक उपचार अलिकति प्रस्ताव दिनुहोला यो कस्तो खालको उपचार हो
3: फर्स्ट एड भन्ने बित्तिकै सबैभन्दा छिटो आवश्यकता परेको नपरेको महसुस गरेर दिने उपचार दुईटा भयो एउटा फिजियोलोजिकल भयो एउटा साइकोलोजिकल फिजियोलोजिकल उपचारको प्रोसेसहरू पनि यी लिङ्क गरिदिने छिटो हुन्छ त उसलाई केही न केही जोखिमबाट जोगाउनको लागि भूमिका खेल्ने हो भने साइकोलोजिकलको चाहिँ महत्वपूर्ण पीएफएको एकदम थिम भने चाहिँ के हो भने कोही न कोही यो ट्रमामा परेका विशेष गरी भूकम्प बाढी जन्ने आघात युद्ध डरलाग्दा हिंसा दर्दना घटना परिघटनाहरूका कारणले उसमा परेको त्यो आघातको कन्डिसन कस्तो छ भनेर पहिलो उसको बेसिक एनालाइसिस गरेर उसको विषयहरू हेरेर उसका कुराहरू सुनेर आवश्यकता छैन महसुस गरेर उसलाई सम्बन्धित ठाउँमा लिङ्क गरिदिने एउटा प्लान हो जुन विश्व स्वास्थ्य संगठनले यसलाई पीएफए भनेर नामकरण गरेको छ भनेको त्यो विषय त्यो घटना त्यो दुर्घटना त्यो अभिघातजन्य अवस्थाहरू हेरेर त्यसपछि त्यो हेरिसकेपछि त्यो घटना परिघटनाका विषयहरू नर्मल्ली फेरि साइकोलोजिकल असेसमेन्ट भनेको चाहिँ सुनेरै हुन्छ क्या यो अरू अरू देखिँदैन नि त मनको पीडा त देखिँदैन मनको पीडा त छामेर थाहा हुँदैन मनको पीडाको टेस्टहरू यो अरू बायोलोजिकल टेस्ट जस्तो हुँदैन सबभन्दा राम्रो जसको इभ्यालुएसन र टेस्ट भनेकै क्वेसन एन्सर र क्वेसन एन्सर गर्दाखेरि व्यक्तिगत कुरा सुनेर अनि त्यो अवस्थामा उसको थट इमोसन फिलिङ्स बिहेभियर र उसको फिजिकल सिम्टम यी चारवटा विशेष गरी थट इमोसन फिजिकल सिम्टम र बिहेभियरलाई एनालाइसिस गरेर उसको सोच्ने तरिका गाह्रो गाह्रो छ उसको फिजिकल सिम्टमहरू गाह्रो गाह्रो छ डर लागेको छ डुकडुक छ पसिना आएछ असहज छ अथवा सोच्ने हकमा नेगेटिभ थटहरू आएको छ म सक्दिनँ मलाई के भयो मलाई किन यस्तो मलाई बाँच्न मन लागेन अथवा ला म थेग्न सकिने यो पीडा अथवा मलाई झझल्कोहरू धेरै आए अब जम्मैको हकमा अब जस्तै सामान्य क्षति भएको हकमा ला अब किन भयो होला मेरो जिन्दगीमा यस्तो नभए नि हुन्थ्यो अब दर्दनाक घटनामा मै पो दोषी हुँ कि मै पो अपराधी हुँ एकजनाले त के भन्नुहोस् म अपराधी हुँ किन भन्दा मेरो नेग्लिजेन्सले गर्दाखेरि म यो क्षति भएको मैले श्रीमतीलाई किन त्यो सुन लिन पठाएँ म चाहिँ भागेँ श्रीमतीलाई सुन लिन पठाएँ किन गरेँ मैले त्यो म अपराधी हुँ सर म बाँच्न मेरो के अर्थ छ र भन्ने
2: उहाँले श्रीमती
3: गुमाउनु भयो हजुर याद गर्ने भने मतलब त्यो अपराध बोधले त नि दुर्घटना घटाउन सकिन्छ नि त, किनभने त्यतिखेरको डिसिजन त राइट र रङ नै हुँदैन थियो। अब दिमागले जे जे निर्देशन गर्यो त्यही गर्नु हो बिचरा, यत्रो डरलाग्दो घटना घट्छ भनेर उहाँले सोच्नु भएन। यदि त्यो थाहा पाएको त बिचरा उहाँले किन गर्नुहुन्थ्यो,
2: त्यो त कसैलाई पनि त थाहा
3: थिएन। त्यस कारण अब बाँच्नेहरू त बाँच्नु पर्यो नि त, तर उहाँले के बुझ्नु, होइन म बाँचेको कुनै अर्थ छैन भन्नु, बुझ्ने म बाँचेको अर्थ छैन, भर्खर भर्खर बिहे भएको अरे अनिखेर त्यो। अब त्यस्तो अवस्थामा पिएफए उहाँले नपाएदेखि त दुर्घटना घट्छ नि। अरू असहजता निन्द्रा लागेको छैन, अरू असहजता डर लागेको छ, फेरि डर लागेको छ, अरू बच्चाहरूको हकमा के भन्छ कम्युनिकेसन राम्रो नपाएर बिचार इन्फर्मेसन राम्रो नपाएर नहुनी नहुनी धरती फाट्छ र के हुन्छ भनेर उनीहरू टर्चरमा बसिरहेछन्। भनेको यिनीहरूलाई व्यक्तिलाई हामीले यिनै कुरा सुनेर यिनै कुरा मनन गरेर अनि आवश्यक छ कि छैन भनेर झन् विज्ञसँग लगेर विशेष गरी साइकोलोजिकल इन्टरभेन्सन गर्न सक्ने, असेसमेन्ट गर्न सक्ने, विशेष गरी साइकोथेरापी र काउन्सिलिङ गर्न सक्ने, अब उस्तै परिस्थिति मेडिसिन सपोर्ट दिनुपर्ने साइकियाट्रिस्टहरू भेट्न सक्ने जरुरी छ, होइन कि अब्जर्भेसन मात्रै जरुरी छ, अब्जर्भेसन मात्रै राखे हुन्छ कि होइन, उसलाई विशेष इन्टरभेन्सन चाहिन्छ कि होइन, प्रत्यक्ष निगरानीमा चाहिन्छ कि होइन, एडमिसनै चाहिन्छ, औ एका दुईको हकमा त रिहेबिलिटेसन सेन्टर पो चाहिन्छ कि, किन त्यो ट्रमा त उसले डिल गर्न सक्दैन भन्ने आधारमा गरिने एउटा व्यवस्थित र स्तरीय एउटा प्लानलाई साइकोलोजिकल फर्स्ट एड भनिन्छ।
2: हजुर, जुन यो पिएफए साइकोलोजिस्ट यो मनोवैज्ञानिक प्राथमिक उपचार होइन, यो मनोवैज्ञानिक प्राथमिक उपचारमा जो जुट्नुहुन्छ खट्नुहुन्छ त्यो कुन तहकोले चाहिँ, यो अघि यहाँले भन्नुभयो कि मनोविमर्शकर्ता उहाँहरूले गर्नुहुन्छ कि साइकोलोजिस्टहरू अथवा मनोविद मनोचिकित्सक कुन तहकोले गर्नुहुन्छ यो?
3: अब पिएफए चाहिँ अहिलेलाई पिएफए को तालिम लिएका जो कोहीले गर्न पाइने भनिएको छ, किन भन्दा पिएफए को ट्रेनिङ चाहिँ विशेष गरी अब आफ्नो उच्च शिक्षा सकेका साथीहरू जस्तै चाहिँ दुई दिने तीन दिने जो बेसिक स्किलहरू त्यो यो लुक लिसन र लिङ्क भन्छ क्या, यो कन्सेप्ट बुझेको र पीडा बुझेको र धेरै सिकाउन नखोज्ने अनि सुन्न मात्रै खोज्ने, आवश्यकता महसुस गरेपछि आफ्नो सुपरभाइजरलाई अथवा आफ्नो मनोविदलाई जोड दिन सक्ने गरी जुन ट्रेनिङ लिनुभएको छ उहाँ जो कोहीले गर्न पाउनुहुन्छ र गर्नै नै पर्छ। उहाँहरूले किन गर्नुपर्छ भने अब यत्रो तबाह त सबै ठाउँमा साइकोलोजिस्ट पुग्न सक्नुहुन्न, सबै ठाउँमा साइकियाट्रिस्ट पुग्न सक्नुहुन्न, सेल्टरमा पुग्न सक्नुहुन्न, घर घरमा पुग्न सक्नुहुन्न, सकिँदैन नि त, किन सीमित हुनुहुन्छ साइकोलोजिस्ट साइकियाट्रिस्टहरू भने, मतलब त्यो आवश्यकता महसुस गरेर उहाँलाई त्यो लिङ्क गरिदिने जो जो स्किलहरू डेभलप भएका ट्रेनर ट्रेनिङ लिने साथीहरू हुनुहुन्छ जसले गर्ने हुन्छ गर्नुपर्छ, जसलाई त झन् छ महिना साइको सोसियल काउन्सिलिङ लिनेले त त्यो त अनिवार्य हो, उहाँहरूले त नगर्नै पाइँदैन, गर्नै पर्ने भन्ने हुन्छ है। अनि होइन दुई दिने तीन दिने साथीहरूले जुन यति मात्रै बेसिक कुरा नलेजहरू थाहा भएकोले गर्ने र सपोर्ट गर्ने भन्ने हुन्छ।
2: हजुर, अब यो मनोवैज्ञानिक प्राथमिक उपचार जुन चाहिँ यो आघातजन्य अवस्थामा चाहिँ तत्काल शुरू गरिहाल्नुपर्छ, तत्काल शुरू गर्दाखेरि चाहिँ जुन अघि यहाँले भन्नुभयो कि लुक लिसन लिङ्क होइन, यो तीनवटा पक्ष चाहिँ किन जरुरी छ र कस्तो अवस्थामा चाहिँ यो गरिहाल्ने त?
3: अब हेर्दाखेरि प्रब्लमेटिक देखिएको छैन भने त्यहाँ पिएफए दिन जरुरी हुँदैन, याद गर्नु है, किनभने घटना त सबै ठाउँमा घट्यो त्यो एरियामा, तर कतिलाई चाहिँ त्यो घटना चाहिँ नर्मल भएको छ, त्यसलाई लिएर ठिक छ बर्बाद हो सिद्धियो गाह्रो हो तै पनि हामी उठ्छौँ भन्ने छ, कतिलाई चाहिँ त्यो कुराले गर्दा यति गाह्रो भएको छ म्याम है। अब एकजना म्याम हुनुहुन्छ जीवजीवीमा, अब मैले कसरी मिलाउनु, अब यत्रो ऋण छ, ट्रक गयो आफ्नो श्रीमान जानुभयो त्यही ट्रकमा, अनिखेर छोरीहरू छन् दुईटा, छोरीको अब कसरी अगाडि बढ्नु, भन्नलाई पो सजिलो छ त आफूलाई कति गाह्रो छ, सरकारले के गर्ने के नगर्ने केही पनि थाहा छैन, घटना अलि असहज स्थितिहरू म सक्दिनँ होला, विषयवस्तुलाई होइन म नर्मलाइज गर्न सक्दिनँ, समयले नि मलाई कहाँ सिकाउला र मलाई केही राहत पनि चाहिँदैन, मलाई कसैको केही साथ पनि चाहिँदैन है, बस म के गर्छु मलाई पनि थाहा छैन, म कसरी अगाडि बढ्छु केही पनि थाहा छैन भन्ने म्याम हुनुहुन्छ। अब उहाँलाई पिएफए नदिएको भए उहाँको भोलिको इमोसन अझै बढ्दै जान्थ्यो कि, पर्सि झन् थप निन्द्रामै समस्या पर्थ्यो कि, निकोर्सी गरेर उहाँलाई एकदमै मनै अब मेरो भाग्य नै रहन्छ भन्नुहुन्थ्यो म्यामले, त्यसले गर्दा झन् असहज हुन्थ्यो कि, भनेको मतलब उहाँलाई जो पिएफए सपोर्ट पाइसकेपछि त्यहाँ जीवजीवको हस्पिटलमा हामीले गएर लिङ्क गरिदियौँ, त्यहाँ चाहिँ गएर डक्टरले बेसिक एउटा अहिले आवश्यकता जस्तो महसुस भयो उहाँलाई सामान्य एसएसआरआई चलाउनु पर्छ होला ना रातिको लागि चाहिँ एउटा बेन्जो चलाउनु पर्छ कि भनेर एनालाइसिस गरिदिनु भएको छ भने मतलब आवश्यकता अनुसार कसैलाई सुन्न उसको उसका मनमा लागेका भावनाहरू उसको मनमा आएका कुराहरू उसका तर्कहरू उसलाई लागेका विचारहरू सुनिसकेपछि मूल्याङ्कन गर्न सकिन्छ जस्तै अहिलेलाई मलाई ठिकै छ म भोलि सम्पर्क गर्छु भन्नुभएको छ एकजनाले मलाई अहिले ठिकै छ सर मलाई ठिक छ किनभने मेरो परिवार छैन मलाई ठिक छ तर मेरो बुवालाई चाहिँ एकचोटि गएर भेट दिनु न भन्नुभएको छ त्यो त सुनेरै भयो नि त होइन नसुने भए त कसलाई के आवश्यकता पर्छ थाहा नै हुँदैन अनि बुवालाई गएर भेट्दा अनिखेर अब क्रिया गरौँ कि नगरौँ अब गरौँ छ आउँछ कि नगरौँ सबैले गरिसके क्रिया सुरु गरिसके क्रिया कर्म गरिसके धेरैले गरिसके म गरौँ कि नगरौँ भन्नुहुन्थ्यो एकजना म्याम भन्नुहुन्थ्यो चार महिनाको बच्चा रहेछ म अहिले क्रिया गर्दै गर्दिनँ मलाई कसैले कन्भिन्स नगर्नु भनेर दादाहरूलाई भन्नुभएको दादा आइसकेर जान माइतबाट अनि जेठाजु ससुरा प्लिज मलाई यो कुरै नगराउनु अहिले क्रिया गर्ने विषयमा मसँग यो विषयमा गफै नगर्नु जे जे भयो भयो त्यो अहिले त्यो पछिल्ला कुरा तर क्रिया गर्ने कुरामा चाहिँ मसँग केही पनि गफ नगर्नु भनेर
2: त्यस्तो अवस्थामा चाहिँ उहाँहरूको निर्णयलाई नै हामीले चाहिँ सही निर्णय हो भनेर चाहिँ अहिलेलाई चाहिँ त्यसमा परिवार साथी छरछिमेक कसैबाट पनि दबाब दिनु भएन
3: र किनभने उहाँले उहाँको तर्क पनि त ठिक छ नि त अहिले क्रिया गर्न किन हतार गर्ने यो त न केही भइ पोहाल्छ कि
2: धर्मले पनि भन्छ के अरे 12 वर्षसम्म कुर्नु भन्ने छ नि नियम होइन
3: अहिले हतार नगरौं किनभने मेरो मनले मानेको छैन भनेपछि अरू त घटना परिघटनालाई बिस्तार नर्मलाइज गर्न सिके तर म्यामले नर्मलाइज गर्नु पनि भएको छैन र त्यो कुराले गर्दा केही अरू थप अगाडि बढ्नु पनि केही कर्म नै नगरौं भने परिवारले मलाई प्रेसर गर्न खोज्दै हुन्थ्यो कि कन्भिन्स गर्नु भनेर अन्त मैले मेरो त कन्भिन्स गर्ने त्यसरी होइन कि अहिले समस्यामा श्रीमती हुनुहुन्छ भने श्रीमतीको इमोसन जसरी रेगुलेट हुन्छ त्यसै गरी बिहेभ गर्नुपर्छ होइन भने अहिले तपाईँको क्रिया कर्मले गर्दा बुहारीको थप असहज भयो भने कसको जिम्मा भनेपछि उहाँहरू चाहिँ कन्भिन्स हुनुभयो ठिक छ बुहारीले जे भन्नुहुन्छ त्यही भनेर त्यो पनि त पिएफएको एउटा कन्सेप्ट हो
2: भनेपछि मनोवैज्ञानिक प्राथमिक उपचार भनेको जसलाई आघातजन्य अवस्था समस्या भोगिरहेको छ उहाँलाई पनि चाहियो जसलाई चाहिँ त्यो समस्या भोगेका छैनन् तर उहाँको वातावरणमा उहाँसँगै हुनुहुन्छ होइन उहाँहरूलाई पनि यो चाहिने स्थिति रह्यो
3: चाहियो अर्को पनि जोडी म्याम बाहिर हुनुहुन्छ दुबईमा उहाँले केही उहाँको कोही न उहाँको न बटार कान न त्रिशुली कोही कहाँ केही पनि हुनुहुन्न उहाँलाई त्यो भिडियो हेरेर निन्द्रामा असर परेर यति गाह्रो भएको थियो उहाँलाई त पिएफए चाहियो उहाँलाई किन चाहियो भने उहाँले चाहिँ त्यो ट्रमेटिक इभेन्टलाई त्यो देखेको कुरालाई लिएर आफूमाको असहजता पछि अब म के गरौं भन्दा अब अनलाइनमा हामीले यो गर्नु अहिलेलाई केही समय कुर्नु सहनु होइन भने चाहिँ तपाईँले नजिकको हस्पिटल गएर केही दिनको लागि चाहिँ निन्द्राको लागि भने सपोर्ट बेन्जु भयो भने लिनु किनभने तपाईँलाई निन्द्रा चाहिन्छ त्यसरी लिङ्क गरियो भने मतलब लिङ्क गरिदिनु पर्ने छ कि छैन भनेर आवश्यकता एनालाइसिस गर्नु र त्यो लिङ्क गर्नु पायो भने गर्ने नगर्नु पायो भने नगरिदिनु नै पिएफ
2: हामी यतिखेर कार्यक्रम बदलिदो नेपालमा छौं र कार्यक्रम बदलिदो नेपालमा आज हामी आघातजन्य अवस्थामा मनोवैज्ञानिक प्राथमिक उपचारका बारेमा चर्चा गरिरहेका छौं विशेष गरेर त्यहाँ मनोपरामर्श दिनको लागि मनोवैज्ञानिक प्राथमिक उपचारका लागि त्यही पुगेर त्यहाँको वस्तुस्थिति बुझेर आउनुभएका मनोविद बासु आचार्यसँग हामी कुराकानी गरिरहेका छौं अब जस्तो बच्चाहरूको केस अघि यहाँले भन्नुभयो नि बाल बालिकाहरू फरक फरक हुन्छ अझ 10 वर्षदेखि कमकालाई एउटा हिसाबले हेर्नु पर्यो 10 देखि 18 सम्मलाई एउटा हिसाबले हेर्नुपर्छ हामीले यो बेला
3: 18 वर्षको हेर्दा हेर्नु है अब जस्तै 12, 10, 11, 18 वर्ष एडोलसेन्स एजलाई नै ध्यान दिनु पर्यो उनीहरूको इमोसन रेगुलेट गर्ने क्षमता कस्तो छ ध्यान दिनु पर्यो झन् गाह्रो स्थिति हुन्छ त्यो एडोलसेन्समा चाहिँ त्यो बचपना त बच्चालाई त के हो केही पनि थाहा हुँदैन 10 देखि 12 वर्ष त के हो चाहिँ थाहा हुन्छ नि त फेरि अब ला भोलि के होला त्यो बच्चालाई त त्यतिसम्मको कग्निसन डेभलप भइसकेको हुँदैन उसलाई त झन् अझ सजिलोसँग केही न केही डिल गर्न सकिन्छ झन् जब रेगुलेट गर्न क्षमता हराएको हर्मोन डिसब्यालेन्स भएको कारणले विशेष गरी टेस्टोस्टेरोनहरूको कारणले अथवा सबै यो ब्रेनले सबै सही गलत छुट्याइसकेको यो हो होइन यो हुन सक्छ सक्दैन भनेर छुट्याउने क्षमता भइसकेका एरोसेन्सहरूलाई झन् विशेष प्राथमिकता चाहिन्छ उनीहरू त भोलि गएर कुनै हकमा त यस्तो अल्कोहलमा फस्ने सम्भावना हुन्छ डिप्रेस हुने सम्भावना हुन्छ लोनलीनेस फिल गर्ने सम्भावना हुन्छ भनेर उमेर अनुसार प्रकृति अनुसार क्षमता अनुसार माहौल अनुसार त्यो एनालाइसिस गर्ने क्षमता भएका दक्ष व्यक्तिहरूले पीएफए गर्नुपर्ने भनिन्छ।
2: जस्तो बाल बालिकालाई दिँदाखेरि चाहिँ मनोसामाजिक परामर्श चाहिँ कस्तो खालको दिने, ती 10 वर्ष भन्दा कमकालाई र 10 देखि 18 वर्षको
3: सारा बच्चाहरूलाई त अहिले जोगाउनु मात्रै भूमिका खेल्ने, उनीहरू जोगाउनु मुख्य भनेको मतलब डेली लाइफमा उसलाई इन्गेज गराउँदै उसलाई जोगाउँदै केही दुर्घटना नघट्नको लागि भूमिका खेल्दै बेला बेलामा उसलाई गरेको भएका यिनै यादहरू मम्मीहरूको खोजहरू हुन्छ नि, उसको मनले खोज्छ नि, त्यो अवस्थालाई चाहिँ थमथमाइदिने प्रकारका स्किलहरू डेभलप गरिदिनुपर्छ भने अलिकति यो जुन म्याच्युरिटी आइसकेका ग्रोथ र डेभलपमेन्ट राम्रोसँग भइसकेका ब्रेनहरू अथवा हड्डी मांसपेशीहरू विशेष गरी मोरल फ्याक्टर कग्नेटिभ फ्याक्टर इमोसनल फ्याक्टरहरू होइन पर्सनालिटी फ्याक्टरहरूको लागि चाहिँ उनीहरूलाई बिस्तारै एक्सेप्टेन्स स्ट्राटेजीहरू लगाइदिनुपर्छ, स्वीकार्न सिकाइदिनुपर्छ, विशेष गरी टोलरेन्स स्किलहरू डेभलप गराइदिनुपर्छ। अनि अर्को कुरा त्यो कसरी हुन्छ आफूलाई अहिले प्रेजेन्टमा मात्रै सजिलो बनाउनु पर्ने स्किलहरू सपोर्ट गरिदिनुपर्छ भने अब त्योभन्दा माथिको उमेरहरूको लागि चाहिँ उनीहरूलाई चाहिने भनेको चाहिँ विशेष गरी एक्सेप्टेन्स, विशेष गरी अब अलिकति घटनापछि के हुन्छ सबै सम्हाल्न सक्ने स्किल। एकजना भाइ त यति तडपिनु भएको थियो अनि हामी पीएफए गयौँ, गइसकेपछि सक्यौँ त्यो सेसन एकछिनपछि सर ल अब मैले म मेरो बुवामालाई थेक्छु भन्नुभयो एकजना, म थेक्छु त्यो चाहिँ नौकुण्डको एकजना तामाङ बस्तीको हुनुहुन्थ्यो, म थेक्छु नि सर अब ओहो हो त नि साँच्ची मैले कस्तो म कति साह्रो इमोसनल भएको थेक्छु म सबैलाई थेक्छु भनेर भन्नुभयो भने मतलब
2: तर मैले यहीँ जोड्न खोजेँ जस्तो कतिपय अवस्थामा चाहिँ यो किशोर अवस्थामा म थेक्छु म गर्न सक्छु म स्वीकार्छु भनेर यी शब्दहरू बोलिरह हुन्छ तर उसको भित्री मनमा चाहिँ फेरि अर्कै हुन्छ, यो कतिको गाह्रो हुन्छ।
3: 25+ मैले अहिले भने चाहिँ 25+ भाइ हो तर किशोर अवस्थामा सक्छु भन्छ नसक्ने आधारहरू धेरै हुन्छ, किनभने कहाँ उसको म्याच्युरिटीले सक्दैन, उसको स्किल डेभलप भइसक्यो हुँदैन, उसले राम्रोसँग आफूलाई त चिन्न सकिरह हुँदैन, बिचरा उसले अरू व्यवहार के थिएको सक्छु भनेर त्यो सेल्फ कन्फिडेन्सहरू बढेर तर बिहेभियरली नसक्ने उदाहरणहरू भएर मिस्टेक भएका धेरै छन्, त्यहाँ पनि ध्यान दिनुपर्छ। त्यस कारण त अब हामी यस्तै एनजिओ आइएनजिओहरू यस्ता गभर्मेन्टले लगाएका संस्थाहरू चाहिँ सकेसम्म अबको 1 वर्ष 2 वर्ष त्यहीँ स्थापित भइदिनुपर्छ त्यहीँ।
2: भनेपछि यो पीएफए चाहिँ जस्तो हामीले खोजेका थियौँ नि पीएफए भने त 10 दिन 15 दिन 1 महिना दिएर फर्किने पो हो कि होइन रहेछ?
3: होइन नि, पीएफए दिइसकेपछि त अब त्यो त्यसपछि असेसमेन्ट हुन्छ, लेखाजोखा हुन्छ, विशेष गरी साइकोलोजिकल टेस्टिङहरू हुन्छ, हिस्ट्रीहरू लिने भन्ने हुन्छ, होइन केस फर्मुलेसनहरू हुन्छ, त्यसपछि विभिन्न DSM-5 ICD-10 एनालाइसिस गरेर इन्टरभ्यूहरू हुन्छ, त्यसपछि त्यो पीएफए दिएर सल्टेकोहरूको एक अर्को, पहिले पीएफए दिनु नपरेको अब फेरि पछि गएर समस्या भएको अर्को, पीएफए दिनु नपरेको थियो केही पनि प्रब्लम थिएन ठिक थियो तर पछि गएर त ल अचानक अर्को समस्या देखिदियो भन्नेहरूको लागि चाहिँ सेल्टर अथवा संस्था अथवा हस्पिटल अथवा विशेष ट्रिटमेन्ट प्लान चाहिँ अब केही समयको लागि स्थापित हुनै पर्छ, नभए भने पीएफएले त ल ठिक छ एकछिन त फर्स्ट एड न हो प्राथमिक उपचार न हो उसको लागि चाहिँ अब लामो समयसम्म ट्रिटमेन्ट गर्नुपर्छ भने लामोसम्म मेडिसिन चलाइनुपर्छ भने लामोसम्म काउन्सिलिङमा बसिदिनुपर्छ भने लामोसम्म अब प्रब्लम भएकाहरूलाई मात्रै प्रब्लम होइन नि त अरू अरू समस्या भएकाहरू तर अहिले प्रब्लम नभएर भोलि प्रब्लम देखिनेहरूको चाहिँ मूल्याङ्कन गरिनु पर्दैन र पर्छ नि। अन्त पीएफएले सपोर्ट गरिदिइसकेकाहरूलाई फेरि त्यो पीएफए त फर्स्ट फेज अरू थप सपोर्टहरू चाहिने सम्भावना बढी हुन्छ नि, त्यस कारण त प्रत्यक्ष निगरानीमा सपोर्टमा त्यही भएर प्रत्येक गाउँपालिकामा एउटा सक्यो भने दुईटा अथवा सेल्टरमा अनिवार्य रूपमा संस्था बस्नै पर्छ, होइन भने चाहिँ के हुन्छ भने अधुरो भइदिन्छ, अधुरो सपोर्ट त त्यो एकछिनको लागि मात्रै हुन्छ।
2: भने चाहिँ यो प्राथमिक उपचार जस्तो शरीरमा कुनै घाउ चोटपटक लाग्यो भने तत्काललाई केही समय उपचार गर्यो, एकछिनलाई उपचार गर्यो, एक दिनलाई उपचार गर्यो सकियो है, तर मनको उपचार त धेरै लामो समयसम्म जानुपर्ने रहेछ सर।
3: तर शरीरको हकमा पनि लामो र ठूलो घाउ चोट लागेको छ भने फर्स्ट एड त गरियो तर त्यसलाई सधैँ अरू थप्पो चाहिन्छ कि अझै, त्यस्तै गरी मनको घाउ पनि शरीरको भन्दा झन् पीडादायी हुन्छ, कतिखेर मेरो थट कुन आइदिन्छ के थाहा, कतिखेर मलाई पछुतो हुन्छ, कति मलाई रिस उठ्या छ, एकजना यति रिस उठ्या छ उहाँलाई जति रिस कसैलाई उठ्याएन त्यो बिचरा त्यो ट्रमामा परेपछि, कोही हुन्छ पछुताउने, कोही हुने दुखी हुने, कोही मेनिक भएको पनि छन् उन्माद बढेर पुरै त्यो अलिकति अलिक मेनिक एक्सन गरेर क्या पुरै यो त भगवान्ले आए यो त के भन्छ यो त भगवानको खेल हो भन्दै हाँस्दै उठ्नु भएको छ जब उहाँको क्षति भइरहेछ, कुन चाहिँ सिम्टमहरू आएका छन् सबै डिप्रेस हुँदैनन्, सबै के भन्छ एन्सियस हुँदैनन्, सबै गिल्ट फिल गर्दैनन्, सबै सेल्फ ब्लेम गर्दैनन्, के हुन्छ के हुन्छ।
2: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा आघातजन्य अवस्थामा मनोवैज्ञानिक प्राथमिक उपचारका बारेमा कुराकानी गरिरहेका छौ। वरिष्ठ मनोविद वासु आचार्यसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभल अफर मात्र 4

0: कृषि मंत्र नार्क संग
1: धान बालीमा सिफारिस मात्रामा यूरिया टप ड्रेस गर्नुहोस्। यूरिया मलको विकल्पको रूपमा नानो झोल यूरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस्। टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घण्टा खेतबाट पानी बग्न नदिनुहोस्।

0: म्याम यो अघिल्लो जोडिहाल्ने हजुरले मनोवैज्ञानिक प्राथमिक उपचार दिँदा कल्चर अनुसार पनि हेर्नुपर्छ। म 4 नम्बरमा गएँ नौकुण्डको, त्यहाँ तामाङ कल्चरको हुनुहुन्थ्यो, उहाँले भन्नुभयो हामीलाई 1-to-1 नगर्नु न, हामी टिम ग्रुपमै बसौँ न एकचोटि तपाईँको कुरा सुनौ भन्नु उहाँले भन्नुभयो। अनि ग्रुपमा बसेपछि मैले साइको एजुकेट गरेँ, फेरि त्यहाँ पिएफी भन्दा साइको एजुकेट यो हुनसक्छ भनेपछि उहाँहरूले के भन्नु भने हाम्रो क्षति दर्दनाक भएको छ, त्यो क्षति कसले बेहोर लाएर त्यो छुट्टै कुरो, तर हामी चाहिँ मानसिक रूपमा चाहिँ हामी चाहिँ अब चाहिँ सक्षम हुनुपर्ने रहेछ र हुन्छौँ भनेर हामी सर तपाईँलाई ल कमिटमेन्ट गरेर गयौँ। तर तपाईँ सक्नुहुन्छ भने वडा कार्यालय अलिक टाढा छ, केही समयको लागि चाहिँ हामीलाई नजिक ल्याइदिनु, भूमिका खेल्नुहुन्छ भने मन्त्रालयमा त्यति झकझकाइदिनु, यहाँको जिम्मा चाहिँ हामी मिलेर लिन्छौँ भनेर कल्चरल हेर्नु न कति राम्रो हो,
1: समुदायले नै अपनत्व पनि लियो
0: लिनुभयो। अनि अर्को कुरा हामी ल अब यो साँच्चीकै अवेर छौँ हुन्छौँ हुनेछौँ र यो कुरामा तपाईँ ढुक्क भनेर पठाइदिनु कल्चरकै कारणले, अब भोलि के होला जे भने उहाँले त्यति त त्यो टिमले त्यो भनेर गयो नि। अनि अर्को कुरा के मैले बुझाउनु खोजेँ भने हरेक एङ्गलबाट हेर्नुपर्छ, कल्चरल एङ्गलबाट हेर्नुपर्छ, उमेरको एङ्गलबाट हेर्नुपर्छ, क्षतिको एङ्गलबाट हेर्नुपर्छ, मेन्टल कन्डिसनको एङ्गल हेर्नुपर्छ, पास्ट एक्सपिरियन्सको एङ्गलबाट हेरिनुपर्छ, अनि अर्को कुरा भने माइन्ड सेटको एङ्गलबाट हेरिनुपर्छ। केही डोमेनहरू छन् यी 5-7 एङ्गलबाट हेरिसकेपछि उसले राम्रोसँग पिएफए पाउने र पिएफए पाएको पनि एकदमै व्यवस्थित तरिकाले अरू थप पछिल्लो इन्टरभेन्सनहरू हुने नहुने भन्ने निर्धारण गर्न मिल्छ।
1: कस्ता खालका लक्षणहरूलाई चाहिँ हामीले सामान्य मान्न भएन, उहाँलाई चाहिँ अझ थप मनोवैज्ञानिक प्राथमिक उपचार मात्र होइन उहाँलाई चाहिँ मनोचिकित्सक वा मनोविदले नै उहाँलाई उपचार गर्नुपर्ने गरी लक्षण चाहिँ के हो?
0: अब कुन लक्षण भनिन्छ? एक्युट स्ट्रेस डिसअर्डरको लक्षण हो भने नाइटमेयरहरू बढी हुन्छ, सपनामा झझल्काहरू आइदिने, तिनै ट्रमेटिक घटनाहरू एकदमै त्यो फ्ल्यासब्याकहरू आइदिन्छ, त्यही यहीँ गफ गर्दा गर्दा झलङ झलङ त्यो हुन्छ नि, त्यो फेस गरेको आफू त्यहाँ फेस गरेको त्यो त्यो त्यो ऊ त्यो त्यो बाढीको त्यो छाल मान्छे कराका चिच्याहाटका यस्तो असहज भएका बेद्रावतीमा टाउको गर्न लाग्नुभएको छ, उहाँ टा पारिपछि कतिजना त्यसपछि उहाँ त एकछिन त बेहोस हुनुभएको छ, हेर्नु याद गर्नु त त्यो कति दर्दनाक भयो उहाँको लागि। भने मतलब एक्युट स्ट्रेसले डिस्टर्ब गरिरहेछ कि मुडले पो डिस्टर्ब गरिरहेछ, मुड वर्थलेसनेस बिकामे हेल्पलेसनेस असहाय महसुस भएको होपलेसनेस यी लक्षणहरू छन् कि अथवा डरको लक्षणहरू छन् कि एन्जाइटीका लक्षण ला के होला अब के होला सक्दिनँ कि होइन मलाई अब अगाडि बढ्न गाह्रो पर्छ कि कसरी थेग्ने यत्रो आपद परिसकेको छ यो कसरी सल्टाउने यो सबै असहजता 6 घर रहेछन् सरको घरको खेलो गर्नुहुँदो रहेछ घर पनि छैन उहाँको परिवार पनि छैन याद गर्ने
1: सबै गुमेको
0: याद गर्नु त अनि उहाँको हकमा त कस्ता कस्ता सिम्टमहरू आउँछन् होला अथवा नआउला एकदम
1: भनेको त्यस्तो व्यक्ति उहाँ जस्तो व्यक्तिलाई चाहिँ एक्लै छोड्न मिल्छ
0: एक्लै छोड्न मिलेन टिममा राख्नु पर्यो एक्लै छोडे पनि उसको परिवारको केही सदस्यले उसलाई केही न केही समय सपोर्टमा गरिदिनु पर्यो कतिखेर के थाहा ल म पनि चाहिँदैन यो धरतीमा मेरा सबै त सिद्धे मेरो परिवारै छैनन् म मात्र किन बाँच्नु म सक्दिनँ होला अब यो जिन्दगी जिउन मेरो त्यो जिन्दगी आउँदैन होला म अब काम बे गर्नु म कस्ता बच्चा के खेल्छ नि दिनभरि रातभरि अझ बेलुका त्यो
1: दिमागमा
0: के गरौँ कसो गरौँ त्यो होला त्यो यति सेल्फ टक हुन्छ क्या म्याम यति आइदिन्छ आइसकेपछि त्यस कारण उसलाई सकेसम्म नछोड्ने सकेसम्म प्रत्यक्ष निगरानीमा उसलाई मूल्याङ्कन गरिराख्ने सकेसम्म परिवार र आफन्तहरूको निगरानीमा राखिदिने अझै मिल्छ भने त क्याम्पमै राखिदिन प्लान गर्नुपर्छ र बिस्तार साइकोलोजिस्टको असेसमेन्टपछि मात्रै साइकोलोजिस्टले दिएको होइन फिडब्याकको आधारमा साइकोलोजिस्टले दिएका प्लानहरूको आधारमा मात्रै हिँडाइदियो भने पछि गएर क्षति कम हुन सक्ने सम्भावना हुन्छ।
1: अघि यहाँले भन्नुभयो नि फरक व्यक्तिको फरक खालको उसको नेचर उसको प्रकृति अनुसार चाहिँ उसले फरक फरक रूपमा चाहिँ उसले स्वीकार्न सक्छ होइन जस्तो व्यक्तिलाई चाहिँ यहाँले अलिकति सुझाव नै दिनु पर्दाखेरि चाहिँ के सुझाव दिनुहुन्छ?
0: अब अहिले उनीहरूले खोजेको हुन्छन् कि हुँदैनन् भन्ने हुन्छ, खोजेको छैन भने सुझाव पनि दिन पाइँदैन। एउटा हामी पिएफएको लागि गयौँ अनि उहाँले के भन्नुभयो नि प्लिज मलाई यो विषयमा गफै गर्नु छैन भनेर भन्नुभयो, त्यसपछि हामीले उहाँलाई स्टपै गर्यौँ। किन भन्दा उहाँलाई सुझाव दिन पाइँदैन,
1: आगाजन्य अवस्थामा सुझाव
0: दिनै पाइँदैन सुन्नियो धेरै सुन्नियो नि आवश्यकता छ भने केही सुझाव दिने आवश्यक छ भने लिङ्क गरिदिने र आवश्यकता छ कि छैन महसुस गरे छैन भने चाहिँ यतिकै उहाँलाई अब्जर्भमा राखेर छोडिदिने भन्ने हुन्छ। अब्जर्भको लागि ती टिम एकजना राख्ने संस्थाहरूले राखेका छन् अब्जर्भेसनको लागि बेला बेला गएर मूल्याङ्कन गर्ने होइन त्यो फिडब्याकहरू लिने बेला बेलामा असेसमेन्टहरू गर्ने राखेर हुन्छ राख्नै पर्छ। अनि अहिले गर्ने महत्वपूर्ण पक्ष भनेपछि त्यहाँ उसलाई के आवश्यकता छ त्यो महसुस गर्ने, मलाई बच्चालाई हुर्काउनको लागि भूमिका खेल्दै हुन्छ अरू मलाई केही चाहिँदैन भन्नुभयो एकजना सरले भन्नुभयो, सायद मगर हुनुहुन्थ्यो, म चारवटा ट्रमा फेस गरेँ सर, यो चौथो ट्रमा मलाई त ट्रमै लागेन भन्नु, चारवटा भूकम्प पनि फेस गर्नुपर्छ, एक्सिडेन्ट फेस गर्नुपर्छ, पहिरोले गर्दा बुवा आमाको डेथ, बुवा या आमा मध्ये एकजनाको डेथ फेस गर्नुपर्छ र चौथो फेस गर्नुपर्छ, चारवटा फेस गर्दा मलाई त अब जिन्दगी त यो त केही प्रब्लमै लागेन सर, यस्तो बडो उम्केर है बरु बरु मलाई के चाहिँ हेल्प गर्नु तपाईँले भने, बरु म यहाँ कोकोललाई कसरी सलाम मिलाउँ, क्याम्प नम्बर माथिको त्यो माझ गाउँ भन्ने क्याम्पमा, उत्तर गएको माझ गाउँ भन्ने क्याम्पको कुरा हो, कहाँ कहाँलाई के हेल्प गरौँ मलाई हेल्प गर्ने तरिका सिकाइदिनु सर भनेर भन्छ,
1: कस्तो राम्रो
0: प्लिज सर मलाई हेल्प गर्नु पाउँ मन छ, किन अब म त पचाइसकेँ, अब त मलाई यो भन्दा डर लाग्दा आएन म पचाउँछु, किनभने अब यस्तै त रहेछ सबै कुरो, के अब पिर गरिरहनु यत्रो पेस गरी भन्ने आउनु, त्यही क्याम्पमा मेरो बच्चा हुर्काउने के बाहेक मलाई अरू केही विषयमा गफै गर्नु छैन, मलाई त्यो विषयमा मतलबै छैन, मसँग गफै नगर्नु, त्यही क्याम्पमा प्लिज मलाई केही न केही हेल्प गर्ने केही स्किलहरू सिकाइदिनु सर, तपाईँहरू त यो विषयमा जानिनु छ भने मतलब कसलाई के चाहिन्छ भनेर एनालाइसिस गरिदिने,
1: भनेपछि हेर्ने उसको आवश्यकता के पहिचान गर्ने र त्यो अनुसार चाहिँ के सहयोग गर्न सकिन्छ त्यसमा चाहिँ भूमिका मात्र
0: खेल्ने, अनि बिस्तारै गइसकेपछि अरू आवश्यकता छ छैन महसुस गरिदिने, कस्तो हुन्छ भने प्रत्येकलाई फरक फरक उसको पीड़ा छन् क्या, उसको भोगाई लिभ्ड एक्सपिरियन्स भन्छ क्या, उसको भोगाई उसका त्यो दिनका दर्दना घटना, त्यसपछि आएका उसका तर्क वितर्क, त्यसपछि भेग्नुपर्ने व्यवहारिक समस्याहरू, त्यसपछि भएका असहजता घाटा नाफाका विषयहरू सबै उसले दिमागले मूल्याङ्कन गरे हुन्छ, यहाँ यति गाह्रो गरी मूल्याङ्कन गरे हुन्छ, त्यो मूल्याङ्कनको अगाडि कसरी चाहिँ साइकोलोजिकल असेसमेन्ट गर्न सकिन्छ, कसरी चाहिँ उसलाई केही न केही सपोर्ट गर्न सकिन्छ भनेर मूल्याङ्कन गरेर मात्रै उसलाई के दिने के नदिने, के बुझ्ने के नबुझ्ने, कहाँ जोड्ने कहाँ नजोड्ने, कसरी जोड्ने कसरी नजोड्ने निर्धारण गर्ने,
1: थुप्रै संघ संस्थाहरू पुगेको छ त्यहाँ होइन, सरकारका निकायहरू पनि पुगेको छ, एउटा लागेको चिन्ता के भने फरक फरक हिसाबले गइरहेछन् कि सबै एक अर्कासँग जोडेर गएका छन् जसले गर्दा त्यो आघात जन्य अवस्थालाई सिकाउने भन्दा पनि केही क्षति नहोस्। त्यहाँ
0: महत्वपूर्ण कुरा के हुन्छ भने सुरुमा त यो टिमै जान पाउँदैन, इन्डिभिजुअल जाने हो है, संस्था आफू जाने हो, त्यसपछि त्यहाँ मिटिङ गर्ने हो क्या म्याम, त्यहाँनिर सम्बन्धित ओडाले सम्बन्धित गाउँपालिकाले सम्बन्धित यो सरकारका प्रतिनिधि बसेर मिटिङ हुन्छ, हुनै पर्छ, भएको पनि छ, है सुरुमा इन्डिभिजुअल जाने फोटो सोटो खिच्ने, कतिले त त्यसलाई मिसयुज पनि गरिदिने, त्यहाँ फोटो नखिच्नु भन्दा फोटो खिचेको उदाहरण छ, त्यो बच्चाको नखिच्नु न, त्यो बिचरा पाले दाइले कति कतिलाई रोकेर साध्य हुन्छ र होइन, त्यो क्याम्पमा राखेको तल त्यो हाई स्कुलको क्याम्पमा राखेको नखिच्नु भन्दा पनि त्यो बच्चाको फोटो खिचिरहेको हुन्छ, त्यो गल्तीहरू भएका छन् धेरै कुरा, तर फाइनल्ली के चाहिँ राम्रो भएको छ भने सबै संस्थाहरूलाई राखेर एउटा मिटिङ राखिन्छ, मिटिङ राखिसकेपछि त्यहाँनिरको एउटा थिम निक्लिन्छ र अनि कुन सेल्टर कसले हेर्ने भन्ने हुन्छ र कसले कति भूमिका खेल्ने भन्ने हुन्छ र त्यो अनुसारको इन्टरभेन्सनहरू त्यो अनुसारको पिएफएहरू त्यो अनुसारको सपोर्टहरू गर्ने भन्ने त्यो यता भित्र भनेको यो उत्तर गयानी भएको छ यता तल रसुवाको अर्को क्याम्पमा नि भएको छ यता तल्लो नुवाकोटमा नि भएको छ र त्यो हुनुपर्छ अनि पछि गएर ओडाले अथवा गाउँपालिकाको मातहतमा विशेष गरी बालको हकमा कान्ति हस्पिटल मानसिक अस्पताल लगन खेलको विद्वानहरू विदहरू विशेष गरी मनोविद र साइकेट्रिस्टहरू अनि टिचिङको यता केयुको पनि जानुभएको छ हाम्रो टियुमा पनि को पनि पुग्नु भएको छ
1: भनेको सबैजना चाहिँ पुग्नु भएको छ। अब 20 दिन लगभग भइसकेको छ होइन, 20 दिनमा आफ्नो आफ्नो हिसाबले जानुभयो, त्यहाँ मिटिङ पनि भयो, संयुक्त रूपमा छलफल पनि भयो होला, अब अघि यहाँले भन्नुभयो कम्तीमा पनि एक वर्ष त्यहाँ सँगै बसेर त्यहाँ उहाँहरूको अवस्थाहरू एकदमै अवलोकन गरेर आवश्यकता अनुसार चाहिँ त्यहाँ उहाँहरूलाई सहयोग चाहिँ गरिराख्नु पर्छ।
0: दुई चार दिन पाँच दिन दस दिन एक महिनासम्मको हुन्छ, त्यसपछि चाहिँ अर्को स्टेज अर्को फेज सुरु हुन्छ, त्यसको लागि चाहिँ असेसमेन्ट फेज भन्छ। पीएफए भनेको चाहिँ फर्स्ट एड मात्रै हो, एकदम टच गर्ने र लिङ्क गरिदिने, टच गर्ने लिङ्क गरिदिने, सुन्ने टच सुन्ने अनि लिङ्क गरिदिने, त्यसपछि अब आवश्यकता के छ त हिजो लिङ्क गरिएका अब नयाँ केही चाहिएको छ कि भनेर चाहिँ अनि त्यो चाहिँ असेसमेन्ट गर्ने,
1: मनोपरामर्श चाहिँ कम्ती नै एक वर्ष चाहिँ दिनु पर्यो,
0: दिनै पर्छ, यतिसम्म कि फर्स्ट एड त सेनाहरूले पनि सिक्नुपर्छ, सशस्त्र प्रहरीले नै सिक्नुपर्छ ट्रेनिङ, जनपथले नै सिक्नुपर्छ, अझ वडामा भएका युवाहरूले सिक्नुपर्छ, अब त किनभने अब त ट्रमा कतिखेर कहाँबाट आउने रहेछ थाहा नै भएन हेर्नु त अकल पनि कहिले नसोचेको त्यो बाढीको संसारले फेस नगरे बाढी हाम्रो देशले फेस गर्नु पर्यो मतलब यो पिएफए सबै क्षेत्रकाले सिक्नुपर्छ टिचर्सले विद्यार्थीले सबैले सिक्नुपर्छ र यो यो सिक्नु किन पर्छ भने यो जतिखेरै पिएफए ट्रेनिङ लिएका मनो सामाजिक परामर्शदाताहरू मात्रै त फिल्डमा जान सक्नुहुन्न नि त्यही वडाका विद्यार्थीहरू जान सक्थे त्यही वडाका अन्य भोलिन्टियरहरू जान सक्थे त्यही वडाका अन्य होइन कर्मचारीहरू त्यो वडाका अन्य विद्वान साथीहरू जान सक्थे त्यसरी सिक्नुपर्छ उहाँहरूले र अनि त्यसपछिको काम भनेको चाहिँ मनोविद मनोपरामर्शदाता र साइकियाट्रिस्टको हुनेछ
1: हजुर अब विशेष गरेर त्यो ठाउँमा जहाँ चाहिँ अहिले यो पीड़ा बढ़ी खेपिरहेको छ त्यो ठाउँकोले बेहोरिरहेको क्षति त अत्यधिक नै छँदैछ अघि यहाँले भन्नुभयो नि जसले हेरे त्यो पटक पटक हेरेर उहाँलाई पनि चाहिँ ट्रमा आघातजन्य अवस्था भएको छ होइन उहाँहरूले चाहिँ के गर्ने खासमा चाहिँ यो आघातजन्य अवस्थाबाट भनौँ न मुक्त हुनको लागि चाहिँ के गर्ने
0: अब मुख्य मिस्टेक त हामीले गर्यौं किनभने त्यो दर्दनाक घटनाहरू धेरै हेर्नु जरुरी छैन कसैले पनि त्यो हेर्ने होइन त्यो झन् भिडियो त्यो त्यो कुकुन भाइरल भएको भिडियोहरू त्यो आएर आकाशै छोपौँला जस्तो गरेको त्यो छ नि त्यो त्यो
1: गाछाल
0: त्यो मान्छेहरूको त्यो असहजता त्यो हेर्ने होइन अहिले त कस्तो हुन्छ भने अहिले खुसी भएर हेरिन्छ पछि गाह्रो पर्न सक्छ कसैलाई अहिले गाह्रो भएर हेर्छ अहिले हेर्दैन गाह्रो भएको पछि यसलाई नर्मलाइज गर्न सक्छ कतिले चाहिँ सर के बुझ्ने भने यो धेरै हेर्न कम गर्ने किन ट्रमेटिक कुरा हो यो
1: दर्दनाक
0: हेर्नु पर्दैन जरुरी छैन त्यो हामीलाई धेरै इन्फर्मेसन चाहिँदैन थाहा छ त गाह्रो भएको छ भनेर र अर्को कुरा त्यो भइसकेपछि चाहिँ अब उसलाई कस्ता सिम्टमहरू आएको छन् एनालाइसिस गर्ने कसैलाई त्यही सपनामा आइदिएर हैरान भएको हुन्छ सपनामा धेरै आइदिनु हुन्छ त्यही घटना त्यही कुरो त्यही त्यो तबाह कसैलाई चाहिँ कस्तो गाह्रो जिन्दगी त अर्कै रहेछ भ्यू नै चेन्ज हुन्छ मान्छेको
1: हजुर यो नकारात्मक जुन विचारहरू आइरहन्छ नि व्यक्तिलाई हेरेर होस् अथवा त्यहाँ बेहोरेर होइन उहाँहरूले चाहिँ के गर्नुपर्छ उहाँहरूलाई चाहिँ यहाँले अब सबै ठाउँमा सायद यो मनोपरामर्शकर्ताहरू पुगेको पनि छैन यही रेडियो मार्फत सुनि पनि रहनु भएको होला उहाँहरूलाई सुझाव दिँदा के दिनुहुन्छ
0: मुख्य कुरा हेर्न छोड्ने दोस्रो कुरा एक्सेप्ट गर्ने स्वीकार्ने कि यो अभिघातजन्य अवस्था यो ट्रमेटिक इभेन्ट चाहिँ कहिल्यै नसोचेको भए पनि हाम्रो जिन्दगीमा घट्यो मैले स्वीकार्नुपर्छ भने र त्यसपछि हामीले सहनुपर्छ भनेर सिक्ने यो सहनुपर्छ र अर्को कुरा यो अभिघातजन्य अवस्था भएको हो भन्ने क्या नहोस् पनि नभन्ने भइसकेको छ नि त नहोस् भन्न पाएन अब नहोस् छुट्टै कुरो तर भइसकेको छ र अर्को महत्वपूर्ण कक्ष जे जे त्यहाँ गाह्रो भएको छ जे जे असहज भएको छ त्यसलाई पनि आफूले चाहिँ ठिक छ नि त विचार सहे भोगे घटना परिघटना घट्यो यो कुरा मैले मान्छु र यो कुरालाई लिएर कुनै अर्थ लाउँदिनँ भन्न सिक्ने के अर्थ लाएर नबस्ने ला कति गाह्रो पनि नभन्ने किनभने गाह्रो छ त्यो कति गाह्रोले मलाई गाह्रो हुन्छ क्या गाह्रो त छ त हो तर त्यो कति गाह्रो ला कसरी भोग्यो होला त्यो हिँड्ने बेलामा कसरी हिँड्यो होला दौडिँदा त्यो पानी कसरी हिँड्ने होला कसरी छट हो त्यस्तो मसँग म्यासेज आएका छन्
1: भनेको विगतलाई चाहिँ अब पटक पटक नसम्झिने
0: सम्झे पनि स्वीकारेर सम्झिने म्यासेज कस्तो आएको छ सर त्यो त्यो घटनाहरू त्यसले कसरी भोग्यो होला भनेर मलाई गाह्रो भयो सर भन्नु त्यो कसरी उसको मृत्युवरण गर्ने बेलामा उसले कस्तो कस्तो भयो होला त्यसलाई भन्ने कुराको कारणले मलाई असहज भइसक्यो म कसरी थिएको म कति गाह्रो
1: जसले साँच्चीकै बेहोर्या छ नि त्यो भागेको आफै त्यहाँबाट बचेर आएको ती व्यक्तिलाई चाहिँ के सुझाव दिनुहुन्छ
0: यो पीड़ा हुन्छ अब केही समय है हेर्नु त ऊ त्यो पेट्रोल मिसेको पानी फिल्टर मेरो कपडाले फिल्टर गरेर पिएर बस्ने भन्नेकोलाई कति पीड़ा भएर होला अहिले रेस्क्यु गरेर निकालियो नि अथवा त्यो दस दिनसम्म त्यो सुरुमा छिर्नेहरूलाई कति गाह्रो भएको होला भलै ल ठिकै छ मुहारमा उज्यालो बाँचे भन्ने उज्यालो भने भित्र त्यो दस दिनै पीड़ा त कति भएको होला त्यसकारण यो समयसँग बिस्तार हट्दै जान्छ भनेर पहिला समयसँगै जे जे पीड़ा भएको छ हट्दै जान्छ गाह्रो हुँदै थियो बिस्तार घट्दै जान्छ त्यो आफन्त बितेका आफ्नै गम्भीर चोट लागेर आफू अहिले हस्पिटलमा हुनुहुन्छ कति आफ्नै प्यारो छोरा छोरी बितेका आमा बुवा बितेकाहरूले चाहिँ यो मेरो जिन्दगीमा नघट्नुपर्ने घटना घट्यो मैले यसलाई स्वीकार्नुपर्छ र यो स्वीकार्दै गर्दा मनले मान्दैन फेरि स्वीकार त कहिले मनले मान्दैन यो मनले नमान्ने बिस्तार समयसँगै मान्दै जान्छ र सक्दै सकिन भने चाहिँ काउन्सिलिङमा अनिवार्य बस्नुपर्छ भन्न चाहन्छु र अति गाह्रो भने चाहिँ छिटोभन्दा छिटो हस्पिटलको विज्ञलाई अथवा विद्वानलाई चाहिँ प्लिज मलाई गाह्रो भएको छ र के गाह्रो भएको छ आफै पत्ता लगाइदिनु मलाई चाहिँ जसरी पनि सपोर्ट चाहियो भनेर सपोर्टको लागि हेल्प गर्न माग्न ट्राई गर्नु
1: जस्तो कोहीलाई चाहिँ एकदमै अब गाह्रो भइरहेको हुन सक्छ होइन यहाँले भने जस्तो त्यो गाह्रो भएको अवस्थामा कहाँ सम्पर्क गर्ने के गर्ने भन्ने सुझाव के दिनुहुन्छ
0: मुख्य क्याम्पमै हुनुहुन्छ धेरैजना अहिले क्याम्पमै हुनुहुन्छ क्याम्पमै हुने त साइको सोसियल काउन्सिलरहरू रेडी हुनुहुन्छ साइकेट्रिस्ट हुनुहुन्छ साइकोलोजिस्टहरू हुनुहुन्छ
1: आफ्नो नजिकमा क्याम्प जहाँ छ त्यही जानु
0: जाने दोस्रो हस्पिटल जाने अनि जो जो गाउँमा मुख्य चाहिँ गाउँमा हुनुहुन्छ क्या अहिले जो क्षति भएका मान्छेहरू चाहिँ किरिया बस्दै गाउँमा हुनुहुन्छ उहाँहरू पनि ओडामा सम्पर्क गर्ने प्लिज मलाई गाह्रो भयो भनेर किनभने त्यहाँ नर्स हुनुहुन्छ त्यहाँ एचए हुनुहुन्छ केही न बेसिक मेडिसिन भए नै दिइदिनुहुन्छ कमसेकम त्यो कम अलिक सजिलो हुने औषधि पाइन्छ त्यो पनि सेवन गर्न ट्राई गर्ने सबैलाई भनिन कि आवश्यकता भएकाहरूलाई प्लिज मलाई गाह्रो छ मेरो यो राहत त छँदैछ मेरो मनमा नि गाह्रो छ जसले भनेर अनि उनीहरूले चाहिँ त्यही पिएफएको सपोर्ट गरिदिनुहुन्छ त्यसपछि आफूलाई त्यो गाह्रो कम हुने स्किलहरू विद्वानहरूले गरिदिनुहुन्छ भन्न चाहन्छु
1: जस्तो अघि यो जीवन नै व्यर्थ छ भनेर सोच्नेहरू पनि हुनुहुन्छ यतिखेर के भन्नुहुन्छ
0: घटनाले गर्दाखेरि जीवन व्यर्थ भन्ने आएको किन भन्दा पहिला त हामीलाई जीवन व्यर्थ लाग्दैन थियो हामीले नसोचेको घटना घट्दाखेरि र हामीले गर्दाखेरि के भएको हो कि भनेर आफूलाई गिल्ट फिल गर्दाखेरि जीवन व्यर्थ लाग्छ यो सेल्फ भ्यू भन्छ कि सेल्फ पर्सेप्सनै चेन्ज हुन्छ यस्तो ट्रमेटिक इभेन्टमा एउटा बुझ्या थियो लाइफलाई अर्कै बुझिदिन सकिन्छ यो चाहिँ ट्रमाले गर्दा मेरो कग्निसनमा इफेक्ट आएको हो बिस्तारै यो ट्रमा हिल हुन थालिसकेपछि सबै कुराहरू नर्मलाइज हुन थालेपछि यो भ्यू बिस्तारै आफ्नो नर्मल ठाउँमा आउँछ त्यस कारण अहिले तत्काल भ्यू चेन्ज भयो भन्दैमा त्यो भ्यूले भनेको बिहेभियरमा चाहिँ नउत्रिनु भन्न चाहन्छु सुसाइडल थट आइसक्यो मलाई त आफूलाई हार्म गर्न म कतै गएर जोगी बनाउनु मनमा आइसक्यो अब त्यो संसार व्यर्थ रहेछ के गर्नु के गर्नु म त डिसिसनमै कन्फ्युज भएँ मेरो प्यारालाइसिस डिसिसनै एकदम प्यारालाइसिस भयो भन्ने नि
1: तर उहाँले आफ्नो वरपरको समाजको अरूलाई पनि त हेर्न सकिन्छ नि यो बेला चित्त बुझाउनको लागि
0: चित्त बुझाउन सकिन्छ त्यसले बिस्तारै बिस्तारै चित्त बुझाउन सक्छ तर कसै कसैले चाहिँ सक्दैन किन उसको चाहिँ सर्वस्वै बर्बाद भएको हुन्छ नि त कसैले त सक्नुहुन्छ एकजना हजुरबा भन्नुभएन यो भावीको खेल हो यो कुरामा म के भन्नु मेरो छोरा छोरी नाति नाति एकजना हेर्नु त
1: एकजना
0: रसको होइन हेर्नु त उहाँले चित्त बुझाउन सक्नुभयो भनेपछि कसैले सक्नुहुन्छ त्यसकारण त इन्डिभिजुअल डिफरेन्स त्यसकारण त उसको
1: तर उहाँहरूलाई हेरेर हामीले चित्त बुझाउने कोसिस गर्न सकिन्छ
0: कोसिस गर्न सकिन्छ कपी गर्न सकिन्छ त्यही अनुसारको काउन्सिलिङमा बस्न सकिन्छ घर उहाँहरूलाई नै भेट्न नै सकिन्छ आफू पीडित भइसकेपछि तर उहाँहरूलाई नै क्याम्पमा ल्याएर लु है यो हो त्यो हो भनेर बुझाइदिन सकिन्छ त्यो स्किलहरू त अब गभर्मेन्टले कसरी राख्छ त्यो गर्न सकिन्छ
1: विद्यालय तहमा जस्तो कतिपय विद्यालय चाहिँ सुरु गर्ने भन्ने कुराहरू पनि आएको छ होइन कतिपयले गरे गरेनन् यहाँ पुगेर पनि आउनुभयो विद्यालय सुरु गर्नु अगाडि चाहिँ के गर्नु जरुरी छ मनोपरामर्श मनोविदको हिसाबले सुझाव दिँदा
0: अहिले विद्यालय सुरु गर्ने भनेर सुरु नगर्ने अहिले बच्चाहरूलाई यो त्यो ट्रमाबाट हिल हुनको लागि चाहिँ अहिले उसलाई दैनिकीमा उसलाई बिस्तारै बिस्तारै इन्गेज गराउन ट्राई गर्ने स्कुल भन्दा नि महत्वपूर्ण कुरा उसको मन हो अहिले स्कुल सुरु गर्न पनि स्कुल सुरु पढाउने काम बाहेक स्कुल सुरु गर्न पायो
1: मनोबल
0: बढाउने साइकोलोजिस्टहरूको प्लानहरूमा जाने प्ले थेरापीहरूतिर भूमिका खेल्ने अरू व्यवहारहरू अरू स्किलहरू डेभलप गरिदिने विशेष घटना परिघटनालाई बिस्तारै बच्चाहरूलाई स्वीकार्ने वातावरण बनाइदिने र बिस्तारै बिस्तारै त्यो जुन साँच्चीकै कोर्स चाहिँ सुरु नगरिकन काउन्सिलिङ चाहिँ सुरु गर्ने होइन त्यो बिस्तारै हेर्दै इभ्यालुएट गर्दै साइकोलोजिस्टहरूको हुन्छ नि भ्यूहरू राख्दै त्यहाँ ओडाका विद्वानहरूको भ्यूहरू राख्दै साइकेट्रिस्टको भ्यू राख्दै बिस्तारै अनि बिस्तारै सुरु
1: यसको लागि शिक्षक शिक्षिका नै पर्याप्त छ कि उहाँहरूलाई पनि या यो विषयमा चाहिँ फेरि त्यो भनौँ न तालिमको जरुरी
0: स्किलहरू डेभलप गरिदिने विशेष घटना परिघटनालाई बिस्तारै बच्चाहरूलाई स्वीकार्ने वातावरण बनाइदिने र बिस्तारै बिस्तारै त्यो जुन साँच्चीकै कोर्स चाहिँ सुरु नगरिकन काउन्सिलिङ चाहिँ सुरु गर्ने होइन त्यो बिस्तारै हेर्दै

0: त्यो फिल्डमा हामी त्यो पनि ट्राई गर्दैछौँ. अहिले अहिले भर्खर एउटा कोसिस गर्दैछौँ हामी त्यहाँका युवाहरूलाई गएर पिएफए ट्रेनिङ गरिदिने प्लान गर्दैछौँ 3 दिने. त्यहीँ गएर त्यहीँका युवाहरूलाई त्यसको हामी तयारी हुँदैछ. शिक्षक शिक्षिकाहरूलाई चाहिँ यस्तो केही भएन भने 15 दिन 20 दिनको भयो भने ट्रेनिङहरू राखिदिएर यो अवस्थामा यस्तो यस्तो हुन सक्छ, यस्तो यस्तो हुन सक्दैन भनेर शिक्षक शिक्षिकाहरूलाई त्यहाँ तालिम दिने र मनोविदको सुपरभिजनमा फेरि मनोविद त एउटा चाहिन्छ नै त्यहाँ राखिदिने नै पर्छ. यत्रो दक्ष र विद्वानहरू उत्पादन गराएको छ टियुले होइन, यत्रो हाम्रो यत्रो कोर्सहरू ल्याइदिएको छ उहाँलाई राख्नै पर्छ र त्यो राखिसकेपछि उहाँको सुपरभिजनमा शिक्षक शिक्षिकाहरूको प्रत्यक्ष संलग्नतामा बच्चाहरूलाई बिस्तारै कक्षा सञ्चालन गर्नतिर लाग्ने हतार नगर्ने.
1: जस्तो संघदेखि लिएर प्रदेश सरकार र पालिकाले चाहिँ के गर्ने?
0: संघले राम्रोसँग अहिले एकदम स्पष्ट रूपमा भिजन तयार गरिदिनुपर्छ. अब भिजन हो मुख्य कुरा. यो अवस्थामा चाहिने भनेकै निर्देशन, भिजन कम्फर्टेबल बनाइदिने, केही केही भन्छ के चेन्ज गर्नुपर्ने छन् केही कुराहरू चेन्ज गर्दिन भूमिका खेल्ने है, कस्तो प्रकारका राहतहरू, राहत त सबै चिज वस्तुका मात्रै राहत हुँदैनन्, अब त राहत भनेको साइकोलोजिकल राहत महत्वपूर्ण रहेछ. विज्ञ लैदिनु त ठुलो राहत हुँदो रहेछ. हेर्नु त विज्ञ गइसकेपछि त्यहाँ छुट्टै माहौल हो. त्यहाँ साइकोसोसियल सपोर्ट गरिदिने टिम गइसकेपछि त्यहाँको माहौल, त्यहाँको खुसी छुट्टै थियो. किनभने त्यो रसुवा 10-12 वर्षमा यसरी उठाएर छ हजुर, यसरी उठाएर छ कि त्यो सरर विकास गर्दै गएको रोडहरू विकास, त्यहाँका होइन भौतिक संरचनाहरू विकास, मान्छेको चेतनाहरू विकास है, त्यो नाकाले त यस्तो राम्रो बनाएछ. त्यहाँ पर्यटनको विकास भएको छ, कृषिको थप विकास भएको छ, भौतिक पूर्वाधारको विकास भएको छ, सबै कुराको विकास भएको छ. यो 12 वर्षसम्म उज्यालो हुन खोज्दै गरेको रसुवा अचानक एकैचोटि भुइँमा आएछ. एकैचोटि क्या त त्यत्रा व्यवसायहरू छन्, त्यत्रो ड्राइभिङ गर्ने भाइ बहिनीहरू, भाइहरू धेरै भाइ बहिनीहरू छैनन्, भाइहरू धेरै नै छैनन् क्या, छैन. ट्रकहरू छैन, त्यहाँको संरचना छैन, त्यत्रो चिलीमा हाइड्रो पावर, त्यत्रा 8-10 वटा राम्रा राम्रा हाइड्रो पावरहरू छैन. त्यहाँको नाकाले गर्दाखेरि कत्रो व्यापार भएको,
1: सबै चिज चाहिँ गुमाएर एउटा भनौ न फेरि एउटा ग्राउन्ड लेभलमा आएको छ होइन.
0: त्यस अचानक यस्तो दबाव भएको केसको हकमा गभर्मेन्टले एकदमै राम्रो राहत लगिदिनुपर्छ. राहत मतलब अबको प्याकेज, अबको प्लान, कमसेकम एउटा वडामा एउटा मनोविद राखिदिनुपर्छ, एउटा साइकेटिस्ट राखिदिनुपर्छ. हाम्रो हकमा, मेन्टल हेल्थको हकमा भन्नुपर्दा अरू विभिन्न होलान्. अरू अर्को महत्वपूर्ण पक्ष भनेको त्यहाँ इभ्यालुएसनहरू राम्रोसँग भइदिनुपर्छ र राम्रोसँग. अनि फेरि अलि अलि अलि के कमजोरी भइरहेछ भने सङ्ग्रह ओडाको कुरो मिलिरहेछ हुँदो रहेछ कतिपय हकमा, किनभने सङ्घ एउटाले लिड गरेछ, ओडा एउटाले लिड गरेछ. पार्टीगत कुरा गरेँ मैले, त्यो लिङ्क त्यो चे पार्टी भने साइडमा राखेर अहिले एकदमै डाइलेक्टिकल भएर होइन एकदमै एकत्वको आधारमा अगाडि बढ्नुपर्छ. नत्र यो बेमेल हेर्नु त एकले अर्कालाई ब्लेम लाएर चाहिँ कतिपय घाटा भएको छ.
1: मनोविदको हिसाबले मनोबल बढाउनको लागि चाहिँ होइन, त्यहाँ अघि यहाँले भन्नुभयो नि कति माथि पिकमा पुगिसकेकाहरू अहिले ग्राउन्ड लेभलमा छ होइन, उहाँहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ?
0: मुख्य समस्या अब देशले ट्रमाको घटनाहरू धेरै फेस गर्दैछ विभिन्न कारणले. भूकम्प गर्यो, कोविड गर्यो, बाढी गर्यो, अहिले त अझ तराई बेलमा धेरै क्षतिहरू हुँदैछन्, युद्ध गर्यो, त्यो कति ट्रमेटिक छ हाम्रो.
1: नवयुवा आन्दोलन
0: हो यो, पहिलोको त्यो सशस्त्र जनयुद्ध गर्यो, यो आन्दोलन गर्यो भने ट्रमेटिक इभेन्ट घटनाहरू हुँदैछन्. यतिखेर ट्रमेटिक घटना घट्ने बेलामा सपोर्ट चाहिनु अगाडि नै विज्ञहरू तयार गर्नु भन्न चाहन्छु कि अबको यो 6 महिने साइको सोसियल काउन्सिलिङ, अबको पिएफए ट्रेनिङहरू, अबको साइकोलोजी विषयहरू धेरैभन्दा धेरै व्यक्तिहरूलाई यो पढाउन, बुझाउन र सिकाउनै पर्छ. नत्रखेरि सीमित मनोविद, मनोपरामर्शदाता, मनोविमर्शकर्ता मात्रै भ्याउनुहुन्न. अब हरेक ओडा ओडा, हरेक गाउँ गाउँ, हरेक तह तपाईँले साइकोलोजिकल सपोर्ट हुने प्रकारका तालिम र दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ भन्न चाहन्छु.
1: हस्, यो महत्वपूर्ण विषयमा कुराकानी गर्न स्टुडियोमै आइदिनु भयो, म यहाँलाई धेरै धन्यवाद दिन चाहन्छु.
0: हस्, धेरै धेरै धन्यवाद.
1: उहाँ हुनुहुन्थ्यो वरिष्ठ मनोविद वासु आचार्य. उहाँसँग हामीले आघातजन्य अवस्थामा मनोवैज्ञानिक प्राथमिक उपचार र त्यसपछिको मनोपरामर्श सेवाका बारेमा कुराकानी गर्यौं. यो कुराकानी सँगै बदलिदो नेपालको आजको समय सकिएको छ. प्राविधिक साथी संघर्ष विष्टलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि विदा हुन्छु. नमस्कार.

0: वर्षाको बेला गरिएको पूर्व
1: तयारी
2: रंग बहार रंग बहार
3: वर्ज संगे उपहार उपहार बम्पर यामाहा रेजियार
2: वर्ज पेन से घर रंग लकी ड्रॉ मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जितने मौका पाउनुहोस्
3: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बड़ी आकर्षक उपहार घर रंगाओ खुशी बढ़ाओ उपहार जितने अवसर पाओ
2: वर्ज पेन
4: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्ति नगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
5: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
4: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310 98-51-40-41-98 र 98-41-25-59-57
6: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना
7: डेंगू रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो यस रोगका लक्षणहरू निम्न हुन सक्छन्
6: अचानक उच्च ज्वरो आउनु
7: टाउको दुख्नु
6: आँखाको पछाडि पट्टिको भागमा दुख्नु
7: हार जोड्ने तथा मांसपेशी दुख्नु
6: वाक वाकी लाग्नु बान्ता हुनु
7: शरीरमा बिमिरा आउनु
6: डेंगू रोगको रोकथामका उपायहरू
7: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ
6: घर वरिपरि सफा राख्नुपर्छ डेंगू सारले लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ
7: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ
6: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ
7: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप सहयोगका लागि हार्दिक अपील रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ उहाँलाई अहिले समस्या परिरहेको छ उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 सहयोग रकम जम्मा गर्न सकिनेछ आफूले सकेको सहयोग गरिदिनुहोला थप जानकारीका लागि सम्पर्क नम्बर 97-40-26-69-97-40-26-69-99

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म सुरुराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्र हजुरको यापर तामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। आज हरितालिका तेज पशुपति लगायतका शिवालयहरूमा व्रतालुहरूको घुइँचो। पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको भीड़, चारै ढोका खुल्ला। बालपनको रक्षा भविष्यको सुरक्षा नाराका साथ आज राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै गुल्मीमा तीज मनाउन माइती जान हिँडेकी महिलालाई खोलाले बगायो, अवस्था अज्ञात। स्रोत नखुलेको 13,75,000 सहित काभ्रेका युवक पक्राउ। उत्तरी नाइजेरियामा 6 जना धार्मिक गुरू अपहरण र श्रीलंकालाई हराउँदै महिला टी20 एसिया कपको उपाधि भारतले जित्यो।
1: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ? हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए। उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है के?
4: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ। अनि अनि मूर्ति बनाउनेको छोरा मस्तगत तपाईँ छैन हुँदैन र?
5: एक पटक सोच्नुहोस् त, के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
6: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
7: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। आज हरितालिका तीज पर्व मनाइँदैछ। भदौ शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ। हिजो दर खाएपछि औपचारिक रूपमा शुरू भएको तीज पर्व यस वर्ष भोलि ऋषि पञ्चमी गरिसकिनेछ। तीजको अवसरमा पशुपतिनाथ सहित देशभरका शिव मन्दिरमा आज बिहानदेखि भक्तजनको घुइँचो लागेको छ। तर विगतमा जस्तो यस वर्ष तीजको उत्सव छैन। हालैको बटेको शिवाडीले पुर्याएको क्षतिको प्रभाव तीज पर्वमा समेत परेको छ। आज तीज मनाउन महिलालाई विदा दिएको छ। दर खाएपछि आज तीजको व्रत बस्ने गरिन्छ। तीजको व्रत बस्दा आफ्नो स्वास्थ्यको ख्याल गर्न डाक्टरको सुझाव छ। आफ्नो स्वास्थ्य अवस्थालाई ख्याल गरिसक्ने भए मात्र निराहार व्रत बस्न, नभए व्रत बस्दा प्रशस्त पानी, फलफूल र जुस खान डाक्टरको सुझाव छ। निराहार व्रत बस्दा शरीरमा पानीको कमी भई बेहोश हुन सक्ने जोखिम हुन्छ। सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्नेले फलाहार व्रत बस्न सकिने धर्मशास्त्रमा पनि उल्लेख छ। स्वास्थ्य ठिक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने धार्मिक मान्यता छ। आज तीज पर्वको अवसरमा पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको भीड़ लागेको छ। पशुपतिनाथको दर्शन गर्न रातिदेखि नै भक्तजन पुग्ने गर्छन्। 3 बजेदेखि नै पशुपतिनाथका चारै ढोका खोलिएको छ। पशुपति क्षेत्र विकास कोषका अनुसार मन्दिर प्रवेश गर्ने भक्तजनका लागि 4 दर्शन मार्गको व्यवस्था गरिएको छ। पहिलो मित्र पार्क उमाकुण्ड, दक्षिणामूर्ति, कैलाश बद्रीनरसिंहको भवन हुँदै वासुकीनाथको उत्तरतर्फको ढोकाबाट पशुपतिनाथ मन्दिरको उत्तरतर्फको ऱ्याम्पबाट दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने गरी दोस्रो लाइन जय बागेश्वरीबाट देब्रेतर्फको मार्ग, तथुटोल, पाँचा गणेश, अन्नपूर्ण भण्डार, महास्नान घर, अघिको 1 ढोका अघि राखिएको आकाशीय पुलबाट भुवनेश्वरी नासाचोक हुँदै शंकराचार्य मठ अघिको आकाशीय पुल प्रहरी पहरा गणको सानो ढोकाबाट 2 पशुपतिको पश्चिमतर्फ रहेको काठको ऱ्याम्पबाट दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने व्यवस्था गरिएको छ। त्यस्तै तेस्रो तिलगंगा पर्यटन काउन्टरसँगै रहेको ढोका राम मन्दिर बागमती किनारा हुँदै आर्यघाटको पुलबाट ब्रह्मनाल पूर्व ढोकामा राखिएको ऱ्याम्पबाट पूर्व मुहारको दर्शन गराई त्यही ढोकाबाट फर्कने र अर्को पिंगला स्थानमा रहेको ढोका हुँदै 4 शिवालय पञ्चदेवल वृद्धाश्रम दक्षिणतर्फको ढोका ठूला ढोका अघि अस्थायी आकाशी पुल हुँदै सानो ढोकाबाट 64 कोटी लिंगेश्वर हुँदै मन्दिरको दक्षिण मुहारको दर्शन गरी उन्मात भैरव मन्दिरको पश्चिमतर्फबाट मूलभट्ट निवास अघिबाट फर्कने प्रबन्ध मिलाइएको कोषका संचालक, परिषद सदस्य एवं प्रचार प्रसार उपसमिति संयोजक संहिता कुमारी रामले जानकारी दिनुभएको छ। आज पशुपति मन्दिर प्रवेश गरी धेरैमा 2 भक्तजनले दर्शन गरेर फर्किसक्ने गरी लाइनको व्यवस्था गरिनेछ। स्वयंसेवक, सुरक्षाकर्मी र कर्मचारी भीड़ व्यवस्थापनमा परिचालन भएका छन्। शान्ति सुरक्षालाई ध्यानमा राखी मन्दिर पुग्नेहरूलाई बहुमूल्य गर गहना नलगाउन कोषले आह्वान गरेको छ। पशुपतिमा दर्शन गर्न आउने भक्तजनको गाड़ी पार्किङका लागि गुहेश्वरी पारी, सिफल चौर, तिलगंगाको खाली स्थान, कोषको कार्यालय परिसर र गौशाला स्थित महानगरीय ट्राफिक प्रभागको कार्यालयमा व्यवस्था गरिएको छ। सरकारी गाड़ीलाई कोष कार्यालय र सुरक्षा निकायलाई प्रहरी प्रभागमा पार्किङ गर्ने प्रबन्ध गरिएको छ। विगतमा तीज आउनु हप्ता अघि रौनक शुरू हुन्थ्यो। तीजका गीत घन्किन्थे, नाचगान, दर खाने लगायतका कार्यक्रम हुन्थे। तर गएको भदौ 10 भटेकोसी बाढ़ीका कारण यस पर्व तीज खल्लो भएको छ। विपदको पीड़ा र प्रभावित बस्तीमा उत्सव छैन। रसुवा, नुवाकोट, धादिङ, गोर्खा मात्रै होइन, देशका अरू ठाउँमा पनि यो विपदको पीड़ा छ। बाढ़ीले खण्डहर बनाएका बस्ती त सुनसान नै छन्। बाढ़ीबाट अहिलेसम्म 1388 जनाले ज्यान गुमाएका छन्। झण्डै 5000 सम्पर्कविहीन छन्। कतिपयका घर बगेका छन्। आज 20 दिन पनि प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत व्यवस्थापन लगायतका काम भइरहेका छन्। तीजलाई औपचारिकतामा सीमित राखेर आज काठमाण्डुको पशुपतिनाथ सहित देशका विभिन्न ठाउँका शिवालयमा भक्तजन पुगेका छन्। तर विगतमा जस्तो चहल पहल र भीड़भाड़ छैन। आज राष्ट्रिय बाल अधिकार दिवस बालापनको रक्षा, भविष्यको सुरक्षा भन्ने नाराका साथ मनाइँदैछ। बाल मैत्री वातावरणमा बाल अधिकार प्रवर्धन गर्न गराउन नागरिक समाज तथा सबै सरकारवालालाई थप जिम्मेवार र जवाबदेही बनाउने उद्देश्यले हरेक वर्ष भदौ 29 राष्ट्रिय बाल अधिकार दिवस मनाउने गरिन्छ। गएको भदौ 10 भोटेको सिउँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीका कारण रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा जनधनको क्षतिका कारण बाबुआमा, संरक्षक तथा अभिभावक गुमाएका, बेपत्ता भएका वा बाल बालिका स्वयं घाइते वा बेपत्ता भएका बाल बालिकाको उद्धार, राहत र संरक्षण गर्नुपर्ने आवश्यकता छ। त्यस्ता बाल बालिकालाई अस्थायी संरक्षण र मनोसामाजिक परामर्श लगायतका सेवा उपलब्ध गराउन पहल भइरहेको राष्ट्रिय बाल अधिकार परिषदका सूचना अधिकारी राम बहादुर चन्दले बताउनु भएको छ। यस अवसरमा आज परिषद लगायत विभिन्न संस्थाले कार्यक्रमको आयोजना गरेका छन्। नेपाली कंग्रेसले पार्टीको 14 महाधिवेशन मार्फत निर्वाचित कार्य समितिमा रहेका तर विशेष महाधिवेशन पछिको समितिमा नरहेका सबैलाई केन्द्रीय समितिमा राख्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय स्थानीयमा हिजो बसेको पार्टीको कार्य सम्पादन समितिको बैठकले केन्द्रीय सदस्यको रूपमा समितिमा आउने बाटो खुलाउने निर्णय गरेको पार्टीका प्रवक्ता देवराज चालिसले जानकारी दिनुभएको छ। उहाँका अनुसार अब यसअघि विशेष महाधिवेशन पछि केन्द्रीय कार्य समिति बाहिर रहेका 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यले केन्द्रीय सदस्यको हैसियत पाउनेछन्। निवर्तमान सभापति शेरबहादुर देवा समूहले 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिका सदस्यलाई विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिमा समायोजन गर्नुपर्ने माग राख्दै आएका थिए। उहाँले वडा तहको अधिवेशन असोज 3 र 4 गते सम्पन्न गरिसक्ने निर्णय गरेको पनि बताउनु भएको छ। केन्द्रीय महाधिवेशनको उद्घाटन काठमाडौँको खुल्ला मञ्चमा गर्ने र बन्द सत्र पनि त्यही आयोजना गर्ने निर्णय भएको छ। महाधिवेशनमा सबैको सहभागिता सुनिश्चित गर्न संवाद सहकार्य र सहमतिको प्रयास जारी राख्ने निर्णय पनि भएको चालिसले बताउनु भएको छ। कंग्रेसले असोज 16 देखि 19 15 महाधिवेशनको मिति तोकेको छ। असोज 3 र 4 गते एउटा तहको अधिवेशनको मिति तोकिएको छ। पार्टीले यसअघि नै गएको पुसमा क्रियाशील नवीकरण गरेका तर प्राविधिक रूपमा अध्यावधिक नभएकालाई समेत महाधिवेशनमा सहभागी गराउने निर्णय गरिसकेको छ। काठमाडौँ महानगरपालिकाले शहरी बाढ़ीको जोखिम न्यूनीकरण गर्न रिचार्ज काठमाडौँ अभियान सञ्चालन गर्ने भएको छ। हिजो काठमाडौँ महानगर प्रहरी बलको 34 वार्षिक उत्सवमा बोल्दै कार्यवाहक मेयर सुनिता डंगुलले यो जानकारी दिनुभएको हो। उहाँका अनुसार थोरै वर्षा हुँदा पनि काठमाडौँमा बाढ़ी आउने र जनजीवन प्रभावित हुने समस्या बढ़ेपछि वर्षाको पानी संकलन तथा जमीनमा पुनर्भरण गर्न यो अभियान अघि बढ़ाउन लागि विगत 3 दशकमा भएका अव्यवस्थित शहरीकरण र संरचना निर्माणका कारण अहिले अर्बन फ्ल्यास फ्लड अर्थात शहरी बाढ़ीको मुख्य समस्या निम्तिएको कार्यवाहक मेयर डंगोले बताउनु भएको छ। पानी पर्दा चैनले सुत्न सक्ने अवस्था नरहेको र विपद व्यवस्थापन टोली रातभर जागराम बस्नुपर्ने बाध्यता रहेको भन्दै उहाँले तत्काल गर्न सकिने कामबाटै समाधानको थालनी गर्न यो अभियान शुरू गर्न लागि स्पष्ट पार्नु भएको छ। शहरी बाढ़ी समस्याको दीर्घकालीन समाधानका लागि विस्तृत अध्ययन समेत गरिरहेको र त्यही आधारमा विपद व्यवस्थापनका थप प्रभावकारी कार्यक्रम ल्याइने महानगरपालिकाले जनाए। भोटेकोशी बाढ़ी प्रभावित परिवारका लागि सरकारले स्थायी आवास निर्माण नभएसम्म मासिक कम्तीमा 15,000 रूपियाँ आवास भाड़ा दिने निर्णय गरेको छ। गएको बिहिबार बसेको मन्त्रिपरिषद बैठकले 4 जनासम्मका परिवारलाई मासिक 15,000 र 4 जना भन्दा धेरै सदस्य भएमा प्रति व्यक्ति थप 2,000 रूपियाँका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले जानकारी दिनुभएको छ। मन्त्री तिमल सिन्हाले सामाजिक सञ्जाल मार्फत यो जानकारी दिँदै बाढ़ी प्रभावितको राहत पुनर्स्थापना र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। मासिक नगद भाड़ा सुविधा लिन नचाहने परिवारका लागि सरकार आफैले स्थायी घर नबनुन्जेल अस्थायी आवासको व्यवस्था गरिदिने विकल्प पनि खुल्ला राखेको छ। तपाईँ बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रमै त्यसैबीच राम विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुने नै छौं। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।
7: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
8: के जिस्के किनी? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
9: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
9: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
9: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: थप जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
10: सम्पर्क नम्बर 0475946 98692965998।
9: रामेछाप नगरपालिकाको अनुरोध।
12: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
9: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
13: हजुरको रेडियो 102.1 मेगा।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। सिन्धुलीमा सञ्चालन गरिएको दुई दिन निशुल्क वृहत आँखा अपरेशन आइतबार शिविर सम्पन्न भएको छ। नेपाल रेड क्रस सोसाइटी सिन्धुली जिल्ला शाखा अन्तर्गत रहेको सामुदायिक आँखा उपचार केन्द्रको आयोजनामा सञ्चालन भएको शिविर मार्फत मतिबिन्दु भएका 49 जना बिरामीको सफल निशुल्क शल्यक्रिया गरिएको नेपाल रेड क्रस सोसाइटी सिन्धुली जिल्ला शाखाको विशेष पहलमा सम्पन्न शिविरले आर्थिक तथा भौगोलिक कठिनाईका कारण नियमित आँखा उपचार सेवाबाट टाढा रहेका नागरिकलाई विशेषज्ञ सेवा उपलब्ध गराइएको छ। शिविरमा मोतीबिन्दुको शल्यक्रियासँगै विभिन्न प्रकारका आँखा समस्याबाट प्रभावित बिरामीको परीक्षण, परामर्श तथा उपचार समेत गरिएको आयोजकले जनाएको छ। शिविर सञ्चालनका लागि जानकी आँखा अस्पताल जनकपुर धनुषाले प्राविधिक सहयोग उपलब्ध गराएको थियो। त्यस्तै तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँ, द फ्रेड हलोज फाउण्डेशन र अस्ट्रेलियन एडको महत्वपूर्ण आर्थिक तथा व्यवस्थापकीय सहयोग रहेको थियो। विभिन्न संस्थाको समन्वय र सहकार्यमा ग्रामीण क्षेत्रका नागरिकलाई सहज रूपमा गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। स्रोत नखुलेको 13.5 लाख भन्दा बढ़ी रकम सहित काभ्रेका एक युवक काठमाडौँमा पक्राउ परेका छन्। काभ्रे फलांचक चौरी देउराली गाउँपालिका 3 घर भई हाल काठमाडौँ ठमेल बस्ने अन्दाजी 20 वर्षीय युवराज घतानीलाई प्रहरीले पक्राउ गरेको, उनको साथबाट स्रोत नखुलेको 13,75,000 फेला परेको प्रहरीले जनाएको छ। प्रहरी वृत्त दरबार मार्गबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका 26 ठमेल सञ्चयकोष स्थित सड़क खण्डमा चेक जाँचको क्रममा केशर महलबाट भीआईपी चोकतर्फ जाँदै गरेको बास 97P 2644 नम्बरको स्कूटरलाई चेक जाँच गर्दा सो रकम फेला पारेको हो। पक्राउ परेका खतानी विरूद्ध हुण्डी कारोबार सम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट 5 दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। गुल्मीमा निस्सी खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन्। मुसीकोट नगरपालिका 5 इन्द्रगौडा घर भएकी अन्दाजी 28-29 वर्षीय कल्पना पुन आइतबार साँझ माइती घरमा तीज मनाउन जाने क्रममा खोलाले बगाउँदा बेपत्ता भएकी हुन्। प्रहरीका अनुसार उनी मुसीकोट 5 स्थित घरबाट इस्मा गाउँपालिका 4 हुलामा रहेको माइती घर जाने क्रममा आइतबार साँझ करिब 7 बजे निस्सी खोला तर्दै थिइन्। सोही क्रममा खोलाले उनलाई बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ। घटनाबारे स्थानीय मार्फत जानकारी पाएपछि प्रहरी चौकी इस्माबाट प्रहरी सहायक निरीक्षक सुमन रावतको कमाण्डमा 4 जनाको टोली घटनास्थलतर्फ घटिएको छ। यस्तै प्रहरी चौकी पौदी अमराईबाट प्रहरी वरिष्ठ नायब निरीक्षक विजयनाथ यादवको कमाण्डमा 4 जनाको टोली पनि खोजी तथा उद्धारका लागि परिचालन गरिएको प्रहरीले जनाएको छ। प्रहरी टोलीले स्थानीयको सहयोगमा बेपत्ता पुनको खोजी भइरहेको छ। उनको अवस्था भने अझै अज्ञात रहेको प्रहरीले जनाएको छ। समाचारको क्रममा मौसम समाचार। आज तीजको दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र कर्णाली प्रदेशका पहाड़ी तथा बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। यस्तै कोशी बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही ठाउँमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा तथा मधेस प्रदेश र कोशी प्रदेशका तराईका थोरै ठाउँमा पनि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। गण्डकी प्रदेशदेखि पूर्वका पहाड़ी तथा हिमाली क्षेत्रका केही ठाउँमा आज बिहान हल्का वर्षा भएको छ। गैराती पनि देशका धेरैजसो पहाड़ी तथा हिमाली क्षेत्रमा वर्षा भएको थियो। तनहुँ, लमजुङ, सिन्धुपाल्चोक, बागलुङ, रामेछाप र जुम्ला लगायतका ठाउँमा पनि मध्यमदेखि ठूलो वर्षा भएको महाशाखाले जनाएको छ। पहाड़ी क्षेत्रको तुलनामा तराईमा भने कम वर्षा भएको छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। उत्तरी नाइजेरियाको जामफारा राज्यमा हतियारधारी समूहले 6 मुस्लिम धार्मिक गुरूलाई अपहरण गरेको प्रहरीले जनाएको छ। पछिल्लो समय उक्त राज्य फिरौतीका लागि हुने अपहरणबाट प्रभावित हुँदै आएको छ। प्रहरीका अनुसार शनिबार अत्याधुनिक हतियार बोकेका सशस्त्र समूहले डाको दमरी सड़कमा घात लगाएर धार्मिक गुरूहरू सवार गाड़ी रोकेका थिए। उहाँहरू तलाता मफारा जाँदै गर्दा अपहरणमा परेका हुन्। नाइजेरियाली संचार माध्यमका अनुसार उहाँहरू सिनेटर अब्दुल अजिज अबु बकर यारीको धार्मिक कार्यक्रममा सहभागी हुन जाँदै थिए। यारी जामफारा राज्यका पूर्व गवर्नर समेत हुन्। अपहरणपछि सुरक्षा टोलीले उनीहरूको खोजी तथा उद्धारका लागि व्यापक अभियान शुरू गरेको प्रहरीले जनाएको छ। र समाचारको अन्त्यमा केही खेल समाचार। भारतले साबिक विजेता श्रीलंकालाई 72 रनले पराजित गर्दै महिला टी20 एसिया कपको उपाधि जितेको छ। दुबईमा हिजो भएको फाइनलमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 183 रन बनाएको थियो। भारतका लागि सेफ अली वर्माले 39 बलमा 68 रन तथा स्मृति मन्दनाले 50 बलमा 59 रनको योगदान दिनुभयो। 184 रनको लक्ष्य पछ्याएको श्रीलंकाले शुरूआतदेखि नै भारतीय बलरको दबाव सामना गर्नु परेको थियो। श्रीलंकाको टोली 18 ओभर 4 बलमा 111 रनमै अल आउट भयो। कप्तान चामारी अथ्यापथुले सर्वाधिक 36 रन बनाउनु भयो। यी दुई टोलीबीच भएका 7 फाइनल मध्ये भारतले 6 पटक उपाधि जितेको हो। र भारतले अफगानिस्तानलाई पहिलो टी20 अन्तर्राष्ट्रिय खेलमा 7 विकेटले हराएको छ। नयाँ दिल्लीको अरूण जेटली रंगशालामा अफगानिस्तानले दिएको 157 रनको लक्ष्य भारतले 13 ओभर 4 बलमा 3 विकेट गुमाएर पूरा गरेको। भारतको जितमा अभिषेक शर्माले उत्कृष्ट ब्याटिङ गर्दै 32 बलमा 82 रन बनाउनुभयो। उहाँले 7 चौका र 6 छक्का प्रहार गर्नुभयो। यस्तै ईशान किशनले 33 बलमा 42 रन बनाउनुभयो। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 156 रन बनाएको थियो। अफगानिस्तानका अजमतुल्लाह अमरजाईले 64 रन बनाउनुभयो भने मोहम्मद नाबीले 33 रन जोड्नुभयो। भारतका अर्षदीप सिंहले 3 विकेट लिनुभयो। अफगानिस्तानका नाबीले भारतका 2 विकेट लिनुभयो। अभिषेक शर्माको आक्रमक ब्याटिङसँगै भारतले लक्ष्य सहज रूपमा पूरा गर्दै 3 खेलको श्रृंखलामा अग्रता लिएको छ। 3 खेलको टी20 श्रृंखला अन्तर्गत दोस्रो खेल भोलि र तेस्रो तथा अन्तिम खेल बिहिबार हुनेछ। समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। आज हरितालिका तीज, पशुपति लगायतका शिवालयहरूमा व्रतालुहरूको घुइँचो। पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको भीड़, साह्रै ढोका खुल्ला। बालापनको रक्षा, भविष्यको सुरक्षा नाराका साथ आज राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै। गुल्मीमा तीज मनाउन माइती जान हिँडेकी महिलालाई खोलाले बगायो, अवस्था अज्ञात। स्रोत नखुलेको 13,75,000 सहित काभ्रेका एक युवक पक्राउ। उत्तरी नाइजेरियामा 6 धार्मिक गुरू अपहरण। र श्रीलंकाले हराउँदै महिला टी20 एसिया कपको उपाधि भारतले जित्यो। हवस्त, बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत्पाले समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: Agora o banano com lagrot, cimento, josta, patata, né? Cabatelão neulá, feriu manta lima textura, roado, que possa te caula, batit.
1: Caca, timla etini tachaina? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
2: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
3: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0485403585, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
4: वाउ, होइन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
5: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
4: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845853765, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप।
6: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
7: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
6: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
7: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड़ सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
6: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
7: सम्पर्क नम्बर 0845410043 98630243422।
8: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई सम्सम्मी नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत, रातो साडी, किरिम घसेर।

चर्चित गायक गायिकाहरू सानी केसी, रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर

0: युपीएससीको संगीत अशोक कुमार सापकोटाको शब्द लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो सारी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सनु होला है।
2: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्छ। सूर्य ज्योति सही प्लान
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
4: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
5: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
4: हुर्केकै गिरिराज चल्ला 150मा?
5: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
6: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
5: विराज किसानको साथी,
6: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
5: प्रोप्राइटर जय मानन्दर, फोन 0848540239, 0848540533 र 98540240239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
0: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
1: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
0: पानीको मुहान वरिपरि रुख रोपौ, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौ। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
1: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
0: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
7: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
7: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0141-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
8: हजुरको रेडियो

0: हजुरको रेडियो 102.1 MHz
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: ए बुहारी साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाउ त लिएर आऊ
4: ल्याउनु त ल्याउने बुबा तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि
3: ए पिरले कि बुहारी रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि तुरन्तै त्यहाँ गएर लिएर आइहाल त
5: हजुर रामेछाप मिर्सप एण्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस् यहाँ होम डेलिभरीको पनि व्यवस्था छ
6: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ
4: प्रोप्राइटर राम बहादुर शाही सम्पर्क नम्बर 9848-76-48-03 रामेछाप मिर्सप एण्ड कोल स्टोर रामेछाप अस्पताल जाने रोड रामेछाप बजार रामेछाप
7: पानी संरक्षण गरौ जीवन सुरक्षित बनाऊ पानी छ भने जीवन छ पानी बचाऊ भविष्य जोगाऊ
8: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो मानव जीवन कृषि पशुपालन उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ तर जनसङ्ख्या वृद्धि जलवायु परिवर्तन वन विनाश पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन् त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो
7: अनावश्यक रूपमा धारा खुल्ला नराखौं चुहिने धारा पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं वर्षाको पानी संकलन गर्ने बानी बसालौं पानीका मुहान नदी खोल्सा पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ
8: पानीको प्रत्येक थपा बहुमूल्य छ आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ
7: आउनुहोस् पानी संरक्षण गरौं प्रकृति जोगाऊ समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं
8: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश

नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका छ च्याचको निवासी नावा भिन्जु पाकिनको शब्द तथा संगीतमा सजी

कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमित श्रेष्ठ 9860708044। कर्मै अभागी यसपालिको तिजमा मनै

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम तीज विशेष लिएर हामी उपस्थित भइसकेका छौं। तपाईँले अन्य दिन लोककोशेली कार्यक्रम सुन्दै आइराख्नु भएको छ भने आज चाहिँ तीजको कार्यक्रम लिएर हामी उपस्थित भइसकेका छौं। तपाईसँग रहेर यो एक घण्टाको समय मिठा तीजका विषयमा कुरा गर्छौं, साथसाथै रमाइला मिठा तीजका गीतहरू पनि कार्यक्रमको समय अवधिभर बच्नेछ भने तपाईँले 048-40-00-26 सहभागिता जनाउन सक्नुहुन्छ। आज नेपाली हिन्दू नारीहरूको हरितालका तीजको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा दिदी बहिनीहरूको लागि चाहिँ मेरो व्यक्तिगत तर्फबाट साथसाथै हजुरको रेडियोको परिवारको तर्फबाट सम्पूर्ण दिदी बहिनीहरूलाई हरितालका तीजको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना पनि व्यक्त गर्न चाहन्छौ। आज सबै नारीहरू चाहिँ हिजो तन्न खाएर होइन आज रातभरि पनि खानुभयो होला सम्भवत, त्यसपछि आज निराहार व्रत बस्नु भएको छ सबैजना, कति मन्दिर गएर फर्किसक्नु भएको छ होला, कति रमाइलो गर्नको लागि मन्दिरमै हुनुहुन्छ होला, कति जाने तर्खरमा हुनुहुन्छ होला। तपाईँले अब यो वर्षको तीज कसरी मनाउँदै हुनुहुन्छ, के छ तपाईँको गाउँ बस्तीतिर विगतको तीज भन्दा अहिलेको तीजको रौनकता के कस्तो छ, तपाईँले त्यो विषयमा पनि हामीलाई जानकारी दिन सक्नुहुन्छ। तपाईँले फटाफट 048-40-00-26 सहभागिता जनाउनुहोला भने तपाईँले हामीलाई यो समय देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुन्दै हुनुहुन्छ। धेरै साथीले फेसबुक लाइभबाट पनि सुन्दै हुनुहुन्छ, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीले कमेन्ट पठाउनु, साथसाथै त्यसको शुभकामना सन्देश तपाईँलाई छोड्न मन छ भने कमेन्ट मार्फत त्यसको शुभकामना सन्देश छोड्न सक्नुहुन्छ। टेलिफोन गर्ने साथीले पनि साथी संगीलाई शुभकामना सन्देशहरू पनि छोड्न सक्नुहुन्छ। आजको व्यवसाय के गर्ने भन्ने कुरा तपाईँलाई थाहा भइसकेको छ, फोन डायल गर्दै तपाईँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। त्यसकै कुरा गर्नेछौ आजको व्यवसायमा। यति बेला प्रविधि संयोजनमा रहेर मलाई साथ दिइराख्नु भएको छ श्रीराज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता आयो। यति बेला हामी कार्यक्रमको शुरूआतमा राख्न चाहन्छौ एकदमै मिठो अनि रमाइलो तीजको गीत छ, तीजको रहर आयो बरीलाई मञ्चु थापाको आवाजमा रहेको गीत राखेर कार्यक्रमको शुरूआत गर्छौ, त्यसपछि तपाईँसँग कुरा गर्न आउँछौ। रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम को शुरूआत में तीज को रहर आयु बरूलाई मंजू थापा को आवाज में रहकर यह एकदम मीठो अनि रमाइलो तीज को गीत बाट कार्यक्रम तीज विशेष शुरूआत भइसकेको छ। अब भने पालो तपाईको रहेको छ, तपाईले 048 40 00 26 मा सहभागिता जनाउन सक्नुहुन्छ। साथसाथै तपाईका रोजाईका गीत पनि बज्छ। हाम्रो मैले कार्यक्रमको शुरूआतमा आज के गर्ने भन्ने कुरा पनि भनिसकेको छु। यति बेला चाहिँ सम्पर्कमा कोही साथी हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो
1: हेलो दिदी, नमस्ते नमस्कार, गुड मर्निङ।
0: नमस्ते नमस्कार, हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म सिन्धुली दिदी जोर हाजै रामेछापको सालु मतबारीबाट मन्जु परियार बोल्दैछु है दिदी हजुर।
0: ल मन्जुजीलाई तिजको विशेष शुभकामना छ है त सर्वप्रथम चाहिँ।
1: हुन्छ सेम दिदीलाई पनि।
0: के छ हाम्रो मन्जुजीको खबरलाई बताउनुहोस्।
1: मेरो खबर एकदमै ठिकठाक छ अनि लगायत रामेछापतिर के छ?
0: रामेछापतिरको ठिकै छ, तिज व्यापक लाग्दैछ, रमझम रमाइलो छ भन्नुपर्छ। तर विशेष गरी विगतको वर्ष जस्तो अलि त्यस्तो धेरै चहल पहल चाहिँ होइन, अब ठिक ठिकै छ, हुन त अब बिहानको समय भएर पनि होला, अब अलिखेरमा चहल पहल बढ्छ पनि होइन, अहिलेसम्म चाहिँ ठिकठाक छ। अनि मन्दिर जाने तर्खर हो अथवा के हो हाम्रो गन्जु
1: चाहिँ? अब जानुपर्छ भन्नुपर्छ है दिदी हजुर।
0: ल मन्दिर जाने तर्खर गर्दै हुनुहुन्छ
1: हजुर।
0: ल मन्दिर गएर चाहिँ अब आज नाच गान गर्नुहुन्छ मन्दिरमा, रातो साडी लगाएर चिटिक्क परेर हिँड्नुहुन्छ, त्यसो भए
1: त्यस्तै भन्नुपर्छ दिदी हजुर।
0: साथी सङ्गी सबै तयारी हुनुहुन्छ, पछाडि भिडियो खोल्नु पनि भएको छ जस्तो लाग्यो हाम्रो मन्जुजीले। बेला बेला आवाज, मैले मेरो आवाज ठोकेको सुनेको छु, त्यही भएर त्यो तपाईँले स्पिकर चाहिँ सानो नै बनाउनु होला, तपाईँले सानो बनाएर पनि सुन्न सक्नुहुन्छ है। ल अब अहिलेसम्म मन्दिर जानुभएको छैन, अब दिउँसो पछि चाहिँ अब तिजको रौनक कतिको छ भन्ने कुरा हामीलाई मन्जुजीले भन्नुहुने भयो होइन त?
1: भन्छु नि दिदी हजुर, जानकारी गराउँछु। रद पनि आउनुहोस् न, यतै चम्पेश्वरी थानापति मारुथानतिर जानुपर्छ है दिदी बहिनीसँगै।
0: थानापति जानुहुन्छ हाम्रो मन्जुजी?
1: हजुर, मेरो त घरै मुनतिर पर्छ अनि त्यही जान्छु।
0: पोहोर त म आएको थिएँ, अब मन्दिर त्यति नजिकै भनेर अब हाम्रो मन्जुजीको मलाई थाहा भएन। अहिले चाहिँ हामी अब टाढा पनि छ, अब हिँड्दै हिँड्दै यात्रा गर्दा दिने बिच छ, त्यही भएर हामी लगभग यतितिरै अहिलेको वर्ष चाहिँ मनाउँछौँ है मन्जुजी।
1: हामीले दिदी हजुर पोल्ची पलारतिर आउनु भएको थियो, साथी सङ्गीले आउनुहुन्छ होला आज पनि भन्ने सोचिरहेको थियौँ, तर आउनु भएन रहेछ। जहाँ भए पनि हजुरलाई पनि अब जसरी भए पनि मनाउनु होला राम्रोसँगले भन्छ है दिदी हजुर।
0: ल हुन्छ, हामी राम्रोसँग मनाउँछौँ, हामी त अब नमनाउने कुरै भएन। मन्जुजीले अथवा मन्जुजीको परिवार छरछिमेक सबैजना मिलेर राम्रोसँग तिजलाई हर्ष उल्लासका साथ मनाउनु होला। अब विशेष गरी मैले चाहिँ के पनि भन्न चाहन्छु भने हामी अब नारीहरूको बल्ल बल्ल आउने वर्ष दिनको पर्व हो भनिन्छ, व्यापक खर्च पनि गरिन्छ। यसपालिको तिजमा मन्जुजीले खर्च चाहिँ कतिको गर्नुभयो?
1: त्यति धेरै त होइन दिदी हजुर, म त खासै फजुल खर्च जान्न हल्का ठिक ठिकै भन्नुपर्छ।
0: ठिक छ, फजुल खर्च भन्दा जे छ जस्तो छ त्यसै रमाएर तिज मनाउनु पर्छ। तिज भनेको चाहिँ एउटा यस्तो पनि पर्व हो जस्तो कि दिदी बहिनी वर्षौंदेखि भेट नभएको होइन, टाढा बस्नुभएका दिदी बहिनी अथवा आफ्नो मम्मी बाबा परिवार दाई भाइसँग चाहिँ सँगै भेटघाट गर्ने बस्ने दुःख सुख साट्ने पर्व पनि हो। हामीले अब सुनका गरगहना बढी लगाएर होइन बढी हामीले लगाउने चिजमा खर्च गर्नुभन्दा हामीले पुरानै चिज वस्तुहरूलाई पनि राम्रोसँग प्रयोग गरेर चाहिँ तिजलाई खुसीका साथ मनाउन सकिन्छ भन्ने चाहिँ मेरो कुरा पनि हाम्रो मन्जुजी लगायत भिडियो सुन्ने साथीहरूको लागि पनि व्यक्त गरे। जस्तो कि आजको दिन तिज मनाइन्छ, आजको लागि बढी खर्च गरिन्छ, त्यसपछि भोलिको दिनहरूमा त फेरि ऋणले हामीलाई व्यापक छेपिरहेको हुन्छ, त्यो हुँदा धेरै खर्च गर्नु भएन भन्ने छ है मन्जुजी। ल यो कुराकानी भयो, अब यहाँले सामान्य तरिकाले तिज मनाउँछु भन्दै हुनुहुन्छ, खुसी लाग्यो कार्यक्रममा आउनु भएकोमा। अन्य साथीहरूले के भन्न चाहनुहुन्छ?
1: अन्य साथीहरूलाई चाहिँ अब सबैलाई त्यस्तै हल्ने जस्तै आफ्नो त्यसैमा रमाउनु पर्छ, आजको लागि राम्रो देखेर मात्र भएन, सधैँको लागि नै राम्रो हुनु पर्यो, ऋणमा डुब्नु भन्दा जस्तो छ त्यस्तैमै रमाउनु नै हो भन्छु है म पनि दिदी हजुर।
0: ल हुन्छ, अब यहाँले पनि आफ्नो कुराहरू व्यक्त गर्नुभयो, राम्रोसँग हर्षोल्लासका साथ तिज मनाउनुहोस्, साथै दिउँसोको गतिविधि के हुन्छ त्यो पनि अब समय मिल्यो अथवा कार्यक्रमहरू सम्भवतः आयो भने चाहिँ यहाँले जानकारी पनि गराउँदै गर्नुहोस्, र विगतको तिज, विगतमा मनाइएका तिज र अहिले के कस्तो हुँदैछ त्यो पनि यहाँले हामीलाई बताउन सक्नुहुन्छ है।
1: हुन्छ
0: ल, अहिले चाहिँ कुनै गीत यहाँलाई सुन्न मन छ भने रोज्न सक्नुहुन्छ, नभए हाम्रै श्री राजुले एउटा गीत बजाउनुहुन्छ, साथीहरूलाई पनि शुभकामना सन्देशहरू छोड्न सक्नुहुन्छ।
1: मलाई चाहिँ रातो रातो सारीमा झनै राम्रो हाँसो भन्ने गीत राखिदिनुहोस् न दिदी हजुर।
0: रातो रातो सारीमा झनै मिठो हाँसो भन्नुभयो,
1: झनै राम्रो हाँसो,
0: झनै राम्रो हाँसो। ल ठिक छ, यो गीत कार्यक्रममा बज्छ, साथीहरूलाई सम्झनुहोस्।
1: हस् हुन्छ, फर्स्ट अफ अल म त स्वीट भोइसमा प्रोग्राम सञ्चालन गर्नुहुन्छ दिदी हजुरको लागि, टेक्निसियनमा रानी दादाको लागि, मेरो घर फ्यामिली मेम्बर सम्पूर्णको लागि, बृति जोरतिर रहेर सुन्दै हुनुहुन्छ होला, मम्मीको लागि, दिदी बहिनीको लागि पनि भन्न चाहन्छु, र यहीँ मलाई फोन लगाएर साथ सपोर्ट दिने मेरो प्यारो दादा विष्णु परिवारको लागि पनि भन्छु, र एकमात्र छोरी युनिसाको लागि यहीँ सुन्दै हुनुहुन्छ मामुको लागि, र जो जति पनि साथीहरू हुनुहुन्छ मेरो साथीहरूलाई चाहिँ सबैलाई ह्याप्पी तिज भन्दैछु,
0: यहाँले रातो रातो साडीमा भन्नुभयो, यो गीतको ठ्याक्कै बोल यही नै हो अथवा गायक गायिकाको नाम छ थाहा छ भने भन्नुहोस् न।
1: गायिका चाहिँ नाम चाहिँ खासै याद भएन, तर हमाल के हमाल भने जस्तो लाग्छ, तर रातो रातो साडीमा झन्
0: राधिका हमाल हो।
1: हजुर हजुर दिदी हजुर।
0: ल त्यसो भए यदि त्यो गीत छैन भने राधिका हमालको आवाजमा रहेको त्यसको जुनसुकै भए पनि गीत बज्छ है। ल अहिलेको लागि छुटौ, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो मन्जु परियारजी, उहाँले साथीहरूलाई शुभकामना सन्देश छोड्नुभयो, साथसाथै गीत पनि रोज्नु भएको छ। उहाँले पनि साथीहरूलाई धेरै खर्जिलो भन्दा पनि आफ्नो जे जति छ जस्तो छ त्यसैमा रमाएर गीत मनाउनु होला पनि भनेर साथीहरूलाई भनेर पनि कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। फेसबुक लाइभबाट तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँले हामीलाई कमेन्ट्स मार्फत पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ, तपाईँको गाउँ बस्तीमा त्यसको चहलपहल के छ कस्तो छ भन्ने कुरा पनि तपाईँले हामीलाई जानकारी दिन सक्नुहुन्छ। अब धेरै त अब सम्भवतः यो बिहानको समय पानी पर्ने मौसमको गतिविधि पनि कहिले एकैछिनमा के हुन्छ, कहिले पानी कहिले घाम हुन्छ थाहा हुँदैन, बिहानको समय अब मन्द घाम पनि लाग्दैछ, सम्भवतः दिदीबहिनीहरू मन्दिर धाइसक्नु भएको छ, गइसक्नु भएको छ होला भन्ने लाग्छ। एकैछिनमा यो कुरा जोड्छु, यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ भन्दै हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु, हेलो।
2: हेलो नमस्ते, तिजको एकदम शुभकामना है दिदी हजुर।
0: ल यहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु, सिन्धुलीदेखि हाम्रो सन्देशजी बोल्नु भयो कि नवीनजी?
2: नवीनजी भन्छ है दिदी हजुर।
0: ल नवीनजीको खबर के छ भन्नुहोस् न।
2: मेरो एकदम ठिकै छ भन्नुपर्छ है दिदी हजुर।
0: ठिक ठाक छ
2: हजुर।
0: अनि तिजको माहौल कस्तो छ त्यतातिर यसो हेर्दाखेरि, अथवा मन्दिर जाने दिदीबहिनीहरू आउने जाने भइरहेको छ होला, कस्तो छ, कति रमाइलो लाग्दैछ बस्तीतिर भन्नुहोस् न।
2: हजुर एकदम ठिकै छ, राम्रै रमाइलो दिदीहरू,
0: राम्रै रमाइलो छ
2: हजुर।
0: अनि खाना चाहिँ आज खानु भयो कि? हाम्रो नवीनजी पनि व्रत बस्नु भयो, खानु भयो ल ठिक छ त्यसो भए। अनि घरमा आफ्नो दिदी बहिनी मम्मीहरू त व्रत बस्नु भएको छ होला
2: हजुर, बस्नु भएको छ भन्नु दिदी हजुर, म त अहिले यता केटिएमतिर छु नि त,
0: काठमाडौँतिर आउनुहुन्छ
2: हजुर।
0: ल त्यसो भए काठमाडौँतिर त झन् रमाइलो नै हुन्छ होइन?
2: हजुर रमाइलो त दिदी हजुर, अब तिज भने के भन्छ नि, लेडिज मान्छेलाई मात्र आउँछ भनेर, अहिले म त कामतिर छु नि दिदी हजुर, त्यस्तो तिजको मल मलमा हिँडेको छैन
0: ल ठिक छ त्यसो भए, अब कामतिर हुनुहुन्छ, हामी पनि कामतिर भन्ने कि के भन्ने, तपाईँसँग बोल्दैछौ तिज त लाग्दैछ तर हामीलाई पनि
2: हजुर, त्यही त लास्ट त हुनु पर्यो दिदी हजुर।
0: ल ठिक छ, अब कामतिर रहेर पनि हामीलाई सुन्दै हुनुहुन्छ, कार्यक्रममा तिज गीत संगीत बजिरहेका छन्, दिदीबहिनीहरूलाई शुभकामना सन्देश पनि दिनुहुन्छ होला, साथसाथै दिदीबहिनी अर्थात् यो हरितालिका तिज मनाउने दिदीबहिनीहरूको लागि के भन्न चाहनुहुन्छ भने भन्न सक्नुहुन्छ
2: हजुर। सम्झन सक्छु दिदी हजुर,
0: ल के भन्नुहुन्छ भन्नुहोस् न।
2: फिसको दिदीहरूलाई धेरै धेरै शुभकामना.
0: यति मात्रै भन्नुहुन्छ?
2: ज जतिले कार्यक्रम सुन्नुहुन्छ दिदीहरू, सन्देश तोलाङ्गीको लागि, निका दिदीको लागि, सनिता दिदीको लागि, बहिनी अनिताको लागि, दिदी हजुरको लागि, सबै सबैलाई भन्दै छुटिन्छ है त दिदी. नमस्ते.
0: नमस्ते नमस्ते. भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो नवीन तोलाङ्गीजी, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु दिदी बहिनीहरूको लागि. त्यसको शुभकामना सन्देश छोडेर उहाँ कार्यक्रमबाट छोडेर गइसक्नु भएको छ. पालो तपाईँकै रहेको छ. पुरुष साथीहरूले फोन गर्दा कि तीजमा चाहिँ महिलाले मात्रै व्रत बस्नुपर्छ भन्ने मान्यताहरू पनि तपाईँलाई कस्तो लाग्छ त्यो पनि तपाईँले भन्न सक्नुहुन्छ. होइन, महिलाले चाहिँ व्रत बसिरहँदा पुरुषले बस्नुपर्छ या पर्दैन भन्ने तपाईँको विचार पनि हुनसक्छ. तपाईँको विचार पनि तपाईँले राख्न सक्नुहुन्छ. अब पहिला पहिला तीज मनाउँदाखेरि चाहिँ हामीले अर्थात हाम्रो मम्मी बाबा विशेष गरी हजुरआमाहरूको पालामा चाहिँ तीज एकदमै मौलिकताको साथ मनाइन्थ्यो. अब पछिल्लो समय हामी नयाँ आधुनिकता तरिकाले तीज हरेक पर्वहरू पनि मनाउँदैछौ. यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, गर्नुहुन्छ, स्वागत गर्छु. हेलो. नमस्ते. नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? एलिनाजीको खबर के छ ल भन्नुहोस्.
1: मेरो
0: म लगायत रामेछाप डाँडातिरको एकदम ठिक छ, राम्रो छ. तेज त हामीलाई बेसरी लाग्दैछ, हाम्रो एलिनाजीलाई लागेको छ कि छैन? लागिरहेको छ. आज मन्दिर जाने तर्खरमा हुनुहुन्छ? ल, अब राम्री राम्री हुँदै हुनुहुन्छ होला नि त त्यसो भए. यस्तो हुन्छ, अरू दिन फरक खालको राम्री देखिन्छ, आज झन् फरक खालको राम्री देखिन्छ भन्न खोजेँ क्या मैले चाहिँ. किनकि हामीले अन्य दिन चाहिँ छुट्टै खालको ड्रेसअप गरेका हुन्छौँ, आज विशेष ड्रेसअप हुन्छ. त्यो हुँदाखेरि पनि हाम्रो शरीरको बनावटै फरक हो कि जस्तो पनि देखिन्छ क्या कतिपय अवस्थामा चाहिँ. अनि एलिनाजी आज व्रत बस्नु भएको छ या छैन? बस्नुभयो व्रत. ल, व्रत बस्नुको पनि एउटा कारण होला है, त्यो कारण आज सायद भन्न मिल्दैन होला. अब पूजा आजा नगरे, मन्दिर नगई, अथवा शिवजीसँग त्यो तपाईँले व्रत बस्दाखेरि मागेको म यो मान्छु भनेर तयारीमा हुनुहुन्छ, मन्दिर त गइसक्नु भएको छैन, त्यसपछि चाहिँ हामीलाई भन्नु होला है. हुन त अहिले म यो चाहिँ माग्छु है भनेर पनि व्रत बसेका छु भन्न त मिल्थ्यो. फेरि अब मन्दिरमा गएर नाचगान नगरी, अब शिवजीलाई केही नभनिकन, फूलपाती नचढाइकन, फेरि के तपाईँको पहिल्यै भन्नु होइन, साथीहरूलाई सुनाउनु भन्ने जस्तो पनि लाग्यो मलाई है. हाम्रो एलिनाजीको चाहिँ यो व्रत पहिलो हो अथवा योभन्दा अगाडि पनि व्रत बसिसक्नु भएको छ?
1: पहिलो नै हो भन्नु.
0: पहिलो नै हो, त्यसो भए गुप्त छ यो वर्षको कुरा. छैन, हामीलाई भन्न मिल्छ है.
1: भोलिपर्सि भन्छ नि दिदीलाई.
0: ठिक छ, त्यही भएर आज त मन्दिर जानु भएको छैन, पूजै नगरी मैले त्यही भएर तपाईँको के माग्नु खोज्नु भएको छ त्यो त्यही भएर मैले पहिल्यै नसोधेको क्या हाम्रो एलिनाजीलाई. भोलि भन्नुहुन्छ है त. ल, चहल पहल विगतको भन्दा अहिलेको कस्तो छ? अब सामान नै ठिकै छ अथवा पोहोरको भन्दा तडक भडक बढी नै छ कि छ? अहिलेसम्म त अब सबै कम तयारी हुने बेला भइसक्यो होला. ल, सामान्य नै छ, ठिकठाक साधारण तरिकाले यस वर्षको तीज मनाइने भयो होइन. हाम्रो एलिनाजीले चाहिँ यसपालिको तीजमा खर्च चाहिँ कतिको बढाउनु भयो अथवा तीजको खर्च चाहिँ घटाउनु भयो भन्नुहोस् न. ठिकै भयो. ल, ठिक छ भनिन्छ, घाँटे हेरेर हार निल्नुपर्छ भनिन्छ, त्यस्तै गर्नु भएछ एलिनाजीले पनि खुसी लाग्यो है त. ल, सबै अनि भव्य तरिकाले तीज मनाउनु होला. हाम्रो एलिनाजी लगायत यहाँको परिवार, यहाँको बिगुवासी सम्पूर्णलाई हाम्रो तर्फबाट हरितालिका तीजको सबै भव्य तरिकाले तीज मनाउनु होला भन्ने शुभकामना हामीले पनि व्यक्त गर्यौं भन्दै यति बेला अर्को मिठो गीत बज्छ. यहाँले साथीहरूलाई शुभकामना छोड्न सक्नुहुन्छ, साथसाथै साथी संगीलाई सम्झन सक्नुहुन्छ.
1: दिदीहरू यति मिठो यसमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ दिदीहरू,
3: राम्रोसँगले मनाउनुहोला चिज भन्न चाहन्छु। अनि प्रकृति नरमी दाईका लागि अनि मेरो के साथीको नाम लिनु पर्दैन हुन्छ त्यही पाँची दाई अनि थुपा पाण्डे दाई हुनुहुन्छ अनि धनुभक्ष दिदी र मेरो साथी हुनुहुन्छ अनि यहीँ सुन्दै हुनुहुन्छ मेरो मम्मी बाबा दिदी बहिनी सम्पूर्णले भन्नु।
0: हवस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो इलिना खत्रीजी बिगुबाट हुनुहुन्थ्यो। उहाँले पनि अब बिगुतिर अब यतिखेरसम्म चाहिँ अब तीजको रौनक सामान्य नै छ भन्दै हुनुहुन्छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्तिगत चाहन्छु। पालो तपाईँको तपाईँले पनि सहभागिता जनाउन सक्नुहुन्छ। फटाफट हामी तपाईँको टेलिफोन सम्पर्क लिइराखेका छौँ। आजको वर्षमा तपाईँले शुभकामना सन्देश हुन सक्नुहुन्छ। साथसाथै तपाईँको गाउँ बस्तीतिर तीजको चहल के छ, कसरी मनाउँदै हुनुहुन्छ भन्ने विषयमा कुरा गर्छौ। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो साथी हुनुहुन्थ्यो, गइसक्नु भएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यो तीज विशेषको कुरा गरिरहँदा पक्कै पनि तीजमा तपाईँले बड्किलो भन्दा पनि आफ्नो जे छ जस्तो छ आफ्नो परिस्थिति होइन आफ्नो आर्थिक अवस्था हेरेर मात्र तीजलाई मनाउनु होला पनि भन्न चाहन्छौ। हामीले हिजोका दिनहरूमा पनि बनेका थियौं होइन र विगतका दिनमा पनि भन्दै आइरहेका थियौं र आज पनि हामीले बनिराखेका छौं। अरूको देखा सिखी तरिकाले आफूले तीजलाई भड्किलो बनाउँदा आफू चाहिँ बढ़ी खर्चमा डुब्न सकिन्छ। त्यो हुँदा तपाईँ खर्चमा डुब्नुभन्दा आफ्नो जे छ जस्तो छ त्यस्तैमा खुसी भएर तीज अघि पनि मैले भने खुशी साटासाट गर्ने अथवा वर्षौंदेखि भेट नभएका दिदीबहिनीहरूको सुख दुःख साटासाट गर्ने पर्व हो। त्यो हुँदा आफ्नो परिवारसँग खुशी भएर तीजलाई हर्ष उल्लासका साथ मनाउनुहोस्। धेरै खर्चिलो भड्किलो विकृति विसंगति नभित्राइकन तीज पर्वलाई हर्ष उल्लासका साथ मनाउनुहोला। अब आजको दिन तीज भयो भने अब भोलि पञ्चमी छ, तपाईँले पञ्चमीसम्म राम्रोसँग तीज मनाउनुहोस् भन्ने सम्पूर्ण दिदीबहिनीहरूलाई शुभकामना पनि व्यक्त गर्न चाहन्छौ। अब विगतका वर्षहरूमा अथवा विगतका समयमा र मैले वास्तविक भन्नुपर्दाखेरि चाहिँ हाम्रो मम्मी अथवा हजुरआमाहरूको पालामा चाहिँ तीज चाहिँ अब परिवार अथवा दिदीबहिनी मिलेर मनाउने गरिन्थ्यो र अहिले चाहिँ विभिन्न संघ संस्था अथवा समूहका कार्यक्रमहरू गरेर तीजलाई धेरै अगाडिदेखि मनाउने प्रचलन भित्रिसकेको छ। त्यसै गरी दुःख सुख भावना साट्ने कुराहरू गरेर चाहिँ तीज मनाइथ्यो विगतमा भने अहिले आधुनिकता साथसाथै मनोरञ्जन सामाजिक सन्देशहरू मार्फत पनि शुभकामना सन्देश दिने लगायतका विभिन्न गतिविधिहरू छन्। यो कुराहरू पनि गरे अथवा हामीले तीजको बेलामा अथवा दर खाने दिनको प्रसंग जोड्ने हो भने हाम्रो मम्मी बाबाहरू अथवा हजुरआमाहरूको पालामा चाहिँ घरमै बनाइएका परिकारहरू खाएर चाहिँ तीजलाई मनाइथ्यो भने अब पछिल्लो समय विभिन्न रेस्टुरेन्टमा बनेका विभिन्न खानेकुरा अथवा पेय पदार्थहरू चाहिँ खाएर तीज मनाउने प्रचलन छ। अब पछिल्लो समय त्यो होटेल रेस्टुरेन्टमा पकाएका खानेकुरा नखाई अथवा पेय पदार्थ हामीले नपिकन चाहिँ तीजको दर होइन है भन्ने पनि छ कतिपय साथीभाइ अथवा दिदीबहिनीहरूको, हामीले त्यो नगरेर पनि तीजलाई मनाउन सकिन्छ भन्न चाहने। अब साथै हामीले त्यस्तो नगरेर घरमै फलेका होइन हाम्रा ताजा पोसिला पौष्टिक तत्व भएका खाद्यहरू पनि हामीले बालीहरू लगाएका छन् तिनी खाए पनि हामीले तीजलाई मनाउन सकिन्छ पनि भन्न चाहे। तपाईँले तीजलाई चाहिँ आत्मीयता मौलिकता र पारिवारिक जमघट भेटघाट गरेर तीजलाई हर्षोल्लासका साथ मनाउनुहोस् भन्दै यति बेलासम्म धेरै कुराकानीतिरतर्फ मात्रै लाग्यो कि जस्तो पनि लाग्यो। एकैछिनमा हामी तीजका यो विषय प्रसंग कुराहरू जोडिनेछौ। फोन डायल गर्दै गर्नुहोस्। तर यति बेलाको बसाइमा कार्यक्रममा लड़कै लड्क्यो रातो सारी भन्ने पशुपति शर्मा अनि राधिका हमालको आवाजमा रहेको गीत कार्यक्रममा राख्छौ। त्यसपछि छोटो व्यवसायको विश्राम रहन्छ। विश्रामपछि आउँछौ, रेडियो सुन्दै गर्नुहोला।

नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका छ च्याटको निवासी नावा भिन्जु पाकिनको शब्द तथा संगीतमा सजिए

सुर टंकामाया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजु पाखरिन इस तीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमी श्रेष्ठ 9860708744। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी।

0: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
0: अचानक उच्च ज्वरो आउनु,
1: टाउको दुख्नु,
0: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
1: हार जोड्ने तथा मांसपेशी दुख्नु,
0: वाकवाकी लाग्नु, बान्ता हुनु,
1: शरीरमा बिमिरा आउनु।
0: डेंगू रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
0: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
2: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
3: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
4: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
5: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
6: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाते ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
7: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854015775, 9841906069, 9864147788।
8: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
7: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
9: रंगबहार रंगबहार,
10: वर्ष सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर,
9: वर्ष पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
10: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
9: वर्ष पेन्स।
0: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई सँगसँगै नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत, रातो साडी किरिम घसेर रा।

चर्चित गायक गायिकाहरू स्थानीय केसी रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर

0: केसीको संगीत अशोक कुमार सापकोटाको शब्द लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो सारी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर नवीन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सनुहोला है।

0: Gary Gunlai didn't mean to deserve Rasnum Tespasian, it's sort of like this from Dorfa Goyo, this samples, if you're going to be Isaac Gasson, Gary Gunlai's deceased Maso, as Gubasina, the Bailey's artist and gives some Zanapan also, Sasati and this can be Shimapani, Protosi, Kuratani Guriway Gasson, Sundar Talis, Talis, the Swiss Minister of Bismuth Bailey's, the Hovitas and Honor Sognon, Sedibilla, or Gusati, Shamparkoma, I shock no boy, Gusa, Gohunoncho, Shrag of the Girls, who had you.
1: Hello, Didi. Namaste, Namaskar. As a bunny, I see Captain Funbunny Lago, one was taken to the day, one was taken.
0: Lord, this is a good phone lag. Yaunabayo, Yahalai, Diridiri, Swagat Chai, Dotishu, as a good din mafiri, Yahalai, as a good din money phone lag, one was taken.
1: I did like some cheese,
0: किसा किसा बाय हमरो दे जिले तो तीस मना उनो हुन गांव वस्ती थी र कती को हो लाठ वा कती को रमाइलो सा कती को तीस का गीत र बजे विकासन वस्ती थी र
1: नजीक को मंदिर थी र तीस का दी गीत आरुषी बनकी रखो था सुने कुछ नहीं आगी अब दिन सोते आली का अंसा इले कि बहार बहार पूरा तो देखा बन वर्षा चारा चारा जानी दीदी भाई ने आरो ते अब कोई जान नहीं जान भाई से था कोई ती जानी तैयार हूँ उनसे ना तो सारी लगाए रहा है ना किसी के परे रहा अरे ये तो क्रीम बहुत है रहा है ना अब ये तो जाके उसके सर वंदिर में आते ते जानी तैयार हो गई था अरे कोई इतने भाई पति जाना दीदी भाई ने आरो हमारे दीदी भाई ने आरो पति जाना जानी तैयार ही कर दे उन्होंने सब अनुभव था ऐसा दीदी आज
0: अब गीत पनी तेस्त ही पनी बल दिला कर सब पति शक्ति क्रीम गाज रहे सभी जना राम जी भाई रहे दीदी भाई ने आमा रुत तैयारी हो दे उन्होंने
1: आज पक्की पनी
0: ना ठीक सब ये दिस समय मिली को थियो बने आम पनी आम थियो बोला त्यान रमाइले गोर थियो बोला आई ना अब
1: इस लाइन में ये बोला उन्नत के कारण के ही हो नोटे जी जो अगर आपको कार्यक्रम थोड़े रा थोड़ी कार्यक्रम फिर कॉलेज चलाई जी निकाल निकाल आज के लिए आई तो फिर ही बोलने हो रहा रेडियो में अपनी जो यार मुझे पता नहीं अपने बस में पड़ गया है ना कार्यक्रम कौन सा लिखा जी जो ले पनी अब यहाँ उन्होंने रस्ते
0: अभी ये इन्वेट करने पड़ी अभी ये ऑफ़ कर लाइक जो और सही तो जी जाते आई ना ठीक है सदैव जो कि ना कि हम लोग विगत के वर्षों में अपने तीसरे मनाए क्या नहीं थियो आई ना मना क्या अपनी हो रे आइली पनी क्या चाहिए ना अब आने दिन सुबह समय ना रोमांटिक तो गई नहीं आलसों आई ना त्यो हुँदाखेरि अब त्यहाँ समस्या आउन पाइएन भन्ने कुरा मात्रै हो अब जान मन त हरेक ठाउँमा हरेक बस्तीको मन्दिरमा अथवा त्यहाँको तीजको कार्यक्रम कस्तो भइरहेको छ के भइरहेको छ पहिला भन्दा अहिले कस्तो छ कसरी मनाइराख्नु भएको छ साथसाथै दिदीबहिनीहरूको चाहिँ भिडभाड कतिको छ त्यहाँ मन्दिरमा जाने भक्तजनहरूको भन्ने हामीलाई पनि सबै ठाउँको चाहिँ देख्न हेर्न मन त थियो होइन अब हामी एक दिनको कार्य तीजमा अथवा यो पर्वमा हामी सबै ठाउँ पुग्न पनि सकिँदैन होइन त्यो भएर दिदीले हामीलाई त्यहाँसम्म अब आउनुहोस् भनेर हिजो अस्तिका दिनमा भन्नुभएको थियो आजको दिन हामीले आउन सकेनौँ ठिकै छ केही छैन जस्तो कि हामी यही कार्यक्रममा अथवा स्टुडियोभित्र बसेर पनि विभिन्न ठाउँमा बस्नुभएका दिदीबहिनी दाई भाइहरूसँग प्रत्यक्ष कुरा गर्न पाइराखेका छौँ हामीले तिज चाहिँ यहीँ बाटै यसै गरी मनाइरहेका छौँ खुसी लाग्दैछ हामीलाई पनि अब जस्तो हामी मन्दिर जान पाइएन अथवा यो भएन त्यो भएन भन्ने हामीलाई कुनै पनि गुनासो छैन होइन अब बिहानै जानु पर्नेहरू गइसक्नु भएको छ हामी पनि जान्छौँ त्यसमा चिन्ता दुःख नमान्नु होला है त देवजीले
1: हजुर हुन्छ अब म त नमनाए मैले नमनाए पनि मन्दिर मठ मन्दिरहरू त जाँदिनँ नगए पनि हाम्रो चाहिँ अलि भाउजूहरू अनि छोरीहरू जानुहुन्छ अनि त्यही भएर चाहिँ अनि दिदीहरू हजुरहरूलाई पनि सँगै जानुहुन्छ अनि रमाइलो पनि हुन्छ हाम्रो यतातिरको मन्दिरहरूमा पनि यसो घुमेर आउनुहुन्छ दिदी हजुरहरूलाई भनेर चाहिँ भन्नु चाहिँ सकिरहेको छु मैले चाहिँ त्यही भन्नु
0: ठिक छ अब सबैजना रमाइलो त गर्नु पर्यो नि होइन रमाइलो अब नमनाए तापनि हेर्न पनि जानुपर्छ
1: हजुर हजुर यसपालि अब हाम्रो भाउजू दिदी एकजना हुनुहुन्छ खाल्टेमा हुनुहुन्छ दिदी चाहिँ आउनु पनि भएन र दिदीको यसपालि दिदीले पनि वर्ष पनि बस्न पाउनु भएन छ अनि त्यही भएर अनि दिदी हजुरहरूलाई चाहिँ मैले इन्भाइट गरेको अनि त्यही भएर अनि भाउजूहरू पनि खासै दिउँसो जाने कुरा थियो अब मन्दिरमा चाहिँ जानुहुन्न, यतै नजिकैको गणेशको मन्दिर छ अनि महादेवको मन्दिर छ, त्यहाँनिर मेला लाग्छ, दिउँसो चाहिँ रमाइलो हुन्छ, त्यहाँनिर जानुहुन्छ है त दिदी हजुर।
0: ल हुन्छ, ठिक छ देवजी, अब त्यहाँको बारेमा पनि हामीलाई जानकारी दिनुभएको छ। अब बिस्तारै दिउँसोको समयमा कतिको चहल पहल हुन्छ, के हुन्छ, कसरी फिज मनाइराख्नु भएको छ भन्ने कुरा पनि सम्भवत कार्यक्रममा आयो भने यहाँले जानकारी दिँदै गर्नुहोला है भन्न पनि।
1: अब कार्यक्रम कति कति क्षेत्रसम्म कार्यक्रम आउँछ, 12 बजी अनि ल्याउने कार्यक्रम हाम्रो सम्झना दिदी ल्याउनु हुने कार्यक्रम पनि आयो भने त्यतिखेर पनि फोन दियो भने बोल्नु पाइएछ भने बोलौँला, अनि 2 बजी होइन अब दिनभरि नै कार्यक्रम आएछ भने जानकारी गराइहाल्छु भन्नुपर्छ है त दिदी हजुर।
0: ल हुन्छ देवजी, कार्यक्रममा आउनुभयो, सहभागिता हुनुभएको छ, साथसाथै आज तीज मनाइराख्नुभएका व्रतालु दिदी बहिनीहरूको लागि चाहिँ देवजीको तर्फबाट के सन्देश छोड्न चाहनुहुन्छ त?
1: म चाहिँ सन्देश भन्दा नि अगाडि गीत चाहिँ रोज्ने दिन पनि रहेको छ, आज गीत पनि रोज्न चाहन्छु, झम झम झम्काना लाम कि नलाम म भन्ने गीत बजाइदिनु होला भन्न चाहन्छु है। त्यसको एकदम विशेष गीत है, एकदम मन पनि पर्छ, अनि सबै दिदी बहिनीहरूको लागि सुनाउन पनि चाहन्छु भन्न चाहन्छु, र अनि सर्वप्रथम विशेष दिदी हजुरकै लागि भन्न चाहन्छु, र अनि प्राविधिकमा रहेको लागि अनि दिदी सम्झना खर्गीको लागि पनि भन्न चाहन्छु, अनि अरू जति पनि दिदी बहिनीहरू सुन्दै हुनुहुन्छ, जाँदै हुनुहुन्छ मठ मन्दिरमा, उहाँहरूलाई चाहिँ अब त्यस्तै रमाउनु होला होइन, अब त्यही भन्न चाहन्छु, र अनि धेरै अब व्रत कतिपय व्रत बस्नुहुन्छ, अनि आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला, साथै आफ्नो स्वास्थ्यलाई हानि पुर्याएर अब होइन त्यो अब यसरी बस्नु पनि मलाई राम्रो पनि हुनुपर्छ, र अनि आफ्नो स्वास्थ्यको ख्याल पनि राख्नु होला भन्न चाहन्छु, र अनि अब कतिपय गरगनामा रमाउने मान्छे पनि हुनुहुन्छ, दिदी बहिनीहरू त्यति गरेर मन्दिरहरूमा चाहिँ नजाँदा पनि राम्रो होला, अब जस्तो छ जे छ त्यसमै हिँड्ने होइन, हिँड्ने अब जाने आउने त्यसमै रमाउनु होला भन्न चाहन्छु, र अनि सुनाउनु पर्दा अब बजनी गीत चाहिँ यहीँ सुन्दै हुनुहुन्छ भाउजूको लागि पनि भन्न चाहन्छु, छोरीहरू ममता सुताको लागि, छोरी पाखाङ तामाङ सुन्दै हुनुहुन्छ, माइजीको लागि पनि भन्न चाहन्छु, अनि अघि नै भर्खरै फोन गर्ने बहिनी एलिना खत्रीको लागि पनि ह्याप्पी चिज है बहिनी भन्न चाहन्छु, जुन ठाउँमा बिगुमा हुन्छ उहाँको चाहिँ हामीसँग कन्ट्याक्ट नम्बर पनि छैन, एकचोटि अब आएपछि हुन्थ्यो अनि भन्न चाहन्छु, अनि त्यसपछि साथी ध्रुव पाण्डेको लागि अनि निर्मला पौडेलको लागि पनि उता काठमाडौँतिर जाने कुरा थियो, जानु पाएन, साथी निर्मलालाई पनि ह्याप्पी भन्न चाहन्छु, नजिकैकै मन्दिरमा गएर अनि त्यो पूजापाठ गरेर फर्किने उसको पनि विश्व विचार होला त्यो कुरा भएको होस् भन्न चाहन्छु, अनि जति पनि साथीहरू सुन्दै हुनुहुन्छ सबैजनाको लागि, बहिनी झर्नु गजनेरको लागि, अनि त्यसै गरी बहिनी सम्झना प्रधानको लागि भन्न चाहन्छु, नवीना थापा नायनको लागि ह्याप्पी चिज है साथी भन्न चाह, र अनि सुन्दै होला हेर्दै होला ताराको लागि जापानदेखि उसको लागि पनि भन्न चाहन्छु, अनि त्यसै गरी लगायत त मलाई जे माझ्यो भने चिन्न पनि सबै सबैको लागि सम्पूर्ण साथीहरूलाई त जति पनि हिन्दू नारी आमा दिदी बहिनी सम्पूर्णलाई ह्याप्पी चिज
0: हवस् त नमस्ते। भर्खरै सम्पर्कमा आउनुहुन्थ्यो देवजी, उहाँले झम झम झम्काना भन्ने बोलको गीत पनि रोजेर कार्यक्रमबाट छोडिसक्नु भएको छ, उहाँले रोज्नु भएको गीत हामी कार्यक्रममा पनि राख्छौ, लगभग अब चाहिँ हामी पनि कार्यक्रमको अन्त्यन्त्यतिर आइसकेका छौं, झम झम झम्काना भन्ने बोलको गीत छ, उहाँले रोज्नु भएको छ यो गीत कार्यक्रममा राख्दै हामीले पनि कार्यक्रमबाट विदा हुने बेला भइसकेको छ। कार्यक्रमको अन्तिममा एकजना साथी आउनुहुन्छ भने उहाँसँग चाहिँ हामी छोटो मिठोमा कुराकानी गर्ने प्रयत्न गर्छौं, आइसक्नु भएको छ भन्दै हुनुहुन्छ सम्झनाजीले, को हुनुहुन्छ, स्वागत गर्छु, हेलो
2: हेलो, नमस्ते, गुड मर्निङ।
0: नमस्ते, गुड मर्निङ निर्मलाजी, तिजको विशेष शुभकामना छ है त यहाँलाई।
2: थ्याङ्क यू, तर बाट तपाईँलाई पनि है, अनि हजुर अलिक फ्यामिलीको लागि
0: ल रेडियो परिवारको तर्फबाट साथै मेरो तर्फबाट पनि निर्मलाजीलाई धेरै धेरै धन्यवाद व्यक्त गर्छु है।
2: हुन्छ, थ्याङ्क यू।
0: काठमाडौँ जान पाउनु भएन
2: भएन भन्नुहोस् न,
0: ठिकै छ, तपाईँ अब काठमाडौँ गएर मनाए पनि वेबिज हो, अलि आफ्नो विशेष मान्छेहरू हुँदा अथवा आफ्नो परिवार हुँदाखेरि चाहिँ अलि रमाइलो हुन्छ भन्ने हो। अब जान्छु भन्दै हुनुहुन्थ्यो, केही समय अगाडि जान पाउनु भएन, हिजो मैले सुन्दै थिएँ म गाउँ बस्तीतिर छु भन्दै हुनुहुन्थ्यो। अब नगए तापनि गाउँ बस्तीतिरै घरमै बसेर तिज राम्रोसँग मनाउनु होला, परिवार सँगै नभए तापनि आफ्नो छरछिमेक वरपरको साथीभाइसँग खुसी भएर तिज मनाउनु होला भन्छु है त निर्मलाजीलाई।
2: हुन्छ, अब एकछिन अब मन्दिरतिर गइन्छ, मन्दिरतिरै अब दिनभरि नै रमाइन्छ भन्नुपर्छ।
0: ल, मन्दिरमा गएर दिनभरि नाच्नु होला, रमाइलो गर्नु होला, दिन त आजको पक्कै कटाउनै पर्यो होइन?
2: हजुर हजुर,
0: राम्री राम्री हुने तर्खर गर्दै हुनुहुन्छ त्यसो भए।
2: छैन म राम्री हो।
0: मैले अहिले पनि एकजना साथीलाई भनेको थिएँ, हिजो अस्ति फरक खालको राम्री, आज झन्छु त्यो विशेष खालको राम्री भन्न खोजेको हो कि?
2: होइन, म त भर्खर घाँस लिएर आएको, अब घाँस लिएर आएर अब घाँस बनाएर अनि त्यहाँबाट अहिले 12 बजी जाने भन्नुपर्छ।
0: ल ठिक छ, अब दिउँसोको समयमा मन्दिर जाने भन्दै हुनुहुन्छ, हामी पनि दिउँसो दिउँसोको समयमा चाहिँ कतिको रमझम छ, के छ, कस्तो छ अहिलेको तिज, कसरी चाहिँ दिदीबहिनीहरूले मनाउँदै हुनुहुन्छ भनेर हामी पनि पक्कै हेर्न जान्छौँ, रमाइलो पनि गर्छौँ, हामीले पनि कतिको रमाइलो गऱ्यौँ आजको दिन भनेर अब भरि समय दिए सुन्न सुनाउन पाइयो भने सुनाउँछौँ, यदि पाएन भने भोलिका दिनमा हामी सुनाउनेछौँ। निर्मलाजी पनि अब मन्दिर जानुहोला, आफ्नो विशेष मान्छेको लागि व्रत बस्नु भएको छ भन्ने लाग्छ कि कसो? भन्नै पर्यो भन्नुहुन्छ, एकदम आलस्य भएर भन्नुभएको छ, आज घाँस काटेर आएको भन्नुहुन्छ, आजको दिनमा घरमा घाँस काट्ने गाई बस्तुलाई हेर्ने सघाउने कोही हुनुहुन्न?
2: अब हुनुहुन्न त हुनुहुन्छ, अब तर पुगिसक्नु भयो, अब सानो नानीले कारण अरू छैन भन्नुपर्छ।
0: त्यही भएर सबै थोक काम चाहिँ आफूले गर्नुपर्नेछ। ल ठिक छ, अब घाँस काटेर भर्खर आएको भन्दै हुनुहुन्छ, अब तिजको अवस्था के छ, कस्तो छ बजारतिर अथवा हिँड्ने यात्रा गर्ने क्रममा, अब मन्दिरतिर के कस्तो हुँदैछ भन्ने कुरा त यहाँलाई अहिले थाहा छैन, मैले सोधिनँ। ठिक छ, राम्रोसँग हर्ष उल्लासका साथ तिज मनाउनु होला, निर्मलाजीलाई फेरि पनि शुभकामना व्यक्त गर्न चाहेँ है त। एकदमै म काठमाडौँ जान पाइनँ भनेर निराश हुनुभएको जस्तो लाग्छ हाम्रो निर्मलाजी यो आवाज सुनिरहँदा। ल ठिक छ, अब घाँस काटेर भर्खर आएको भन्दै हुनुहुन्छ, अब तिजको अवस्था के छ, कस्तो छ बजारतिर अथवा हिँड्ने यात्रा गर्ने क्रममा, अब मन्दिरतिर के कस्तो हुँदैछ भन्ने कुरा त यहाँलाई अहिले थाहा छैन।

0: economy.
1: त्यही भएर सबै ठाउँ अब हुन त चेलीलाई माइती जान रहर लाग्छ, पुग्नै पर्छ भन्ने हुन्छ होइन, अब कतिपय अवस्थामा सकि नसकिएला पुग्न होइन, त्यसमा पनि अब चित्त बुझाउनु पर्ने हुन्छ। जस्तो कि हामी पनि यतै छौँ, तपाईँ जस्तै हो हामी पनि होइन, त्यही भएर मनलाई चित्त बुझाउनुहोस्, बस्नुहोस्, तिजलाई राम्रोसँग मनाउनुहोस्। आजको दिन पनि तपाईँ एकदमै मन सानो बनाएर चाहिँ तिजमा मन्दिरमा शिवजीलाई पूजा गर्नुभयो भने चाहिँ अब शिवजीले के भन्नुहुन्छ त्यो त मलाई थाहा छैन होइन, तर मैले चाहिँ भन्छु कि खुसी भएर अब मनमा केही पनि सोच विचार नगरिकन हर्ष उल्लासका साथ खुसीले गएर मन्दिरमा पूजा गर्नुहोस् भन्छु मैले चाहिँ।
0: हुन्छ, अब त खुसीले नै मनाउनु पर्यो।
1: अब निर्मलाजीलाई खुसी दिन बनाउन म आउँ कि भनेको, म पनि यतै छु त्यही भएर आउनै पाएन कि। हिजो पनि ऊ त विशेष हुन्थ्यो, अब हिजो पनि आउन भ्याइएन, के गर्ने, ठिकै छ। अब अहिलेको वर्ष यस्तै भयो, आगन्त जे होला भनेछ के निर्मला
0: चाहिँ,
1: अहिलेदेखि नै चाहिँ नभनौ, सकेसम्म आगुन चाहिँ निर्मलाजी र हाम्रो तिज सँगै हुनुपर्छ भन्ने चाहिँ छ। अब जे होला होला है त त्यति बेला। ल, म पनि कार्यक्रमको अन्त्यतिर आइसकेको छु, अब गीत पनि साथीले रोज्नु भएको छ, गीत पनि बजाउनु पर्ने हुन्छ। अब दिउँसोको समयमा पनि यदि सम्भव भएसम्म हामी तपाईँसँग जोडिन्छौँ, यदि भएन भने पनि तिजलाई मनाउनु होला राम्रोसँग भन्दै छोटो मिठोमा साथी सङ्गीलाई सम्झाउनुहोस् न त। अब
0: हुन्छ, विशेष दिदीहरूलाई ह्याप्पी तिज भन्न चाहन्छु, हजुर अरू फ्यामिलीको लागि ह्याप्पी तिज भन्नुहोस्, अनि मेरो घर परिवार सम्पूर्णको लागि सम्झिरहेको छु भन्न चाहन्छु, अनि मेरो प्यारी छोरी प्रतिशत पौडेललाई भन्न चाहन्छु, अनि रामसा पुरानो माइती परिवार दिदीको लागि भन्न चाहन्छु, अनि काठमाडौँ हुने दाई भाउजू दिदी भिनाजू सबैको लागि सम्झिरहेको छु भन्न चाहन्छु, अनि बहिनी अर्चिता गिरी सरिता गिरी अनि दाई धेरै पानी भन्न चाहन्छु, अनि साथी देव मालिकलाई रिता सिन्हालाई अस्मिता बासलाई नलिनको लागि, अनि शिला अधिकारीलाई अनि बहिनी रमिला तामाङलाई पनि सम्झिरहेको बहिनी भन्दै बिदा हुन्छ।
1: हुस् त नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो निर्मला पौडेलजी सिन्धुलीबाट, बसे समय 5 मिनट मात्र बाँकी छ, धेरै साथीको फेसबुक कमेन्ट छन्, म छोटोमा मात्रै बाँच्ने गर्छु आज तपाईँको छुट्टीको कमेन्ट भोलि मंगलबारे घण्टासम्म बाँच्न हुन्छ भन्छु, नरिसाउनु होला है आजको कार्यक्रममा छुटेका कमेन्टहरू यदि भयो भने। सुपना तामाङजी लेख्नुहुन्छ, रबिना रसाइलीलाई जन्मदिनको धेरै धेरै शुभकामना भन्दै हुनुहुन्छ, जन्मदिन पर्ने साथीलाई जन्मदिनको शुभकामना, साथै उहाँलाई तिजको शुभकामना पनि भन्दै हुनुहुन्छ, सपनाजीलाई पनि तिजको शुभकामना व्यक्त गर्छौ। त्यसै गरी गुराँस सरोज सुसाराजीले पनि सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ। प्रमिसा सामलिङजीले पनि नमस्ते साय हजुर, म पनि कार्यक्रम सुन्दैछु फेसबुक लाइभबाट वसुन्धाराबाट भन्दै हुनुहुन्छ, उहाँले पनि सबैलाई तिजको शुभकामना भन्दै हुनुहुन्छ। सुजन ढुङ्गेलजीले पनि नमस्ते हजुर, म दोलखा गर्वै हाल चाहिँ मलेसियाबाट सुन्दैछु भन्दै हुनुहुन्छ। हिक्मत साहीजीले हरितालिका तिजको नेपाली दिदीबहिनीहरूमा लाखौं लाख शुभकामना भन्दै हुनुहुन्छ। सन्देश तुलाङ्गेजीले पनि हेलो भन्दै हुनुहुन्छ। त्यसै गरी सुजन भुजेल खोटाङ्गे भाइले पनि लेख्नुहुन्छ, नमस्कार दिदी, म पनि कार्यक्रम सुन्दैछु खोटाङबाट, अब बस्ने गीत सबैलाई, म चाहिँ फेसबुक लाइभबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। अञ्जना कोइरालाजीले पनि ह्याप्पी तिज भन्दै हुनुहुन्छ। रामजी घिमिरेजीले पनि नमस्कार शुभ बिहानी सितवनबाट भन्दै हुनुहुन्छ। मनको साथी जीवन कार्कीजीले नमस्कार सही भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै आजको बसाइमा तपाईँको यदि कमेन्टहरू छुटेका छ भने भोलिका बसाइमा कमेन्ट वाचन गर्नेछौ भन्दै, आजको कार्यक्रममा सहभागी हुने साथी मञ्जु परियार, नवीन तोलाङ्गेलजी, त्यसै गरी एलिना खत्री, देव बाजे, निर्मला पौडेलजी हुनुहुन्थ्यो, उहाँहरू सबैलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईँले आजको हिन्दू नेपाली नारीहरूको तिजलाई हर्ष उल्लासका साथ सभ्य भव्य र आफ्नो संस्कार संस्कृतिलाई जगेर्णा गर्ने उद्देश्यले साथ तिजलाई मनाउनु होला, तडक भडक बिना नै तपाईँले तिज मनाउन पनि यहाँहरूलाई अनुरोध गर्न चाहन्छु। यो भदौ 10 गते विभिन्न ठाउँमा बाढी पहिरोहरू पनि गए होइन, मानवीय क्षतिहरू धेरै भए, हरेक क्षतिहरू भएका छन्, यो दुःखद घड़ीमा पनि सबैले तिजलाई हर्ष उल्लासका साथ मनाउँदै हुनुहुन्छ। यो दुःखदको घड़ीको यो पावन समयमा पनि यो चाडपर्व नजिकिँदा आउँदाखेरि त्यसलाई मनभित्र दुःखलाई केही लुकाउँदै पनि पर्वहरूलाई मनाउनु पर्ने हाम्रो रीतिथिति हुँदाखेरि चाहिँ तपाईँले त्यसलाई पनि सम्झना गर्दै त्यसलाई मनाउनु होला, तडक भडक नगर्नु होला, अरूले लगा

तपाईँको गरगहना यस्तो लगायो उस्तो लगायो, मैले पनि यस्तो लगाउनुपर्छ भन्ने त्यो तपाईँले खर्च बिना नै पनि आफ्नो तीर्थ आफ्नो पर्व आफ्नो संस्कार संस्कृति रीतिरिवाज हो। त्यही भएर रीतिरिवाज चाहिँ हामीले जोगाउनुपर्छ अथवा त्यो संस्कार संस्कृतिलाई बचाउनुपर्छ भन्ने उद्देश्यले आफ्नो पर्वलाई मनाउनु होला यहाँहरूलाई आग्रह अनुरोध गर्दै। तपाईँले हामीलाई यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने सबै साथीलाई मैदेखि धेरै धेरै धन्यवाद व्यक्त गर्छु। साथसाथै कार्यक्रम यो कार्यक्रम तीज विशेष अवधिभर बजेका गीतका सर्जक स्रष्टालाई पनि धन्यवाद। साथै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्री राज महत, साथै यति बेला सम्झनाजी हुनुहुन्छ, उहाँहरू दुवैजनालाई विशेष धन्यवाद व्यक्त गर्दै फेरि पनि नेपाली हिन्दू नारीहरूलाई हरितालिका तीजको धेरै धेरै शुभकामना व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा हाम्रो देवजीले रोज्नु भएको जम जम जमकाना भन्ने बोलको गीत तपाईँको माझमा छोड्दै आजको लागि कार्यक्रम तीज विशेषबाट म तपाईँकै साथी ललिता हाई पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सञ्जना खड्गे। यो खबर सुन्नका लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.nb का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोस एफएम 95.5 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। अब खबरहरू विस्तारमा। आज तेज पर्वको अवसरमा पशुपति क्षेत्रमा बिहानदेखि नै भक्तजनको भीड लागेको छ। पशुपतिनाथको दर्शन गर्न रातिदेखि नै भक्तजन पुग्ने गर्दछन्। ती 3 बजेदेखि नै पशुपतिनाथका चारै ढोका खोलिएको छ। पशुपति क्षेत्र विकास कोषका अनुसार मन्दिर प्रवेश गर्ने भक्तजनका लागि 4 दर्शन मार्गको व्यवस्था गरिएको छ। पहिलो मित्र पार्क, उमाकुण्ड दर्शन, दक्षिणा मूर्ति, कैलाश, बद्रीनगर नरसिंहको भवन हुँदै वासुकीनाथको उत्तरतर्फको ढोकाबाट पशुपतिनाथ मन्दिरको उत्तरतर्फको ऱ्याम्बबाट दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने गरी दोस्रो लाइन जयबागेश्वरीबाट देवीतर्फको मार्ग दथु टोल पाचा गणेश अन्नपूर्ण भण्डार महास्नान घर अघिको 1 नम्बर ढोका अघि राखिएको आकाशे पुलबाट भुवनेश्वरी नासल चोक हुँदै शंकराचार्य मठ अघिको आकाशे पुल प्रहरी पहरा गढ़को सानो ढोकाबाट 2 लाइन पशुपतिको पश्चिमतर्फ रहेको काठको ऱ्याम्पबाट दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने व्यवस्था गरिएको छ। त्यस्तै तेस्रो तेलगंगा पर्यटन काउन्टरसँगै रहेको ढोका राम मन्दिर बागमती किनारा हुँदै आर्यघाटको पुलबाट ब्राह्मणाल पूर्व ढोकामा राखिएको ऱ्याम्पबाट पूर्व मुहारको दर्शन गराई त्यही ढोकाबाट फर्कने र अर्को पिङ्ला स्थानमा रहेको ढोका हुँदै 4 शिवालय पञ्चदेवल सरदार श्रम दक्षिणतर्फको ठूलो ढोका अघि अस्थायी आकाशे पुल हुँदै सानो ढोकाबाट 64 कोटी लिंगेश्वर हुँदै मन्दिरको दर्शन मुहारको दर्शन गरी उन्मत्त भैरव मन्दिरको पश्चिमतर्फबाट बोलभट्ट निवास अघिबाट फर्कने प्रबन्ध मिलाएको कोषका संचालक परिषद सदस्य एवं प्रचार प्रसार र उपसमिति संयोजक संगीता कुमारी रामले जानकारी दिनुभएको छ। महिला बालबालिकाका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले भुटेकोशी विपदका कारण अभिभावक गुमाएका तथा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको दीर्घकालीन स्याहारको जिम्मेवारी सरकारले नै बताउनु भएको छ। राष्ट्रिय बाल दिवस 2083 को अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री वादीले भुटेकोशी बारीबाट धेरै परिवार प्रभावित भएको र कतिपय बालबालिकाले आफ्ना प्रियजन गुमाउनका साथै घाइते भएर उपचारत भइरहेको बताउनु भएको छ। परिवारबाट छुटिएका तथा संरक्षणको पर्खाईमा रहेका बालबालिकाको उद्धार संरक्षण स्वास्थ्य उपचार मनोसामाजिक सहयोग र परिवारसँग पूर्ण मिलनलाई सरकारले उच्च प्राथमिकतामा राख्ने उहाँको भनाई छ। मन्त्रीवादीले अभिभावक गुमाएका तथा विशेष संरक्षण आवश्यक भएका बालबालिकाको संरक्षण गर्नु सरकारको जिम्मेवारी रहेको उल्लेख गर्दै मन्त्रालयले उक्त जिम्मेवारी संवेदनशीलता र प्रतिबद्धताका साथ पूरा गर्ने बताउनु भएको छ। उहाँको अनुसार ललितपुरको गोदावारी नगरपालिका थेसोमा विशेष संरक्षण आवश्यक भएका बालबालिकाका लागि अस्थायी संरक्षण सेवा केन्द्र स्थापना गरी संचालनमा ल्याइएको छ। केन्द्र मार्फत आवास, खानपिन, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग, परिवारको खोजी तथा पारिवारिक पूर्ण मिलन लगायतका सेवा उपलब्ध गराइनेछ। साथै बालबालिकाको दीर्घकालीन संरचना आवश्यकताको पहिचान गरी उपयुक्त व्यवस्था गरिने उहाँले बताउनु भएको छ। प्रभावित जिल्लाका स्थानीय तह तथा बालबालिका राखिएका स्थानमा उनीहरूको अवस्था पहिचान विस्तृत लेखाजोखा र आवश्यक संरचन सेवाका लागि सहजीकरण टोली परिचालन गरिएको पनि उहाँले जानकारी दिनुभएको छ। विपदा आमा बुवा गुमाएका तथा विशेष संरक्षण आवश्यक भएका बालबालिकाका लागि सरकारले
दीर्घकालीन सीआर योजना कार्यक्रम कार्यान्वयनमा ल्याएको उल्लेख गर्दै मन्त्री वादीले कुनै पनि बाल बालिकाले आफूलाई एक्लो र असुरक्षित महसुस गर्नुपर्ने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। बालापनको रक्षा भविष्यको सुरक्षा भन्ने यस वर्षको राष्ट्रिय बाल दिवसको नारालाई व्यवहारमा कार्यान्वयन गर्न सबै पक्षले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइरहेको छ। जाजरकोटको नलगाड नगरपालिका एक र दुईको बीचमा पर्ने बौला खोलामा गैराती बाढ़ी आएको छ। बाढ़ीले खोला नजिकै रहेका केही घर पसलमा क्षति गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। स्थानीय बासिन्दा खोला बढ़ेको आवाज सुनेपछि भागेका नलगाड नगरपालिका एक वडा सदस्य धनबहादुर महरले जानकारी दिनुभएको छ। बाढ़ीका कारण भेरी करिडोर अन्तर्गत जाजरकोट डोल्पा सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध रहेको छ। जाजरकोट रूकुम पश्चिम र डोल्पालाई जोड्ने प्रमुख सड़क अवरूद्ध हुँदा यात्रु तथा स्थानीय बासिन्दालाई समस्या भएको जनाएको छ। अवरूद्ध सड़क खुलाउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाली सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार आज सुन प्रति तोला 1200 रूपियाँले घटेको हो। महासंघका अनुसार आज छापावाला सुन प्रति तोला 3,01,000 रूपियाँ कारोबार भइरहेको छ। आज आइतबार छापावाला सुन प्रति तोला 3,02,200 रूपियाँमा कारोबार भएको थियो। त्यस्तै सुनको मूल्य 10 ग्रामको 2,58,060 रूपियाँ कायम भएको छ। यसै गरी चाँदीको मूल्य पनि प्रतितोला 40 रूपियाँले घटेको छ। आज चाँदी प्रतितोला 4,620 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदी प्रतितोला 4,660 रूपियाँ थियो। चाँदीको मूल्य 10 ग्रामको 3,961 रूपियाँ कायम भएको छ। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर। युक्रेनमा पोल्याण्ड सीमा नजिकै यहाउदिन क्षेत्रमा एउटा यात्रुवाहक रेललाई रूसी ड्रोनले निशाना बनाएको छ। आक्रमणबाट रेलको इन्जिनमा क्षति पुगेको छ। यद्यपि घटनामा केही हताहत भएको खबर आएको छैन। बीबीसीका अनुसार बेलायतका पूर्व प्रधानमन्त्री बोरिस जोनसन र युरोपका शीर्ष सुरक्षा अधिकारीको टोली चढ़ेको अर्को रेल आक्रमण हुनुभन्दा केही समय अघि मात्रै यही रेलमार्ग भएर गएको थियो। युक्रेनी अधिकारीहरूका अनुसार यो आक्रमण यहुदिनमा भएको हो, जुन पोल्याण्डको सीमाबाट करिब 2 किलोमिटर मात्र टाढा अवस्थित रहेको छ। बोरिस जोनसनसँगै युरोपेली देशहरूका कैयौं राष्ट्रिय सुरक्षा सल्लाहकार पनि यही रेलमार्ग भएर गएका थिए, जसमा बेलायतका राष्ट्रिय सुरक्षा सल्लाहकार जोनाथन पायल पनि सहभागी भएका थिए। सबै अधिकारीहरू किभमा आयोजित एक सम्मेलनमा भाग लिएर फर्किएका थिए। रूसले पनि यस आक्रमणको पुष्टि गरेको छ। रूसले पसेका अनुसार पश्चिम युक्रेनमा रेलवेको पूर्वाधारलाई निशाना बनाएर आक्रमण गरेको हो। यद्यपि युक्रेनको सरकारी रेलवेले कम्पनीले ड्रोनको वास्तविक निशाना कूटनीतिक सवार रेल नै हुन सक्ने आशंका व्यक्त गरेको छ। ओमानको तट नजिकै व्यावसायिक जहाज एमटीएल गाइयामाथि हमला भएको छ। 14 जना भारतीय चालक दलका सदस्य सवार जहाजमा आइतबार हमला भएको हो। हमलामा परेका मध्ये 13 जनालाई सुरक्षित उद्धार गरिएको र 1 जना भारतीय नागरिकको अवस्था अज्ञात रहेको विदेशले जनाएको छ। भारतको विदेश मन्त्रालयले जहाजमाथि भएको हमलाको निन्दा गर्दै बेपत्ता भारतीय नागरिकको खोजी तथा उद्धार कार्य जारी रहेको जनाएको छ। मन्त्रालयले ओमान स्थित भारतीय दूतावासले घटनाक्रमलाई निरन्तर निगरानी गरिरहेको पनि बताउनु भएको छ। बेपत्ता नागरिकको खोजी तथा उद्धारका लागि ओमानी अधिकारीसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ। स्थापनाका लागि संवाद र कूटनीतिक माध्यम अपनाउन समेत आग्रह गरेको छ। भारतले क्षेत्रीय तनाव घटाउँदै शान्तिपूर्ण स्थापना गर्न र अन्तर्राष्ट्रिय जलमार्गमा सुरक्षित आगमन सुनिश्चित गर्न समेत अपील गरेको छ। हवस् त, बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। यति जेलसम्म खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना खड्गी पनि विदा हुन्छु। नमस्कार।

0: bărbăno nucula girat, ciment, josta patat, taine, cabatel la uneula. Periu mantali ma testura am radio cu pasel ce caula batit.
1: Caca, timla etini thaceina? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
2: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
3: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0485403585, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
4: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
5: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
4: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
7: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली,
8: सम्पर्क नम्बर 0475904660, 9896962998।
6: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
10: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
6: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
10: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
6: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
7: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
5: ल, के को टेन्सन? हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि, स्वस्थ पनि।
11: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै, सम्पर्क नम्बर 9841826910।
6: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
10: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
6: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
10: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
6: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
12: हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन।
13: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न। दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
12: ए हो र?
13: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
14: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
13: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामेछाप।
6: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
10: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
6: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
10: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
14: जनहितको लागि लिखु तानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
10: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
7: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
10: अनावश्यक रूपमा धारा खुल्ला नराखौ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
7: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
10: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
6: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
10: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
6: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
10: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
6: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
10: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
6: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
10: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
6: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
3: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्ति नगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
7: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
15: हजुरको रेडियो 102

0: हेलो नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छौ आदरणीय श्रोताहरू, यहाँहरूलाई हार्दिक स्वागत छ। हामी तीज विशेषमा छौं। तपाईँ यति बेला रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 मेगाहर्ज सुनिरहनु भएको छ अनि तामाकोशी एफएम 95 मेगाहर्जबाट पनि हामीलाई यहाँहरूले एकैसाथ सुनिरहनु भएको छ। हामी तीज विशेषमा छौं। म राजन तपाईँहरूको माझमा उपस्थित छु। मलाई टेक्निकल रूमबाट श्रीजीले सहयोग गरिरहनु भएको छ। हामी तीज विशेषमा तपाईँहरूसँग केही समय अर्थात यो तीज विशेषमा तपाईँहरूसँग रमाइलो कुराकानी गरौं, यो तीजलाई अझ बढ़ी विशेष बनाऊ भन्ने उद्देश्यका साथ तपाईँको माझमा हामी तीज विशेष प्रस्तुतिमा जोड़िएका छौं। यो तीज विशेष प्रस्तुति हो। तपाईँहरू पनि जोड़िन सक्नुहुन्छ, आउन सक्नुहुन्छ। तीजका शुभकामना शुभेच्छाहरू हामी लिन्छौं। सँगै तपाईँहरू कुनै ठाउँमा हुनुहुन्छ, विशेष गरी कतै तीजको मेला, कतै जात्रा, अनि कतै विशेष पूजा आजा र विभिन्न सांस्कृतिक कार्यक्रमहरू भइरहेको होलान्। विभिन्न मन्दिरहरूमा आज बिहानैदेखि महिला भक्तजनहरूको भीड़ लागेको छ। आज देशभरका शिवालयहरूमा भक्तजनहरूको भीड़भाड़ छ बिहानैदेखि, अनि तपाईँहरू धेरैजना त पूजा आजा पनि गरेर फर्किरहनु भएको होला। कतिपय पूजा आजाको लागि मन्दिरमा जानुभएको छ, अनि मन्दिरमा विशेष प्रस्तुति अर्थात मन्दिरमा सांस्कृतिक कार्यक्रमहरूको तयारीहरू पनि भइरहेको हुनुपर्छ तपाईँहरूकोतिर, अनि विभिन्न तयारीहरूमा पनि व्यस्त हुनुहुन्छ होला कतिपय साथीहरू। अनि विशेष गरी मन्दिरमै यहाँहरू कतिपय त नाचगानमै व्यस्त हुनुहुन्छ होला। रमाइलो गर्नुपर्छ सबैजना तीज मनाउनको लागि भनेर घरबाट यहाँहरू माइती जानुभएको छ होला कतिपय, अनि माइतीमा बसेर हिजो यहाँहरूले दर खानुभयो, अनि दर खाइसकेपछि अब आज दिनभरि यहाँहरू चाहिँ व्रत बस्नुहुन्छ र आज व्रत बसिसके पछाडि यहाँहरूले चाहिँ भरे अथवा भोलि विभिन्न खानेकुराहरू खाने गर्नुहुन्छ। हामी अझ के भन्छौँ भने यहाँहरूलाई विशेष गरी यो तीजको बेला छ, यो निराहार व्रत बस्नुपर्छ भन्छन्। पानी नखाइकन व्रत बस्ने भन्ने खालको यो पुरानो खालको एउटा मान्यता पनि छ र यहाँहरूलाई हामी आग्रह गर्न चाहन्छौ, यहाँहरूले आफ्नो स्वास्थ्य अवस्थालाई हेरेर व्रत बस्नुहोला। यहाँहरूको स्वास्थ्य अवस्था ठिकठाक छ, यहाँहरू व्रत बस्न सक्नुहुन्छ, यहाँहरूलाई त्यस्तो कुनै खालको समस्याहरू छैन भनेदेखि तपाईँले मजाले पानी फलफूलहरू खाएर व्रत बस्न सक्नुहुन्छ, नखाइकन व्रत बस्नुपर्छ भन्ने होइन है। त्यसैले पनि यहाँहरूले यो कुरामा चाहिँ एकदमै ध्यान दिएर तपाईँले यो तीजलाई अझ बढी यो उल्लास अनि उत्साहका साथ मनाउनु होला भनेर पनि हामी यहाँहरूलाई अनुरोध गर्न चाहन्छौ। हामी तीज विशेष प्रस्तुतिमा छौं। आउन सक्नुहुन्छ तपाईँ 0484000026 फोन गर्नुहोला। तपाईँले 0484000026 यो नम्बरमा फोन गर्दै आउनुभयो भने हामी तपाईसँगै तीज विशेष कुराकानी गर्छौं, तपाईसँग तीजको शुभकामना आदान प्रदान पनि गर्छौं। विशेष गरी यो महिलाहरूको ठूलो चाड, यो हिन्दू नारीहरूको महान पर्व हरितालिका तीज आज मनाइरहनु भएको छ। यहाँहरूलाई हामी हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौ। यहाँहरूले आँटेको चाहेको र यहाँहरूले चाहिँ देख्नुभएको सपनाहरू सबै पूरा होस्। हरितालिका तीजको यहाँहरूलाई हामी लाखौं लाख शुभकामना व्यक्त गर्न चाहन्छौ। भगवान शिवले यहाँहरूलाई चाहिँ त्यो तपाईँहरूले माग्नुभएको वर प्रदान गर्नुहोस् भन्ने हामी यो कामना पनि गर्न चाहन्छौं। आउन सक्नुहुन्छ, मैले भनिरहेको छु यहाँहरूलाई, हामी तीज विशेष प्रस्तुतिमा तपाईँसँगै कुराकानी गर्नको लागि भनेर हामी जोड़िएका छौं। यो तीज विशेष प्रस्तुति हो। विशेष गरी हामीलाई दुईवटा रेडियोबाट सुनिरहनु भएको छ, मैले भनिसके अघि पनि, हजुरको रेडियो 102.1 मेगाहर्ज र तामाकोशी एफएम 95 मेगाहर्जबाट हामीलाई सुन्दै हुनुहुन्छ। इन्टरनेट अनलाइनको पहुँचमा हुने साथीहरू देश तथा विदेशका विभिन्न भूभागहरू, विभिन्न कुना कन्दारा जहाँ जहाँ हुनुहुन्छ तपाईँ, तर हामीलाई इन्टरनेट अनलाइनबाट सुन्दै हुनुहुन्छ। हाम्रो पात्र मोबाइलको एप्लिकेशनबाट सबैभन्दा धेरैले सुन्नुहुन्छ हामीलाई, अनि नेपाली पात्रबाट पनि हामीलाई सुन्ने गर्नुभएको छ धेरैजनाले। तपाईँहरूसँगै हामी त्यस विशेषमा छौँ। यति बेला कोही फोन सम्पर्कमा आउनुभएको छ, हामी लिइहाल्छौँ। हेलो नमस्ते।
1: हेलो हजुर, सेवा र हजुरबुवा।
0: हजुर नमस्कार। हजुर को बोल्दै हुनुहुन्छ? हजुर कहाँबाट?
1: हजुर हजुर म सोना बोल्दैछु भन्नुभएको।
0: हजुर
1: हजुर म सोना बोल्दैछु।
0: सोना सोना ओहो सोना कन्दङमा है? हजुर
1: हजुर हजुर।
0: के छ सोनाजी, हजुर ठिक ठाक हुनुहुन्छ?
1: हजुर मेरो खबर एकदम ठिक छ भन्नुपर्छ। अनि हाम्रो
0: हजुर एकदम ठिक ठाक छौँ, हामी पनि आराम कुशल छौँ। सोनाजी तपाईँसँग कति धेरै पछि कुराकानी भयो मेरो, कति कति समय भयो होला?
1: कति लगभग दुई वर्ष हुन लाग्यो होला।
0: हो त्यस्तै भयो होला है, विशेष प्रस्तुतिहरूमा मात्र जोडिरहेको हुन्छु म, त्यही भएर पनि कुराकानी भइहाल्यो भनेदेखि यस्तै विशेष प्रस्तुतिहरूमा हुने हो है।
1: हजुर अनि मैले पनि आज यस्तो अब रेडियो त सुने, अनि फेरि आज त तपाईँको आवाज सुने क्या मैले
0: हजुर
1: अनि आज म बोल्नु पर्यो भने ठ्याक्कै कल हानेको त ठ्याक्कै लाग्यो के
0: ठिक छ नि सोनाजी त्यही त कति धेरै समयपछि हजुरसँग कुराकानी भयो खुसी लाग्यो मलाई पनि निकै बाग्लो कुराकानी हुन्थ्यो पहिला पहिला है अलिकति हाम्रो टाइम पास प्रोग्राम अलिकति टाइम पास प्रोग्राम ग्याप भएको कारणले गर्दाखेरि पनि तपाईँहरूसँग जोडिन पाइरहेको छैनौँ हामीले नत्र त्यो प्रोग्राममा एकदमै धेरै फोन गर्ने श्रोता हुनुहुन्छ तपाईँ तपाईँको प्रायः हाम्रो अरू प्रोग्रामहरूमा पनि फोन आइरहेको सुनिरहेको हुन्छु मैले
1: मलाई टाइम पास कार्यक्रम एकदमै मनपर्थ्यो त्यस्तै हँसेली ठटेली कार्यक्रम अनि अब शनिबारको दिन चाहिँ अब कहिले कहिले अब भ्याउँदाखेरि त्यस्तै कल गर्थे तर अब आउने त भयो नि त कार्यक्रम होइन
0: हजुर
1: त्यही भएर चाहिँ अनि अब आफूले पनि अब कल गर्न छोडियो भनौँ न त्यही भएर यस्तो लामो समय भयो
0: भन्नुपर्छ
1: अवसर परेछ फेरि होइन अब आज कार्यक्रम चाहिँ कस्तो समाउँदो रहेछ भनेर यसो हेरेको त ठ्याक्कै तपाईँको आवाज सुने नि त
0: हजुर हुन्छ
1: बोल्नु पर्यो भनेर
0: ठिक छ सोनाजी हाम्रो यस्तै विशेष प्रस्तुतिहरूमा कि न्यु इयर कि तिज कि दसैँ कि तिहार यस्तो विशेषमा त हो यस्तो यस्तो विशेष प्रस्तुतिहरूमा त हजुरसँग कुराकानी भइरहेको हुन्छ है तपाईँहरूसँग म जोडिरहेकै हुन्छु ठिक छ ल खुसी लाग्यो आज पनि कुराकानी भयो अब आज विशेष गरी तिज तपाईँलाई धेरै धेरै शुभकामना हुन्छ अनि कता हुनुहुन्छ हजुर अहिले धरानमा हुनुहुन्छ तपाईँको घरै धरान कता उदयपुर भन्नुभएको थियो के अरे
1: तेह्रथुमबाट अब उदयपुर पनि भन्नुपर्छ अनि हाम्रो अब धरानतिर हुनुहुन्छ दिदीहरू अनि
0: सुनाजी प्रत्येक जिल्ला जिल्लामा घर छ कि क्या हो तपाईँको
1: होइन कि मेरो घर होइन मेरो चाहिँ घर भन्नु मिल्दैन हाम्रो अब दिदीहरूको भन्नुपर्छ
0: ए दिदीहरू चाहिँ विभिन्न जिल्ला पुग्नु भएको छ बिहे गरेर तपाईँहरूलाई जस ठिक छ घुम्नको लागि त झन् रमाइलै भयो नि फरक फरक जिल्ला घुम्न पाइरहनु भएको छ नि त
1: हजुर अब इलामतिर पनि जानु पर्ला पशुपति नगरतिर दिदीहरूको हो नि त
0: हजुर अनि आज त अब हरितालिका तीज पनि हिजो दरखानालाई दिदीकोमा तपाईँ जानुभयो कि दिदीलाई बोलाउनु भयो कि यहाँ अरू जमघट गर्ने भलाकुसारी गर्ने त्यस्तो केही विशेष भयो कि भएन तपाईँको
1: त्यस्तो विशेष त खासै हामी तीज मनाउँदैनौँ होइन
0: ए हजुर हजुर क्रिस्चियन हो
1: होइन त्यस्तो होइन हामी चाहिँ अब यो अब पूजा आजा चाहिँ अब देवी देउरालीतिर गर्छौँ तर तीज खासै त्यो तीज विशेष चाहिँ मनाउँदैनौँ
0: हजुर
1: भन्नुपर्छ अनि त्यो अब आफ्नै तरिकाले खानेकुराहरूले त अब सधैँ पनि खाइराखेको हुन्छ त्यो तरिकाले त अब मनाइराखेको हुन्छ
0: हो ठिक छ हुन्छ हुन्छ ल हुन्छ आफ्नो इच्छा तपाईँहरूको इच्छा हो है तपाईँहरूलाई चाहिँ मनाउन यदि मन लाग्यो
1: लिम्बुनीहरूले
0: हजुर ठिक छ ल त्यसो भएदेखि तपाईँहरूले पनि खासै त्यस्तो धेरै तिजलाई चाहिँ उत्सवको रूपमा मनाउने चलन त छैन रे है
1: हजुर खासै भन्नुपर्छ यो तिज गीत पनि खैकिन सुन्नु मन लाग्दैन र प्रोग्रामै सुन्नु छोडेको छु तिज भरिनेर अनि
0: तर तिज गीतहरू त कति धेरै राम्रो राम्रो गीतहरू छन् सुन्दा पनि एकदम मजा लाग्ने खालको गीतहरू छन् नाच्न मन लाग्ने गीतहरू छ तिजको गीतहरू होइन विभिन्न कथाहरू बोकेको वेदनाहरू बोकेका गीतहरू छन् रमाइलो अलिकति पछिल्लो समय अलिकति उत्शृङ्खल गीतहरूले गर्दाखेरि अलिकति के भन्ने यो ठ्याक्कै पछिल्लो समयमा तिजलाई हेर्ने दृष्टिकोण अलिकति फरक भएको त्यो महसुस मात्र हामीले गरेका हौ नत्र चाहिँ तिज पहिला जस्तो खालको थियो जुन उद्देश्यका साथ तिज मनाएको हो त्यो महत्व चाहिँ अहिले पनि उस्तै छ है महत्व त घटेको छैन
1: मलाई त्यस्तो लाग्छ कि सहरमा चाहिँ अलिकति धेरै तडक भटक घरलाई धेरै पारेको जस्तो लाग्छ होइन म चाहिँ अब गाउँमा हुर्केको मान्छे हो गाउँमै जन्मेको मान्छे हो सहर भनेको यस्तो अब विचार पनि यस्तो रमाइलो सहरमा चाहिँ अनि यसको बारेमा म त्यति साह्रो बिजेको मान्छे पनि होइन त्यही भएर मलाई गाउँको चाहिँ चिजहरू मनपर्थ्यो हाम्रोमा पनि अब धेरै कुमाईहरू बनाएको ठाउँ छ होइन त्यहाँदेखि अब छेत्री बाहुनहरूकोमा तिजमा अब हामीले पनि बोलाउँदा साथीहरूकोमा बोलाउँदाखेरि त्यो आफ्नै तरिकाको त्यो गाउँको अर्ग्यानिक तरिकाको तिज हुन्छ नि त हुँदैन होइन जति नै अब त्यस्तो अब खानदानी परिवार भए पनि एउटा साधारण तरिक तिज मानेको हुन्छ गाउँघरमा होइन एकदम राम्रो एकदमै राम्रो लाग्छ मलाई अनि सहर बजारमा हेर्छु तडक र भडक देखाउने र के गर्ने अनि फेरि अहिले त्यो तिज गीतहरू चाहिँ मलाई यस्तो लाग्छ बढी गुनासो दुख त्यो गुनासो गर्ने खालको गीतहरू मात्रै झिकेको जस्तो लाग्छ कि त्यही भएर मलाई त्यो यो तिज गीतहरू सुन्नु मन नपरेको कारण एकदम बिहान बुझेको कि अब त्यो भएर मलाई यो तिज गीत मन नपरेको भन्नुपर्छ बिलाउन गरेको कुराहरू धेरै सुन्नु मन लाग्दैन कि त्यस्तो
0: तर होइन पछिल्लो समय त अलिकति रमाइलो खालको तिजको गीतहरू पनि धेरै छन् नि है एकदमै रमाइलो खालको अनि सुन्न मन लाग्ने टाइपको गीतहरू धेरै छन् अहिले. ठिक छ, हुन्छ, हजुरहरूको आफ्नै इच्छा हो. अनि सुनाजी, त्यसो भए तपाईँ बस्नुभएको आसपासतिर त्यस्तो चाहिँ ठ्याक्कै मन्दिरमा जमघट भएर महिला दिदीबहिनीहरू पूजाआजा गरिरहनु भएको, नाचगान गरिरहनु भएको त्यस्तो देख्नुभएको छ छैन? त्यहाँ के छ, त्यहाँको अवस्था के छ भनिदिनु त.
1: यहाँको अवस्था भन्नुपर्दाखेरि चाहिँ अब बुढासुबा मन्दिरतिर होला अलिअलि, होइन त्यो अब हुन्छ बुढासुबामा पनि छ कि. अब त्यति देखिँदैन यहाँनिर, पहिला नै अब यस्तो अब संस्थाहरू हुन्छ नि त, संस्थामा चाहिँ यसो अलिअलि रमाइलो गर्छन् नाच्छन्, त्यसरी अब साथीहरूको पाले पाले जाने गरेको. तर अब अहिले हामी बसेको एरियामा चाहिँ राई लिम्बूहरू नै धेरै ज्यादा छ, फेरि यहाँनिर चाहिँ धेरै जस्तो चाहिँ धरानमा चाहिँ धेरै जस्तो चाहिँ क्रिस्चियनहरू नै जस्तो पनि लाग्यो, होइन. त्यो भएको कारणले त्यो खासै देखिँदैन, अलिकति विजयपुर डाँडा साइडतिर चाहिँ अलिकति अब छेत्री बाहुन बस्तीमा चाहिँ अलिअलि छ भने नि, होइन. मैले अब यहाँ वरिपरि हेर्दाखेरि चाहिँ त्यस्तो लाग्छ मलाई. अनि यहाँ चाहिँ खासै अरिसनहरू भेट भएर पनि होला, अनि अब तपाईँ बौद्ध धर्म चाहिँ मान्ने हो त्यो भएर पनि होला. खासै त्यस्तो चिजको यता उता सरह कुनै पनि अब
0: तपाईँहरूकोतिर यो पूर्वतिर त अलिक विशेष गरी फरक फरक धर्म मान्ने धर्मावलम्बीहरू पनि अलिक बढी नै हुनुहुन्छ. क्रिस्चियन, बौद्ध, किराँत लगायत विभिन्न अब धर्महरू मान्ने अलिक धेरै हुनुहुन्छ. हो, हुन्छ, ल, ठिक छ सुनाजी, खुसी लाग्यो हजुरसँग कुराकानी भयो. र तपाईँले नमनाउनु भए पनि
1: खुसी लाग्यो भन्नु पर्छ है. अब राजन सरसँग बोल्न पाउँदाखेरि के गर्ने, यस्तो चाडबाडको बेला बोल्न पाइँदो रहेछ. मैले पनि त्यही भएर चाहिँ रेडियोतिर यसो आँखा लगाइदिएको.
0: ए, ठिक छ, हुन्छ, ल, हामी पनि खुसी छौँ. ल, हजुरले चाहिँ आफ्नो शुभकामना पनि बाँड्नु न त, अब सबैजनालाई शुभकामना भन्न सक्नुहुन्छ यहाँहरूले.
1: अब सबैभन्दा पहिला चाहिँ म हाम्रो राशि खिसीलाई पनि सम्झना माया छ भन्न चाहन्छु अनि शुभकामना दिन चाहन्छु. त्यसै गरी हाम्रो सम्झना खड्गे खिसीलाई पनि सम्झना माया छ भन्न चाहन्छु. त्यसै गरी तिजको शुभकामना दिन चाहन्छु अनि पीडा सरलाई पनि तिजको शुभकामना दिन चाहन्छु. त्यसै गरी रेडियो बस्नु हुने जति पनि सुना कन्दुङमा भनेर चिन्ने नचिन्ने जति पनि यस बेला हजुरको रेडियो सुनेर बस्नु हुने सबै सबै साथीहरूलाई चाहिँ एकमुष्ट रूपमा तिजको शुभकामना दिन चाहन्छु. र अब
0: हस्, हुन्छ, ल, धन्यवाद हजुरलाई. हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो उहाँ धरानबाट हुनुहुन्थ्यो सोना कन्दङवा सोनाजी. धेरै धेरै धन्यवाद, धेरै टाढाबाट हामीलाई सम्झिनु भएको छ. उहाँको प्राय फोन आइरहेको छ कार्यक्रमहरूमा, खुसी लाग्छ हामीलाई. ल, हामी हजुरहरूसँगै छौँ, विशेष गरी तिज विशेष प्रस्तुतिमा छौँ. जोडिन सक्नुहुन्छ, तपाईँ पनि आउनुहोला, यसै गरी कुराकानी हुन्छ तपाईँहरूसँग पनि तिज विशेषमा. ती विशेष कुराकानी हामी गरिरहेका छौं 0840 40 0026 नम्बरमा तपाईँहरू फोन गर्दै सक्रिय सहभागिता तपाईँहरूले जनाउन सक्नुहुन्छ. आफ्नै कामधन्दा मेलापात व्यापार व्यवसायमा पनि यहाँहरू व्यस्त हुनुहुन्छ होला यो बेलामा, किनभने कतिपय त आफ्नो घर आइस कामहरू गरिरहनु पनि भएको छ, होइन, अनि तिज पनि मनाइरहनु भएको छ. सँगसँगै कतिपय व्रत बस्नु भएको होला, कतिपय व्रत बस्नु भएको छैन होला, होइन, यस्तै छ. जे होस्, तिजको यो रौनकता चाहिँ छ गाउँघरतिर सहर बजारतिर जहाँसुकै तिजको रौनकता चाहिँ छ. तर विगतका वर्षहरूमा जस्तो त्यति धेरै खालको उल्लास चाहिँ यो वर्ष त्यति देखिएको छैन, किनभने गत वर्षहरूमा एकदमै धेरै टिमहरू जमा हुने दर्खाने खालको हामीले त्यस्तो देख्न सक्थ्यौं. धेरै समूहहरू चाहिँ समूह समूह बनाएर दर्खाने दर कार्यक्रमहरू धेरै हुन्थे विगतका वर्षहरूमा, तर यो वर्ष त्यस्तो धेरै मात्रामा हामीले देखेनौं. सायद यो वर्ष गत भदौ 10 गते भोटेपछि मा आएको बाढ़ीको कारणले गर्दाखेरि भएको त्यति धेरै ठूलो जनधनको क्षतिको कारणले गर्दाखेरि पनि हुन सक्छ. त्यही भएर त्यति धेरै चाहिँ उल्लास छैन यो पटक, तर पनि मन्दिरहरूमा पूजाआजा भइराखेको छ. धेरै जना पूजाआजाको लागि मन्दिरमा पुग्नु भएको छ होला यहाँहरू, कतिपय पूजाआजा गरेर फर्किसक्नु पनि भएको छ होला, होइन, यस्तै छ. जे होस्, तीजको माहौलले त हामीलाई नै छोएको छ. रेडियो टेलिभिजनहरूमा एकदमै धेरै मात्रामा तीजका गीतहरू घन्किरहेका छन्, यहाँहरूले सुनिरहनु भएको छ. एक महिना अगाडिदेखि नै तीजका गीतहरू घन्किरहेका थिए. यो तीजको गीत अबको केही दिन अर्थात यो ऋषि पञ्चमीसम्म त बच्छ जस्तो लाग्छ मलाई. त्यस पछाडि त फेरि 16-7 शुरू भइहाल्छ, दशैं शुरू हुन्छ लगभग, त्यस पछाडि 16-7 टाइमदेखि नै दशैंको गीतहरू बज्न फेरि थालिहाल्छ. हाम्रा ठूला चाडपर्वहरू अब क्रमैसँगले आइरहेका छन्. यति बेला कोही फोन सम्पर्कमा हुनुभयो. हेलो, नमस्ते. नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? बिगुबाट एलिना खत्री. एलिनाजी, के छ हजुरको खबर?
2: मेरो खबर एकदमै ठिकै छ भन्नुपर्छ अनि दादालाई चाहिँ रामै छ दादातिर खबर के छ
0: हजुर एकदम ठिक छ रिनाजी यतातिर राम्रो छ आज एकदमै मजाले घाम लागेको छ तिजको दिन जस मौसम आज खुलेको छ है त्यता कस्तो छ
2: यता भने यस्तो नि सत्ताइ घाम लागिरहेको छ भन्नुपर्छ है
0: हो तपाईँ आराम कुशल हुनुहुन्छ नि है
2: आराम कुशल छु भन्नुपर्छ
0: अनि के गर्नुहुन्छ बिगुतिर बसेर
2: घरेलु काम गर्ने बस्ती भन्नुपर्छ है दादा
0: घरासी काम गर्ने पढाइ सकै सकिसक्नु भएको हो
2: हजुर
0: ल त्यसो भएदेखि अब तिजको माहौल कस्तो छ अलिकति सुनाइदिनु न अलिनाजी हो तपाईँको घर नजिकै कतै शिव मन्दिर छ छैन हो त्यहाँनिर पूजा आजा भइरह होला नि त बिहानदेखि सांस्कृतिक कार्यक्रमहरू चाहिँ
2: छैन
0: हुन्छ ल एलिनाजी हामीलाई सम्झेर फोन गर्नुभएको छ तिजको धेरै धेरै शुभकामना है तपाईँलाई हुन्छ आज व्रत बस्नु भएको छ कि छैन बसिरहनु भएको छ भोक लाग्यो होला है अहिले केही खानु भएको छैन पानी त खाइरहनु भएको छ नि ए त्यही त पानी खाने फलफुलहरू पनि खाँदा भइहाल्छ मजाले फलफुलहरू खाएर व्रत बस्ने गर्नु है हुन्छ ल एलिनाजी खुसी लाग्यो कुराकानी भयो तपाईँसँग धेरै धेरै शुभकामना छ यो तिजको र आफ्नो शुभकामना शुभेच्छाहरू पनि बाँड्नु होला
2: सुराज दाईको लागि भन्न चाहन्छु र मेरो साथीहरूको नानीहरू पढ्नुहुन्छ देव माईलाई धेरै धेरै सम्झना छ भन्न चाहन्छु दुर्गा दाईलाई पनि धेरै धेरै सम्झना छ भन्न चाहन्छु अनि धनकर्मी दिदी रमिला तामाङ दिदी भन्दै
0: हुन्छ धेरै धेरै धन्यवाद हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो दोलखाको बिगुबाट एलिना खत्री एलिनाजीलाई धेरै धेरै धन्यवाद उहाँसँग पनि कुराकानी भइसकेको छ व्रत बसिरहेको छु म भन्दै हुनुहुन्थ्यो धेरै धेरै धन्यवाद तपाईँको मनोकांक्षा पूरा होस् एलिनाजी हामी यही भन्छौ हामी तपाईँहरूसँगै छौ तीज विशेषमा जोडिएका छौं तपाईँ पनि आउन सक्नुहुन्छ हामीलाई फोन गर्नुहोला 048 40 00 26 यहाँहरूले फोन गर्दै कार्यक्रममा सक्रिय सहभागिता जनाउन सक्नुहुन्छ अनि यहाँहरूसँग हाम्रो कुराकानी भइहाल्छ दुईवटा रेडियोबाट हामीलाई एकैसाथ सुनिरहनु भएको छ अनि विभिन्न इन्टरनेट अनलाइनहरूबाट पनि हामीलाई तपाईँहरूले यति बेला सुनिरहनु भएको छ विशेष गरी हरितालिका तीज भाद्र शुक्ल तृतीयाको दिन हिन्दू महिलाहरूले भगवान शिवको पूजा आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धुमधामसँग मनाउने पर्व हो पतिको लागि आज व्रत बसेका नारीहरूको अटल सौभाग्य र सदा सर्वदा भरिभराउ कोखका लागि भगवान स्वयं धरतीमा झर्छन् जस्तो भान हुन्छ हिजोको दरको भरमा आज आस्था र परम्पराको एउटा सरिदय अर्चना गरिन्छ विशेष गरी आजको दिन निराहार र निर्जला व्रत बस्ने चलन पनि रहेको छ पार्वतीले शिवजी वरको रूपमा प्राप्त गरौं भनेर मनोकामना राखेर तीजको व्रत बसेपछि तीजको चलन चलेको जनविश्वास रहिआएको छ आजको दिनमा शिव मन्दिर र शिवालयहरूमा दर्शनार्थीहरूको विशेष भीड़ लागेको छ लगभग आजको दिन पशुपतिनाथ मन्दिर झन् हाम्रो नेपालको एकदमै विशेष ठूलो मन्दिर धेरै धार्मिक धेरै नेपाल मात्र नभएर विभिन्न देशको हिन्दू धर्मावलम्बीहरू आउने चाहिँ एउटा मन्दिर पशुपतिनाथ त बिहानैदेखि एकदमै त्यहाँ धेरै भक्तजनहरू हुनुहुन्छ त्यहाँ धेरै नै पूजा आजा भइरहेको छ र अन्य विभिन्न ठाउँहरूको शिवालय शिव मन्दिरहरूमा पनि यति बेला पूजा आजा भइरहेको छ विशेष गरी यो तीजको नाम कसरी रहन गयो त भन्ने पनि एउटा तपाईँ हामीलाई अलिकति चासोको विषय हुन सक्छ वास्तवमा हरितालिका तीजले माता पार्वतीले भगवान शिव पाऊ भनेर गरेको 108 वर्षको तपस्याको याद दिलाउने गर्छ आधुनिक कालमा वरवधूले त्यस्तो तपस्या गर्नुपर्ने अवस्था त छैन तथापि सामाजिक बन्धन आर्थिक असमानता र भौतिकवादी सोचले धेरै नै प्रेम कथाहरू तुइएर जाने हामी सबैलाई थाहा छँदैछ माता पार्वतीको असीम कृपाले प्रेम अनि प्रेमीहरूको भावनाले यस धरतीमा सदैव न्याय पाओस् हामी यही कामना पनि गर्छौ विशेष गरी तीजको साँझ 108 सुते बाती दियो त्यो प्रज्वलन गर्ने गरिन्छ ती दीपावली ती दीपशिखाहरू रातभरि नै बाल्नुपर्ने धारणा छ र साँझमा चन्द्र भगवानको अर्चना गर्नुपर्छ पनि भनिन्छ पति पत्नी अनि भावी पति पत्नी अनि सम्पूर्ण परिवार बीचको माया सद्भाव बढ़ाउन तीज सफल रहोस् सबैलाई शुभकामना छ यो तीजले महिलाहरूको नेतृत्व शक्ति परिवार समाज र राज्यमा महिलाहरूको समान पहुँचलाई झनै शक्तिको साथ अगाडि बढ़ाउन सकोस् भन्ने हामी कामना पनि गर्छौं विशेष गरी हरितालिका पनि शिवपुराणको हिमालय पुत्री पार्वतीको प्रसंगसँग जोडिन्छ। परापूर्व कालमा हिमालय पुत्री पार्वतीले भगवान शिवलाई पतिदेवको रूपमा प्राप्त गर्न सकौं भनेर घोर तपस्या गरिन्। यद्यपि तपको विधि र तालिका नमिलेर उनको तपस्या सफल हुन सकेन। जगतका पालनकर्ता भगवान विष्णुलाई पक्कै पनि आफ्नो तपस्या कसरी सफल हुन्छ भन्ने कुरा थाहा छ भनेर पार्वतीले पहिले भगवान विष्णुको प्रार्थना गरेको र विष्णुले भगवान शिवलाई प्राप्त गर्न व्रत उपासना तथा पूजा विधिको सम्बन्धमा बेली विस्तार लगाएको पौराणिक कथन रहेको छ। हरिले दिएको जानकारी अनुसार पार्वतीले कठोर व्रत बसेपछि भगवान शिव खुशी भएर प्रकट भए र चिताएको कुरा पुगोस् भनेर वर दिएको बताइन्छ। हेर्नुहोस्, हरि र तालिका अर्थात यही दिन पार्वतीले हरिको सल्लाह अनुसार पूजा आराधना गरी शिवलाई प्राप्त गर्न सफल भएकोले यस दिन हरितालिका रहन गएको हो भनेर भनिन्छ। अनि अविवाहित नारीहरूले चाहिँ शिवजी जस्तै योग्य वर प्राप्त गर्न सकौं भन्दै भगवान शिवको व्रत आराधना गर्छन् भने विवाहित महिलाहरूले चाहिँ पारिवारिक सुख शान्ति तथा दाम्पत्य जीवनको सफलताको लागि व्रत आराधना गर्ने चलन रहिआएको छ। मैले यहाँहरूलाई अलिकति तीजको यो प्रसंगसँग जोडिएको कसरी रहन गयो त तीज किन मनाउन थालियो के हो वास्तवमा तीज भन्ने विषयमा अलिकति केही जानकारीहरू गराएँ। कतिपयलाई त थाहा थियो होला तर कतिपयले चाहिँ यस्तो रहेछ यो कारणले गर्दाखेरि पो तीज पर्व मनाउन थालिएको रहेछ भन्ने यहाँहरूले पक्कै पनि बुझिसक्नुभयो होला। हामी एक तीज विशेषमा छौँ, आउन सक्नुहुन्छ, हामीलाई फोन गर्नुहोला। हुन आज प्रायः सबैजना व्यस्तै हुनुहुन्छ होला, यहाँहरू त धेरैजना त मन्दिरतिरै हुनुहुन्छ होला, कार्यक्रमहरू भइरहेको होला मन्दिरतिर, पूजा आजमै व्यस्त हुनुहुन्छ होला यहाँहरू होइन। अनि हामीलाई विभिन्न ठाउँहरूबाट सुन्ने गर्नुहुन्छ, रामेसाप दोलखा, सिन्धुली, ओखलढुङ्गा, खोटाङ, यता सोलुखुम्बु, काभ्रे लगायत विभिन्न जिल्लाहरूबाट हामीलाई सुन्ने धेरैभन्दा धेरै हाम्रा श्रोताहरू हुनुहुन्छ। एकदमै धेरै यहाँहरूको कार्यक्रममा सक्रिय सहभागिता रहने गरेको छ। कतिपयले चाहेर पनि फोन गर्न सकिरहनु भएको छैन भने तर हामीलाई सुन्न चाहिँ धेरैले सुन्नुहुन्छ। गाउँघरतिर प्रायः रेडियो बजिरहेकै हुन्छ, गाउँघरतिर रेडियो बजाएर यहाँहरू आफ्नो काम गरिरहनु भएको हुन्छ होइन। हामी पनि कहिलेकाहीँ गाउँघरतिर गइरहेका हुन्छौँ, हामीले देखिरहेका हुन्छौँ, भेटिरहेका हुन्छौँ, हाम्रा धेरै श्रोताहरूसँग पनि हामीले भेट्छौँ अनि यहाँहरूसँग कुराकानी पनि कुनै पनि बेला भइराखेकै हुन्छ। हामी तीज विशेष प्रस्तुतिमा छौं। प्राय जसो हाम्रो रेडियोबाट प्रसारण हुने अधिकांश कार्यक्रमहरू सबै तीज विशेष नै हुनेछन्। आजका दिनभरि प्रसारण हुने सबै कार्यक्रमहरू सबै तीज विशेष हुनेछन् र यहाँहरूसँग अन्य अन्य प्रोग्रामहरूमा पनि विशेष कुराकानी भइहाल्छ। तीज विशेषमा विशेष विशेष कुराकानी यहाँहरूसँग हामी गरिरहनेछौ, हाम्रा सहकर्मी साथीहरू क्रमैसँग तपाईँहरूसँग जोडिनुहुनेछ। यहाँहरूले हामीलाई पक्कै पनि सुनेर साथ दिनुहुनेछ र धेरैभन्दा धेरै श्रोताहरूले चाहिँ असाध्यै धेरै सुन्दै पनि आइरहनु भएको छ र यहाँहरूको सहभागिता एकदमै धेरै छ, मैले अघि पनि भनिसके। हामी तीज विशेष प्रस्तुतिमा छौं। अब हामी एउटा तीजको भाका राख्छौं, त्यो भाका राखेसँगै हामी यो तीज विशेष प्रस्तुतिबाट चाहिँ बाहिरिन्छौं र हाम्रो अन्य तीज विशेष प्रस्तुतिहरूमा पक्कै भेट हुनेछ। यहाँहरू हजुरको रेडियो 102.1 MHz सुनिरहनु होला, मलाई टेक्निकल रूमबाट सहयोग गर्नुभयो श्रीजीलाई धेरै धेरै धन्यवाद। यो तीज विशेष प्रस्तुतिबाट म राजन बिदा हुन्छु। नमस्कार, शुभ तीज।

आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई सम्समै नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर रा।

चर्चित गायक गायिकाहरू सानी केसी, रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्चोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर

0: युपिएससीको संगीत अशोक कुमार सापकोटाको शब्द लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो सारी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सन होला है।
2: रंग बहार रंग बहार
3: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि।
2: घर रंगाउ खुशी बढाउ उपहार जित्ने अवसर पाउ। वर्ज पेंट

नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका छ च्याटको निवासी नावा भिन्जु पाकिनको शब्द तथा संगीतमा सजिए

स्वर टंका माया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजु पाखरिन इस तीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

जानकारी को लागी टंक माया श्रेष्ठ संपर्क नंबर 9844388093 र सुमित श्रेष्ठ 9860708044 कर्मै अभागी यसपालीको तीजमा मनै छु।

कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुहोस्, सुन्नुहोस् र माया गरिदिनुहोस्।

0: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
1: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
0: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
1: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
0: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: अहिले 12 बजे
3: हजुरको रेडियो 102.1 मेगाहर्ज
4: जित्नु ठूलो उपलब्धि रहेको क्यानका सचिव पारस खड्काको भनाई। नेपाल खबरमा अब पूरा खबर। आज तीज पर्व मनाइँदैछ। विगतमा तीज आउनु हप्तौं अघि रौनक शुरू हुन्थ्यो, तीजका गीत घन्किन्थे, नाचगान, दर खाने लगायतका कार्यक्रम हुन्थे। तर गएको भदौ 10 गतेको भोटेकोशी बाढ़ीका कारण यस वर्ष तीज खल्लो भएको छ। विपदको पीड़ा र प्रभावित बस्तीमा उत्सव छैन। रसुवा, नुवाकोट, धादिङ, गोर्खा मात्रै होइन, देशका अरू ठाउँमा पनि यो विपदको पीड़ा छ। बाढ़ीले खण्डहर बनाएका बस्ती त सुनसान नै छन्। बाढ़ीबाट अहिलेसम्म 1388 जनाले ज्यान गुमाएका छन्। झण्डै 5000 सम्पर्क विहीन छन्। कतिपयका घर बगेका छन्। आज 20 दिन पनि प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत व्यवस्थापन लगायतका काम भने भइरहेका छन्। तीजलाई औपचारिकतामा सीमित राखेर आज काठमाडौँको पशुपतिनाथ सहित देशका विभिन्न ठाउँका शिवालयमा भक्तजन पुगेका छन्। तर विगतमा जस्तो चहल पहल र भीड़भाड़ भने छैन। यसपालि तीज खल्लो लागेको भक्तजनले बताएका छन्। बाढ़ी तथा विपदबाट धनजनको क्षति भएकाले उल्लासका साथ मनाउन नसकेको पशुपति दर्शनका लागि पुगेका भक्तजनहरूको भनाई छ। भक्तजनले यसपटक तीजको व्रत तथा पूजासँगै बाढ़ी तथा विपदबाट प्रभावित परिवारको उद्धार, घाइतेको उपचार र देशमा शान्तिको कामना गरेका छन्। काठमाडौँका गोकर्णेश्वर, नागेश्वर, सानो पशुपतिनाथ भनेर चिनिने बसन्तपुर दरबार क्षेत्रको मक्खन महादेव, डोलेश्वर, त्रिपुरेश्वर लगायत महादेव मन्दिरमा भक्तजन पुगेका छन्। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले तीजका अवसरमा सामाजिक सञ्जाल मार्फत सम्पूर्णमा हरितालिका तीजको शुभकामना व्यक्त गर्नुभएको छ। जाजरकोटको नलगाड नगरपालिका 1 र 2 बीचमा पर्ने बौलाहा खोलामा गैराती बाढ़ी आएको छ। बाढ़ीले खोला नजिकै रहेका केही घर पसलमा क्षति गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। स्थानीय बासिन्दा खोला बढ़ेको आवाज सुनेपछि भागेका वडा नम्बर 1 का वडा अध्यक्ष धन बहादुर महरले बताउनुभयो। बाढ़ीका कारण भेरी करिडोर अन्तर्गत जाजरकोट डोल्पा सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध छ। जाजरकोट रूकुम पश्चिम र डोल्पालाई जोड्ने प्रमुख सड़क अवरूद्ध हुँदा यात्रु तथा स्थानीय बासिन्दालाई समस्या भएको छ। अवरूद्ध सड़क खुलाउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। पोहोर साउन र भदौको तुलनामा यस वर्ष ग्यासको आयात र बिक्री बढ़ेको छ। गएको वर्ष साउन र भदौको तुलनामा यस वर्ष यी दुई महिनामा 12 लाख भन्दा धेरै सिलिण्डरको बजारीकरण भएको छ। अघिल्लो वर्ष साउनमा 31,21,048 सिलिण्डर ग्यास बिक्री भएकामा यस वर्ष साउनमा 40,36,364 ग्यास बिक्री भएको तथ्याङ्क छ। यस्तै पोहोर भदौमा 33,55,960 सिलिण्डर ग्यास बिक्री भएकामा यो भदौको 27 गतेसम्म नै 37,13,894 सिलिण्डर ग्यास बजारमा पठाएको नेपाल आयल निगमले जनाएको छ। तर उपभोक्ता भने ग्यास नपाएर लाइनमा बस्नु परेको छ। कतिपय उपभोक्ता टोकन सहित पालो कुरेर बस्नुपर्ने अवस्था यथावत छ। निगमले पछिल्लो 28 दिनमा 52,737 मेट्रिक टन एलपी ग्यास आयात भएको जनाएको छ। पछिल्लो 10 दिनमा दैनिक औसत 40,000 सिलिण्डर ग्यास काठमाडौँ उपत्यकामा बिक्री वितरण भइरहेको तथ्याङ्कले देखाउँछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा मुस्ताङमा हुन लागेको घर पोझ्याङ जलवायु सम्मेलनको तयारी अन्तिम चरणमा तीजको दिन आज सुन चाँदीको भाव घट्यो लगायतका खबर बाँकी नै छन् सुन्दै गर्नुहोला।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz तिन्जेल। हामीले बाढ़ीको विपदले यस वर्षको तीज खल्लो प्रभावित बस्तीमा छैन उत्साह, आफूहरूले पनि उल्लासका साथ मनाउन नसकेको पशुपति पुगेका धेरै भक्तजनहरूको भनाई, जाजरकोटको बौलाहा खोलामा बाढ़ी, केही घर पसलमा क्षति, भेरी करिडोर अवरूद्ध लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा भोलिदेखि हुने दुई दिने घर पझुङ जलवायु परिवर्तन सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ। सम्मेलनमा सहभागिताका लागि आयोजक घर पझुङ गाउँपालिकाले यसअघि सबै पालिकाहरूलाई पत्राचार गरेको छ। सम्मेलनमा 420 भन्दा धेरै पालिकाहरूले सहभागिता जनाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिनुभयो। सम्मेलनमा 36 जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागिता हुनेछ। जलवायु परिवर्तनले हिमाल, पहाड़ र तराईका पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा घर पझुङ जलवायु परिवर्तन सम्मेलनको तयारी गरिएको आयोजकले जनाएको छ। सम्मेलनका लागि मुस्ताङका अन्य 4 पालिकाले पनि सहयोग गरेका छन्। घर पझुङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो। साझा पृथ्वी, साझा दायित्व, जलवायु न्यायमा सामूहिक ऐक्यबद्धताका साथै खबरदारीका लागि सम्मेलन महत्वपूर्ण रहेको उहाँको भनाइ छ। दुई दिने सम्मेलनले घर पझुङ घोषणापत्र जारी गर्नेछ। गएको भदौ 10 गते भोटेकोशीको बाढ़ीले जनधनको ठूलो क्षति गरेको अवस्थामा घर पझुङमा जलवायु परिवर्तन सम्मेलन हुन लागेको हो। तीजको दिन आज सोमबार सुनचाँदीको भाव घटेको छ। सुन आज तोलामा 1200 रूपियाँले घटेको हो। हिजो सुनको भाव तोलामा 1200 रूपियाँले बढ़ेको थियो। आज नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार सुन हिजो तोलाको 3,02,200 रूपियाँमा कारोबार भएकामा आज घटेर 3,01,000 रूपियाँमा कारोबार भइरहेको छ। यस्तै आज चाँदीको भाव पनि घटेको छ। हिजो तोलामा 60 रूपियाँले बढ़ेर चाँदी तोलाको 4,360 रूपियाँमा कारोबार भएकामा आज 40 रूपियाँले घटेर तोलाको 4,620 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रूसका तेल प्रशोधन केन्द्र तथा इन्धन आपूर्तिसँग सम्बन्धित समर्थनमा हुँदै आएको आक्रमण रोक्न आग्रह गर्नुभएको छ। राष्ट्रपति ट्रम्पले यस्ता आक्रमणका कारण रूसमा डिजलको आपूर्ति केही कठिनाई उत्पन्न भएको बताउनुभयो। उहाँले यसको प्रभाव विश्व बजारमा समेत पर्न सक्ने भन्दै इन्धन आपूर्तिको व्यवस्थाप्रति चिन्ता व्यक्त गर्नुभएको समाचार संस्था एपीले जनाएको छ। युक्रेनले पछिल्ला केही महिनादेखि रूसको तेल तथा प्राकृतिक ग्यास उद्योगसँग सम्बन्धित समर्थनलाई लक्षित गर्दै आक्रमण गर्दै आएको छ। यस्ता आक्रमणका कारण रूसका केही क्षेत्रमा इन्धनको आपूर्तिमा समेत समस्या परेको छ। इन्धनको आपूर्तिमा देखिएको दबावलाई ध्यानमा राख्दै रूसले गएको जुलाईमा डिजल निर्यातमा प्रतिबन्ध लगाएको थियो। रूस विश्व बजारमा डिजलको महत्वपूर्ण आपूर्तिकर्ता मध्य एक भएकाले त्यहाँबाट हुने निर्यातमा आएको कमीले अन्तर्राष्ट्रिय बजारमा समेत प्रभाव पार्न सक्छ। अब खेल खबर। एसीसी प्रिमियर कपको उपाधिसँगै एसिया कपमा पुगेको नेपाली क्रिकेट टोली गैराती मलेसियाबाट स्वदेश फर्कियो। स्वदेश फर्किएको टोलीलाई बधाई दिँदै नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा छनौट हुनु नेपाली क्रिकेटका लागि ठूलो उपलब्धि भएको बताउनु भएको छ। उहाँले देश बाहिर गएर प्रतियोगिता जित्नु सहज नरहेको र अहिलेको टोलीले ठूलो उपलब्धि प्राप्त गरेको उल्लेख गर्नु भएको छ। सचिव खड्काले पछिल्लो सफलताले नेपाली क्रिकेटको आत्मविश्वास बढ़ाएको भन्दै आउँदा प्रतियोगिताहरूमा पनि टोलीले निरन्तर राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभएको छ। यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोली एक दिवसीय तर्फका कप्तान सन्दीप लामिछानेले देश विपदको पीड़ामा रहेका बेला क्रिकेट टोलीले हासिल गरेको सफलताले खुशी ल्याउन सकेकोमा गर्व लागेको प्रतिक्रिया दिएका छन्। शनिबार युएईलाई 44 रनले पराजित गर्दै नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको हो। साथै दोस्रो पटक एसिया कपमा पुग्न समेत नेपाल सफल भएको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बाढ़ीको विपदले यस वर्षको तीज खल्लो प्रभावित बस्तीमा छैन उत्साह, आफूहरूले पनि उल्लासका साथ मनाउन नसकेको पशुपति पुगेका धेरै भक्तजनहरूको भनाई, जाजरकोटको बौलाहा खोलामा बाढ़ी, केही घर पसलमा क्षति, भेरी करिडोर अवरूद्ध, दोहोरको तुलनामा ग्यासको आयात र बिक्री धेरै, उपभोक्ता भने लाइनमा, काठमाडौँमा 10 दिनमा 4 लाख सिलिण्डर ग्यास वितरण भएको तथ्याङ्क, रूसका इन्धन संरचनामाथिको आक्रमण रोक्न ट्रम्पको आग्रह, विश्व बजारमा समेत प्रभाव पर्न सक्ने भन्दै चिन्ता व्यक्त, र देश बाहिर गएर प्रतियोगिता जित्नु ठूलो उपलब्धि रहेको क्यानका सचिव पारस खड्काको भनाई। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगा।
1: रंग बहार रंग बहार
2: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
1: वर्ष पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
1: वर्ष पेन्स।
3: तन्ने पैसो कमाइएला भनेर 100.36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
4: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्यो नि, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
3: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
5: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाऊ।
6: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
7: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0 48 45 398, 0 48 45 398।
6: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
7: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
8: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
9: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
8: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
9: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
8: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
9: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
8: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
9: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसी ले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
8: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97 65 20 33 84 वा 98 44 44 10 40। इमेल dhramechap@gmail.com।
9: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ, एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
10: लो आयो है, क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
11: ओ प्रकाश।

0: सस्तोमै पोषक दाना पाउन रामे छपको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
4: सम्पर्क नम्बर 0845410043 9863024422।
5: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
6: डेंगू रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु,
6: टाउको दुख्नु,
5: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
6: हार जोड्नी तथा मांसपेशी दुख्नु,
5: वाकवाकी लाग्नु, बान्ता हुनु,
6: शरीरमा बिमिरा आउनु।
5: डेंगू रोगको रोकथामका उपायहरू:
6: लामखुट्टेको टोकाइबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
5: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
6: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
5: डेंगु रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
6: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।

नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँ तमान्तमा माधरणीय श्रोता मनहरूलाई कार्यक्रम तिज विशेषमा म कार्यक्रम प्रस्तुता श्रोता आज महत्व उपस्थित भइसकेको छु तपाईँको माझमा तपाईँसँग रमन रमाइलो गर्नको लागि अनि यो पललाई अझ विशेष बनाउनको लागि कहाँ हुनुहुन्छ के गर्दैनुहुन्छ विशेष दिन विशेष पर्व नेपाली होइन नारीहरूको महान पर्व रहेको छ तिज मनाउँदै हुनुहुन्छ होला व्रत बसिराख्नु भएको छ होला मठ मन्दिरतिर हुनुहुन्छ होला यति बेला होइन घरतिर हुनुहुन्छ होला नाच्दै हुनुहुन्छ होला अथवा गाउँदै हुनुहुन्छ होला कतै यात्रा गर्ने सोच बनाइराख्नु भएको छ होला यात्रामा हुनुहुन्छ होला जहाँ जसरी जस्तो अवस्थामा रहेर जुन जुन माध्यमबाट यति बेला सुनेर साथ दिइराख्नु भएको छ सुनेर साथ दिनु होला पनि भन्न चाहन्छु तपाईँसँग कुराकानी गर्नको लागि हामी आइसकेका छौँ तपाईँलाई साथ दिनको लागि अब हुन त्यति बेला मठ मन्दिरतिर शिवालयतिर हुनुहुन्छ भने अब हामीलाई सुन्दै हुनुहुन्छ त्यहाँ रहेर भने हुनसक्छ लाइन बस्दा बस्दा अल्छी पनि लाग्न सक्छ होइन अब लामो लाइन हुनसक्छ नि त त्यसमा हामी छौँ है हामी साथ दिन्छ सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोस् के भइराखेको छ के गर्दै हुनुहुन्छ होइन हामी कुराकानी गर्नुहोस् हामीलाई भन्नुहोस् पनि भन्न चाहे कहाँ कुन ठाउँमा कता कता मेला लागिरहेका छन् यति बेला होइन कहाँ कुन चाहिँ मन्दिरमा दर्शनार्थीको घुइँचो छ तपाईँ हुनुहुन्छ त्यहाँ भने फोन गर्नुहोस् हामीलाई सुनाउनुहोस् होइन हुन त पहिलाको भन्दा कम छ थाहा छ यति बेला विपदको त्यो होइन घडीबाट हामी आएर अहिले चाडपर्वहरू मनाउँदैछौँ बिस्तार बिस्तार चाडपर्वहरू आउँदैछन् भित्रिँदैछन् दुःख सुखका कुराहरू गर्दै हुनुहुन्छ होला यति बेला आमा अनि दिदी बहिनीहरू भेट भएर जम्मा भएर घरमा होइन अनि हामीलाई सुन्दै हुनुहुन्छ भने सुनेर साथी होला फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 मेगाहर्ज तामाको एफएम 95 मेगाहर्ज अनि अनलाइनका थुप्रै माध्यमबाट सुन्दै हुनुहुन्छ विशेष त कार्यक्रमको सुरुवातमै भन्न चाहन्छु म यो तिजमा तडक भडक नगरौँ र होइन गहनाहरू लगाएर भिडभाड भएको ठाउँमा नजानु होला है भन्न चाहे प्रायः जस्तो लुटपाट चोरीको घटनाहरू हुनसक्छ त्यसमा ध्यान दिनुहोला भन्न चाहन्छु सिम्पल साधारणमै सुहाउँछ नारीलाई त होइन साडीमा धेरै अब सुन चाँदी के हुन्छ नि गहनाहरू लगाएर नजानु होला कसैलाई देखाउनु पनि छैन केही पनि छैन बरु उल्टो लुटिन सक्छ होइन त्यो भइसकेपछि हराउन सक्छ त्यसमा ध्यान दिनुहोला चाहिँ भन्न चाहे स्वास्थ्य ख्याल गर्नुहोला अर्को कुरा भन्नुपर्दाखेरिमा प्रायः जस्तो हामी प्रायः जस्तो के गर्छौँ भन्दाखेरिमा अब खाइरहेका हुन्छौँ खासै व्रत बस्ने बानी हुँदैन अब आज निराहार व्रत बस्नुपर्छ भनेर अरेको भरमा पनि व्रत बसिराख्नु भएको हुनसक्छ त्योहरू सेलिब्रेटीहरू होइन व्रत बस्नुपर्छ है आज भनेर पनि व्रत बस्दै हुनुहुन्छ होला निराहार कतिले मन खुसीलै चट्ट लगाएर व्रत बस्छुमा भनेर बसिराख्नु भएको छ होला कतिले स्वास्थ्यको अवस्था होइन कमजोर हुँदाहुँदै पनि व्रत बस्दै हुनुहुन्छ होला सो स्वास्थ्यको चाहिँ ख्याल गर्नुहोला भन्न चाहेको मैले मेरो कुरा घुमाउन चाहिँ आफ्नो स्वास्थ्य कस्तो छ त्यसमा ध्यान दिनुहोला पानी पिएर हुन्छ कि फलफुल खाएर हुन्छ कि होइन गहुँ मकैका परिकार पनि खाना खाएर होइन आफ्नो बस्न सकिन्छ कसरी हुन्छ स्वास्थ्यलाई चाहिँ हानि गर्नु भएन तपाईँ व्रत बस्दाखेरि तपाईँलाई पनि राम्रो हुन्छ होइन अब पतिदेवलाई त झन् तपाईँले नै होइन राम्रो होस् भनेर व्रत बसिसकिसकेपछि आफू बिरामी हुनु भएन होइन आफू पनि राम्रो हुनु पर्यो पनि भन्न चाहे स्वास्थ्य ख्याल गरेर व्रत बस्नु होला भन्न चाहन्छु पानी पिएर पनि बस्न सकिन्छ फलफुल खाएर पनि बस्न सकिन्छ मकै गहुँ खाएर पनि बस्न सकिन्छ आफ्नो इच्छा मैले हिजो बेलुका पनि भनेको थिएँ आज पनि अहिले पनि भन्छु हामी मठ मन्दिरै पुग्नुपर्छ भन्ने पनि छैन है फेरि घरमै बसेर होइन
उठाएर पनि व्रत बस्न सकिन्छ मात्र मन चोखो हुनु पर्यो मनले चाहिँ भगवानलाई पुकारिरहेको हुनु पर्यो हैन भगवान मन भगवानमा हुनु पर्यो तल्लीन हुनु पर्यो मन हैन त्यो भइसकेपछि राम्रो हुन्छ जस्तो लाग्छ तपाईँ मन्दिरमा गएर पनि मन शान्त छैन अशान्त छ तपाईँ यसै पनि बिरामी हुनुहुन्छ बिरामी हुँदाहुँदै जबरजस्ती बसिराख्नु भएको छ भने त्यो राम्रो गर्दैन तपाईँ अशान्ति हुँदाहुँदै तपाईँको मन अशान्त हुँदाहुँदै बसेको व्रतले राम्रो हुन्छ होला र सो तपाईँ घरमै बसेर मठ मन्दिर नगइकन पनि बस्न सक्नुहुन्छ देउता भनेको हामीले मानिएको त देखेको छ र होइन हामीले पूजिएका हुन् घरमै मन्दिर भनेको त हामीले बनाएको हो घरमै बनाउन पनि सकिन्छ होइन सो त्यो भइसकेपछि मन्दिरै जानुपर्छ त्यहीँ गएर दर्शन गर्नुपर्छ भन्ने होइन घरमै शुद्ध चक्र भएर पनि बस्न सकिन्छ स्वास्थ्यको चाहिँ ख्याल गर्नुहोला पनि मलाई चाहे विशेष गरी त खानपिनमा ध्यान दिनुहोला स्वास्थ्य ख्याल गर्नुहोला अनि अर्को कुरा भनेको गहनाहरू मेस्त्री लगाएर हिँड्ने काम नगर्नुहोला भिडभाडमा जाने काम नगर्नुहोला प्रहरीहरूले पनि भनिराख्नु भएको छ सुरक्षाकर्मीहरूले पनि धेरै धडक भडक गरेर नमनाउनुहोला गहनाहरू लगाएर भिडभाडमा नजानुहोला भनेर भनिरहेका छन् प्रहरीहरूले पनि भने हामीले पनि भनिरहेका छौँ सो यसमा ध्यान दिनुहोला पनि म चाहन्छु फोटोको छ अहिले जमाना रिल्स सामाजिक सञ्जालको छ फोटो खिचेर जतासुकै हाल्नुपर्छ भन्ने पनि छैन गहनाहरू लगाएर होइन हामी यहाँ गयौँ यसो गऱ्यौँ भनेर देखाएर सो त्यसमा पनि ध्यान दिनुहोला पनि म चाहन्छु भन्न चाहे विशेष पर्व नारीहरूको नेपाली नेपालमा त जति अरिताले कति जनाको हिन्दू महिलाहरूको त एउटा महत्त्वपूर्ण अत्यन्तै महत्त्वपूर्ण र ठुलो सांस्कृतिक चाड नै हो प्रायः जस्तो मैले हिजो पनि भन्थे सधैँ मैले भनिरहेको पनि हुन्छु चाड पर्व भनेको टाढिएका सम्बन्धहरूलाई नजिक बनाउने रूपमा पनि हामी लिन्छौँ भनेर पनि भनिरहेका छौँ भनिरहेको छु मैले चेलीबेटीहरू दिदीबहिनीहरू होइन टाढा पुगेका चेलीबेटीहरू यो चाडपर्वमा घर सम्झेर माइत सम्झेर आउने गर्नुहुन्छ अनि दाजुभाइले पनि होइन टाढा पुगेका चेलीबेटीहरूलाई बोलाउने गर्नुहुन्छ त्यो सम्बन्ध हेर्नुहोस् न होइन आत्मीयता बढ्छ सम्बन्धमा जस्तो लाग्छ अनि कुरा गर्न नपाएको भेटघाट गर्न नपाएको वर्षौँसम्म नभएको भेटघाट चाडपर्वले जुडाइदिन्छ त्यही भएर चाडपर्व भनेको चाडपर्व मात्र होइन कि यसले सम्बन्धलाई मजबुत बनाउने पर्वका रूपमा पनि लिनुपर्छ खुसियाली ल्याउँछ घर परिवारमा जस्तो पनि लाग्छ त्यति बेला तपाईँको ठाउँ नै रमाइलो भइराखेको छ होला तपाईँको टोल नै यति रमाइलो भइराखेको छ होला वल्ला घरका पल्ला घरका माथला घरका तल्ला घरका चेलीबेटीहरू जम्मा भएर मठ मन्दिरमा जानुभएको थियो होला अघि बिहान अहिले जाँदै हुनुहुन्छ होला कतै मेला लागेको छ होला जम्मा भएर जाँदै हुनुहुन्छ होला जाने सोच बनाइराख्नु भएको छ होला होइन यसले सम्बन्धलाई अझ मजबुत बनाउँछ पनि जस्तो लाग्छ चाडपर्वले पनि भन्न चाहे हिजो डर खानुभयो खानुभयो होला होइन धेरै चिल्लो पिरो अमिलो खाने कुराहरू चाहिँ नखानु होला भनेर हामीले भनिरहेका थियौँ प्रायः जस्तो स्वास्थ्यविदहरू डक्टरहरू पनि भनिरहेका छन् त्यसमा ध्यान दिनु भयो कि भएन त्यसमा पनि ध्यान दिएको भए त राम्रो हुन्थ्यो जस्तो लाग्छ किनकि हामी चाडपर्वमा एक दिन यसरी खान्छौँ कि यही हो आजकै दिन हो खानुपर्छ भनेर खान्छौँ त्यसले गर्दा पनि स्वास्थ्यलाई अलिकति फाइदा गर्छ होइन हामी हेल्थको त्यति प्रवाह गर्दैन स्वास्थ्यको त्यति ख्याल गर्दैन चाडपर्व जब दसैँ आउँछ दसैँ आएपछि दसैँको बेलामा खाने हो भनेर खाइन्छ टन्न पिरो अमिलो होइन चिल्लो पदार्थहरू पिज आउँछ यति बेला खानुपर्छ है डर भनेर खानुहुन्छ होइन त्यस्तै अब यसमा पनि ध्यान दिनुपर्छ जस्तो लाग्छ ओके आउन सक्नुहुन्छ नम्बर 0440 0026 रहेको छ यति बेला हामी मात्र कुराकानी गर्दैनौँ
हामी त छँदैछौ, के कस्तो छ तपाईँकोतिर चाडहरू, होइन आज कसरी मनाइराख्नु भएको छ पर्व, भनौँ तिज, तपाईँको ठाउँमा कस्तो भइराखेको छ, के छ, यो कुरा बुझ्न मात्र आएका हौ भन्ने हो भने त अब प्रायः जसो आज गीत बच्छन् कार्यक्रममा, रेडियोमा धेरै राम्रा राम्रा पुराना नयाँ गीतहरू हामी तपाईँको माझमा राख्छौँ, तपाईँसँग रम्ने कोसिस हो हाम्रो, सुन्दै हुनुहुन्छ, सुनेर साथ दिनुहुन, यति बेला चाहिँ तपाईँको माझमा दुर्गेश थापा को गीत यति बेला तपाईँको माझमा राख्छौँ।

0: अहिले त तपाईँकोमा नराखेँ, बिचमा नाच्दै हुनुहुन्छ होला तपाईँहरू पनि यति बेला टक्क लगाएर छाम छाम ती कम्मर मर्काउँदै हुनुहुन्छ होला, तिन छाम कम्मर मर्काएर नाच्दै हुनुहुन्छ होला, उठेर बसेर होइन रमाइलो गर्दै हुनुहुन्छ होला। रमाइलो गर्नुहोस्, त्यसको शुभकामना छ, राम्रोसँग मनाउनुहोस् पनि हुन चाहन्छु होइन, राम्रोसँग मनाउनु पनि पर्छ हुन चाहे। तपाईँ यति बेला रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz सुनिरहनु भएको छ, साथसाथै तामाकोसी एफएम 95.1 MHz हामीलाई पनि सुन्दै हुनुहुन्छ। अनलाइनका थुप्रै माध्यम सिन्ती माध्यमबाट पनि यति बेला सुन्दै हुनुहुन्छ भन्ने आशा छ, सुनेर साथ दिनलाई पनि हुन चाहन्छु। प्रायः जसो अब दुःख सुख साट्ने, माइती घर जाने र स्वतन्त्रपूर्वक रमाइलो गर्ने विशेष अवसरको रूपमा पनि लिइन्छ यो तिजलाई होइन, यो पर्वलाई। सो यति बेला चेलीबेटीहरू माइतमा हुनुहुन्छ होला, कति त जानु पाउनु भएको छैन होला कामको सिलसिलाले गर्दाखेरि होइन। त्यस्तै गरेर कहिले काहीँ अब यस्तै यस्तो पनि भ्याउँदैन कि पाउँदैन होइन, जानु पाउनु भएको छ होला, फोनबाटै पनि रमाइलो गरिराख्नु भएको छ होला, कुरा गरेर होइन सम्झिराख्नु भएको छ होला, यसपालि आउन पाइनँ यस्तै भयो भन्दै हुनुहुन्छ होला, कति पुग्नु भयो होला, रमाइलो दुःख सुखको कुराहरू गर्दै हुनुहुन्छ होला आमासँग, दाइसँग, भाउजूसँग, भाइ बहिनी होइन दिदीहरूसँग कुराकानी भइराखेको छ होला, सङ्गी साथी सङ्गीहरूसँग पनि रमाइलो भइराखेको छ होला धेरै पछि, वर्ष दिनपछि होइन भेटघाट गर्न पाउँदाखेरि। साथमा हामीलाई पनि सुन्दै हुनुहुन्छ कि भन्ने आशा छ, हुन त आज अब ठुलो पर्व छ, अब प्राय हामीलाई सुन्नुभन्दा पनि यति बेला आफ्नै धुनमा हुनुहुन्छ है जस्तो लाग्छ, हजुरबा हजुरआमाहरूले त प्रायः सुन्दै हुनुहुन्छ होला, नत्र प्रायः जसो अरू श्रोताहरू त प्रायः जसो कतै मठ मन्दिर जाने हो कि कतै मेलामा जाने हो कि मेला लागिरहेको छ होला होइन, घाँस दाउरा पनि गर्नु पर्यो, कतिको त अब कार्यालय छुट्टी छैन होइन, कार्यालयतिर पनि हुनुहुन्छ होला, सो अब सुन्दै हुनुहुन्छ होला भन्ने आशा छ, भ्याउनु भएको छैन भने अब रमाइलो गर्दै हुनुहुन्छ होला भन्ने पनि आशा गरिरहेको छु मैले पनि हुन चाहे। विवाहित महिलाहरूले आज आफ्नो पतिको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै व्रत बसिराख्नु भएको छ होला, अविवाहित युवतीहरू भने अब असल पति होइन प्राप्तै होस् भनेर अब पानी समेत नखाई कठोर व्रत बस्नुपर्छ बस्छन् भन्छन्, त्यो चाहिँ नगर्नलाई मैले अघिदेखि भनिरहेको छु, हिजो अस्तिदेखि नै प्रायः जस्तो स्वास्थ्यको चाहिँ ख्याल गरेर व्रत बस्नु होला, व्रत बस्छन् व्रत सर्त बस्दिन म त भनेर एक दुई थाल होइन झ्याम खानु होला बिहान बिहान, कतिले व्रत बसिँदैन भाइ भनेर होइन। अब प्रायः जस्तो अब चोक चौतारी मन्दिरका प्राङ्गणहरूमा त यति बेला जम्मा भएर महिलाहरू होइन तिजका गीत गाउँदै र नाच्दै आफ्नो दुःख सुखहरू सुख दुःखका भावनाहरू व्यक्त गर्दै हुनुहुन्छ होला जस्तो पनि लागिरहेको छ मलाई चाहिँ। त्यस्तै गरेर यति बेला पशुपतिनाथमा त अब भिडै छ, पोहोरको भन्दा केही भिड हो कम हो भन्ने जस्तो समाचारहरू आइराखेको छ, यो 10 गतेको बाढी पहिरोले गर्दाखेरि जतासुकै अहिले कमै हो भन्ने समाचारहरू आइराखेको छ, पोहोर जस्तो चाडबाडमा त्यस्तो रौनक छैन भन्ने सुनिएको छ, हुन पनि हो हाम्रो होइन, हामी दुःखमा पनि छौँ तर अब चाडपर्व पनि आइरहेको छ, रम्ने कोसिस रमाउने कोसिस पनि गरिरहेका छौँ जस्तो लाग्छ होइन र अब तिजको व्रत समाप्ति भइसकेपछि अब भोलि ऋषि पञ्चमी रहेको छ होइन, औपचारिक रूपमा तिज पनि भोलिदेखि समाप्त हुन्छ नि होइन, त्यसपछि दसैँ, हामी दसैँ कहिले पर्छ भनेर पात्र हेर्न थाल्ने होइन ठिक छ, यस्तै यस्तै छ, हिजोअस्तिसम्म लाग्थ्यो 2082 साल सकिँदा 2083 लाग्दै गर्दाखेरि लाग्नै थाल्दाखेरि यस यो 83 सालको तिजहरू चाडपर्वहरू कहिले कहिले पर्दा रहेछन्, कुन कुन गति कति कति गति पर्ने रहेछन्, कुन कुन बार पर्ने रहेछन् भनेर हेर्दै थियौँ जस्तो लाग्छ, आज तिज आइसक्यो, भोलि हेर्दा हेर्दै दसैँ आउँछ, पर्सि तिहार आउँछ, अनि हामी 84 सालको हेर्ने हो होइन, समय कति चाँडो बित्छ पत्तै पाइँदैन है। हेर्नुहोस् न, अस्ति भर्खर 82 साललाई विदाई गरेको जस्तो लाग्छ। 82 साललाई विदाई गर्दै गर्दाखेरि हामी 83 सालको पात्रोमा चाडपर्वहरू कहिले कहिले पर्छ, विवाहको सहित होइन, दसैँ तिहार तिज कहिले पर्छ भनेर हेरेको जस्तो लाग्छ। तर आज अब तिज आइसक्यो, भोलि पर्सितिर अब भोलि ऋषि पञ्चमी तिज सक्यो, त्यसपछि दसैँ तिहार है, समय बितेको पत्तै पाइँदैन। ठिक छ, यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ, प्राविधिक पाटोमा राजन महतारासर हुनुहुन्छ, कोही हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ? हजुर नमस्कार, त्यसको शुभकामना छ हाम्रो गोकुल गङ्गाबाट हुनुहुन्छ जस्तो लाग्छ, चक्रबहादुर सिंह हुनुहुन्छ गोकुल गङ्गातिर, जतितिर हुनुहुन्छ कि बाहिर कतै अन्य जिल्ला अन्य ठाउँतिर हुनुहुन्छ?
1: म चाहिँ अहिले गोकुल गङ्गा नै भन्नुपर्छ दादाजी, र अहिले चाहिँ यहाँ यात्रा भएको छ, रमाइलो रमझम बिचारले किनभने यात्रा लागिरहेको छ भन्नुपर्छ दादाजी, लगातार साथीतिर के कस्तो भइरहेको छ नि कार्यक्रममा आज?
0: यता ठिक छ, राम्रो छ, रमाइलो छ, प्राय जसो रमाइलो छ भनौँ, बजार सुनसान जस्तो देखिएको छ, चेलीबेटीहरू मठ मन्दिरतिर हुनुहुन्छ जस्तो लाग्छ, यसो कोही पुगेर आउने फर्कने क्रममा हुनुहुन्छ भने कोही जाँदै हुनुहुन्छ होइन, यस्तै छ, हामी तपाईँसँग रम्दैछौँ, यस्तै छ। अब त्यता मेला लागिरहेको छ रहेछ, झन् त्यता त्यसरी रमाइलो भइराखेको छ होला होइन,
1: एकदमै घाम लाएर रमाइलो। अब भित्रको कुरावासीहरू चाहिँ अब दुई तिन छजनाको चाहिँ हारिमा मेला लाग्ने किताब
0: ठिक छ, रमाइलो भइराखेको रहेछ, खुसी लाग्यो। तपाईँ चाहिँ भने हामीलाई सुन्दै हुनुहुन्छ त्यसमा?
1: एकदमै सुन्दैछु दादाजी, अब म त यात्रामा त गए पनि रेडी त साथैमा बसेर हिँड्छु भने के भन्नु दादाजी?
0: ओके ल, ठिक छ, जोस माया गरिदिनुहुन्छ हामीलाई, होइन सुनेर साथ दिनुहुन्छ, खुसी लाग्छ। खाना त भइसक्यो होला?
1: खाना त भइसक्यो भन्नुपर्छ दाजुहरू, आज रिपालिका तिज पनि रहेको छ, अब अर्कै गतेपछि औँसी होला, घर स्थापना होला, अब चार गते तिर्का होला, कतिको चार गते
0: हजुर पकै पनि अब हेर्ने भनेको त्यही त होइन, दसैँ कहिले आउँछ भनेर दसैँको यसो होइन कति कति कति पर्छ भनेर त्यही अब हेर्ने हो, अब के गर्नु तिज। ठिक छ, आज अब तिजमै छौँ, तिजमै रहेर कुराकानी गरौँ। गीतहरू घन्किरहेका छन् त्यतातिर, तिजका गीतहरू घन्किरहेका छन्, नाच्ने कार्यहरू पनि भइराखेको छ होला त्यतातिर होइन?
1: एकदमै छ भन्नुपर्छ दादाजी,
0: चेलीबेटीहरू टक्क रातो सारी कुनै चोलेमा सजिएर
1: झकमक भएर यसै गोकुलगङ्गावासीलाई अब हरियाली अब मा पुरै झकमक्क सारी लाएर अब आजको दिनलाई भव्य रमाइलो गरिँदैछ भन्नुपर्छ।
0: ठिक छ, साथमा तपाईँहरूले पनि साथ दिँदै हुनुहुन्छ ताली बजाएर अथवा नाच्दै पनि हुनुहुन्छ तपाईँहरू?
1: नाच्न त त्यति गरेको छैन दादाजी, भर्खर भर्खर छिट रात हुँदैछ, अब केही बेरमा हुन्छ दादाजी।
0: ठिक छ, ठिक छ, ओके, जो साथ दिनुहोस्, रमाइलो गर्नुहोस् पनि भन्न चाहन्छु, खुसी लाग्यो जो सम्झिदिनु भएकोमा, त्यसको फेरि पनि शुभकामना छ पनि भन्न चाहे, साथीको आफन्तलाई सम्झिदिनुहोस् न।
1: तामाको किसिम परिवार लगायत जे जतिले नि हजुर के रेडियो ट्युन गरेर सुन्नुभएको सम्पूर्ण जिल्लावासी अथवा सत्रै जिल्लावासीहरूलाई चाहिँ हरित कालिका तिज राम्रोसँग मनाउने होला, अब रमाइलो छैन, अब आफूले मिल्ने काम गर्नु होला र अब नगर्नु होला, मिलेर एक आपसमा हरित कालिका तिज राम्रोसँग मनाउनु होला भन्नु, त्यो अब अझै घटना घट्यो भने हामीलाई समस्या चाहिँ यसलाई कि त्यो घटना चाहिँ नहोस्नको लागि कि शान्त र भविष्यताको सत्रमा चाहिँ सम्पन्न होस् सम्पूर्ण देखि भरि तालिका के आज सम्पूर्णको कि शुभ नै रहोस् त्यही दादाजी।
0: सहभागी भइदिनु विशेष रूपमा धन्यवाद दिन चाहन्छु चाहे। प्राय जस्तो अब मैले अघि पनि भने यो तिजको बेलामा चक्रबहादुरजीले पनि कुरा उठान गर्नुभयो, झै झगडा हुन सक्छ है, जात्रा मेला लागेको छ होला कतै, जसरी कुनै जसरी लाग्ने गर्छ पनि लाग्दाखेरि झै झगडा हुन्छ त्यसमा ध्यान दिनुहोला पनि भन्न चाहन्छु लुटपाट हुन्छ चोरीका घटनाहरू हुन्छन् त्यसमा ध्यान दिनुहोला पनि भन्न चाहन्छु चाडपर्वलाई सभ्य र होइन भव्य तरिकाले मनाउनुपर्छ भन्न चाहे धडक भडक बिना होइन अब झै झगडा बिना पनि भन्न चाहन्छु बल्ल बल्ल आउने चाडपर्व रहेको छ खुसियाली साथले पर्वको रूपमा हामीले लिन्छौँ चाडपर्वलाई तर यसमा झै झगडा गरेर होइन चाहिँ नमनाऊ पनि भन्न चाहन्छु झै झगडा नहोस् पनि भन्न चाहन्छु लुटपाट नहोस् पनि भन्न चाहे हामीले त्यसमा ध्यान दिनुहोला तपाईँको काम हो तपाईँले ध्यान दिनुपर्छ आफ्नो आफ्नो ठाउँको होइन हामी भन्दैछौँ भनिरहेका छौँ ध्यान दिनुहोला है भनेर अब प्रायः जस्तो अचेल तिज मनाउने शैलीमा पनि केही परिवर्तन पनि आएको छ दरखाने कार्यक्रम तिज आउनुभन्दा एक महिना अघिदेखि नै पार्टी प्यालेसहरूमा हुन थालेका थिए पहिला हुन्थ्यो तर यसपालि त्यो भएन देखिएन जस्तो पनि लाग्छ कमै भयो यो विपद बाढी आयो त्यसले गर्दा पनि हुनसक्छ जस्तो लाग्छ अथवा साँच्चै नै यो कार्यक्रमहरू नभएर हुन् अथवा होइन एक हप्ता अगाडिभन्दा पनि एक महिना अगाडिदेखि भन्दा पनि हामी सम्बन्धित दिनमै सम्बन्धित गते नै होइन दर खानुपर्छ भनेर हो कि जस्तो लाग्छ राम्रै हो यसले पनि होइन भड्किलो खर्चिलो हुने गर्दथ्यो यसपाल कमै भयो होला जस्तो लाग्छ प्रायः जस्तो धेरै जस्तो सङ्घ संस्था चेलीबेटीहरूको सङ्घ संस्थाहरूले पनि बाढी पीडितलाई चाहिँ तिज मनाउन राखिएको रकम बाढी पीडित होइन लाई प्रदान गर्नुभएको छ दिनुभएको छ धेरै जस्तो सङ्घ संस्थाले अधिकांश सङ्घ संस्थाले त्यहाँनिर होइन पैसा दिनुभएको छ त्यो राम्रो कुरा पनि हो यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ कहाँबाट हुनुहुन्छ हजुर नमस्कार नमस्कार रमिलाजी स्वागत छ हजुरलाई के छ रमिला खबर ठिक छ राम्रो छ रमाइलो छ के गर्दैछ तिजको रौनकले तपाईँलाई छैन वर्षै खानुभयो तर घुम्न जानु भएन व्रत
2: व्रत बस्यो बसेन
0: अब खाइसकेपछि अब खाएपछि बस्यो बसेन भन्ने दुधारमा हो
2: अनि बसी बसेन भनौँ कसरी तपाईँको कुरा सुन्दर व्रत बस्नुपर्छ भन्छ मलाई गाह्रो छ नि त
0: होइन व्रत बस्नुपर्छ है भनिनँ मैले व्रत नबस्दा पनि हुन्छ भनेको मैले ठिक छ अब प्राय जस्तो खाएर पनि व्रत बस्न सकिन्छ नि रमिलाजी होइन र
2: फलफुल खाएर पानी खाएर
0: मेरो आहार व्रतै बस्नुपर्छ भन्ने छैन खानपिन गरेर पनि व्रत बस्न सकिन्छ अनि ओके अनि के छ अरू त्यतातिर माहौल चाहिँ कस्तो छ पहिला सुरु
2: माहौल त छ नि के गर्नु आफू
0: जानु भएन घरमै बस्नु भयो
2: म काठमाडौँतिर छु तै पनि छनु त छ म गएन क्या दुई दुईवटा बोजा बगेर कहाँ
0: जानु होइन गाह्रो छ ठिक छ अहिले त आफ्नो स्वास्थ्यको ख्याल गर्नु पर्यो त्यहाँ माथि पनि अब नानीहरूको बाबुहरूको पनि ख्याल गर्नुपर्ने हुन्छ ठिक छ चाडपर्वहरू त अब मन खुसी भइसकेपछि जहाँ बसेर पनि रमाइलो गरेर मनाउन सकिन्छ नि होइन र ठिक छ जस काठमाडौँमा हुनुहुन्छ भनेपछि काठमाडौँतिर छुट्टै रौनकै छ होला नि त्यो बेला त बाटो भएर चेलीबेटीहरू हिँड्दै हुनुहुन्छ होला टक्क सजिएर त्यहाँ माथि बाटो
2: मेरो साथीको छुट्टी पाए पाएको भए हेर्दिन हुन्छ छुट्टी पाएन भएर नि पर केटहरूलाई
0: गाह्रो छ गाह्रो छ त्यही त ठिक छ काठमाडौँ त रौनकले अब भरिपूर्ण नै यसो सडकको पेटी हेर्ने हो भने त्यतातिर पनि सजिएका टक्क नारी होइन सारीमा सजिएका नारीहरू भेटिन्छन् गाडीतिर पनि नारीहरू सबैतिर नारीहरू मठ मन्दिरतिर पनि नारीहरू सबैतिर नारीहरू अनि हल्का केही पुरुषहरू पनि हुनुहुन्छ होला अब सयमा 5% जति पुरुष पनि साथमा हुनुहुन्छ नत्र त नारीहरूले यति बेला ढकमक्क सजिएको होला त्यो हामीलाई सुन्नु हुनुहुन्छ भने सुनेपछि तपाईँले चाहिँ साथी दिनु हुन्छ
2: सुन्नु
0: पर्यो नि ठिक छ सुनेर साथी नै लाग्नु हुन चाहन्छ खुसी लाग्यो जस माया गरिदिनुहुन्छ तिजको शुभकामना छ
2: तपाईँको दिदी बहिनी तपाईँको मम्मीलाई तिजको शुभकामना
0: अनि ठिक छ खुसी लाग्यो जस सम्झिदिनु भयो साथीलाई सन्तलाई सम्झिदिनुहोस् न
2: सर्वप्रथम चाहिँ तपाईँलाई भनौँ तिजको शुभकामना अनि प्राविधिकलाई अनि घुम्न जानु भएको छ मम्मीहरू बहिनीहरू सम्पूर्णलाई तिजको शुभकामना भन्ने
0: हस् धन्यवाद उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि मेरो साथी 048-40-46-26 छ आउन सक्नुहुन्छ कुराकानी यस्तै तपाईँको ठाउँमा तपाईँले कसरी मनाइराख्नु भएको छ चाडपर्व भन्ने यो टेकबहादुर पुमा हुनुहुन्छ उदयपुर 14 नगरपालिका 8 बेलटा राइटोल चोकबाट फेसबुक लाइभ मार्फत सुन्दै हुनुहुन्छ उहाँले अनि हरितालिका तिजको अवसरमा हार्दिक मङ्गलमय शुभकामना भन्नुहुन्छ हिक्मत साई पनि हुनुहुन्छ हरितालिका तिजको लाखौँ लाख शुभकामना छ सम्पूर्ण दिदी बहिनीहरूमा विवाहकालीन अभिवादन नमस्कार सरसन्चै हुनुहुन्छ भन्नुहोस् ठिक छ हिक्मत साई मुम्बईदेखि हो भन्नुहुन्छ सम्झाउनु पर्दाखेरि दाई मिलन भन्नाहरू जीवन कार्की र बहादुर लकाई उमा ढुङ्गेल माधव ढुङ्गेल बहिनी भगवती बरवाल अनि हाजी राजकुमारी केसुलो गुरुङ त्यस्तै बद्री राज थापा ऋतु ठोकर तामाङ कमल पौडेल कमल श्रेष्ठ काठमाडौँमा रहने प्यारो छोरा राजन साई दैलेख तुर्नु पाँचमा रहने घर परिवार सबैमा सम्झना माया छ ह्याप्पी तिज भनिदिनुहुन्छ उहाँलाई पनि विशेष विशेष विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि मलाई चाहे भन्दै अब बिदा हुनुपर्छ बिदा माग्नुपर्छ जस्तो पनि लाग्यो चाडपर्वहरू मैले अघि पनि भने चाडपर्वहरू राम्रोसँग रमाइलोसँग मान्नुपर्छ घटनाहरू घट्न सक्छन् होइन त्यसमा चाहिँ सावधानी सतर्क रहँ पनि भन्न चाहन्छु जय झगडा हुन सक्छन् लुटपाटका घटनाहरू घट्न सक्छन् त्यसमा ध्यान दिनुहोला पनि भन्न चाहन्छु आफूले पनि तडक भडक नगर्नुहोला गहना टन्न लगाएर भिडभाडमा नजानुहोला पनि भन्न चाहे अर्को कुरा भन्नुपर्दाखेरिमा स्वास्थ्यको ध्यान दिनुहोला है विशेष गरी स्वास्थ्यमा ध्यान दिनुहोला तपाईँ स्वस्थ हुनुहुन्छ भने सबै चिज राम्रो हुन्छ होइन तपाईँ नै स्वस्थ रहनु भएन भने गाह्रो हुनसक्छ गाह्रो पर्न सक्छ यसो पानी पिएर हुन्छ कि फलफुल खाएर हुन्छ कि कसरी हुन्छ व्रत बस्दै हुनुहुन्छ भने बस्नुहोला भन्न चाहे नत्र खाएर सबै चिज खाएर पनि व्रत बस्न सकिन्छ मनै त हो नि होइन र मठ मन्दिरै जानुपर्छ भन्ने पनि छैन तपाईँकै गाउँघरमा जम्मा भएर पनि रमाइलो गरेर मनाउन सक्नुहुन्छ पनि भन्न चाहे त्यसको फेरि पनि सम्पूर्ण नारीहरूलाई शुभकामना दिन चाहन्छु राम्रोसँग मनाउनुहोला रमाइलोसँग मनाउनुहोला खुसियाली छाओस् पनि भन्न चाहन्छु सम्बन्धलाई अझ अझ मजबुत बनाओस् चाडले पनि भन्न चाहन्छु होइन भन्दै यतिन्जेलसम्म सुनेर साथ दिनुभयो मनदेखि धन्यवाद दिन चाहन्छु अनि फोन गर्नुभयो विशेष रूपमा धन्यवाद पनि दिन चाहन्छु त्यस्तै गरेर म्यासेज गरेर साथ दिनुभयो विशेष रूपमा धन्यवाद पनि दिन चाहन्छु त्यस्तै गरेर प्राविधिक पाटोमा रहेर साथ दिनुभयो राजेन्द्र महता राजकुमारलाई पनि विशेष रूपमा धन्यवाद दिँदै फेरि पनि तिजको शुभकामना यहाँहरूलाई भन्दै म कार्यक्रम प्रस्तुत श्रीराज महत अन्तिममा एउटा गीत राख्दै राख्दै तपाईँको माझबाट छुटेँ हवस् त नमस्कार ह्याप्पी तिज

नमस्कार हजुरको रेडियो 102.2 एक मेगाहर्जको अपरान्न 4 बजेको रामेसाप अनि रामेसाप आसपासका छिमेकी जिल्लाहरूको खबर संघालो रामेसाप खबरमा स्वागत छ। माफ गर्नुहोला, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन। तपाईँले यो खबर हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। नेपाली कांग्रेसको संस्थापक इतर समूहले आकस्मिक बैठक बोलाएको छ। पार्टीको 15 महाधिवेशनबारे छलफल गर्न इतर समूहले आकस्मिक बैठक बोलाएको छ। पूर्व सभापति शेरबहादुर देवान निकट एक नेताले चिनदेवी स्थित सम्पर्क कार्यालयमा दिउँसो 2 बजेका लागि आकस्मिक बैठक भनेर आफूलाई बोलाइएको जानकारी दिनुभएको छ। इतर समूहको 15 केन्द्रीय महाधिवेशन तयारी समिति अन्तर्गतको सचिवालय समन्वय समितिको संयोजक दीपक कुइकेलले बैठक बोलाइएको पुष्टि गर्नुभएको छ। उहाँका अनुसार दिउँसो 2 बजे बस्ने बैठकपछि अपरान्न 4 बजे पत्रकार सम्मेलन गरेर समूहको धारणा सार्वजनिक गर्ने तयारी गरिएको छ। बैठक अघि आज बिहान इतर समूहका नेताहरूबीच महाराजगंज स्थित देउवा निवासमा छलफल भएको पनि बताइएको छ। प्रधानमन्त्री बालेन्द्र शाह विपद संकटग्रस्त क्षेत्रका जनप्रतिनिधिहरूसँगको छलफलमा जुट्नु भएको छ। रसुवाको भोटेपछि बाढ़ीपछि विपद संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफलमा जुट्नु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बिहान 11 बजेबाट नुवाकोट, रसुवा, दादिङ, गोर्खा र तनहुँका विपद प्रभावित 15 स्थानीय तहका प्रमुख तथा प्रतिनिधि सदस्यहरूसँग छलफल शुरू भएको छ। प्रभावित क्षेत्रमा बाढ़ीपछिको अवस्था बारेमा समीक्षा, अहिलेको परिस्थिति, अब चल्नुपर्ने कदम र पुनरुत्थान लगायतका विषयमा छलफल केन्द्रित रहेको बताइएको छ। छलफलमा नुवाकोटका प्रतिनिधि सभा सदस्य विक्रम तिमल सिन्हा र अच्युतम लामिछाने तथा नुवाकोटको विदुर नगरपालिकाका नगर प्रमुख राधन श्रेष्ठ, बेलकोटगढ़ी नगरपालिकाका नगर प्रमुख जगत बहादुर गुरूङ, केसाङ गाउँपालिकाका अध्यक्ष बीरबल तामाङ र तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारी पनि हुनुहुन्छ। यसै गरी रसुवाको उत्तर गया गाउँपालिकाका अध्यक्ष माधव प्रसाद अरियाल, कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा र आमा छोदिङ गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ पनि हुनुहुन्छ। गोसाईगुण्ड गाउँपालिकाका अध्यक्ष केसाङ नूरपु तामाङले भने अनलाइन मार्फत छलफलमा सहभागिता जनाउनु भएको बताइएको छ। धादिङको गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवड़ा, सिद्धलेख गाउँपालिकाका अध्यक्ष परशुराम खतिवड़ा, गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ र बेनीघाट रोडाङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया विवेक छलफलमा उपस्थित हुनुहुन्छ। तनहुँको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा र अबु खैदेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान तथा गोर्खाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमल सिन्हा साकार पनि छलफलमा सहभागी हुनुहुन्छ। पोहोर साउन र भदौको तुलनामा यस वर्ष ग्यासको आयात र बिक्री बढ़ेको छ। गएको वर्ष साउन र भदौको तुलनामा यस वर्ष यी 2 महिनामा 12 लाख भन्दा धेरै सिलिण्डरको बजारीकरण भएको छ। अघिल्लो वर्ष साउनमा 31,21,048 सिलिण्डर ग्यास बिक्री भएकोमा यस वर्ष साउनमा 40,36,364 सिलिण्डर बिक्री भएको तथ्याङ्क छ। यस्तै पोहोर भदौमा 33,55,960 सिलिण्डर ग्यास बिक्री भएकोमा यो भदौको 27 गतेसम्म नै 37,13,894 सिलिण्डर बजारमा पठाइएको नेपाल आयल निगमले जनाएको छ। तर उपभोक्ताले ग्यास नपाएर लाइनमा बस्नु परेको छ। कतिपय उपभोक्ता टोकनसहित पालो पुरेर बस्नुपर्ने अवस्था यथावत छ। निगमले पछिल्लो 28 दिनमा 52,737 मेट्रिक टन एलपी ग्यास आयात भएको जनाएको छ। पछिल्लो 10 दिनमा दैनिक औसत 40,000 सिलिण्डर ग्यास काठमाडौँ उपत्यकामा बिक्री वितरण भइरहेको बताइएको छ। हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा भोलिदेखि हुने 2 दिने घरपझुङ जलवायु परिवर्तन सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ। सम्मेलनमा सहभागिताका लागि आयोजक घरपझुङ गाउँपालिकाले यसअघि सबै पालिकाहरूलाई पत्रचार पनि गरेको थियो। सम्मेलनमा 420 भन्दा धेरै पालिकाले सहभागिता जनाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम कुमार बस्नेतले बताउनु भएको छ। सम्मेलनमा 36 जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागिता हुनेछ। जलवायु परिवर्तनले हिमाल पहाड़ र तराईका पालिकाहरूमा पुर्याएको असर र अनुकूलन लगायतका विषयहरूमा साधा धारणा तय गरी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा घरपझुङ जलवायु परिवर्तन सम्मेलनको तयारी गरिएको आयोजकले जनाएको छ। त्यसको दिन आज सुन चाँदीको भाउ घटेको छ। सुन आज तोलामा 1200 रूपियाँले घटेको छ। हिजो सुनको भाउ तोलाको 1200 रूपियाँले बढ़ेको थियो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार हिजो सुन तोलाको 3,02,200 रूपियाँमा कारोबार भएकोमा आज घटेर तोलाको 3,01,000 रूपियाँमा कारोबार भइरहेको छ। यस्तै आज चाँदीको भाउ पनि घटेको छ। हिजो तोलामा 60 रूपियाँले बढ़ेर चाँदी तोलाको 4,660 रूपियाँमा कारोबार भएकोमा आज 40 रूपियाँले घटेर तोलाको 4,620 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। लुटपाट गरेको सुन खरिद गरेको अभियोगमा नेपाल सुन चाँदी कला व्यवसायी संघ रामेछापका सचिव एवं रामेछाप उद्योग वाणिज्य संघका सचिव सीताराम लुहारलाई प्रहरीले पक्राउ गरेको छ। बिल बिनाको कसुर खरिद गरेको अभियोगमा बिल बिनाको सुन खरिद गरेको अभियोगमा प्रहरीले आइतबार साँझ लुहारलाई उनकै पसलबाट पक्राउ गरेको छ। उनी विगत वर्षदेखि मन्थली बजारमा न्यू सनराइज ज्वेलर्स सुन चाँदी पसल सञ्चालन गर्दै आएका छन्। उनले विगत समयमा पनि बिल बिनाको सुनको गरगना खरिद गर्ने गरेका हुन सक्ने जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कमल राउतले बताउनु भएको छ। त्यसै गरी सुन लुटपाट गर्ने एकजना महिलालाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोकुलगुङ्गा गाउँपालिका दुई ठोसेकी मैया कार्की रहेकी छन्। उनले मन्थली नगरपालिका छ कि विवाह माझीले लगाएको कानको दुईवटा रिङ लुटपाट गरेकी थिइन्। घटना विवरण अनुसार बजारमा सामान खरिद गरेर माइती घर मन्थली नगरपालिका घाटे चौरतर्फ फर्कदै गरेकी माझीलाई पिछा गर्दै कार्कीले जिल्ला प्रहरी कार्यालय छेउसम्म पुगेकी थिइन्। शारीरिक रूपमा अशक्त रहेकी माझीलाई कार्कीले होटलमा बसेर खाजा खाउँ भन्दै फकाएर एक होटलभित्र लगेर लोकल मदिरामा अखाद्य वस्तु मिसाएर खान दिएर बेहोस बनाएर उनले लगाएको कानका दुईवटा मुन्द्रा लुटपाट गरेकी थिइन्। सुन लुटपाटपछि कार्कीले उक्त सुन मन्थली बजारमा रहेको न्यू सनराइज ज्वेलर्समा लगेर बिक्री गरेकी थिइन्। सुन लुटपाट भएको घटनाको विषयमा पीड़ितले प्रहरीमा जायरी गरेपछि उजुरी दिएपछि लुटपाटमा संलग्नको उजुरी खोजीमा निस्किएको प्रहरीको टोलीले कार्कीलाई ठोसेबाट पक्राउ गरेको छ। उनीसँगै सुन खरिद गर्ने व्यवसायीलाई समेत पक्राउ गरेर कानून अनुसार अनुसन्धान अघि बढ़ाइएको रामेछाप प्रहरीले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रूसको तेल प्रशोधन केन्द्र तथा इन्धन आपूर्तिसँग सम्बन्धित संरचनामा हुँदै आएको आक्रमण रोक्न आग्रह गर्नुभएको छ। राष्ट्रपति ट्रम्पले यस्ता आक्रमणको कारण रूसमा डिजेलको आपूर्तिमा केही कठिनाई उत्पन्न भएको बताउनु भएको छ। उहाँले यसको प्रभाव विश्व बजारमा समेत पर्न सक्ने भन्दै इन्धन आपूर्तिको अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभएको समाचार संस्था एपीले जनाएको छ। अन्त्यमा खेल समाचार। युएको दुबईमा गैराती भएको महिला एसिया कप क्रिकेटको फाइनल खेलपछि विजेता भारतले एसियाली क्रिकेट परिषद एसएससीका अध्यक्ष मोहसिन नकवीको हातबाट ट्रफी लिन अस्वीकार गर्दा पुरस्कार वितरण समारोह विवादित बनेको छ। नकवी पाकिस्तानका गृहमन्त्रीका साथै पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष समेत हुनुहुन्छ। दक्षिण एसियाली छिमेकी देशहरू बीच चलिरहेको राजनैतिक तनावका बीच भारतले ट्रफी लिन अस्वीकार गरेको छ। दुवै अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको फाइनलमा भारतले श्रीलंकालाई 72 रनले हराउँदै उपाधि जितेको हो। तर दुवै टोलीको खेलाड़ीहरू आफ्नो ड्रेसिङ रूम बाहिर पर्खिरहँदा खेलपछिको समारोह 45 मिनट भन्दा धेरै समयसम्म ढिलो हुन पुगेको थियो। त्यसपछि अम्पायरहरूलाई चिनो तथा उपविजेता टोली श्रीलंका खेलाड़ीहरूलाई पदक र पुरस्कार रकमको चेक हस्तान्तरण गरिएपछि सम्मान कार्यक्रम सम्पन्न भयो। यद्यपि कुनै पनि व्यक्तिगत पुरस्कारको साथै भारतीय टोलीलाई पनि पदक वा ट्रफी लिनका लागि बोलाइएन। पाकिस्तानले यस घटनालाई खेलको भावनासँग जोड्दै खेल भावनाको अभावमा हार या जितको कुनै अर्थ नहुने बताएको छ। यस्तै भारतीय महिला क्रिकेट टोलीका मुख्य प्रशिक्षक अमोल मजुमदारले ट्रफी नलिने निर्णय भारतीय क्रिकेट नियन्त्रण बोर्डले लिएको बताउनु भएको छ। सन् 2025मा पाकिस्तानलाई हराउँदै एसिया कप जितेपछि पनि भारतीय पुरूष टोलीले मोहसिन नकवीको हातबाट ट्रफी लिन अस्वीकार गरेको थियो।
हवस् त हजुरको रेडियो 102.1 MHz तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिको साथ प्रसारण भइरहेको दिउँसो 2 बजेको हजुरको खबर सकियो। खबरबाट खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: हावाहुरी चलेको बेला के गर्ने,
1: घरको झ्याल र ढोका बन्द गर्ने,
0: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
0: भीड़भाड़मा भए नआत्तिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
0: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावाहुरी चलेको बेला के नगर्ने,
0: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
0: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
0: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
2: रंगबहार रंगबहार
3: वर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
2: वर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथ ही 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वॉशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
2: वर्जर पेंट।
0: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97406 26 69 97 40 26 69 79।
4: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
4: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
1: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गतेभित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
0: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
1: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
0: लक्ष्य 22 पटक।
1: स्वीकृत बजेट 88,00,000।
0: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 मा उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु
1: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4,00,000 रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने
0: निवेदन साथ संलग्न आवश्यक कागजातहरू
1: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव
0: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू नागरिकताको प्रतिलिपि
1: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि
0: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि कारोबार सम्बन्धी अन्य कागजातहरू
1: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि
0: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
1: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र
0: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ
1: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ
0: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू
1: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण
0: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण
1: व्यावसायिक पशुपन्छी मत्स्यपालन उत्पादन र प्रशोधन
0: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण
1: जौ फापर सिलाम कोदो चिनो कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण
0: मौरी पालन व्यवसाय र मह प्रशोधन
1: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन
0: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण छुर्पी उत्पादन भण्डारण
1: बागवानी नर्सरी स्थापना तथा विकास पुष्प व्यवसाय टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय
0: च्याउ बिउ उत्पादन च्याउ प्रशोधन भण्डारण र बजारीकरण
1: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण
0: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन
1: फलफूल प्रशोधन र बजारीकरण
0: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण
1: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण
0: प्राङ्गारिक कृषि वस्तु निर्यात
1: जैविक विषादी प्राङ्गारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण
0: घाँसबाट हे साइलेज तथा हेलेज उत्पादन व्यवसाय
1: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली

0: बाढीका कारण ग्रामीण क्षेत्रका कृषकहरूको आमदानी र अर्थतन्त्रमा गम्भीर असर परेको प्रतिवेदनले देखाएको छ। भोटेकोशीको बाढ़ीका कारण कटानमा परि क्षतिग्रस्त पृथ्वी राजमार्गको कृष्णभीर खण्ड असोज एक गतिदेखि दुईतर्फी नै सञ्चालनमा ल्याइने भएको छ। बाढ़ी र पहिरोले सड़कको तल्लो भाग बगाएपछि नेपाल जियो टेक्निकल सोसाइटीका विज्ञहरूसँगको परामर्श गरी भित्तातर्फबाट नयाँ क्र्याक खनेर सड़क बनाइएको छ। हिजो परीक्षणका रूपमा ग्यास बुलेटहरू पार लगाइए पनि सड़कमा ग्राभेल बिछ्याउने र सतहगत निकासको काम बाँकी रहेकाले असोज एक गतिदेखि नियमित दुईतर्फी गाड़ी खुलाइने सड़क विभागले जनाएको छ। सड़क विभागका योजना तथा अनुगमन महाशाखाका उपमहानिर्देशक शुभराज नेउपानेले असोज एक गतिदेखि सड़क खुलाउने तयारी भए पनि पहिरोको जोखिम भने कायमै रहेकाले सावधानी अप्नाउन आग्रह गर्नुभएको छ। सड़क विभागले बाढ़ी र पहिरोको प्रभाव त्रिशुली र नारायणी क्षेत्रसम्म परेकाले विपदको समयमा अत्यावश्यक काम बाहेक यात्रा नगर्न र यात्रा गर्नै परे सड़कको अवस्था बुझेर मात्र निस्कन सर्वसाधारणलाई अपील गरेको छ। मौसम सामान्य भएपछि राजमार्गको दीर्घकालीन पुनर्निर्माणको काम अघि बढाइने विभागले जनाएको छ। नेपाली हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज आज देशभर श्रद्धा भक्ति र उत्साहका साथ मनाइँदैछ। श्रीमानको दीर्घायु पारिवारिक सुख समृद्धि तथा अविवाहित महिलाहरूले योग्य जीवन साथीको कामना गर्दै मनाइने तीजका अवसरमा बिहानदेखि पशुपतिनाथ सहित देशभरका शिवालयहरूमा व्रतालु महिलाहरूको भीड़ लागेको छ। यस वर्ष विगतको तुलनामा दर्शन व्यवस्थापन सहज भए पनि देशभर आएको बाढ़ी पहिरो र विपदका कारण तीजको रौनक भने केही खस्किएको छ। पशुपतिनाथ परिसरमा पुगेका भक्तजनहरू ले परम्परा जोगाउन पूजा आराधना गरे पनि बाढ़ी पीड़ितको पीड़ाका कारण मनमा पूर्ण उत्साह नरहेको बताएका छन्। व्रतालुहरूले तीजको पूजा आराधना मार्फत आफ्ना परिवारको सुस्वास्थ्यका साथै बाढ़ी पहिरोको कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धांजली अर्पण गर्दै विपदमा परेकाहरूको शीघ्र उद्धार र देशमा शान्तिको कामना गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद र समृद्ध भविष्यका लागि भएको बताउनु भएको छ। राष्ट्रिय बाल दिवस 2083 अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री शाहले संवैधानिक तथा कानूनी अधिकारहरूलाई हरेक बालबालिकाको दैनिक जीवनमा वास्तविक अनुभूति गराउनु अहिलेको मुख्य प्राथमिकता रहेको उल्लेख गर्नुभयो। यसका लागि संघ प्रदेश र पालिका बीच प्रभावकारी सहकारी आवश्यक रहेको उहाँको भनाई छ। बालापनको रक्षा भविष्यको सुरक्षा भन्ने नाराका साथ मनाइँदै गरेको यस वर्षको बाल दिवसले बालबालिकाको वर्तमान सुरक्षित बनाएर मात्र राष्ट्रको भविष्य निर्माण गर्न सकिन्छ भन्ने सत्यलाई आत्मसात गरेको प्रधानमन्त्री शाहले बताउनुभयो। नेपालको संविधान र बालबालिका सम्बन्धी ऐनले बाल अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै प्रधानमन्त्री शाहले बाल अधिकारको संरक्षण र सम्वर्धनमा क्रियाशील सम्पूर्ण सरकारवालाहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-3333, 493-555।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। नेपालमा राजनीतिक आन्दोलन र हुलदंगाका बेला संग्रहालयहरू जोखिममा पर्ने गरेको एक अध्ययनले देखाएको छ। अन्तर्राष्ट्रिय संग्रहालय परिषद आइकम नेपालले गरेको अध्ययन अनुसार देशमा संग्रहालयहरूमा आधारभूत भौतिक सुरक्षा भए पनि संस्थागत सुरक्षा नीति, प्रशिक्षित जनशक्ति र आपतकालीन तयारीको ठूलो अभाव छ। राजनीतिक अशान्तिका क्रममा संग्रहालयहरूले जबरजस्ती प्रवेश, तोडफोड, चोरी, आगजनी र प्रतात्विक वस्तुको अवैध ओसार पसार जस्ता गम्भीर जोखिम भोग्नु परेको प्रतिवेदनमा उल्लेख छ। गएको वर्षको नवयुवा आन्दोलनका क्रममा सिंहदरबार लगायत ऐतिहासिक भवन, प्राचीन वस्तु र अभिलेखहरूमा क्षति पुगेको उदाहरण दिँदै अध्ययनले संग्रहालय सञ्चालनमै संकट आएको उजागर गरेको छ। अध्ययनले संग्रहालयको सुरक्षालाई राष्ट्रिय नीतिगत प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिएको छ। यसका लागि भौतिक सुरक्षा, आपतकालीन पूर्व तयारी, अभिलेखीकरण, बीमा र संकटपछिको पुनर्स्थापनाका लागि न्यूनतम मापदण्ड तुरन्त निर्धारण गर्नुपर्ने निष्कर्ष निकालिएको छ। अब विदेशको खबर। हिमालय क्षेत्रका हिमनदी तीव्र गतिमा पग्लदै जाँदा भारतको अर्थतन्त्र उच्च जोखिममा परेको पाइएको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड र परामर्श संस्था सिस्टमिक लगायत संस्थाले तयार पारेको प्रतिवेदन उद्धृत गर्दै बीबीसीले जनाए अनुसार भारतको कुल गृहस्थ उत्पादन जीडीपीको झण्डै 20% हिस्सा हिमालयको पानी, कृषि, जलविद्युत र तीर्थयात्रामा आधारित रहेकाले हिमनदीको विनाशले भारतीय अर्थतन्त्र नै गम्भीर संकटमा पर्ने चेतावनी दिएको छ। अध्ययन अनुसार हिमालय क्षेत्रका हिमनदीहरू एक दशकको तुलनामा 65% छिटो पगिरहेका छन्। भारतमा हुने कुल विपद मध्ये 35% हिमाली क्षेत्रमै हुने गरेको छ भने अध्ययन गरिएका हिमताल मध्ये 56 अत्यधिक जोखिमको अवस्थामा रहेका छन्। यद्यपि विशाल हिमालय काराकोरम क्षेत्रका झण्डै 40,000 हिमनदी मध्ये भारत सहितका देशहरूले जम्मा 21 मात्र नियमित अनुगमन गरिरहेका छन्। यस जोखिमबाट जोगिन प्रतिवेदनले कालो कार्बन उत्सर्जन घटाउन, हिमनदी अनुगमनको दायरा बढ़ाउन र पहाड़मा पर्यटन विकासको शैली फेर्न भारत सरकारलाई प्राथमिकताका सुझावहरू समेत प्रस्तुत गरेको छ। अब खेल खबर। युएईको दुबईमा गैराती भएको महिला एसिया कप क्रिकेटको फाइनल खेलपछि विजेता भारतले एसियाली क्रिकेट परिषद एसीसीका अध्यक्ष मोहसिन नकभीको हातबाट ट्रफी लिन अस्वीकार गर्दा पुरस्कार वितरण समारोह विवादित बनेको छ। नकभी पाकिस्तानका गृहमन्त्रीका साथै पाकिस्तान क्रिकेट बोर्ड पीसीबीका अध्यक्ष समेत हुनुहुन्छ। दक्षिण एसियाली छिमेकी देशहरूबीच चलिरहेको राजनीतिक तनावका बीच भारतले ट्रफी लिन अस्वीकार गरेको हो। दुवै अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको फाइनलमा भारतले श्रीलंकालाई 72 रनले हराउँदै उपाधि जित्यो। तर दुवै टोलीका खेलाड़ीहरू आफ्ना ड्रेसिङ रूमबाट पर्खिरहँदा खेलपछिको समारोह 45 मिनटभन्दा धेरै समयसम्म ढिलो नपुगेको थियो। त्यसपछि अम्पायरहरूलाई चिनो तथा उपविजेता टोली श्रीलंकाका खेलाड़ीहरूलाई पदक र पुरस्कार रकमको चेक हस्तान्तरण गरिएपछि सम्मान कार्यक्रम सम्पन्न भयो। यद्यपि कुनै पनि व्यक्तिगत पुरस्कारका साथै भारतीय टोलीलाई पनि पदक वा ट्रफी लिनका लागि बोलाइएन। 2025 पाकिस्तानलाई हराउँदै एसिया कप जितेपछि पनि भारतीय पुरुष टोलीले मोहसिन नकभीको हातबाट ट्रफी लिन अस्वीकार गरेको थियो। चार भन्ज्याङ भित्रको खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। भोटेकोशी बाढ़ीबाट कृषि क्षेत्रमा ठूलो क्षति, 1 अर्ब रूपियाँ भन्दा बढ़ीको पशुधन मात्रै गुमियो। धादिङको कृष्णवीर सड़क असोज 1 गतेदेखि दुईतर्फी खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह। तीज पर्वको अवसरमा पशुपति सहित शिवालयहरूमा भीड़। भोटेकोशी बाढ़ीले निम्ताएको विपद कारण रौनक घट्यो। हिमनदी तीव्र गतिमा पग्लिँदा भारतको अर्थतन्त्र पनि उच्च जोखिममा, एक दशक अघिको तुलनामा हिउँ पग्लिने दर 65% बढ़्यो। र भारतले एसिया कपको ट्रफी स्वीकार गर्दा क्रिकेट फेरि राजनीतिक मोडमा।
3: साली नदीको शिर
1: मणिचूडको काख,
3: स्वच्छ सुन्दर र संयुक्त प्रकृति,
1: शान्ति र आनन्दको अनुभूति,
3: भीडभाडबाट टाढा,
1: शहरबाट नजिकै,
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर।
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841549481। वेबसाइट झुले.com.np।
5: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: कृषि मन्त्र नार्क सँग।
1: बाढीका कारण मरेका पशु पक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 4 भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। तीज पर्वको अवसरमा आज काठमाडौँको पशुपतिनाथसहित देशभरका शिवालयहरूमा व्रतालु महिलाहरूको ठूलो भीड़ लागेको छ। अखण्ड सौभाग्य, पारिवारिक सुख समृद्धि र श्रीमानको दीर्घायु कामना गर्दै महिलाहरू कठोर निर्जला व्रत बसेर पूजा आराधना गरिरहेका छन्। भक्तजनहरूको सहजीकरणका लागि बिहान सबेरै 3 बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुल्ला गरिएको छ। रातो सारी, पोते र चुरामा सजिएका व्रतालुहरू गौशाला, तिलगंगा, जय बागेश्वरी र वनकाली हुँदै नामबद्ध भएर पशुपति दर्शन गरिरहेका छन्। दर्शनपछि पशुपति परिसर, हंस मण्डप र वनकाली क्षेत्रमा महिलाहरू तीजका मौलिक भाकामा नाचगान गर्दै उत्सव मनाइरहेका छन्। भक्तजनहरूको सुरक्षाका लागि सुरक्षा निकाय र स्वयंसेवकहरू ठूलो संख्यामा खटिएका छन् भने स्वास्थ्य समस्या आउन नदिन पशुपति क्षेत्रमा निशुल्क प्राथमिक स्वास्थ्य शिविरहरू समेत सञ्चालन गरिएका छन्। भक्तपुर दरबार क्षेत्रमा रहेको केदारनाथ मन्दिर हरितालिका तीजको उपलक्ष्यमा पहिलो पटक सर्वसाधारणका लागि आज खुल्ला गरिएको छ। मन्दिरका पुजारी प्रमिल राज सुवेदीका अनुसार यसअघि यो मन्दिर केदारनाथको जन्मोत्सव बुद्ध जयन्ती अर्थात वैशाख पूर्णिमा र महाशिवरात्रिको दिन वर्षमा 2 पल्ट खोल्दै आएको थियो। तीजमा व्रत बसेका सर्वसाधारणका लागि दर्शन गर्न सहज बनाउन बिहानदेखि मन्दिर खुल्ला गरिएको हो। मन्दिर खुल्ला भएसँगै दर्शनका लागि त्यहाँ पुग्ने महिलाहरूको सहभागिता बाक्लो देखिएको छ। भक्तपुर सम्पदा संरक्षण समूहका संयोजक सत्य रामसुवालले तीजको अवसरमा दरबार क्षेत्रमै रहेको प्रसिद्ध चारधाम क्षेत्रमा एकैसाथ भव्य तथा दिव्य महाआरती पनि गरिने जानकारी दिनुभयो। नेवार समुदायले मौलिक तथा सांस्कृतिक पर्वका रूपमा भगवान गणेशको विशेष पूजा आराधना गरी आज चथा पर्व मनाउँदैछन्। घर आँगन, कौशी तथा पूजा स्थान सफा गरी परिवारका सदस्यहरू एकै ठाउँमा बसेर विधिपूर्वक पूजा आजा गरी चथा पर्व मनाइने परम्परा छ। पूजामा गणेशलाई विभिन्न प्रकारका फलफूल, तरकारी, अन्न तथा गेडागुडी चढ़ाउने गरिन्छ। चथा पर्वमा प्रयोग गरिने फलफूल, अन्न र गेडागुडीले कृषि, प्रकृति र मानव जीवनबीचको सम्बन्धलाई झल्काउने जना विश्वास छ। वर्षभरि प्राप्त हुने नयाँ कृषि उत्पादन तथा प्राकृतिक उपजप्रति सम्मान र कृतज्ञ व्यक्त गर्ने उद्देश्यले चथा पूजा गर्ने परम्परा रहेको इन्द्रेश्वर महादेव पुजारी शिवप्रसाद जंगमले जानकारी दिनुभयो। र काठमाडौँका विभिन्न ठाउँबाट लागू औषधसहित 10 जना पक्राउ परेका छन्। इलाका प्रहरीकारले फर्पिङबाट खटेको टोलीले काठमाडौँको दक्षिणकाली नगरपालिका 5 फर्पिङ बस पार्कबाट ललितपुरका 23 वर्षका सृजन रम्तेललाई पक्राउ गरेको छ। प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका 14 लिक मार्गबाट रामेश्वरका 27 वर्षका विपिन श्रेष्ठ र धादिङका 20 वर्षका प्रकाश गैरेलाई पक्राउ गरेको छ। साथै थप अनुसन्धानका लागि लागू औषध कारोबारमा संलग्न रहेका लमजुङका 29 वर्षीय विशुद्ध मियार र चितवनका 31 वर्षका मोहम्मद गुफरान पनि पक्राउ परेका छन्। प्रहरी वृत्त लैनचोरबाट खटिएको टोलीले काठमाडौँ 17 धोबीचौरबाट, धादिङका 19 वर्षका रंजन विशुङ्खे, दोलखाका 40 वर्षका अमृत लामा र गोर्खाका 35 वर्षका रमेश गुरूङलाई पक्राउ गरेको छ। प्रहरी वृत्त कृतिपुरबाट खटिएको टोलीले काठमाडौँ 13 ताहाचलबाट, धादिङका 23 वर्षीय सुभाष तामाङ र ओखलढुङ्गाका 21 वर्षीय महेश कटुवाललाई पनि पक्राउ गरेको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। धादिङको कृष्णवीर सड़क असोज 1 गतेदेखि 2 तर्फे खुलाउने तयारी। अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह। तीज पर्वको अवसरमा पशुपति सहित शिवालयहरूमा भीड़ भोटेपछि बाढ़ीले निम्ताएको विपत्त कारण रौनक घट्यो। र काठमाडौँका विभिन्न ठाउँबाट लागु औषध सहित 10 जना पक्राउ। अहिलेलाई 4 भन्ज्याङ भित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पर्दैन सुन्दै गर्नुहोला। यात्रा गर्नुपूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज।
1: सर्पको टोकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौं। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं। सम्भव भएसम्म भुइँमा नसुतौं। झुल लगाएर सुत्ने बानी गरौं।
2: जुत्ता लगाउनु अघि जुत्ता भित्र राम्रोसँग हेरौं। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं। वरपर घाँसपात र झारपात काटेर सफा राखौं। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौं। काट्ने चुस्ने र बाँध्ने नगरौं। बिरामीलाई उपचार हुन्छ, आत्तिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं। धामी झाँक्री र अरू घरेलु उपचारतिर नलागी जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
5: Michelin. Dear consumer, this is me, and I work for Michelin. Worldwide franchise, India to Michigan. And I'm here to tell you what I have to offer. Light truck passenger, tire, they're awesome. Super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin, Michelin.
6: Safety!
5: Michelin, Michelin.
7: World's number one tire brand.
8: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
9: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
10: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
9: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
10: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
8: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
11: 0145388 98 0125388।
12: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
13: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
14: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ। फोन नम्बर 44282042 44282042।
15: कम ऑन, यु विल सर्टेनली बी बेनिफिटेड।
0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब सुन्न सक्नुहुन्छ लोकलहरी।

छु म राजन महतारा छेत्री तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz तामाकोश एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। हरितालिका तीजको अवसरमा रामेछाप जिल्लाका विभिन्न ठाउँहरूमा रहेको शिव मन्दिरहरूमा आज बिहानैदेखि दर्शन तथा पूजा आजाका लागि पुगेका भक्तजनहरूको घुइँचो लागेको छ। रामेछापको ऐतिहासिक थानापति महादेव मन्दिर, केवलेश्वर महादेव मन्दिर, पशुपतिनाथ मन्दिर, तारकेश्वर महादेव मन्दिर लगायतका विभिन्न शिव मन्दिरहरूमा भक्तजनहरूको भीड़भाड़ छ। तीज मनाउन आएका महिला भक्तजनका कारण मन्दिर परिसरमा उल्लासमय वातावरण देखिएको छ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसेर शिव पार्वतीको पूजा उपासना गरेमा पारिवारिक सुख शान्ति र कल्याणको प्राप्त हुने धार्मिक विश्वास रहेको छ। आइतबार दर्खाएपछि औपचारिक रूपमा शुरू भएको तीज पर्व यस वर्ष ऋषि पञ्चमीसँगै समापन हुने भएको छ। तीजको अवसरमा देशभरिका शिव मन्दिरहरूमा आज बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ। तर विगतमा जस्तो यस वर्ष तीजको उत्सव हुने छैन। हालैको रसुवाको भटेकोशी बाढ़ीले पुर्याएको क्षतिको प्रभाव तीज पर्वमा समेत परेको छ। तीजको व्रत बस्दा आफ्नो स्वास्थ्यको ख्याल गर्न चिकित्सकहरूले सुझाव दिएका छन्। आफ्नो स्वास्थ्य अवस्थालाई ख्याल गरी सक्ने भए मात्रै निराहार व्रत बस्न, नभए व्रत बस्दा प्रशस्त पानी, फलफूल र जुस खान चिकित्सकहरूले सुझाव दिएका छन्। निराहार व्रत बस्दा शरीरमा पानीको कमी भएर बेहोश हुन सक्ने जोखिम हुन्छ। सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्नेले फलाहार व्रत बस्न सकिने धर्मशास्त्रमा समेत उल्लेख गरिएको छ। स्वास्थ्य ठिक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता कुराहरू व्रत बस्न खाएर व्रत बस्न सकिने धार्मिक मान्यता रहेको छ। लुटपाट गरेको सुन खरिद गरेको अभियोगमा नेपाल सुनचाँदी कला व्यवसायी संघ रामेछापका सचिव एवं रामेछाप उद्योग वाणिज्य संघका सचिव सीताराम लुहारलाई प्रहरीले पक्राउ गरेको छ। बिल बिनाको सुन खरिद गरेको अभियोगमा प्रहरीले हिजो साँझ लुहारलाई उनकै पसलबाट पक्राउ गरेको छ। उनी विगत वर्षदेखि मन्थली बजारमा न्यू सनराइज ज्वेलर्स सुनचाँदी पसल सञ्चालन गर्दै आएका छन्। उनले विगत समयमा पनि बिल बिनाको सुन गरगना खरिद गर्ने गरेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कमल राउतले जानकारी दिनुभएको छ। त्यसै गरी सुन लुटपाट गर्ने एक महिलालाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ गर्नेमा गोकुल गंगा गाउँपालिका 2 ठोसेकी मैया कार्की रहेकी छन्। उनले मन्थली नगरपालिका 6 की बिबा माझीले लगाएको कानको 2 रिङ लुटपाट गरेकी थिइन्। घटनाको विवरण अनुसार बजारमा सामान खरिद गरेर माइती घर मन्थली नगरपालिका 1 हाटेचौरतर्फ फर्कदै गरेकी माझीलाई पिछा गर्दै कार्की जिल्ला प्रहरी कार्यालय छेउसम्म पुगेकी थिइन्। शारीरिक रूपमा अशक्त रहेकी माझीलाई कार्कीले होटलमा बसेर खाजा खाउँ भन्दै फकाएर एक होटलभित्र लगेर लोकल मदिरामा अखाद्य वस्तु मिसाएर खाना दिएर बेहोश बनाएर उनले लगाएको कानको 2 मुद्रा लुटपाट गरेकी थिइन्। सुन लुटपाटपछि कार्कीले उक्त सुन मन्थली बजारमा रहेको न्यू सनराइज ज्वेलर्समा लगेर बिक्री गरेकी थिइन्। सुन लुटपाट भएको घटनाको विषयमा पीड़ितले प्रहरीमा उजुरी गरेपछि लुटपाटमा संलग्नको खोजीमा निस्किएको प्रहरीको टोलीले कार्कीलाई ठोसेबाट पक्राउ गरेको छ। उनीसँगै सुन खरिद गर्ने व्यवसायीलाई समेत पक्राउ गरेर कानून अनुसार अनुसन्धान अघि बढ़ाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नवाय उपरीक्षक सन्तुलाल प्रसाद जयसवालले जानकारी दिनुभएको छ। आर्थिक वर्ष 2082-83 विभिन्न प्रकृतिका 90 विपदको घटना भएका छन्। विपदको घटनामा परेर 2 मृत्यु भएको छ भने 23 घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको तथ्याङ्क अनुसार विपदको घटनामा एक वर्षमा 8,72,54,750 रूपियाँ बराबरको क्षति भएको छ। त्यहाँ विभिन्न स्थानमा आगलागी, बाढ़ी, डुबान, पहिरो, हावाहुरी, चट्याङ, जनावर क्षति लगायत घटनाहरू भएका छन्। विपदको कारण 37 घर प्रभावित भएका छन् भने 13 घर विस्थापित भएका छन्। घरमा क्षति पुगेपछि केही परिवारलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गरिएको पनि प्रहरीले जनाएको छ। यस्तै 5 सरकारी कार्यालय, 3 विद्यालय र 3 गोठमा समेत क्षति पुगेको छ। विपदको घटनामा 13 पशु चौपाय र 7 पंक्षी मरेका छन्। यस्तै 11 वन, अन्य 25 संरचना तथा एउटा बसमा समेत क्षति पुगेको प्रहरीको तथ्याङ्कले देखाएको छ। जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी
प्रहरी निरीक्षक शेखर कुमार शाहका अनुसार विपदको घटनामा घाइते भएकाहरूलाई घटनाको प्रकृति र अवस्था अनुसार उद्धार तथा उपचार गरिएको छ। ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका सात स्थित सल्लेरी रानी सामुदायिक वनमा वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएको अनधिकृत संरचना हटाइएको छ। वन क्षेत्रमा निर्माण गरिएको तीनवटा टहरा र दुईवटा शौचालय हटाइएको छ। डिभिजन वन कार्यालय ओखलढुङ्गाका प्रमुख मनराज राईका अनुसार संरचना हटाइएसँगै करिब 0.5 हेक्टर वन क्षेत्र अतिक्रमण मुक्त भएको छ। स्थानीय लालबहादुर विश्वकर्माले सामुदायिक वनको क्षेत्रमा ती संरचना निर्माण गरेको कार्यालयले जनाएको छ। सम्बन्धित व्यक्ति डिभिजन वन कार्यालय जिल्ला प्रहरी कार्यालय तथा स्थानीय तहका प्रतिनिधि सहितको संयुक्त टोलीले आपसी समझदारीमा संरचना हटाएको छ। वन क्षेत्रको अतिक्रमण नियन्त्रण तथा वन संरक्षणलाई प्रभावकारी बनाउन अनधिकृत रूपमा निर्माण गरिएका संरचना हटाउने कार्यलाई निरन्तरता दिइने डिभिजन वन कार्यालय ओखलढुङ्गाले जनाएको छ। सिन्धुलीको मरिन गाउँपालिका चार सहनामा निर्माणाधीन मासु प्रशोधन उद्योगमा ठूलो संख्यामा कार्यरत चिनिया नागरिक मध्ये अधिकांशले नेपालमा काम गर्ने आवश्यक अनुमति नलिएको पाइएको छ। जिल्ला अनुगमन समिति सिन्धुली र अध्यागमन विभागका प्रतिनिधि सहितको संयुक्त टोलीले गरेको अनुगमनको क्रममा उद्योग निर्माणमा संलग्न विदेशी कामदारको भिजा तथा कानूनी अवस्थामाथि प्रश्न उठेको छ। चिनिया लगानीमा निर्माण भइरहेको उक्त उद्योगमा उद्योगको संरचना निर्माणको जिम्मेवारी पाएको चिनिया ठेकदार कम्पनी मार्फत 501 चिनिया प्राविधिक तथा कामदार कार्यरत रहेको पाइएको छ। अनुगमनको क्रममा उनीहरूमध्ये अधिकांश पर्यटक तथा व्यावसायिक भिजामा नेपाल बसेर निर्माण कार्यमा संलग्न रहेको तथ्य खुलेको छ। प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठका अनुसार अनुगमन टोलीले उद्योगमा कार्यरत चिनिया नागरिकहरूको राहदानी र भिजाको अवस्था परीक्षण गरेको थियो। टोलीले हालसम्म 501 मध्ये 328 मात्रै राहदानी विवरण प्राप्त गरेको छ। प्राप्त विवरण अनुसार 235 पर्यटक भिजा, 92 व्यावसायिक भिजा र 1 मात्रै कामदार भिजा रहेको पाइएको छ। अनुगमनको क्रममा 1 चिनिया नागरिकको पर्यटक भिजाको अवधि समेत समाप्त भइसकेको भेटिएको अधिकारीहरूले बताएका छन्। प्राप्त 328 राहदानीको विवरण संकलन गरी थप अध्ययन तथा आवश्यक अनुसन्धानका लागि अध्यागमन विभाग पठाइएको पनि प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिनुभएको छ। सिन्धुलीका वन क्षेत्र आसपासका किसानका लागि वन्यजन्तुको त्रास पशुधनमा मात्र सीमित छैन। फिकल गाउँपालिका र कमलामाई नगरपालिकाका केही वडामा वन्यजन्तुले गोठको पशु चौपायादेखि खेतमा लगाएको अन्नबाली समेत क्षति पुर्याउने गरेको छ। किसानका लागि पशुधन आमदानीको महत्वपूर्ण आधार हो भने खेतमा लगाएको अन्नबाली वर्षभरको मेहनत र परिवारको खाद्य सुरक्षासँग जोडिएको हुन्छ। वन्यजन्तुले पशु र बालीमा क्षति पुर्याउँदा किसानले प्रत्यक्ष रूपमा आर्थिक नोक्सानी बेहोर्नुपर्छ। डिभिजन वन कार्यालय सिन्धुलीको पछिल्लो चार आर्थिक वर्षको विवरण अनुसार सिन्धुलीमा वन्यजन्तुबाट हुने क्षतिको स्वरूप पनि बढ़दै गएको देखिएको छ। आर्थिक वर्ष 2078-79 र 2079-80 हात्तीबाट बढ़ी क्षति भएको देखिए पनि त्यसपछिको आर्थिक वर्षहरूमा भने चितुवाबाट बढ़ी क्षति भएको विवरणले देखाएको छ। र स्रोत नखुलेको 13.5 लाख भन्दा बढ़ी रकमसहित काभ्रेका एक युवक काठमाडौँमा पक्राउ परेका छन्। काभ्रे पलाञ्चोक चौरी देउराली गाउँपालिका 3 घर भएर काठमाडौँ ठमेल बस्ने अन्दाजी 20 वर्षीय युवराज घतानीलाई प्रहरीले पक्राउ गरेको छ। उनको साथबाट स्रोत नखुलेको 13,75,000 फेला परेको प्रहरीले जनाएको छ। प्रहरी वृत्त दरबार मार्गबाट खटेको टोलीले काठमाडौँ महानगरपालिका 26 ठमेल संशय कोषस्थित सड़क खण्डमा चेकजाँचको क्रममा किशोर महलबाट भीआईपी चोकतर्फ जाँदै गरेको 92P 2644 नम्बरको स्कूटरलाई चेकजाँच गर्दा सो रकम फेला परेको हो। पक्राउ परेका घटनी विरूद्ध हुण्डी कारोबार सम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट 5 दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिषद काठमाडौँले जनाएको छ। अवस्था हजुरको रेडियो 102.1 MHz तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको अपरान्ह 4 बजेको रामसाप खबर सकियो। खबरबाट खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार।

नमस्कार, हजुरको रेडियो 102.1 MHz अपरान्ह 4 बजेको रामेसा पनि रामेसा आसपासका छिमेकी जिल्लाहरूको खबर संघालो रामेसा खबरमा स्वागत छ।

0: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
0: अचानक उच्च ज्वरो आउनु,
1: टाउको दुख्नु,
0: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
1: हार जोड्नी तथा मांसपेशी दुख्नु,
0: वाकवाकी लाग्नु, बान्ता हुनु,
1: शरीरमा बिमिरा आउनु।
0: डेंगू रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
0: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
2: रंगबहार रंगबहार
3: वर्ज संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
2: वर्ज पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
2: वर्ज पेन्स।
4: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
5: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
4: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
5: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, तीन कन्या जाने बाटो, सिन्धुली।
6: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन। नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
5: ल, के को टेन्सन? हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि, सस्तो पनि।
7: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98-41-82-96-10।

आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई छमछमै नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर।

चर्चित गायक गायिकाहरू स्थानीय केसी रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर

0: युपीएससीको संगीत अशोक कुमार सापकोटाको शब्द लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो सारी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सनु होला है।

नमस्कार हजुरको रेडियो 102.1 MHz साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म।

0: स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुरकोट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
2: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
3: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
4: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
3: सम्पर्क नम्बर 0475904066 98692695998।
5: हजुरको रेडियो 102.1 मेगा।
6: अब पूरा समाचार। सरकारले संघीय संसदको अधिवेशन अन्त्यको तयारी थालेको छ। असोज 15 गतेसम्मको प्रतिनिधि सभाको सम्भावित कार्यसूची सहितको संसदीय क्यालेण्डर प्रकाशित भएको छ। त्यसपछि एक वा दुईवटा बैठक राखेर संघीय संसदको अधिवेशन अन्त्यको तयारी भएको छ। यसबीचमा प्रतिनिधि सभामा रहेका विधेयकहरू दफावार छलफलको लागि संसदीय विषयगत समितिमा पठाउने गरी सम्भावित कार्यसूची तय भएको छ। यसबीचमा केही विधेयक आयो भने पनि त्यसलाई दफावार छलफलका लागि संसदीय समितिमा पठाएर अधिवेशन अन्त्य गर्ने सरकारको तयारी छ। त्यसपछि एकैपटक पुसमा अर्को अधिवेशन बोलाउने र अर्को अधिवेशन शुरू भए लगतै धमाधम विधेयकहरू पास गरेर अगाडि बढ़ाउने गरी सोचिएको नेताहरूले बताएका छन्। संघीय संसदको चालू अधिवेशन 28 वैशाख 2083 शुरू भएको छ। चालू अधिवेशनमा सरकारले ल्याएको बजेट र बजेटसँग सम्बन्धित कानूनहरू बनेका छन्। यसबाहेक सरकारले संसद अधिवेशन नरहेका बेला ल्याएका अध्यादेशहरू स्वीकृत भए स्वीकृत अध्यादेशहरूले संशोधन गरेको विषय समेटेर अध्यादेश प्रतिस्थापन विधेयक संसदमा आएर पास भएर ऐनमा रूपान्तरित भएका छन्। मन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन र समसामयिक विषयमा सरकारको तर्फबाट मन्त्रीहरूले सम्बोधन गर्ने लगायतका कार्य भए तर प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भने सञ्चालन हुन सकेको छैन। असोज 15 गतेसम्मको सम्भावित कार्यसूची सहितको संसदीय क्यालेण्डर भने प्रकाशित भइसकेको छ। जसअनुसार भदौ 30 गते परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले उत्तर दिनेछन्। मंगलबार नै प्रतिनिधि सभाबाट एसियाली विधायकी संस्थाहरूको परिषद अफ एसियन लेजिस्लेटिभ इन्स्टिच्युसन्स क्यालीको सदस्यता प्राप्त गर्ने प्रस्ताव अनुमोदन गर्ने कार्यसूची रहेको छ। रसुवा र आसपासको क्षेत्रहरूमा आएको विनाशकारी बाढ़ीको कारण कृषि क्षेत्रमा ठूलो क्षति पुगेको राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन प्रतिवेदनले देखाएको छ। बाढ़ीबाट विशेष गरी धान तरकारी तथा पशुपक्षी क्षेत्रमा उल्लेखनीय क्षति पुगेको देखिएको छ। उपलब्ध विवरण अनुसार प्रभावित क्षेत्रमा विभिन्न स्थानीय तहमा धान खेतीतर्फ 1,669 हेक्टर क्षेत्रफल प्रभावित भएको छ, जसमा 5,843 टन धान उत्पादनमा क्षति पुगेको छ। यस्तै तरकारी खेतीतर्फ 137 हेक्टर क्षेत्रफल प्रभावित हुँदा करिब 1,843 टन तरकारीमा क्षति पुगेको छ। भौगोलिक रूपमा हेर्दा नुवाकोटको विदोर, लिखु तथा बेलकोटगढ़ी, धादिङको बेनीघाट, रोडाङ, गजुरी, सिद्ध लेक तथा गल्छी गोर्खाको गण्डकी र सहीद लखन लगायत स्थानीय तह प्रभावित भएका छन्। बाढ़ीबाट पशुपंक्षी क्षेत्रमा पनि उल्लेख्य क्षति पुगेको छ। उपलब्ध विवरण अनुसार कुल 2,52,445 पशुपंक्षी प्रभावित भएको छ। पशुपंक्षीको क्षतिको अनुमानित मूल्य रू 111,39,00,000 रहेको छ। नेकपा एमाले पुनर्गठनको सुझाव पेश गर्न गठित कार्यदलमा सहमति नभएपछि 3 नेताहरूलाई जिम्मेवारी दिएको छ। कार्यदलमा सहमति नभएपछि 2 प्रतिवेदनलाई मिलाउने जिम्मा उपाध्यक्षहरू रामबहादुर थापा, विष्णु पौडेल र शंकर पोखरेललाई जिम्मा दिएको छ। काभ्रेको बल्थलीमा 3 दिनसम्म चलेको आवासीय बैठकमा उपाध्यक्ष थापा र महासचिव पोखरेलले ल्याएका छुट्टा छुट्टै प्रतिवेदनलाई मिलाउने कोशिश भए पनि दुवैको प्रतिवेदनमा सहमति नभएपछि थप गृह कार्य गर्नका लागि बैठकले 3 नेताहरूलाई जिम्मा दिएको छ। बैठकमा 2 प्रतिवेदनमा उठेका विषयलाई समावेश गरी अन्तिम मस्यौदा पेश गर्न 3 सदस्यीय सम्पादन टीम बनाइएको सचिव राजन भट्टराईले जानकारी दिनुभएको छ। उनीहरूले अब प्रतिवेदनको विषयहरूलाई मिलाउने कोशिश गर्नेछन्। थापाको प्रतिवेदनमा ओलीलाई पदमा राखेर नै पार्टी अघि बढ़ाउनु पर्ने धारणा छ। पोखरेलको प्रतिवेदनमा पार्टीको पुनर्गठनका लागि नेतृत्वले त्याग गर्नुपर्ने लगायतका विषयहरू छन्। कार्यदलको सदस्य समेत रहेका एमाले सचिव राजन भट्टराईले प्रतिवेदनको मस्यौदालाई बैठकमा उठेका विषयहरू समावेश गरी अन्तिम मस्यौदा पेश गर्न जिम्मेवारी दिएको बताउनु भएको छ। अर्को बैठक आगामी 1 बस्नेछ। मध्य प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी भौतिक पूर्वाधार विकास मन्त्री मोहम्मद समीरले पाउनु भएको छ। मुख्यमन्त्री कृष्णप्रसाद यादव एसियाली विकास बैंकको आयोजनामा फिलिपिन्समा हुने तेस्रो जलवायु अनुकूलन लगानी योजना मंच सम्बन्धी कार्यक्रममा सहभागी हुन त्यसतर्फ जानुभएकोले फर्की नउन्जेलसम्मको लागि कार्यवाहकको जिम्मेवारी मन्त्री समीरलाई तोकिएको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जानकारी दिएको छ। दुर्गा प्रसाईलाई बोल्न प्रतिबन्ध लगाएपछि त्रिभुवन विमानस्थलमा तनाव भएको छ। प्रसाई धाबाबाट फर्कने क्रममा प्रहरीले उनलाई एयरपोर्टमा बोल्न नदिएपछि स्थिति तनावग्रस्त बनेको छ। प्रसाई आफ्ना सहयोगीहरूसहित झापाबाट फर्किएका थिए। एयरपोर्टमा उनको प्रतीक्षामा युट्युबरहरू जम्मा भए पनि प्रहरीले विमानस्थल परिसरमा पत्रकारलाई प्रतिक्रिया दिन रोक लगाएको हो। त्यसपछि उनी प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरूङ विरूद्ध नारा लगाउँदै समर्थकहरूसहित घरतर्फ गएका छन्। प्रहरीसँग घम्साघम्सीको क्रममा दुर्गा प्रसाईका एक कार्यकर्ता पक्राउ परेका छन्। नागरिक बचाव अभियानका बागमती संयोजकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पछिल्लो समय सरकारले दुर्गा प्रसाईमाथि निगरानी बढ़ाएको छ भने सार्वजनिक स्थलमा प्रतिक्रिया दिन समेत रोक लगाएको छ। नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहसँग भएको छलफलमा सहभागी भएर फर्कने क्रममा उनलाई सिंहदरबार गेटबाट प्रहरीले नियन्त्रणमा लिएको छ। तामाङलाई बैंकिङ कसुरको मुद्दामा पक्राउ गरिएको प्रहरीले बताएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आज बाढ़ी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग छलफल गर्नुभएको थियो। उहाँ सोही छलफलमा सहभागी हुन सिंहदरबार पुग्नु भएको थियो। बैंक बैठकबाट बाहिरिए लगतै पक्राउ गरेर उनलाई दरबार मार्गको हिरासतमा राखिएको छ। तामाङ विरूद्ध अरूण अर्यालले दरबार मार्ग वृत्तमा जाहेरी दिएका थिए। तामाङ विरूद्ध यसअघि नै अदालतमा मुद्दा दायर भइसकेको छ तर उनी फरार रहेको पाइएकाले पक्राउ गरेर आज अदालतमा पेश गरिने काठमाडौँका प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाले जानकारी दिनुभएको छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्ण भीरमा नयाँ ट्रयाक निर्माणसँगै नाली निर्माण र ग्राभलिङको काम शुरू भएको छ। सड़क पहिरिएको 15 दिनमा ट्रयाक तयार गरी यो काम थालिएको छ। भदौ 14 गतेको बाढ़ीले तटीय क्षेत्र कटान गरी सड़क भाँसिएपछि ठप्प भएको यातायात सेवा असोज 1 सञ्चालनमा ल्याउने गरी तीव्र रूपमा काम भइरहेको प्राविधिकहरूले बताएका छन्। सड़कको दिगोपनका लागि पानी नजम्ने गरी नाली निर्माण गर्नुका साथै सवारी साधन सहज रूपमा सञ्चालन गर्न ग्राभेलिङको काम अगाडि बढ़ाइएको नागढुङ्गा मुगलिन सड़क आयोजना पश्चिम खण्डका सूचना अधिकारी सचिन्द्र मिश्रले जानकारी दिनुभएको छ। आज तीजको दिन शेयर बजारमा भने हरियाली छाएको छ। आज नेपाल स्टक एक्सचेन्ज नेप्से 15.55 अंकले बढ़ेको छ। आज नेप्से 0.99% बढ़ेर परिसूचक 85 बिन्दुमा पुगेको छ। आज नेप्से बढ्दा 4,68,86,82,000 रूपियाँ बराबरको 1,51,95,000 654 किता सेयर कारोबार भएको छ। बजार बन्द हुँदा 226 कम्पनीको सेयर मूल्य बढ़ेको छ भने 47 कम्पनीको सेयर मूल्य भने घटेको छ। 2 कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ। बजार बन्द हुँदा 336 कम्पनीको सेयर 49,074 पटक कारोबार भएको छ। तपाईँ बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा आउने नै छौ। तपाईँ रेडियो सुन्दै रहनुहोला।
7: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है के?
8: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मस्तक तपाईँ छैन हुँदैन र
9: एक पटक सोच्नुहोस् त कि यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
10: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
11: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
11: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौ। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
11: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
11: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
11: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
5: हजुरको रेडियो 102.1 MHz।
6: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। हरितालिका तेजको अवसरमा रामेछाप जिल्लाका विभिन्न ठाउँहरूमा रहेको शिव मन्दिरहरूमा आज बिहानैदेखि दर्शन तथा पूजाआजाका लागि पुगेका भक्तजनहरूको घुइँचा लागेको थियो। रामेछापको ऐतिहासिक थानापति महादेव मन्दिर, केवलेश्वर महादेव मन्दिर, पशुपति मन्दिर, तारकेश्वर महादेव मन्दिर लगायतका विभिन्न शिवालयहरूमा भक्तजनहरूको भीड़ थियो। तीज मनाउन आएका महिला भक्तजनहरूका कारण मन्दिर परिसरमा उल्लासमय वातावरण देखिएको हो। भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्व आज महादेवको पूजा आराधना गरी मनाइएको छ। लुटपाट गरेको सुन खरिद गरेको अभियोगमा नेपाल सुनचाँदी कला व्यवसायी संघ रामेछापका सचिव एवं रामेछाप उद्योग वाणिज्य संघका सचिव सीताराम लोहारलाई प्रहरीले पक्राउ गरेको छ। बिल बिनाको सुन खरिद गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको छ। उनी विगत वर्षदेखि मन्थली बजारमा न्यू सनराइज ज्वेलर्स सुनचाँदी पसल सञ्चालन गर्दै आएका छन्। उनले विगत समयमा पनि बिल बिनाको सुनको गरगहना खरिद गरेको बताइएको छ। त्यसैगरी सुन लुटपाट गर्ने एकजना महिलालाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ गर्नेमा गोकुलगंगा गाउँपालिका 2 ठोसेकी मैया कार्की रहेकी छन्। गुल्मीमा तीज मनाउन माइती गएकी चेलीलाई खोलाले बगाउँदा बेपत्ता भएकी छिन्। गुल्मीको मुसिकोट नगरपालिका पाँच इन्द्र गौडा घर भएकी अन्दाजे 28-29 वर्षीय कल्पना पुन हिजो साँझ माइती घरमा तीज मनाउन जाने क्रममा खोलाले बगाउँदा बेपत्ता भएकी छन्। मुसिकोट पाँच स्थित घरबाट इस्मा गाउँपालिका चार घुलामा माइती घर जाँदै गर्दा निस्वी खोला तर्ने क्रममा सोही खोलाले उनलाई बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जानकारी दिएको छ। प्रहरी टोलीले स्थानीयको सहयोगमा बेपत्तापुनको खोजी भइरहेको जनाएको छ। संसारक्रम अन्तर्राष्ट्रिय समाचार। आर्टिफिसियल इन्टेलिजेन्स एआई प्रविधिको तीव्र विकासप्रति विश्वभर चिन्ता व्यक्त हुन थालेको छ। चीनको गुप्तचर निकायले तीव्र गतिमा विकसित भइरहेको एआई प्रविधिको दुरूपयोगबाट देशको राजनैतिक तथा सामाजिक सुरक्षामा खतरा उत्पन्न हुन सक्ने चेतावनी दिएको छ। चीनको राज्य सुरक्षा मन्त्रालयले पहिलो पटक सार्वजनिक रूपमा एआईबाट उत्पन्न हुन सक्ने सुरक्षा जोखिम बारेमा विस्तृत धारणा सार्वजनिक गरेको फाइनान्सियल टाइम्सले जनाएको छ। मन्त्रालयका अनुसार एआईको दुरूपयोगबाट चीनको साइबर सुरक्षा संवेदनशील सूचना तथा सैन्य संयन्त्र सम्बन्धी जोखिममा पर्न सक्ने चेतावनी दिइएको छ। र अन्त्यमा खेल समाचार। युएईको दुबईमा गइराती भएको महिला एसिया कप क्रिकेटको फाइनल खेलपछि विजेता भारतले एसियाली क्रिकेट परिषद एसोसिएसनका अध्यक्ष मोहसिन नकवीको हातबाट ट्रफी लिन अस्वीकार गर्दा पुरस्कार वितरण समारोह विवादित बनेको छ। नकवी पाकिस्तानका गृहमन्त्रीका साथै पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष समेत हुन्। दक्षिण एसियाली छिमेकी देशहरूबीच चलिरहेको राजनैतिक तनावका बीच भारतले ट्रफी लिन अस्वीकार गरेको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको फाइनलमा भारतले श्रीलंकालाई 72 रनले हराउँदै उपाधि जितेको थियो। यिनै समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। संघीय संसदको अधिवेशन अन्त्यको तयारी। भटेकुसी बाढ़ीबाट कृषि क्षेत्रमा 1 अर्ब भन्दा बढ़ीको क्षति। कृष्णभीरमा नाली निर्माण र ग्राभेलिङ शुरू। असोज 1 गतेदेखि सवारी सञ्चालनको तयारी। गुल्मीमा तीज मनाउन माइत गएकी चेलीलाई खोलाले बगाउँदा बेपत्ता। एआईको तीव्र विकासप्रति चिन्ता। राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने चेतावनी। र भारतले एसिया कपको ट्रफी स्वीकार नगर्दा क्रिकेट फेरि राजनैतिक मोडमा। अवस्त हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिको साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: रंग बहार रंग बहार
1: वर्ष संगे उपहार उपहार बंपर यामाहा रेजियार
0: वर्ष पेन से घर रंग लकी ड्रॉ मार्फत यामाहा रेजियार 125 स्कूटर बंपर उपहार जितने मौका पाउनुहोस्
1: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ
0: वर्ष पेन्स
2: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना
3: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यस रोगका लक्षणहरू निम्न हुन सक्छन्
2: अचानक उच्च ज्वरो आउनु
3: टाउको दुख्नु
2: आँखाको पछाडि पट्टिको भागमा दुख्नु
3: हार जोड्नी तथा मांसपेशी दुख्नु
2: वाक वाकी लाग्नु बान्ता हुनु
3: शरीरमा बिमिरा आउनु
2: डेंगू रोगको रोकथामका उपायहरू
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ
2: घर वरिपरि सफा राख्नुपर्छ डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ
3: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ
2: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ
3: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप
2: भूक्षय नियन्त्रण गरौं उर्वर भूमि जोगाउ
4: माटो हाम्रो जीवन र कृषिको आधार हो तर वन विनाश जथाभावी डाँडा कटान अव्यवस्थित सड़क निर्माण नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ
2: भूक्षयले उर्वर माटो बगाउँछ खेतीयोग्य जमिनको उत्पादन घटाउँछ पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन् यसको प्रत्यक्ष असर हाम्रो जीवन वातावरण र भविष्यमा पर्छ त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ
4: खाली जमिनमा रुख तथा घाँस रोपौं भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ जथाभावी वन फडानी नगरौं नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं
2: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ
4: आउनुहोस् भूक्षय नियन्त्रण गरौं उर्वर माटो जोगाऊ सुरक्षित भविष्य निर्माण गरौं
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैं भरी लाए।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेसाथ नगरपालिकाद्वारा जारी सन्देश।
3: तपाईँले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
4: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
3: हुर्केकै गिरिराज चल्ला 150मा?
4: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
5: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
4: विराज किसानको साथी,
5: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
4: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485402533 र 98540420239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
6: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
6: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
6: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
6: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
6: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420255, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
7: तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
8: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
7: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
8: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
7: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
8: सम्पर्क नम्बर 0485401043, 98630243422।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितको लागि लिखु तानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
2: क्यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्ति नगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
8: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0141-30-310 98-51-40-41-98 र 98-41-25-59-57।

0: नमस्कार, नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक हुद्दा विद्यानन्द यादव। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिका साथमा नेपाली सेनाले भोटेकोशी बाढीबाट क्षति भएको सड़क सञ्जाल सञ्चालन तथा बाढ़ी प्रभावित नागरिकहरूलाई लक्षित गरी स्थापना गरेको एक्रो ब्रिज तथा स्वास्थ्य सेवा सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सहसेनानी अपेक्षा ढुंगानाबाट सुन्नुहोस्। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देल मित्र राष्ट्र जनवादी गणतन्त्र चीनको बेजिङमा सञ्चालन हुने 13th बेजिङ स्याङसान फोरममा सहभागी हुन भदौ 28 गते चीन प्रस्थान गर्नुभएको छ। उहाँ जनवादी गणतन्त्र चीनको औपचारिक निमन्त्रणामा चीन प्रस्थान गर्नुभएको हो। प्रधान सेनापति उक्त फोरममा सहभागी भई असोज 3 गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ। रसुवाको भोटेकोशीमा भदौ 10 गते आएको विनाशकारी बाढ़ी पश्चात नेपाली सेना अग्रपंक्तिमा रही खोज तथा उद्धारमा सक्रिय रहेको छ। सो क्रममा विभिन्न सुरुङमा ब्लास्टिङ गरी प्रवेश मार्ग बनाएर ड्रोनको सहायताबाट तथा आफै प्रवेश गरी फँसेका हुन सक्ने व्यक्तिहरूको खोज तथा उद्धार गरिरहेको हो। यसका साथै खोज तथा उद्धारमा थर्मल इन्फ्रारेड ड्रोन मार्फत समेत स्क्यानिङ गरिएको थियो। यसै गरी थर्मल प्रविधिले जमीन मुनिको अवस्था देखाउन नसक्ने भएकाले सुरक्षा फौजले संयुक्त रूपमा पैदल गस्ती समेत सञ्चालन गरी खोज तथा उद्धार गरेको थियो। यसै गरी नुवाकोट स्थित विपद प्रतिकार्य ट्याक्टिकल हेडक्वार्टर अन्तर्गतको फौजले नुवाकोट तथा रसुवा जिल्लाका विभिन्न स्थानमा बेस स्थापना गरी खोज तथा उद्धार गरिरहेका छन्। यस क्रममा अर्ली वार्निङ सिस्टमका लागि विभिन्न स्थानमा सिग्नल टोली तैनाथ गरिएको छ। बाढ़ी प्रभावितहरूलाई अत्यावश्यक पर्ने मेडिकल सामग्री, खाद्य तथा अन्य दैनिक उपभोग्य सामग्रीहरूको सहज व्यवस्थापनका लागि समेत नेपाली सेनाले हवाई तथा स्थल मार्गबाट बाढ़ी प्रभावित स्थानमा राहत सामग्री ढुवानी गरिरहेको छ। यसै गरी नेपाली सेनाले हालसम्म प्रभावित क्षेत्रबाट 3874 स्वदेशी तथा 283 विदेशी गरी 4157 जनाको हवाई उद्धार गरेको छ। त्यस्तै त्रिशुली र धुन्चेमा स्थापना गरेको आपतकालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट हालसम्म 3720 जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्। विनाशकारी बाढ़ी लगत्तै प्रभावित इलाकामा खटिएको नेपाली सेनाले विभिन्न जलविद्युत आयोजनाको सुरुङमा खोजी कार्य जारी राखेको छ। यस क्रममा नेपाली सेनाबाट खटिएको उद्धार टोलीले रसुवा स्थित रसुवागढ़ी जलविद्युत आयोजना, लाङताङ जलविद्युत आयोजना, चिलिमे जलविद्युत आयोजना, माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजना र नुवाकोट स्थित त्रिशुली 3A र त्रिशुली 3B जलविद्युत आयोजनाको सुरुङमा परिचालित भई खोज तथा उद्धार गरेको हो। यस क्रममा रसुवागढ़ी जलविद्युत आयोजनामा कम्पोजिट क्विक रियाक्सन टीम तथा आयोजनाको प्रतिनिधि सहितको संयुक्त खोज तथा उद्धार टोलीले पावर हाउस, ट्रान्सफर्मर रूम र कन्ट्रोल पोइन्टसम्म पुगी खोजी कार्य गरेको थियो। त्यस्तै लाङताङ हाइड्रोमा नेपाली सेनाका 25 जनाको टोलीले टनेलभित्र खोजी गरेको छ भने चिलिमे हाइड्रोमा विदेशी सहितको संयुक्त टोलीले टनेलभित्रको लेदो फालेको छ। त्यसै गरी टनेलभित्र हेभी इक्विपमेन्ट लैजान ब्लास्टिङ गरी बाटो निर्माण गरिरहेको छ भने सड़कको ट्र्याक समेत खोलिएको छ। नेपाली सेनाले नुवाकोट जिल्ला विदुर नगरपालिका 5 देवीघाट स्थित तादी नदीमा एक्रो ब्रिज निर्माण गरेको छ। उक्त ब्रिजको भदौ 25 गते नुवाकोटका प्रमुख जिल्ला अधिकारी श्री शम्भू प्रसाद रेग्मीले उद्घाटन गर्नुभएको हो। रसुवाको भोटेकोशी नदीमा गत भदौ 10 गते आएको बाढ़ीले नदीमा रहेको पुल बगाए पश्चात नेपाली सेनाले उक्त ब्रिज निर्माण गरेको हो। 57.9 मिटर लम्बाई, 5.5 मिटर चौडाई र 60 टन भारवाहन क्षमता भएको उक्त एक्रो ब्रिज 5 दिनमा जडान गरिसक्ने लक्ष्यसहित भदौ 19 गतेबाट जडान कार्य शुरू गरी भदौ 24 गते निर्माण सम्पन्न गरिएको हो। धादिङको गजुरीमा नेपाली सेनासँग स्टक रहेको एक्रो ब्रिज उक्त स्थानमा जडानको लागि ब्रिजिङ युनिटका प्रमुख सेनानी श्री करूड बहादुर थापाको कमाण्डमा फौज खटिएको थियो। यसका साथै अन्य बाढ़ी प्रभावित स्थानमा नेपाली सेनाको इन्जिनियरिङ टोलीले पुल निर्माण र सड़क सुचारू गर्न सहयोग, हवाई तथा ड्रोन रेकी र सड़क विभागलाई सहजीकरण गर्ने काम गरिरहेको छ। यसै गरी नेपाली सेनाले बाढ़ी प्रभावित नुवाकोट जिल्लाका विभिन्न स्थानमा आवत जावत सहज बनाउन तीनवटा ट्वीन जडान गरेको छ। नुवाकोटको विदुर नगरपालिका 9 स्थित इन्द्रायणी घाटमा 250 मिटर लम्बाईको ट्वीन भदौ 14 गते निर्माण शुरू गरी 16 गते जडान सम्पन्न गरिएको थियो। त्यस्तै सोही स्थानमा 240 मीटर लम्बाईको ट्वीन भदौ 20 गते निर्माण शुरू गरी 23 गते जडान सम्पन्न गरिएको थियो। त्यस्तै नुवाकोटकै विदुर नगरपालिका 5 स्थित देवीघाटमा 155 मीटर लम्बाईको ट्वीन भदौ 19 गते निर्माण शुरू गरी 20 गते जडान सम्पन्न गरिएको थियो। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले भोटेकोशी नदीमा आएको बाढ़ीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। उहाँले भदौ 22 गते सकलदर्जालाई सम्बोधन गर्नुभई बाढ़ीमा दिवंगत हुनुभएका सकलदर्जाप्रति श्रद्धांजलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको हो। साथै उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। उहाँले कर्तव्य पालनाको सिलसिलामा सम्पर्कविहीन हुनुभएका सकलदर्जा, अवकाश प्राप्त सैनिक तथा आश्रित सैनिक परिवारको सदस्यहरू र सो पीड़ाबाट मर्माहत हुनुभएका सैनिक परिवारजनको साथमा नेपाली सेना सदैव रहने बताउनु भएको छ। साथै उहाँले बाढ़ी आए लगत्तै खोज, उद्धार र राहत कार्यमा सकलदर्जाले देखाएको त्याग, उच्च पेशागत दक्षता एवं कार्यकुशलताको लागि धन्यवाद व्यक्त गर्नुभएको छ। सैनिक उच्च शिखर शिक्षालयबाट खटिएको टोलीले रसुवाको टिमुरे स्थित नेपाल चीन सीमा नाका रसुवागढ़ीमा भदौ 20 गते राष्ट्रिय झण्डा पुनस्थापना गरी सलामी अर्पण गरेको छ। भदौ 10 गते आएको विनाशकारी बाढ़ीले उक्त सीमा नाकामा नेपालतर्फ रहेका सम्पूर्ण संरचनाहरू बगाए पश्चात टोलीले राष्ट्रिय झण्डा पुनस्थापना गरेको हो। नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना काठमाण्डौ तराई मधेस द्रुत मार्ग अन्तर्गत महादेव टार सुरुङ मार्गको भदौ 18 गते ब्रेक थ्रू गरिएको छ। प्याकेज नम्बर 1 रहेको मकवानपुरको भीमफेदी र बकैया गाउँपालिकामा निर्माणाधीन महादेव टार सुरुङको जोड़ी सुरुङ मध्ये 3486 मिटर लम्बाई रहेको काठमाण्डुबाट निजगढ़तर्फ जाने सुरुङको ब्रेक थ्रू गरिएको हो। ब्रेक थ्रू भएको उक्त सुरुङ नेपालको सड़कहरूमा निर्माण सम्पन्न भएका सुरुङहरूमध्ये सबैभन्दा लामो सुरुङ हो। काठमाण्डौ उपत्यकालाई तराई मधेससँग करिब 2 घण्टाको समयमा जोड्ने गरी द्रुत मार्ग निर्माण भइरहेको छ। 70.977 किलोमिटर लामो उक्त द्रुत मार्गमा 7 स्थानमा गरी 11.210 किलोमिटर लम्बाईको ट्विन ट्यूब सुरुङहरू रहेका छन्। उक्त सुरुङहरूमध्ये धेद्रे र लेनडाँडा सुरुङको ब्रेक थ्रू भइसकेको छ भने अन्य 4 स्थानमा निर्माणाधीन अवस्थामा रहेको छ। पाल्पाको तानसेनमा भदौ 20 गते ऐतिहासिक श्री सात रण उजिरेश्वरी भगवती जात्रा एवं 207 खट जात्रा मनाइएको छ। जितगढ़ी किल्लामा विक्रम सम्बत 1871 र 72 भएको लड़ाईमा कर्णेल उजिर सिंह थापा नेतृत्वको नेपाली सेनाले अंग्रेज फौजलाई पराजित गरेको खुशियालीमा विक्रम सम्बत 1877 निरन्तर रूपमा प्रत्येक वर्ष श्रीकृष्ण नवमीको दिन यो जात्रा मनाउन थालिएको हो। विशेष पूजा गरी जात्रा शुभारम्भ गर्ने परम्परा अनुसार भदौ 19 गते नेपाली सेनाको दी फेमस महेन्द्र दलगढ़का गणपति प्रमुख सेनानी श्री शान्त कुमार थापाले भगवतीको कालरात्री पूजा गर्नुभएको थियो। त्यस्तै भगवती मन्दिरमा कर्णेली पूजा गरी रथयात्राको विधिवत शुभारम्भ गरिएको थियो। रथमा श्री सात रण उजिरेश्वरी भगवती देवीको मूर्ति र कर्णेल उजिर सिंह थापाको खड्ग राखी 3 पटक मन्दिर परिक्रमा गराई नेपाली सेनाले बढ़ाई दिने प्रचलन रहेको छ। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।

0: श्रोता अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ नेपाली सेनाले भोटेकोशी बाढीबाट क्षति भएको सड़क सञ्जाल सञ्चालन तथा बाढी प्रभावित नागरिकहरूलाई लक्षित गरी स्थापना गरेको एक्रो ब्रिज तथा स्वास्थ्य सेवा सम्बन्धी रेडियो सामग्री।
1: श्रोता, विपद पछिको पहिलो प्राथमिकता भनेकै प्रभावित नागरिकको उद्धार र जीवन रक्षा हो। त्यसपछि घाइतेको उपचार, स्वास्थ्य सुरक्षासँगै सड़क सञ्चालन र क्षतिग्रस्त पुल तथा संरचनाको पुनर्स्थापना आवश्यक हुन्छ। यही आवश्यकतालाई मध्यनजर गर्दै नेपाली सेनाले बाढ़ी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा तथा भौतिक संरचना पुनर्स्थापनालाई समेत प्राथमिकताका साथ अघि बढ़ाइरहेको छ। विपदको प्रत्यक्ष प्रभावमा परेका नागरिकलाई सुरक्षित राख्नुका साथै बाढ़ीपछि उत्पन्न हुन सक्ने रोग, संक्रमण र मानसिक तनावबाट जोगाउनु पनि उत्तिकै आवश्यक हुन्छ। यही आवश्यकता अनुरूप नेपाली सेना बाढ़ी प्रभावित क्षेत्रमा खोज, उद्धार, उपचार र राहत वितरण लगायत विभिन्न भूमिकामा रही कार्य गरिरहेको छ। यसै पृष्ठभूमिमा आजको कार्यक्रममा हामी बाढ़ी प्रभावित क्षेत्रमा नेपाली सेनाले प्रदान गर्दै आएको स्वास्थ्य सेवा र बाढ़ीबाट अवरूद्ध सड़क मार्गहरू खुलाउन गरिएको प्रयास बारे चर्चा गर्नेछौ। विषय प्रवेश गरौं बाढ़ी प्रभावित क्षेत्रमा नेपाली सेनाले प्रदान गरिरहेको स्वास्थ्य सेवाबाट।
2: भदौ 10 गते भोटेकोशी नदीमा आएको भीषण बाढ़ीले पुर्याएको क्षति अकल्पनीय रहेको छ। जसरी यो बाढ़ीले पुर्याएको क्षतिको आयतन ठूलो छ, उसै गरी विपद प्रतिकार समेत कठिन र जोखिमपूर्ण छ। यसबीच नेपाल सरकार, सुरक्षा निकायहरू लगायत सरकारवाला सबै पक्षको एकीकृत प्रयास र साझा संकल्प विपद प्रतिकारको सबैभन्दा ठूलो शक्ति बन्न पुग्यो अनि यस विपद प्रतिकारमा अग्रणी भूमिकामा रह्यो नेपाली सेना। भोटेकोशी बाढीपछिको विपद प्रतिकारमा नेपाली सेनाको सक्रियताले जहाँ विपद त्यहाँ नेपाली सेना भन्ने भनाईलाई सार्थक पारेको छ। विपद आउनासाथ खोज, उद्धार, उपचार, राहत वितरण र सड़क सञ्जालको पुनर्स्थापना जस्ता सबै कार्यमा नेपाली सेना नागरिकको सारथी बन्न पुग्यो। यस क्रममा आपतकालीन स्वास्थ्य सेवा, घाइतेहरूको उपचार, प्रभावितहरूलाई मनोपरामर्श तथा प्रभावित क्षेत्रमा हुन सक्ने महामारी नियन्त्रण लगायतका स्वास्थ्य सेवामा नेपाली सेनाको भूमिका अर्को उपलब्धि बनेको छ, जसमा त्रिशुली र धुन्चेमा स्थापना भएका आपतकालीन उपचार केन्द्र मार्फत नेपाली सेनाले झण्डै 4,000 जनाको स्वास्थ्य उपचार गरिसकेको छ। यससँगै विपद प्रभावित क्षेत्रमा फैलन सक्ने सम्भावित महामारीलाई लक्षित गरी इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा कार्य गरिएको जनस्वास्थ्यविद प्राविधिक प्रमुख सेनानी श्री सरिता दुवालको भनाइ छ।
3: क्याम्पभित्र पनि हामीले महामारी फैलाउन त भएन, त्यो कारणले गर्दाखेरि हाम्रै क्याम्पभित्रको अवस्था, सरसफाईको अवस्था, त्यसै गरेर पानीको अवस्थाहरूलाई विशेष गरी यो वासमा चाहिँ फोकस भएर चाहिँ हामीले आएदेखि नै हामीले यो वाटर डिसइन्फेक्सन गर्ने, त्यसै गरेर चाहिँ हामीले क्याम्प डिसइन्फेक्सन गर्ने कार्यहरू पनि हामीले गरिरहेका छौँ। त्यसै गरेर चाहिँ यहाँको भान्साहरूको निरीक्षण गरेर चाहिँ त्यसलाई चाहिँ स्ट्यान्डर्ड भान्साहरूलाई निरीक्षण गरेर त्यहाँ पनि सरसफाईदेखि लिएर त्यहाँको फुड हाइजिन, फुड सेफ्टी सम्बन्धी चाहिँ अवेरनेस गराएर चाहिँ उहाँहरूलाई चाहिँ त्यही अनुसारको चाहिँ कार्य गर्नलाई चाहिँ हामीले भनेका छौँ। त्यसै गरेर हामीले यो एकदमै महत्त्वपूर्ण यो हेली डिसइन्फेक्सनको जुन कार्य छ, सब व्यवस्थापनको जुन कार्य छ, त्यसलाई चाहिँ हामीले त्यसबाट हुन सक्ने महामारी भनेर जस्तो कुराहरू चाहिँ हामीले एड्रेस गर्नको लागि चाहिँ हामीले चाहिँ हेली डिसइन्फेक्सन सब ल्याइसकेपछि चाहिँ त्यसलाई चाहिँ हेली डिसइन्फेक्सन गर्ने र साथसाथै चाहिँ जहाँ डेड बडीहरू राखिएको छ हाम्रो स्पेसली क्याम्पभित्रको, त्यो क्याम्पभित्र चाहिँ हाम्रो डिसइन्फेक्सन कार्यहरूलाई पनि हामीले एकदमै जोड दिएर त्यो कार्य पनि हामीले गरेका छौँ।
2: विपदले ल्याउने संकट फरक फरक हुन सक्छन्। यो स्वास्थ्यको क्षेत्रमा पनि लागू हुन्छ। त्यसैले भोटेकोसी बाढीले प्रभावित क्षेत्रमा निम्त्याउन सक्ने स्वास्थ्यका विभिन्न संकटहरूलाई लक्षित गरी नेपाली सेनाले स्वास्थ्य सेवा प्रदान गरिरहेको छ। वीरेन्द्र अस्पतालबाट विशेषज्ञ सहितको जनशक्ति, उपकरण तथा औषधि सहितको स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा खटिएका छन्। नेपाली सेनाले उपचार र परामर्श सेवा दिने विशेषज्ञदेखि आवश्यकता अनुसार सरसफाई सम्मका कार्य गर्न सक्ने जनशक्ति खटाई सेवा दिइरहेका छन्। यस्तै सेवा हो सम्भावित महामारी नियन्त्रणका लागि निर्मलीकरण अर्थात डिसइन्फेक्ट सम्बन्धी कार्य सफाई कर्मी सागर सुनाम दर्जी।
4: यो बाढी पीडितले गर्दाखेरि जति पनि डेडबडीहरू यताउता भएको कारणले गर्दाखेरि चाहिँ औषधि छर्किने काम गरिरहेको छ। कुनै किटाणुहरू किराहरूले चाहिँ अरूको शरीर अथवा कुनै खानेकुराहरूमा गएर चाहिँ नपरोस् भन्ने तरिकाले चाहिँ औषधि छर्किनु पर्यो। सबभन्दा पहिले हेलिकप्टरमा जान्छौँ। हेलिकप्टरमा छर्केर हामीले 5-10 मिनटको लागि चाहिँ हामीले त्यो किटाणु मर्नको लागि चाहिँ बन्द गर्छौँ। अनि त्यसपछि अनि त्यो डेडबडी ल्याएको बाटोलाई चाहिँ औषधि हाल्दै ल्याएर अनि डेडबडी भएको ठाउँसम्म आइपुग्छौँ। अनि त्यहाँबाट डेडबडी उठाइसकेपछि अनि डेडबडी भएको ठाउँमा फेरि अनि पछि औषधि छर्छौँ।
2: विपद प्रभावित क्षेत्रको आवश्यकता अनुसार नेपाली सेनाले स्वास्थ्य सेवा प्रदान गर्ने गरी जनशक्ति, उपकरण र औषधि उपलब्ध गराएको हो। त्यसो त विपदले भौतिक क्षति मात्र गराउँदैन, मानिसको शरीरसँगै मनस्थितिलाई पनि विक्षिप्त बनाउँछ। बाढीको त्रास, घर सम्पत्तिको क्षति र आफन्त गुमाउनुको पीडाले प्रभावित नागरिकलाई विक्षिप्त पारिरहेको छ। विपदले निम्त्याएको यो समस्यालाई समेत सम्बोधन गर्ने गरी नेपाली सेनाले तनाव व्यवस्थापनको लागि प्रभावित क्षेत्रका नागरिकहरू र उद्धारमा खटिएका सैनिक टोलीलाई समेत मनोपरामर्श सेवा प्रदान गरिरहेको छ। यस्तो परामर्श बाढी प्रभावित नागरिक र सो क्षेत्रमा खटिएका सैनिकहरूलाई समेत आवश्यक पर्ने भएकोले सेनाले प्रभावित क्षेत्रमा मनोपरामर्शलाई समेत अपरिहार्य ठानेको हो। वीरेन्द्र अस्पतालका मानसिक तथा स्नायु रोग विशेषज्ञ प्राविधिक सेनानी डाक्टर श्री ओमकार ढुङ्गेल।
5: त्यो आघातमा परे जसले देखे त्यो आफ्नै आँखाले ती बाहेक जसले चाहिँ उद्धारमा खटिने टोलीहरू जुन चाहिँ अब विशेष गरी सेक्युरिटी फोर्सेसको टोलीहरूलाई पनि जुन यो विभत्स दृश्यहरू देखिन्छ होइन त्यसले चाहिँ मनमा अवश्य पनि गाह्रो बनाउँछ। वाट नेक्स्ट भन्ने के हुन्छ त अब पछि भन्ने एउटा कौतूहल चाहिँ हुन सक्छ। त्यो त्यसको लागि नै हो यो स्ट्रेस आइडेन्टिफिकेसन जस्तै कसैको मुटु ढुक ढुक ढुक ढुक अहिले फेरि आउँछ कि जस्तो लाग्ने अथवा गडाङ गुडुङ अलिकति हुने यतिकै धेरै तर्सिने झक्सिने राति निन्द्रामा गडबड हुने त्यस्तै यस्ता लक्षण चाहिँ यो उद्धारमा गएको टोलीमा पनि हुन्छ कि र त्यसलाई पनि हामीले चाहिँ पहिला चाहिँ थाहा पाउनु पर्यो कि जस्तै यस्तो यस्तो लक्षण चाहिँ मलाई अहिले आउनु स्वाभाविक हो र केही समयपछि यिनीहरू कम हुँदै जानुपर्छ बिस्तारै बिस्तारै हट्दै जानुपर्छ भन्ने कुराहरू जानकारी गराउनु नै प्रथम स्टेप हो। त्यसको लागि यति समयसम्म हुन सक्छ भन्ने कुराहरू जानकारी भयो भने अन्यलता नहुन सक्छ पछि यो ठुलो विपद नपरेको व्यक्ति तथा उद्धारमा खटिएको व्यक्तिहरूलाई पनि त्यही गरी समयमा मनोवैज्ञानिक रूपमा हामीले चाहिँ एड्रेस गर्न सकेनौँ भने पछि गएर लामो समयमा विभिन्न एङ्जाइटी डिप्रेसन तथा पिटिएसडी जस्ता समस्याहरू देख्न सकिन्छ। त्यही कुरा नहोस् भन्ने हिसाबमा चाहिँ हामीले अहिले यो मनोवैज्ञानिक परामर्श र यो विभिन्न थेरापीहरू अहिले हामीले आएर त्रिशुलीमा गरिराखेका छौँ।
2: यसैबीच बाढीबाट प्रभावितहरूमा डर, त्रास, निन्द्रामा समस्या, बेचैनी, अत्याधिक चिन्ता, निराशा र घटना बारम्बार सम्झने लगायतका समस्या देखा पर्न सक्छ। बाढीले परिवार, घर, सम्पत्ति र थाथलो गुमाएका नागरिक गहिरो मानसिक आघातमा पर्न सक्ने विषयलाई आकलन गर्दै नेपाली सेनाले प्रभावित क्षेत्रमा समयमै मानसिक स्वास्थ्य तथा मनोपरामर्श सेवालाई समेत प्राथमिकता दिएको हो। बाढी गएदेखि हालसम्मको अवधिमा प्रभावितहरूलाई के कस्तो मनोपरामर्श सेवा प्रदान गरिएको छ त यसबारेमा जानकारी गराउनु हुँदै पुनः वीरेन्द्र अस्पतालका मानसिक तथा स्नायु रोग विशेषज्ञ प्राविधिक सेनानी डाक्टर श्री ओमकार ढुङ्गेल।
5: छाउनी अस्पतालबाट हामी 15 गते त्रिशुली ब्रेकथ्रू ट्रेनिङ सेन्टरमा आइसकेपछि तत्काल आफूले गर्न सक्ने कामहरू के हेर्यौं र यो मनोपरामर्शको लागि चाहिँ हामीले सुरुमा मैलुङ पोस्ट सेफकुपेसी पोस्टमा जोगिएर निक्लिनु भएको सर्भाइभरहरूलाई चाहिँ फोकस गरेर धुन्चेमा गएर सुरुमा स्ट्रेस आइडेन्टिफिकेसन गर्नको लागि उहाँहरूलाई टेक्निकहरू सिकायौं र त्यसपछि त्यसलाई रिल्याक्सेसन टेक्निकहरू के प्रयोग गरेर त्यसलाई सहज बनाउन सकिन्छ भन्ने कुरा कुराहरू चाहिँ जानकारी गरायौँ। मेडिकल टिमलाई पनि साइकोलोजीको फर्स्ट एडको बारेमा जानकारी गरायौँ र 319 जना सैनिकहरूलाई एक ठाउँमा राखेर उनीहरूलाई पनि स्ट्रेस आइडेन्टिफिकेसन, टेक हेल्प, कहिले चाहिँ परामर्श लिने भन्ने कुरामा र साइकोलोजिकल फर्स्ट एड, किनभने उनीहरू पनि चाहिँ कानमा खटिराखेको र सपेटाबाट परेर आएको व्यक्तिहरूसँग समन्वय हुने कारणले उनीहरूलाई पनि साइकोलोजिकल फर्स्ट एडको बारेमा जानकारी गराएर कसरी गर्ने, के गर्ने भन्ने कुरा जानकारी गरायौँ। त्यसपछि त्रिशुलीमै रहेको शेरगढमा पनि देवीघाटमा पर्नुभएको सर्भाइभ गर्नुभएको व्यक्तिहरूलाई चाहिँ विशेष गरी फोकस गरेर हामीले अहिलेको अवस्थामा चाहिँ डिस्ट्रेस आइडेन्टिफिकेसन र त्यसलाई कसरी निमन गर्ने भन्ने कुराहरूमा फोकस भएर हामीले जानकारी दियौँ। समग्रमा भन्दाखेरि कामहरू चाहिँ
2: नेपाली सेनाले स्वास्थ्य उपचार, मनोपरामर्शसँगै प्रभावित नागरिकले स्वच्छ र गुणस्तरीय खाद्यान्न उपभोग गर्न सकुन् भन्ने तर्फ समेत ध्यान दिएको छ। यस क्रममा विभिन्न स्रोतबाट संकलित राहत सामग्रीको गुणस्तर जाँच गरे पश्चात मात्र सेनाले प्रभावित क्षेत्रमा वितरणका लागि पठाउने गरी पोषणविदहरूलाई खटाएको छ। यससँगै नेपाली सेनाले प्रभावित क्षेत्रमा व्यवस्था गरेको बासस्थानमा स्वास्थ्य शिविर सञ्चालन र खाद्य गुणस्तर जाँच गर्दै आएको छ। वीरेन्द्र अस्पतालका पोषणविद प्राविधिक सहसेनानी श्री एन्जेस पौडेल,
6: हामीले होल्डिङ सेन्टरमा आएको नेपालीको चाहिँ हामीले चाहिँ अब पुग्ने हेरेर हामीले फिजिकली हेर्ने हो, यसमा चाहिँ कुनै केमिकल एनालाइसिसहरू चाहिँ गराएको छैन। हामीले चाहिँ यसमा फरेन एडहरू चाहिँ जस्तो प्याकेजिङहरू हुन्छ, त्यसको अब नियर एक्सपायरी छ कि, कन्ज्युम गर्न कति अवधि छ, खपत अवधिहरू चाहिँ हामीले त्यसरी त्यसलाई स्क्रिनिङ गर्छौँ। अरू त हाम्रो सबै होल्डिङ सेन्टरमा गएको ठाउँमा त्यहाँको अब बच्चाहरूको चाहिँ पोषण उसको हाइट वेट कति छ भन्दा चाहिँ त्यो आमाहरूसँग सोधेर बच्चाको उमेर अनुसारको तौल छ कि छैन, पोषण स्थिति बिहान बेलुका मात्र खाना छ कि, अरू एक्स्ट्रा केही फिडिङहरू पनि खाइरहेको छ कि भन्ने कुरो पनि विशेषसँग सोधेर दिनभरिको बच्चाहरूलाई क्लियर हुने पोषणको मात्राको चाहिँ पुगेको छ कि छैन भनेर त्यो घर पनि हामीले पोषण सोधेर चाहिँ त्यहाँ आमाहरूसँगै हामीले त्यो बच्चाहरूको चाहिँ हेर्ने गरेका छौँ। होल्डिङ सेन्टरमा चाहिँ अरू मेडिकल सेवाहरू त हामीले अब रोग विशेष विशेषज्ञहरू जस्तै मेडिसिन विभागकोबाट पनि गइरहेको थियो, त्यस्तै स्किनको पनि स्पेसिस्टहरू पनि गइरहेको थियो, अब त्यसमा अरू सँगसँगै मेडिकल रिलेटेडहरू हामीले कन्सल्टेन्टहरू भएको कारणले गर्दाखेरि चाहिँ लगभग हामीले मेडिसिन रिलेटेड अनि छालारोग सम्बन्धी रिलेटेड डाइट रिलेटेड चाहिँ हामीले होल्डिङ सेन्टरमा गएर परामर्श तथा सेवाहरू सबै युज गराएको छ।
1: श्रोता, यसअघि हामीले भोटेकोसी बाढीपछि प्रभावित क्षेत्रमा खटिएको सैनिक स्वास्थ्य कर्मीको टोलीले दिइरहेको सेवाहरूबारे चर्चा गर्यौं। अब कार्यक्रमको दोस्रो खण्डमा भोटेकोसी बाढीबाट अवरूद्ध सड़क सञ्जाल सुचारू गर्न र प्रभावित क्षेत्रहरूमा पहुँच विस्तार गर्न गरिएको प्रयासबारे चर्चा गर्नेछौ।
7: भदौ 10 गते आएको भोटेकोसी बाढीले रसुवा, नुवाकोट र धादिङका विभिन्न राजमार्गहरू, ती मार्गहरूमा रहेका दर्जनौं पक्की पुल, बेलीब्रिज तथा झोलुङ्गे पुलहरू समेत ध्वस्त बनायो। बाढीले सड़क र पुल बगाउँदा आवागमन ठप्प भयो भने नागरिकको दैनिक जीवन नै सकसपूर्ण बन्यो। यस्तो अवस्थामा बाढीले टुटाएको पुल जोड्नु भनेको केवल दुई किनार जोड्नु मात्र नभई रोकिएको जीवनलाई गतिशील बनाउनु पनि थियो। यही आवश्यकता महसुस गर्दै नेपाली सेनाले बाढीबाट क्षतिग्रस्त सड़क तथा पुलको पुनस्थापना र वैकल्पिक मार्ग निर्माणलाई तीव्रता दिइरहेको छ। यसै क्रममा नुवाकोट र रसुवाको लाइफलाइनको रूपमा रहेको गल्छी तिर्सुली खण्डको देवीघाटको तादी नदीमा एक्रोब्रिज जडान गरिएको छ। श्रोता, नेपाली सेनाको सैनिक इन्जिनियरिङ फौजको निरन्तर मेहनत र प्राविधिक दक्षताले छोटो अवधिमै एक्रोब्रिज जडान भई अवरूद्ध सड़क र आवागमन सुचारू बनाएको हो। नुवाकोटको विदुर नगरपालिका 5 देवीघाट स्थित तादी नदीमा एक्रोब्रिज जडान भई सुचारू भइसकेको छ। भदौ 19 गतेबाट शुरू भई 5 दिनमा नै जडान गरिएको उक्त ब्रिजको भदौ 25 गते नुवाकोटका प्रमुख जिल्ला अधिकारी श्री शम्भु प्रसाद रेग्मीले उद्घाटन गर्नुभयो। उद्घाटन कार्यक्रममा सम्बोधन गर्नुहुँदै कार्यरती विभागका विभागीय प्रमुख उपरथी श्री रंजित थापा पीएचडी,
8: सबै स्टेक होल्डर, सबैको प्रयास, सबैको टिम एफोर्ट, सबैजनाको सहयोग समन्वयबाट यो सम्पन्न भएको छ। वास्तवमा भन्ने हो भने यो 72 घण्टाको रनिङ टाइमको होसम्म काम चाहिँ 72 घण्टा भएको, दिन 5 भए पनि रनिङ टाइमको काम गराइ चाहिँ 72 घण्टाभित्रमा यो सम्पन्न भएको हो र यसले चाहिँ आज सड़क सञ्जालको पुनस्थापित गरेर हामीले सुचारू बनाएका छौँ र यसबाट केही सहयोग मिल्नेछ र यसमा सबैको सहयोगबाट यो भएको कुरा पनि म यहाँ जानकारी गराउन चाहन्छु। टेक्निकल विषय सम्बन्धी जो यहाँ काम गरिरहनु भएको छ प्रमुख सेनानी हाम्रो करुण बहादुर थापाको नेतृत्वमा चाहिँ यो काम सम्पन्न भएको म जानकारी गराउँछु।
7: बाढ़ीले सड़क र पुल बगाउँदा आवागमन मात्र रोकिएको थिएन। एक गाउँ र अर्को ठाउँ बीच सम्बन्ध समेत टुटेको थियो। विपदमा सहयोगी हातहरू समेत प्रभावित क्षेत्रहरूमा पुग्न सकेका थिएनन्। यस्तो अवस्थामा एक्रो ब्रिज जडान भएपछि खुशी सार्दै स्थानीयहरू,
9: मेरो नाम चाहिँ माधव कुमार गजुरेल हो, म चाहिँ यहीँको स्थायी बासिन्दा। यो पुल बनिरहेको सँगैको मेरो घर हो, घर पुरियो अनि पसलहरू थियो, मेरो कपडा पसलहरू सबै पुरियो। हामी यो ज्यान मात्र यही कपडा लगाएर मोबाइलबाट बोकेर कुरे हो। यहाँ हामी हिँडेको चार मिनटमा चाहिँ हामीले बाढीले सबै बगाएको देख्न पाइयो। र जब जब चाहिँ यो सङ्कटहरू आउँछ सेनाले उद्धार गरेको छ। यो पुल बनेपछि त लगभग अब यो के हुन्छ, हामी सिधै इन्डियासित कनेक्ट हुन्छौँ। अहिले त त्यो दुरी नै टुट्याएको छ नि त। यहाँबाट हामी गल्छी पुग्छौँ, गल्छी पुगेपछि त हामी अब एकैचोटि इन्डियासम्म पुग्न सक्यौँ। अब यतापट्टि पनि अब रसुवा जिल्लासम्म कनेक्ट हुनु सजिलो छ, र धादिङका पनि धेरै ठाउँहरू यसमा कनेक्ट हुन्छन्। अब काठमाडौँकै पनि अलिअलि यताको बेल्ट, सिन्धुपाल्चोको बेल्टहरू पनि यसमा कनेक्ट हुन्छ। यो बन्नु अत्यन्तै राम्रो कुरा हो। यो पुल बनेपछि यहाँभन्दा अरू अरू बेली ब्रिजलाई पनि सामानहरू ल्याउन सजिलो हुन्छ। यो उपयुक्त कुरा नै छ।
10: मेरो नाम दुर्गादेवी दाल हो। बिजुर नगरपालिका 5 मेरो पसल थियो, पसल गोदाम साथसाथै गाडी सबै बगायो। मेरो 14 परिवार बेद्रावती खोलाले 1 सेकेन्डले बाँच्नु भयो। हामी देवीहरूको कच्ची पुलबाट जाँदाखेरि हामीलाई बगाउँछ भनेर पक्की पुलमा तर्न लाग्दाखेरि पारिपट्टि खोला उफ्रेको देखेर यता फर्केर पिपलटार भाग्न भ्याएर हामी पनि सेकेन्डले बाँचेर यता आयौँ। बिहान उठेर चिया खाएर 2 घण्टाको बाटो हिँडेर माथि हल्छे होला भन्ने ठाउँमा गएर त्यहाँबाट पुल तलेर पिपलटार दाना फ्याक्ट्री भन्दा माथिबाट निक्लेर अनि हिँडेर आएको हामी। यो हामीलाई खुसी लागिरहेको छ। 5-10 मिनटको बाटो आउनलाई हामी 2 घण्टा हिँड्नु परेको छ। यो पुल बनेर धेरै खुसी लागेको छ। हामी यहीँबाट ओहोरदोहोर गर्न पाउँछौँ। धेरै धेरै धन्यवाद भन्छु।
11: म सीताराम तत्कालीन स्थितिमा यो चाहिने पनि हो। खाद्यान्न अभाव, विभिन्न सरसामान अभाव हुने समयमा यो बनेर सुचारू भइदियो भने राम्रै हो। अब यो नेपाली सेना सुरक्षा निकायहरूको डिजास्टर पछाडिको गतिविधि राम्रो छ।
12: मधुसूदन काप्चे, खुसी होइन महाखुसी भन्नु, खुसी त त्यो त साधारण भयो। भनिसकेपछि त हजुरको आदान प्रदान भयो, लत्ता कपडा राशन इत्यादिको लागि चाहिँ सहयोग पुग्यो नि सर, अति खुसी लाग्यो।
7: नेपाली सेनाले जडान गरेको एक्रो ब्रिजले स्थानीय बासिन्दाहरूलाई मात्रै सहज बनाएको छैन, यसले विपद प्रभावित जिल्लाहरूलाई एक आपसमा जोड्दै प्रभावित क्षेत्रमा राहत लगायतको अत्यावश्यक सामग्री ढुवानीलाई समेत सहज बनाएको छ, जसबाट राहत र पुनस्थापनालाई थप गति प्रदान गर्नेछ। एक्रो ब्रिज जडानसँगै यातायात सुचारू भएपछि

0: जुन खालको नेपाली सेनाले भूमिका निर्वाह गरेको छ यो एकदमै सराहनीय छ। विरुद्ध नगरपालिकाको तर्फबाट पनि म उहाँहरूलाई धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु। अहिले अमेरिकन पद्धतिको यहाँको ब्रिज चाहिँ 5 दिनमा काम सम्पन्न भएको छ। यो चाहिँ ब्रिजले चाहिँ हाम्रो जीवनलाई अलिकति सहज बनाएको छ। यसले चाहिँ पृथ्वी राजमार्गसँगको कनेक्टिभिटी जोडेको छ। विरुद्ध नगरपालिकाको स्थानीयवासी कनेक्टिभिटी रसुवादेखि सबैको यो कनेक्टिभिटीलाई यसले चाहिँ जोडेर जुन खालको सहयोग प्राप्त भएको छ नेपाली सेनासँग अभियसली हामी हरेक दिन जोडेर काम गरिरहेको अवस्था छ।
1: नागरिकको हरेक दुःखमा साथ दिइरहेको नेपाली सेनाले बाढ़ीले सम्बन्ध विच्छेद गराएका बस्तीहरूलाई एक आपसमा जोड्ने कार्यमा अग्रणी भूमिका खेल्दै आइरहेको छ। यस क्रममा बाढ़ीको केही दिनमा नै अस्थायी विकल्पका रूपमा नेपाली सेनाले नुवाकोटको विदुर नगरपालिका 5 देवीघाटमा 1 र विदुर नगरपालिका 9 इन्द्रायणी घाटमा 2 ट्विन जडान गरेको थियो। सेनाको यस्तो सक्रियता र पहल कदमीको सर्वसाधारणले प्रशंसा गरेका छन्। स्थानीय फुलबहादुर खाती:
2: नेपाली सेनाले ट्युन बनाएको नै एकदम खुसी लागिरहेको छ। हामी जनताकै लागि हो, जनताको लागि लडिरहनु भएको छ है, त्यही नै खुसी लागेको छ। ट्युन बनेपछि मलाई चाहिँ कस्तो लागेको छ भने सबैले जस्तो लागेको छ, हामीहरूलाई अब पार पार गर्न पहिले धेरै सङ्घर्ष परेको थियो। अब पारीको मान्छे वारी आउन, वारीको मान्छे फाइट जान धेरै सङ्घर्ष थियो। अब नेपाली सेनाहरूले चाहिँ हामी धेरै खुसी पनि लागेको छ, राम्रै नेपाली सेना काम धेरै खुसी नै लागिरहेछ, लडी पनि लागेको छ, जनताको लागि सङ्गठन त्यो पनि गरिरहेको छ। तपाईँहरूले दिनरात नभुलेन गरिरहनु भएको छ, त्यही नै खुसी हो।
1: नेपाली सेनाका सकल दर्जाले आफ्नो परिवार र व्यक्तिगत सुविधा भन्दा कर्तव्यलाई प्राथमिकता दिँदै विपद प्रभावितको जीवन रक्षामा आफूलाई समर्पित गर्दै पुनः एकपटक जनभरोसा र जनविश्वासलाई चुल्याएको छ। संघीय, प्रदेश तथा स्थानीय सरकारका निकाय, अन्य सुरक्षा निकाय, गैर सरकारी संस्था तथा स्थानीय समुदायसँगको सहकार्य र समन्वय तथा साझा प्रयासले भोटेकोसी बाढीपछिको विपद प्रतिकार्यलाई प्रभावकारी बनाएको हो। त्यसैले यो विपद प्रतिकार्यमा सबै सरकारवाला पक्षहरूको योगदान स्मरणीय छ, प्रशंसनीय छ। अबको पुनर्निर्माण र पुनर्स्थापना कार्यमा समेत सबैसँग हातीमालो गर्न नेपाली सेना प्रतिबद्ध छ।
3: श्रोता, यस प्रस्तुतिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौ। आजको कार्यक्रम तपाईलाई कस्तो लाग्यो? कार्यक्रम प्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने आर्मी रेडियो 2008@gmail.com मा इमेल पठाउन सक्नुहुनेछ। हवस् त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक जमदार सन्तोष पजगाई सँगै म प्राविधिक हुद्दा विद्यानन्द यादव पनि बिदा हुन्छु। नमस्ते।

0: नमस्कार, कार्यक्रम जीवन रक्षामा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको कार्यक्रम जीवन रक्षामा हामी विशेषतः रसुवाको भोटेकोशी बाढीपछिको प्रभाव र नागरिक स्तरमा देखिएको मनोस्वास्थ्य र मानसिक स्वास्थ्यको अवस्था र यसलाई सुधारका लागि सरोकारवाला निकायको भूमिकाका बारेमा हामी कुराकानी गर्दैछौ। कुराकानीका लागि चिकित्सा मनोविद सीएमसी नेपालका प्राविधिक निर्देशक डाक्टर पशुपति महत स्टुडियोमा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ डाक्टर।
1: धन्यवाद यो महत्वपूर्ण तपाईँको यो सीआईएन रेडियो टिभीमा यो महत्वपूर्ण विषयमा कुरा गर्न मौका दिनुभएको।
0: अहिले के छ, लगभग दुई हप्ताभन्दा बढी समय बित्यो भोटेकोशी बाढी आएको। मानसिक स्वास्थ्यको अवस्था बाढी प्रभावितहरूमा कस्तो खालको, कुन चरणको समस्या अथवा अवस्था हो, अथवा यो कुनै पनि प्रकारको विपद पछिको कति समयपछि मानसिक स्वास्थ्यमा केही समस्या अथवा विचलन देखिन्छ र त्यसको अहिले देखिरहेको छ, तपाईँहरूले त्यसमा काम गर्दै हुनुहुन्छ?
1: धन्यवाद लीलजी, यो एकदमै महत्वपूर्ण कुरा सोध्नुभयो। अब हामी सबैलाई थाहा छ यो

0: भोटे कोशीको बाढी चाहिँ त्यो अकल्पनीय प्रलय जस्तै भन्नुपर्छ, किनभने हाम्रा कुनै पुस्ताले त्यो खालको प्रलय त्यति फास्ट र त्यति ढङ्गको क्षति चाहिँ देखेका थिएनन्। अब यसमा चाहिँ कस्तो हुन्छ भने, अब अहिले हामी 18-19 दिन भएको छ यो बाढी फ्ल्यास फ्लडको। अब त्यो फ्लड गइराखेको र त्यसको केही दिन चाहिँ मान्छेलाई अझै पनि जस्तो आफ्नो हराएका छन् नि, मान्छेहरू हराएका होलान्, बितेको जसको बढी भेटेको अथवा बितेको पनि थाहा छैन, भेटेको पनि थाहा छैन, बेपत्तामा भएका अथवा परिवारका मान्छे सबै छन् तर सम्पत्ति घर परिवार खेतबारी आफ्नो चौपाय पशु सबै छैनन्।
1: भनेको जुनसुकै अवस्था भए पनि मानसिक रूपमा कुनै न कुनै असर प्रभाव त्यहाँ रहन्छ।
0: अब त्यो गुमाएको छन् नि त, सबभन्दा ठुलो कुरो चाहिँ के भने, हिजो जुन राम्रो अवस्थाको इमेज थियो मनमा दिमागमा, घर खेत गाडी सडक गाईबस्तु आफन्त सबभन्दा त त्यहाँ बजार छ, बजार क्षेत्रमा बजार नभए जहाँ जस्तो अवस्था थियो त्यो त एउटा मान्छेको निम्ति त सुरक्षित त्यही थियो नि त। तर अब आज चाहिँ त्यो केही पनि छैन कि, तपाईँको कम्प्लिटली त्यो स्वेप्ट भने बढारेको जस्तो स्थिति छ। अनि मान्छे भए पनि उनीहरूलाई उनीहरूको मनमा खुसी पटक्कै छैन, हेर्नुहोस् होइन। अनि कतिपय त तपाईँको अझै पनि बोल्न गाह्रो भइराखेको अवस्था छ, कतिले चाहिँ बोल्न थालेका छन्, खोल्न थालेका छन्, आफ्नो मान्छे भेटिँदै हुन्थ्यो भन्ने उहाँहरूको दुःख गुनासो हुन्छ, जसको बितिया छ त्यो अथवा अब जे जे नष्ट भएको छ त्यो सम्झेर एकदम धेरै रुने बिलौना गर्ने चरणमै हुनुहुन्छ।
1: जस्तो अब यसमा कतिपय व्यक्तिहरूको आफन्तको मृत्यु भएको र त्यसमा शव पनि प्राप्त भएका व्यक्तिहरू पनि त्यहाँ छन् र कयौं व्यक्तिहरू अझै बेपत्ता रहेको तर वास्तविक के हो भन्ने थाहा नभएको पनि छ र त्यो सँगसँगै सम्पत्तिको जुन खालको क्षति भएको छ विभिन्न 3-4 यो वर्गीकरण गर्दा सायद त्यसरी देखिन्छ होला। अब मानसिक रूपमा असर पर्ने भनेको सबैलाई उही र उस्तै हो कि जनधनको क्षति भएकोमा अर्कै प्रकारको, अनि घर खेतबारी बगेको मान्छेहरूको अर्कै प्रकारको, जसले आफ्नो केही भएन तर दिख्यो त्यस्तो व्यक्तिमा अलिक फरक प्रकारको हुन्छ मानसिक असर।
0: यस्तो मानसिक असर चाहिँ तपाईँको क्षति कति भयो भन्ने भन्दा पनि त्यो व्यक्तिको मनले त्यसलाई कसरी बुझ्छ भन्नेमा भर पर्छ। कसैको सबै चिज नहुँदाखेरि पनि सम्हालेका मान्छे पनि त्यहाँ छन्, अब कसैको धेरै क्षति भएको छैन, सामान्य नै जस्तो उठ्न सक्ने स्थिति पर्याप्त छ तर पनि असाध्यै धेरै डराउने, आत्तिने, होइन, सुत्न नसक्ने, छटपटिने, अब कोही आयो भने पनि आफ्नो खबर ल्याइदिन्छ कि भन्ने, हराएको मान्छे खोजिराख्ने, त्यही बारे मात्रै कुरा गर्ने, त्यो चाहिँ अलि धेरै त्यो खालको कमजोर मनस्थिति भएका व्यक्तिहरू र जसको सपोर्ट सिस्टम हुन्छ नि परिवार, सबै आफन्त परिवार सबै नै अधिकांश चाहिँ हराएका छन्, बितेका छन् र कोही मात्रै मान्छे बाँचेका छन् भने उनीहरू चाहिँ तपाईँको अस्ति मात्रै हो हाम्रो त्यो अर्को टिमले नुवाकोटमा एकदम एक्युट साइकोसिस भन्छ, एकदमै त्यो उहाँको आफन्तहरू नै बित्नु भएको, अनि सायद त्यो भान्जी या को छन् त्यहाँ, तिनीहरूलाई एकदमै कुट्न जाने एकदमै एग्रेसिभ अवस्था भेटिनु भएको थियो कि, त्यहाँ को संस्थाका थिए तर उनीहरूले त्यसलाई व्यवस्था गरिरहेका थिएनन्। पछि हाम्रो साथीहरूले भन्नुभयो यस्तो यस्तो छ भने चाहिँ ल त्रिशुली अस्पतालमा खबर गरेर एम्बुलेन्स बोलाऊँ भने, मैले त्यहाँ 2 साइकियाट्रिस्ट पनि हुनुहुन्छ अहिले, अनि त्यो एम्बुलेन्समा राखेर बल्ल बल्ल त्यही पनि फेरि हेर्ने मान्छे चाहिन्छ नि त, एकजना आफन्तलाई भनेर सम्झाएर पठाएर अहिले उहाँ चाहिँ त्यो अस्पतालमा भर्ना गर्ने 2 बेड पनि छ त्रिशुली अस्पतालमा, त्यहीँ उपचार गराइराख्नु भएको थियो।
1: भनेको चोट अनुसारको प्रभाव कम बेसी,
0: चोट अनुसारको प्रभाव जो पहिल्यै पनि अलरेडी मानसिक समस्याबाट गुज्रेर अब निको हुँदै गएका अथवा निको भएका औषधि खाइरहेकाहरूमा त यो त ठूलो वज्रपात भयो,
1: भनेको झन् थप्ने बढ्ने,
0: अब निको हुन लाग्यो भने झन् बल्झिने भयो कि, अब झन् दोहोरिने भयो, अब किनभने यो त असह्य आघात हो नि त, ठूलो उहाँ साइकोलोजिकल ट्रमा हो, त्यसलाई सहने क्षमता चाहिँ त्यति बलियो मान्छेको, जस्तै बलियो मान्छेलाई पनि निकै गाह्रो हुने देखिन्छ कि त्यहाँतिर।
1: हामीले अहिले सामाजिक सञ्जालमा केही भिडियोहरू हेर्दाखेरि त्यो बाढी प्रभावित क्षेत्रका जस्तो देखिने र त्यहाँ पुगेका अरू पत्रकार अथवा यो अहिले पछिल्लो समयमा विभिन्न सामग्रीहरू डिजिटल सामग्रीहरू बनाउनको लागि पुगेका व्यक्तिहरूमाथि त्यो आक्रोश पोखिराखेको जस्तो यो खिच्न किन आएको भन्ने जस्तो त्यो जुन आक्रोशित केही स्थानीयहरू हामीले देखिरहेका छौँ सामाजिक सञ्जालमा त्यो भनेको यही बाढी पछि मात्रै हो कि अथवा पहिलेदेखि कसैमा मानसिक रूपमा केही समस्या थियो भने उनीहरू अझ बढी समस्यामा परेर त्यो व्यक्त गरेको भनेर भन्न सकिन्छ।
0: यो यस्तो हुन्छ है, अलिकति हामीले मिडियाका साथीहरूलाई पनि हामी म चाहिँ धेरैचोटि धेरै ठाउँमा नै भन्छु, यो असाध्य सेन्सिटिभ अवस्था हो कि यहाँ चाहिँ खबर छापेर राज्यका निकायले झकझगाउनु पर्छ भन्ने भन्दा नि राज्य पनि त्यहाँ खटेकै छ कि एउटा रियालिटी अहिलेको कन्टेक्स्टमा होइन। अनि अब मान्छेलाई यस्तो शान्त चाहिएको छ कि त्यो त्यो त्यो जो पीडितहरू छन् उनीहरूलाई झ्याउझ्याउ र हल्ला गरिदिने मान्छे होइन कि शान्तसँग बसिदिने, उसैसँग रहने, उसलाई जानकारी चाहिए ठिक्क जानकारी दिने र कम्ती उसले खायो खाएन याद गरिदिने, बिछाइन छ भने उसलाई अलिकति अप्ठ्यारो भएको छ तपाईँले के मद्दत गरौँ मात्र भनेर थोरै कुरा गर्ने, धेरै सुनिदिने र एउटा भरोसा दिने अवस्था हो। अनि अब हाम्रो चाहिँ त्यही यो सेन्सिटिभिटी अवस्थालाई व्यक्तिको यत्रो धेरै ठुलो मनोआघातलाई हामी सञ्चारकर्मीहरूले चाहिँ छिटो मिडियामा न्युज बनाउनलाई तसाड मसाड गर्दाखेरि खासमा त्यो मिडियाको एथिक्सले नै नगर्नै भन्छ कि यस्तो बेलामा, किन कतिपय मान्छे तपाईँको काजक्रिया गर्न पाएको छैनन्, कतिपयले काजक्रिया गरे पनि नआइपोहाल्छ कि मेरो मान्छे न कतैले अड्केर पो आउँछ कि भन्ने हुन्छ नि त, मान्छेसँग डिक्लियर राज्यले गरे होइन यो यो मान्छे चाहिँ अब छैन है भनेर डिक्लेयर गरेको छैन, डिएनए टेस्टबाट पनि सबै भेरिफाई भइसकेको छैन, त्यसैले यो अवस्थामा मान्छेलाई आफूलाई सम्हाल्ने निकै गाह्रो भाटामा अरूलाई अन्तर्वार्ता दिइराख्ने, अरूका प्रश्न सुन्न सक्ने त्यो त्यो खालको मनस्थिति नै हुँदैन कि, किनभने उनीहरूको मेमोरीले अहिले तपाईँले सोधेको प्रश्नै बिर्सिन्छ, हेर्नुहोस् यति छिटो बिर्सिन्छ कि उसको त्यो कम्प्लिट मेमोरीमा त्यही डिस्ट्रक्सन, त्यही ड्यामेज, त्यही हराएको मान्छेहरू, अनि उसको सग्लो ठाउँ अब अहिले केही पनि छैन भन्दा त्यो आफ्नो मानस पटलमै सङ्घर्ष गरे हुन्छ कि यस्तो भएको हो र मेरो त सबै थियो नि भन्ने हुन्छ नि त, मेरो त घर थियो, खेत थियो, के थियो, मान्छेले त्यहाँ केही पनि छैन यो नि हो र भन्दा उसले आफूलाई बुझाउनै गाह्रो भएको हुन्छ कि, स्वीकार्नै अप्ठ्यारो। यो अहिलेको अवस्था भनेको अङ्ग्रेजीमा डिनायल एन्ड एक्सेप्टेन्स भन्छ कि, स्वीकार गर्ने कि होइन यो भएकै होइन, अस्वीकार गर्ने भित्री मनले भएकै होइन भन् भन्छ, किनभने हो भन्ने बित्तिकै केही पनि छैन नि त, अनि त्यो नभएको अवस्था आफूलाई सम्हाल्न झन् गाह्रो हुन्छ कि। यस्तो बेलामा चाहिँ मान्छेको हामीले चाहिँ मनोसामाजिक प्राथमिक सहयोग साइकोलोजिकल फर्स्ट एड चाहिँ यस्तो बेलामा चाहिने हो, त्यहाँनिर चाहिँ उसलाई बाधा नपुर्याइकन उसको साथमा रहिदिने हो, उसलाई गाह्रो हुँदैछ अवस्था भने तत्काल बुझाएर उपचारमा लैजाने हो, होइन ऊ त्यहीँ स्टेबल हुँदै गइरहेको छ भने उसँग बस्दिने, उसलाई पानी चाहिन्छ दिने, उसलाई टोयलेट जान लायो भने बेलुकाको अवस्था छ लाइटहरू कस्तो छ हेरिदिने, अनि उसलाई छटपटी भयो भने त्यो अलिकति निकै छटपटाउनु भएको छ गाह्रो भयो भनेर मात्र भनिदिने, त्यति मात्र भनिदिने मान्छे हुँदा पनि धेरै भरोसा हुन्छ कि।
1: तर जस्तो अहिले तपाईँले भन्नुभयो कि सञ्चार माध्यम र विभिन्न यो न्यू मिडियाको प्रतिनिधित्व गर्दै अहिले धेरै संख्यात्मक रूपमा बढी भयो र चिच्याएको कराएको अथवा आक्रोशित भएको त्यस्तो सामग्री हालिदियो भने धेरै मान्छेले हेर्छन् र कमेन्ट गर्छन्, त्यो भाइरल हुन्छ भन्ने मनस्थिति अलि बढी देखिन थाले हो होइन। त्यसो भए के गर्नु पर्यो त, अब जस्तो कोही पनि व्यक्ति बाढी प्रभावित क्षेत्रमा पुग्नुभयो मानव पत्रकार सञ्चारकर्मी कोही भने कस्तो अवस्थामा हामीले उनीहरूलाई शान्त अवस्थामै रहन दिनुपर्छ?
0: अब यस्तो हो, तपाईँ मिडिया कर्मी साथीहरूले अब त्यहाँ त अहिले कतिपय त सम्हालिएर बस्न आउनु भएको छ होइन, त्यहाँमध्ये सबभन्दा सम्हालिएको मान्छेसँग के का लागि आफू गएको हो, त्यो परिवारका मान्छेहरू कुरा गर्न राजी हुन्छन् कि हुँदैनन्, पहिला त उसको कन्सेन्ट भन्छन् इन्फर्म्ड कन्सेन्ट भन्छौँ, सुसूचित उसले चाहिँ स्वीकार्नु पर्यो, अनुमति दिनु पर्यो, त्यो अनुमति दिँदाखेरि उसले के कुरा चाहिँ भन्ने म यो कुराबारे बोल्दिनँ है भन्यो भने दबाब दिनु भएन होइन, किनभने उसलाई गाह्रो हुन्छ यो कुरा म कतिपय त्यो आफूले गाह्रोबाट जोगाउनलाई फेरि त्यो घटनासँग सम्बन्धित प्रश्न आउँछ भनेर नि एकदम अभोइड गर्छन् कि त्यसलाई त्यो
1: टार्न खोजिराखेको
0: छ, टार्न साक्षात्कारै गर्न चाहँदैन कि। अनि अब यसरी खिचे भिडियोमा हालिदिया हुन्छ अनि बाहिर हो विचारहरू भनेर भगवान्ले यो दिउन् भनेर, उनीहरूलाई त्यो चाहिए होइन नि त, बाहिरको पब्लिक सिम्प्याथी चाहिए होइन, उनीहरूलाई जे जे चाहिए हो त्यहीँको उनीहरूको आफ्नो जो जो छन् त्यहाँ भएका मान्छेहरूमै एकले अर्कालाई सहयोग गर्न सक्ने बनाइदिनु पर्ने हो। गाह्रो भएको छ भने राज्यले के सहयोग दिन कुरा उपलब्ध छ जो बुझाइदिने हो त्यहाँ पुर्याइदिने हो, र उनीहरूको मनको अवस्थालाई गाह्रो हुन्छ भनेर त्यहाँ अवरात्र खट्ने टिम चाहिँ राखिराख्नुपर्ने हो कि तपाईँको।
1: तर जस्तो अब हामी जब कुनै पनि पीडा अथवा आघातमा भएको व्यक्तिलाई जब बितिसकेको घटनाको बारेमा हामी फेरि फेरि सोधिराखेका हुन्छौँ अथवा त्यो सम्झाइराखेका हुन्छौँ नि, यसले मानसिक रूपमा विक्षिप्त व्यक्तिहरूलाई त्यो उही विषय अथवा बितिसकेको कुरालाई पटक पटक सम्झाउँदाखेरि के कस्तो असर पर्छ?
0: बहुत राम्रो प्रश्न गर्नु। एक्चुअली मिडिया कर्मीहरूलाई अथवा कतिपय अहिले यो हामी साइको सोसियल सपोर्ट गर्न आएका छौँ भन्नेहरूलाई गाली गर्दै र आक्रोशित भएको कारण चाहिँ यही प्रश्नले हो। उनीहरूले त्यो घटनाबारे सोध्नु जरुरी भएन कि, उनीहरू जस्तो अवस्था छन् त्यस्तै अवस्थामा तपाईँलाई बस्नु ठिक छ, तपाईँ कस्तो हुनुहुन्छ, म यहाँ छु, तपाईँलाई केही मैले सहयोग गर्नुपर्छ भने भन्नुहोस् भन्ने एउटा खालको जस्तो एकदमै नजिकको छिमेकीले नबोलिकन पनि खुइए गर्दै भरिदिन्छ नि, त्यो ठुलो आपद विपद परे होला समय दिन्छ लड्न लायो भने, त्यस्तो सपोर्ट चाहियो। अब यहाँ पढेर मनोसामाजिक सपोर्ट गर्ने विज्ञ भनेर जानेहरू किताबमा पढाएको कुरो यो भन्नुपर्छ भने अनुसार म यस्तो मान्छे हो ल म तपाईँलाई यो कुरा गर्छु भनेर सुरुमै त्यही डिजास्टरको कुरा ल्याउने अनि त्यतिखेर तपाईँले भोग्नु भएको कुराहरू हामीलाई दुःख लाग्यो भनेर बयान गर्दै सम्झाइदिने अनि त्यसपछि अब तपाईँ कस्तो हुनुहुन्छ भनेर सोध्ने कि। यो तरिका चाहिँ यो यो पीडालाई झन् गाह्रो बनाइदिने अवस्था हो कि पीडितहरूलाई। त्यही भएर पीडितहरूसँग त आफ्नो परिचय दिने हो, म यस्तो मान्छे हो, अब हाम्रो भाषामा यसलाई यसो हुन्छ, तपाईँले जसरी बुझ्दैनुहुन्छ तपाईँको सहयोग हो, तपाईँलाई के छ, तपाईँको मनको अप्ठ्यारोलाई चाहिँ गाह्रो भयो भने तपाईँ भन्न चाहनु भने म सुन्छु, यो मैले अन्त काहीँ भन्दिनँ, तपाईँलाई हेल्प चाहियो भने सम्बन्धित निकायलाई मैले भन्छु, तर म तपाईँको सहयोगी हो है भनेर त्यति भनेर उसैसँग बस्दै पनि जा अलि बारपछि नानी यता न भनेर उसले भन्नु थाल्छ कि, अथवा फलानु तपाईँ यहाँ भन्नु न भनेर, मलाई बहुत गाह्रो भयो भन्ला, छटपटी भयो भन्ला। अब त्यो गाह्रो र छटपटी देखेपछि अब आफूले चाहिँ म साइको सोसियल वर्कर काउन्सिलर भनेपछि आफै छटपटेर त भएन नि, त्यो छटपटिनुपर्ने अवस्थालाई सम्हाल्न सक्ने व्यक्ति मात्रै जानुपर्छ त्यहाँ। किनभने अहिले चाहिँ कस्तो देखेँ मैले त्यहाँ भन्दा धेरैले आफूले सम्हाल्न थाल्नु भएको छ अनि यो यही हो कि तपाईँको काउन्सिलिङ नै काउन्सिलरै नआइदिए हुन्थ्यो भन्ने पनि अहिले फिडब्याक आइरहेको छ।
1: त्यसको कारण चाहिँ काउन्सिलरको काम त त्यसले मनको घाउ पीडा मलम लगाउँछ भन्ने सामान्य
0: झन् दुख नि त लिलजी, उहाँले के गर्नु भने ए तपाईँ यत्रो बाढी भोगिया मान्छे तपाईँलाई यस्तो भएको छ ल भन्नुहोस् भन्दै त्यही स्टोरी भन्न लाउने त होइन नि त, उहाँलाई चाहिँ जे अवस्था देखिया छ त्यो अवस्था बुझेर तपाईँलाई गाह्रो छ तपाईँलाई हेल्प गर्न हामी छौँ है, तपाईँलाई एकदमै गाह्रो भयो भने तपाईँले जतिखेर पनि हामीलाई भन्न मिल्छ। अझ कतिपय बेला अब तपाईँ उसो सेल्टर उसो घरमा तपाईँ त 24 घन्टा भन्नु पाउनु नबस्न सक्नुहुन्छ, त्यतिखेर त्यस्तो रह्यो भने नम्बर दिने अनि यहाँ हेल्प छ भनेर देखाइदिने होइन, हो त्यो कुराहरू बुझाएर अरू बेला उसँग बिस्तारै बसेपछि उसले कुरा गर्न थाल्छ नि त, अनि अहिले कस्तो हुनुहुन्छ, तपाईँ ठिक हुनुहुन्छ, तपाईँले सम्हाल्न सक्नु भएको छ, सुत्न सक्नु भएको छ, निन्द्रामा पनि त्यही दृश्य आएको हुनसक्छ, उसले बोल्न थाल्छ नि, बोल्ने बोलेको बेला सुनिदिने अनि थपको अरू केही भन्न चाहनुहुन्छ अरू केही भन्न चाहनुहुन्छ भनेर त्यो भन्नु पर्दैन कि, यो बेला चाहिँ त्यो अरू थप भन्नुहोस् न भन्ने बेलै होइन, उसले जति बोल्छ त्यतिमै तपाईँलाई यति भयो नि भन्नुभयो होइन, मलाई विश्वास गर्नुभयो धन्यवाद, अरू जति तपाईँलाई जे जे मसँग सेयर गर्नुहुन्छ भन्नुहुन्छ म छु है तपाईँसँग अथवा हाम्रो टिम छ, तपाईँलाई औषधि उपचार त्यस्तो खाइराख्या गाह्रो छ भने भन्नुहोस् त्यो पनि हामी व्यवस्था गर्छौँ, अनि निन्द्रै लागेको छैन, एकदमै गाह्रो भएको छ, छटपटी भएको छ त देखिन्छ नि त काउन्सिलरहरूले, साइकोलोजिस्टले अथवा मेन्टल हेल्थ फिल्डकोले, तपाईँलाई यस्तो यस्तो देखिरहेको छु, हामीले गाह्रो निकै भए जस्तो लाग्यो, कस्तो छ हजुरलाई, त्यति मात्रै सोधे त पुग्यो नि।
1: तर जस्तो अब अघि यहाँले पनि भन्नुभयो कि अहिले काउन्सिलर मनोपरामर्श जो दिने व्यक्ति भनेर भन्छौं उहीमाथि प्रश्न उठिरहेका छ भन्नुभयो, र अहिले पछिल्लो समयमा त्यस क्षेत्रका बाल बालिका अथवा जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि यो काउन्सिलिङ सेवा दिएपछि मात्रै अझ सामान्य अवस्थामा लैजान सकिन्छ फेरि सबैले भनिरहेका छन्। काउन्सिलिङको बेलामा पनि गर्ने संवाद नै हो, पत्रकार भनेर अथवा संचारकर्मी गएका व्यक्तिले पनि गर्ने संवादै हो होइन, अथवा जो समाजमा हामी अलिकति जाने बुझेको अनुभवी भन्छौं उसले चाहिँ अरूको कुरा सुनिन्छ भन्छौं उसले गर्ने पनि संवाद हो। यो तीनवटै संवादमा के कुरा फरक छ ताकि हामी अहिले काउन्सिलिङकै संवाद खोजिरहेका छौं?
0: यस्तो हो, अब यस्तो डिजास्टरको बेला घाउ लागेको मनलाई कसैले मलाई सहयोग गर्दैछ है भन्ने ढाडस महसुस गराउनु चाहिँ निको हुने प्रक्रियालाई सपोर्ट गर्ने हो। अब त्यो भन्दैमा काउन्सिलिङमा चाहिँ तपाईँले उसले बोल्न नचाहँदा नि प्रश्न गरिराख्ने, उसलाई झर्को लाग्ने गरी चाहिँ उसका जानकारीहरू सोधिराख्ने, त्यो काम काउन्सिलरको प्रोफेसनले गर्नु पर्दैन। काउन्सिलरले त सम्बन्धित व्यक्तिको हावभाव, व्यवहार, भावना, इमोसन, अनुहारको चिया सबै हेरेर बुझिन्छ नि उसलाई कति गाह्रो भएको छ। हो त्यो गाह्रोलाई शब्दमा उसको उसँगै नजिक भएर तपाईँलाई कति गाह्रो भएको छ हेर्नुहोस् त, तपाईँ यस्तो अप्ठ्यारो भएको छ, पानी खानुहुन्छ, त्यति मात्र भन्ने त कम्तीमा उसका मान्छे अरू बेला त्यही भन्ने मान्छे थिए, अहिले छैनन्, हामीले त्यतिखेर यति मात्र भन्दै भने उसले बिस्तारो सम्हालिँदै सम्हालिँदै अनि उसलाई जुन बेला कुरा गर्न मन लागेको छ आफ्नो जे जे बिग्रे भत्के अथवा गुनासो होला यस्तो हुने रहेछ यसो भन्थ्यो हराएका बितेका मान्छेहरूले भनेका विगतका सबै कुराहरू भन्न मन लाग्ला नि, हो त्यतिखेर त्यो स्टेजमा बसेर सुन्न मिल्छ। अनि तपाईँलाई गाह्रो हुन्छ भने चाहिँ तपाईँले जुन बेला पनि मलाई गाह्रो भयो अब छोडिदिनुहोस् एक्लै भन्नुहोस् अथवा अब कुरा नगरौँ भन्नुहोस् म रोकिन्छु, र उसलाई कम्प्लिटली फ्रिडम दिनुपऱ्यो कि त्यो व्यक्तिलाई मलाई गाह्रो भयो भने मैले अब बोल्नु पर्दैन नि नानीसँग अथवा यस्तो हात उठाइदिनुहोस् म तपाईँलाई अरू प्रश्न गर्दिनँ भन्नु पर्यो। त्यसपछि आएर अनि जुन बेला उसले अब म कुरा गर्छु नि त मेरो मनको कुरा गर्न मन लाग्यो भन्ने छ भने म यहाँ छु भनेर त्यो एउटा ऊ कुन विश्वास दिलाउने र कुन बेला कुरा गर्न मन लाग्छ त्यतिखेर चाहिँ त्यो मान्छे छ भन्ने आश्वस्त पार्ने एउटा कुरा। अर्को चाहिँ यतिखेर भनेको त्यो व्यक्तिको दैनिकी चल्या छ कि छैन, ऊ समयमा उठ्या छ कि छैन, सुत्या छ कि छैन, खाएको छ कि छैन, टोयलेट दिसापिसाब गरेको छ कि छैन, पानी पर्याप्त खाएको छ कि छैन, उसले गर्ने जुन मन्दिर जप सप यदि विश्वास छ भने गरेका छ कि छैन, हो यो रुटिनको कुराहरू चाहिँ एकदम धेरै ख्याल गर्नुपर्छ। त्यही चिज बालबालिकालाई अलिकति तपाईँले खेलौनाको सामग्री राख्नु, एउटा आउँछ अर्को आउँछ अर्को आउँछ बिस्तारै खेल्न थाल्छन्, उनीहरूको त्यो बिर्साइ छिटो हुन्छ कि बालबालिकाले त्यो खेल्न थालेपछि त्यो त्यति सम्झिँदैन, अनि बालबालिकालाई पनि फेरि तिम्रो अब उसले भत्केको ठाउँहरू बनाउला के बनाउला त्यो पेन्टको बारे चित्रको बारे कुरा गर्न चाहे सोध्ने, नभए ए यस्तो बनाएछौ अनि कस्तो भएको छ अहिले तिम्रो मनमा सोध्ने नि त, मनमा कस्तो लाग्यो यो गर्दा, हो त्यो चाहिँ उसले मलाई अहिले त अलि राम्रो भएको छ, हल्का भएको छ, खुसी भएको छ, हो उसले आफ्नो लागेको कुरो तपाईँलाई व्यक्त गर्नु भने भ्यालिडेट गरे हो कि तपाईँको उपस्थितिमा भ्यालिडेट हो म अब खुसी छु है भन्ने उसलाई पनि लाग्यो र भन्यो नि त, अनि तपाईँ साक्षी हुनुहुन्छ तपाईँले पनि हो मैले पनि देखेँ तिमी अहिले भनिराख्दा नि अनुहार पनि फरक छ, अघि यस्तो थियो चित्र लेख्यो यस्तो गर्यो, ठुलो मान्छेले पनि त्यही कुरो उसले जब सजिलै भन्ने स्थिति हुँदै जान्छ भन्दाखेरि ऊ फरक भएर आउँछ नि, अनि अहिले कस्तो हुनुहुन्छ भने अहिले त मलाई सजिलो भएको छ अलि हल्का भयो भन्छ नि, हो उसलाई पनि त्यो तपाईँलाई अहिले त्यही त मैले पनि मसँग कुरा गर्दा देखेँ नि तपाईँको स्वर तपाईँको अनुहार त्यो भ्यालिडेट गरिदिने हो नि त इमोसनलाई।
1: जस बालबालिकाले छिटो बिर्सिए पनि प्रभाव चाहिँ उनीहरूमा पर्छ कि पर्दैन?
0: मजबले पर्छ, एकदमै पर्छ। उनीहरूको कस्तो भने उनीहरू त्यो एउटै मेमोरीमा बस्दैनन् कि, बालबालिकाको ब्रेन नै चाहिँ सिफ्ट भइरहन्छ, त्यो भएर हेर्नुभयो भने त्यहाँ बाबु आमाहरू एडल्टहरू एकदमै सोकाकुल भए पनि बालबालिका एकैछिनमा के गर्न खोज्छ कि, उसको ब्रेन चाहिँ त्यो एडल्टको पो मेच्योर्ड ब्रेन भइसकेपछि उसलाई एक्सपिरियन्सले अरू चिजमा लान दिँदैन, तर बच्चाको ब्रेन चाहिँ त्यो एकदम एक्टिभ हुन्छ, त्यसैले उसले चाहिँ उसलाई डाइभर्ट गर्नलाई उसैको ब्रेनले नै सपोर्ट गर्छ। त्यहाँनिर बालबालिकाले खेलाउने विभिन्न क्रियाकलाप
1: भनेको अहिले यो जब भोटेकुसी बाढी गइसकेपछि बालबालिकाहरू प्रभावित यो जति समय बित्दै जान्छ उनीहरूमा कम हुँदै जाने प्रभाव हो कि अथवा फेरि दोहोरिने अथवा कहीँ कुनै खेलौडामा अथवा केहीमा अल्झिए भुलिए पनि फेरि उनीहरूकोमा त्यो आइराख्न सक्छ मस्तिष्कमा।
0: अब यस्तो बालबालिका त्यहाँ चाहिँ एउटा कस्तो स्थिति एकदमै एकदमै दुःख लाग्दो एकदमै विक्षिप्त चाहिँ कस्तो छ भने बाबामा पनि छैनन् एउटा बच्चा बाँचेको छ कि अथवा एउटा 10-12 वर्षको नै त्यो छोरी छोरा बाँचेको छ कि
1: सरकारले पछिल्लो विवरण चाहिँ 100 भन्दा बढी त्यस्ता अभिभावकविहीन बालबालिका भेटिए भनेको छ अझै बढ्दै जाने होला
0: बढ्दै जान्छन्। अझ त्यहाँ एउटा केस मलाई थाहा छ त्यो चाहिँ सरकारको लिस्टमा आएको छ चाहिँ थाहा छैन बाबामा बितिया छन् अनि त्यो नानी चाहिँ अङ्कल आन्टीले काका काकीकोमा छन् तर काका काकीले के भनेको छैन तिम्रो बुबामा काठमाडौँमा उपचार गर्न गएका छन् आउँछन् भनेको छ
1: तत्काल त्यो पीडा होला कि भन्ने डरले त्यसो भनेको
0: अब त्यही उनीहरूले भन्न सकिरहेका छैनन् कि गाह्रो भएको छ अब यही एउटा छोरी छ होइन त्यो दाईको दाई भाउजूको अब यो तिम्रो बाबामा छैन भनिदियो भने गाह्रो हुन्छ भन्ने होला हो कि
1: अब हामीले यहाँनिर यहाँको सुझाव चाहिँ के हो अथवा एउटा विज्ञको दृष्टिकोणबाट मानौ अभिभावक छैनन् भन्ने कुरा त्यो थाहा भयो प्रष्ट भयो तर पनि साना साना बालबालिकाहरूमा नकारात्मक असर नपरोस् अथवा उसलाई थपिदा नहोस् भनेर अभिभावकले जुन सत्य छ त्यो बताउन आवश्यक छ अथवा नबताउन आवश्यक छ
0: होइन बताउनु चाहिँ जरुरी छ आवश्यक छ तर कुन बेला र कसरी बताउने भन्ने कुरामा जो सिआरकर्ता हुनुहुन्छ जो अहिलेको गार्जेन हुनुभएको छ उहाँलाई गाह्रो भएको छ नि हामी जस्ता मान्छेहरूको मद्दत लिएर त्यो सँगै राखेर घटनाहरू भन्दै भन्दै जाँदाखेरि उहाँ पनि यसरी हराएको भन्ने कुरा त्यहाँ सबैले भनिदिएपछि त अनि उसलाई पनि लाग्छ नि त ए मेरो पनि बितिया रहेछ अब उसको मात्रै होइन अरूको पनि धेरै बितिया छ
1: बताउने शैली चाहिँ मानौ अब त्यसमा काउन्सिलर अथवा अर्को कुनै चिकित्सा मनोविदको उपस्थिति भएन तर समाजले गाउँले परिवारको सदस्यले बताउनु पर्यो भने के कुरामा ख्याल
0: बताउनु पर्यो भने पनि अलिकति तयार गर्दै बिस्तार होइन अब यस्तो यस्तो हो हामीले जस्तो अब त्यो भने चाहिँ उसले त देखाएको छैन नि त्यो नानीले अब हामीलाई लागेको थियो उसलाई चाहिँ समातेर झिकेर उपचारमा लगिया जस्तो लागेको थियो तर वास्तविकता त्यस्तो होइन रहेछ उनीहरू अझै पनि भेटेकै रहनेछ अथवा उनीहरू बितिसकेका रहेछन् अहिले पछिल्लो चाहिँ अब डिएनए जे जे शरीर उसको लासै भेटिसकेका छ त्यसैले उहाँहरू अब हुनु रहन्छ हामी पनि आशा त हामीले नि आफ्नो अब दाई भाउजू जे जे अथवा भनौँ न आफ्नो मान्छे छ भइदियोस् भन्ने हो अब रहनेछ तिमीलाई एकदम धेरै दुःख हुन्छ बुबा आमा नहुँदा अब तर पनि तिमीलाई अब जल्ली गार्जेन दिएको छ तिम्रो अहिलेको निम्ति अहिलेको र अबको निम्ति त तिमीसँग हामी छौ नि अब तिमी कतिको त तिमी जस्तो बालबालिकाको कोही नै पनि बाँचेको छैन कम्तीमा तिमीसँग त हामी छौ नि यो तिम्रो गाउँ छ तिम्रो छिमेकी छ त्यो सबै छिमेकीका जो जो छन् बसेर उसलाई राम्रोसँग सम्झायो भने त उसले एकछिन रोला अब बच्चा हो फेरि धेरै बेर नरोला अथवा केही दिन नबोल्ला डिप्रेस्ड होला हो त्यस्तो अवस्थामा चाहिँ परिवारका सदस्यले उसलाई एक्लै छोड्नु हुँदैन कि केही समय उसले फेरि आफूले पनि आत्महत्या गर्ने सोच राख्न सक्छ कि म किन बाँच्ने मेरो कोही चाहिँ बहुनी छैन आमा नि छैन म मात्र किन बाँच्ने अङ्कल आन्टीले जे जे भने अथवा अरूले जे जे भने नि म बाँच्दिनँ भन्ने आउन सक्छ
1: त्यो त्यो भावना चाहिँ कति उमेर त्यो उमेर समूह अनुसार फरक पर्ने हो कि
0: उमेरमा नि आउन सक्छ इभन तपाईँको 8-9 वर्षको बच्चालाई नि उसको बाउआमा त उसको जे उसको त एउटै लाइफ हो नि तपाईँको यसै जोडिया नि अनि त्यो बच्चाले आमा बुवा बिर्सिनु सक्दैन कि त्यो नहुँदाखेरि चाहिँ एउटा डिप्रेसनमा जान्छ नि त चाइल्डहुड डिप्रेसन पनि जान सक्छ उसको ग्रिफ चाहिँ शोक चाहिँ ठुलो मान्छेको जस्तो हुँदैन कि उसको शोक चाहिँ एकदमै साइलेन्टमा जाने अथवा एकदमै एग्रेसिभ भइदिने केही समय त्यसपछि फेरि चुपचाप बस्दिने केही गर्न खोजे जस्तो नि गर्ने अनि फेरि नर्मलमा फर्किन कोसिस गर्छ तर पीडा हुन्छ नि त याद हुन्छ नि त जता गरे नि बाउ आमालाई बाउले यसो गर्थे आमाले यसो गर्थे भन्ने हुन्छ नि हो त्यस्तो चाहिँ बढी उसलाई रिकल हुन थाल्छ त्यही कारणले उसलाई एक्लै नछोड्नुहोस् कम्तीमा 3-4 हप्ता ऊ स्टेबल भएपछि चाहिँ अनि बिस्तारै ऊ आफ्नो पढाइमा साथीभाइहरू पनि देखोस् अरूको पनि देखोस् अब किनभने एउटा चाहिँ कस्तो भने यस्तो खालको दैवी विपत्ति भनौँ न डिजास्टर चाहिँ कसैको बसमा छैन नि त. अनि अब त्यसलाई चाहिँ स्वीकार्नलाई मान्छेलाई बिस्तारा अरू घटनाभन्दा छिटो स्वीकारेको देखिन्छ कि, किनभने त्यो आफ्नो बसमा छैन. अब दैवले नै लान चाह्यो भने जसरी नै लाँदो रहेछ भन्ने मान्छेले बिस्तारै त्यसरी तयार हुँदै जान्छन्.
1: यदि त्यसो भए बालबालिकाहरूमा त्यो उनीहरूलाई थप पीडा नहोस् भन्नको लागि चाहिँ अरू पनि त्यसबाट प्रभावित छ अथवा अरूले पनि अभिभावक गुमाएको छ भने उनीहरूलाई घुलमिल गराउनु चाहिँ आवश्यक,
0: उनीहरूलाई त्यो अभिभावक
1: किनभने अरूलाई पनि यो समस्या छ भन्ने कुराको महसुस गराउनको लागि
0: त्यो अभिभावक नभएकोलाई मात्रै एक ठाउँमा राख्नु चाहिँ हुँदैन. उनीहरू आफ्नो कम्युनिटीमा सबै बच्चाहरूसँग घुलमिल हुनु पर्यो, स्कुलमा पनि जानु पर्यो. अब त्यो कम्युनिटीमै कतिवटाको अभिभावक गुमिया छन् त्यहाँ होइन, अनि अरूको पनि देख्छ, थाहा पाउँछ उसले होइन. उनीहरू बीचमै एक खालको बिस्तारो साथी त बल्ला त्यो भएर उनीहरूलाई हिजोको जस्तै नर्मल एक्टिभिटी र नर्मल प्रोसेसमा ल्याउन चाहिँ सबैले सपोर्ट गर्नुपर्छ. तर यो बच्चा जोखिममा छ है भन्ने चाहिँ ख्याल गर्नुपर्छ. जस्तो अब छोरी मान्छे हो भने तपाईँको ट्राफिकिङमा जाने जोखिम धेरै हुन्छ हेर्नुहोस् होइन. ट्राफिकिङमा लाने जोखिम किन हुन्छ भने अब त्यस्तै मान्छेलाई म अलि समयपछि हेर्नुहोस् अलि सिचुएसन ठिकै भइसकेपछि म काठमाडौँ लगेर पढाइदिन्छु, म गुम्बा यस्तोमा राखिदिन्छु, सबै हुन्छ भन्ने मान्छे जान्छन् कि. अनि ती मान्छेले कसरी लान्छन् भन्ने थाहा हुँदैन. त्यही भएर त्यो पाटो पनि त्यहाँ कम्युनिटीलाई अभिभावकलाई बुझाउनु पर्ने त्यो अर्को पाटो
1: होइन. अभिभावक विहीन पनि छोरा मान्छे र छोरी मान्छेको त्यो जोखिम खतरा चाहिँ फरक फरक हुने
0: फरक हुन्छ. छोरीको त झन् धेरै छ, छोराको पनि छ, फेरि छोरालाई पनि त अब लगाएर तपाईँको कहाँ लगाएर राखिदिन्छु भन्ने श्रम लगाइदिने, अब शरीरका अङ्गहरू झिकेर चाहिँ अब गरिदिने बेच्दिने यस्ता खालका घटना त सुनिएको छ नि.
1: अघि तपाईँले जुन अभिभावक गुमाएका बालबालिकाको कुरा गर्दै हुनुहुन्थ्यो र बुवा आमा दुइटै गुमाएका बालबालिकाहरू पनि समाजमा छन् र बुवा आमा मध्ये एकजना गुमाएका परिवारका अरू सदस्यहरू बाँकी रहेको त्यस्तो बालबालिकाहरू पनि हामीले भेट्यौं देख्यौं होइन. अब समायोजन गर्ने कुरामा अथवा उनीहरूलाई त्यो शोकबाट बिस्तारै निकाल्नको लागि अथवा निस्कनको लागि बुवा आमा दुवै गुमाएको बालबालिका अथवा दुई मध्ये एक गुमाएको बालबालिका अथवा परिवारको कोही नरहेको बालबालिका अथवा परिवारको कोही सदस्य रहेको बालबालिकाहरू उनीहरूलाई समायोजन गर्दाखेरि अथवा पुनस्थापना गर्ने सन्दर्भमा चाहिँ के कुरामा ध्यान दिन आवश्यक छ?
0: एउटा कुरो चाहिँ कस्तो भने उनीहरूलाई उनीहरूको ठाउँबाट उनीहरूको इच्छा विपरीत टाढा लगेर बालगृहहरूमा राखेर गर्नु चाहिँ अहिले त्यति राम्रो हितकर चाहिँ हुँदैन. केही समय बरु केही महिना त्यही नै राखेर उनीहरूलाई तयारी गर्दै गर्दै अब अलि ठुलो भएका जस्तो भनौँ 10-11-12 वर्ष भएकाहरूलाई अब विभिन्न सरकारकै उसमा प्रस्तावनामा आएछ यो एसओएस विभिन्न ठाउँमा अभिभावकै नभएकालाई त्यसरी गर्ने भन्ने छ.
1: समयको लागि कुराकानीवाला यहाँलाई धेरै धन्यवाद छ.
0: यहाँलाई पनि धेरै धेरै धन्यवाद. यो असाध्यै महत्वपूर्ण समय र यो सन्देश पनि आम मानिसमा पनि जानु जरुरी छ. यो तीनटा जिल्ला त असाध्यै प्रभावित भइहाल्यो तर त्यहाँ चाहिँ देशैभरिका मान्छे परेका छन् हेर्नुहोस्. कर्णालीमा अस्ति जुम्लामा सबभन्दा धेरै परेका छन्, कालीकोटमा परेका छन्, हरेक जिल्लामा केही न केही मान्छेहरू त्यसमा परे, सल्यानमा पनि परेर भेट्यो होइन. त्यसैले यो देशैभरको निम्ति पीडा हो होइन, र त्यो ठाउँका मान्छेको लागि त त्यो बयानै गर्न नसकिने पीडा हो. त्यसमा यहाँ जस्तो मिडिया कर्मीले पनि सही जानकारी दिएर यहाँ यस्तो सेवाहरू छन् भन्ने कुरा चाहिँ सबैले बुझ्न पाउनु र गलत र अफवाहहरूमा चाहिँ मान्छेले समय नदिउन् भन्ने मेसेज पनि यसले दिन्छ भन्ने मलाई लाग्छ. र यो फेसबुकमा बस्ने अनि अब एआईले बनाइदिए हेरेर यही हो साँचो भन्ने होइन, यो खालको नभएको राज्यले प्रमाणित गरेको छैन ल हाम्रो मान्छे भेट्यो भने यस्तोमा नअल्झिने मेसेजहरू चाहिँ यहाँहरूकोबाट नि जाओस्. यो समय दिनुभयो, धेरै धेरै धन्यवाद.
1: यो सँगै आजलाई कार्यक्रम जीवन रक्षाको समय सकिएको छ. आजको कार्यक्रम जीवन रक्षामा रसुवाको भोटेकोसी बाढी पछि नागरिकहरूमा प्रभावितहरूमा देखिएको मानसिक असर र सुधारका लागि सरकारी तथा गैर सरकारी निकाय क्षेत्र र परिवारको समुदायको व्यक्तिले गर्न सक्ने काम खेल्न सक्ने भूमिकाको बारेमा सीएमसी नेपालका प्राविधिक निर्देशक तथा चिकित्सा मनोवैद्य डाक्टर पशुपति महतसँग कुराकानी गर्यौं। अर्को अंकमा अरूको व्यक्ति र विषय बारेको संवाद लगायतका सामग्री लिएर उपस्थित हुनेछौ। तबसम्मको लागि प्रविधिमा साथ दिने राजेन्द्र रिजाललाई धेरै धन्यवाद। हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: हजुरको रेडियो 102.1
3: मेगाहर्ज। आज भएको छलफलमा मन्त्री लम्सालले सड़क पुल निर्माणका लागि विभिन्न विषयगत 8 कार्यदल गठन गरिएको समेत जानकारी गराउनु भएको छ। आगामी मंगसिरसम्म बाढ़ी प्रभावित क्षेत्रमा खानेपानी प्रणाली पुनर्स्थापना गर्ने सरकारले योजना समेत बनाएको उहाँले बताउनु भएको छ। रसुवा बाढ़ी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधि र प्रधानमन्त्री बालेन्द्र शाहबीच आज छलफल भएको छ। जनप्रतिनिधिहरूले प्रधानमन्त्रीसँग सड़क र पुल निर्माणलाई प्राथमिकता दिन माग गरेका छन्। सिंहदरबारमा भएको छलफलमा बाढ़ी प्रभावित क्षेत्रका प्रतिनिधिहरूले प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़क तथा बेली ब्रिज निर्माणलाई प्राथमिकता दिन सरकारसँग माग गरेको नुवाकोटको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बताउनुभयो।
4: उहाँले के भन्नुभएको छ भने हामीलाई बजेटको लागि यहाँले चिन्ता गर्नु पर्दैन, होइन के कस्तो चाहिँ पूर्वाधारहरू के कस्तो चाहिँ जनतालाई प्रत्यक्ष रूपमा राहत दिन सक्ने, होइन जनतालाई तत्कालै चाहिँ अब पुनर्स्थापनाको कुरा छ, होइन पुनर्वासका कुरा छ, पुनर्स्थापनाका लङ टर्मको उहाँहरूलाई एकदमै जीविकोपार्जन सहितको उहाँहरूलाई पुनर्स्थापित गर्नुपर्ने छ, त्यो विषयमा छलफल भएको हो।
3: छलफलमा प्रधानमन्त्रीले पूर्वाधार निर्माणसँगै जनताको पुनर्वासका लागि बजेटको कुनै पनि चिन्ता नभएको बताउनु भएको थियो। बैठकमा बस्ती स्थानान्तरणका लागि सुरक्षित स्थान पहिचान, जग्गा व्यवस्थापन तथा आवश्यक परे वन क्षेत्रसँग प्रभावितको जग्गा सट्टापट्टा गर्ने कानूनी व्यवस्था मिलाइदिन समेत जनप्रतिनिधिले माग गरेका छन्। यसैबीच नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष बीरबल तामाङ बैंकिङ कसुरमा सिंहदरबार परिसरबाट पक्राउ पर्नु भएको छ। उहाँ विरूद्ध उजुरी परेपछि प्रहरी वृत्त दरबार मार्गले वैशाख 28 काठमाडौँ जिल्ला अदालतमा पक्राउ अनुमति माग गर्दै पत्र पठाएको थियो। अरूण अर्यालको जायरीमा नेपाल सरकार र प्रतिवादी तामाङ रहेको बैंकिङ कसुर मुद्दाको अनुसन्धानका क्रममा उहाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। भोटेकुसे बारीले कृषि क्षेत्रमा 1 अर्ब रूपियाँ भन्दा बढ़ीको क्षति पुर्याएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्यांकन प्रतिवेदनले धान तरकारी तथा पशुपन्छी क्षेत्रमा ठूलो क्षति पुर्याएको देखाएको हो। प्रतिवेदन अनुसार बारीबाट विभिन्न स्थानीय तहमा 1,679 हेक्टर धान खेती प्रभावित भएको छ। त्यसबाट करिब 5,843 टन धान उत्पादनमा क्षति भएको अनुमान गरिएको छ। 137 हेक्टर तरकारी खेती प्रभावित हुँदा करिब 1,843 टन तरकारी उत्पादनमा क्षति भएको छ। नुवाकोटको विदुरमा मात्रै 700 हेक्टर धान खेतीमा क्षति पुगेको छ। प्रतिवेदन अनुसार 2,52,445 पशुपन्छी प्रभावित भएका छन्। यसबाट करिब 1,11,39,00,000 क्षति भएको अनुमान गरिएको छ। करिब 2,14,827 कुखुरा प्रभावित भएका छन्, जुन कुल प्रभावित पशुपन्छीको 85.1% हो। प्रतिनिधि सभाको आगामी बैठकको कार्यतालिकामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम हटाइएको छ। असोज 15 संसदीय क्यालेण्डरमा प्रधानमन्त्री बालेन्द्र शाहसँग भदौ 10 गर्ने भनेको प्रश्नोत्तर सूचीबाट हटाइएको हो। क्यालेण्डर अनुसार भोलि र पर्सि प्रतिनिधि सभाको बैठक बस्नेछ। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरी,
5: उपलब्ध कार्यभार जे जति छन् विधेयकहरू सन्धि सम्झौताहरू त्यसै गर्दा केही सार्वजनिक महत्वका प्रस्तावहरू लगायतका विषयलाई लिएर अहिलेको क्यालेण्डर तयार गरिएको छ। बीचमा सरकारले कुनै विधेयकहरू लिएर आउन चाहेको अवस्थामा यही क्यालेण्डरभित्र हामी समावेश गरेर अगाडि बढ़ाउँछौ। त्यसै गर्दा समितिबाट कुनै विधेयकमाथिको प्रतिवेदन उपलब्ध भएमा पनि यही क्यालेण्डरभित्र रहेर हामी अगाडि बढ़ाउँछौ। सम्भवतः अधिवेशन चाहिँ 3 असोजको तिर चाहिँ अधिवेशन अन्त हुन सक्छ भन्ने तरिकाबाट छलफल चाहिँ कार्यव्यवस्थामा भएको छ। भाद्र 10 गर्ने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर चाहिँ अब भटेपछि त्यो सिलिमाको बाढीका कारणले असम्भव भयो, होइन त्यो दिन हामीले सामान्य बैठक त गर्यौं तर बिजनेसमा छिर्दै नछिरिकन त्यो बारेमा नेपाल सरकारले जानकारी गराउने सम्भावना सीमित रह्यो। आपसी समन्वय गरेर मिति तय गरिने भन्ने छ।
3: कांग्रेस संस्थापन इतर पक्षले नेता कार्यकर्ताहरूको आत्मसम्मानमा कुनै पनि पदको सौदाबाजीको विषय हुन नसक्ने तर्क गरेको छ। संस्थापन पक्षले आगामी 15 महाधिवेशनमा सदस्यता अद्यावधि गरेका नगरेकालाई पनि भाग लिन पाउने र 14 महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित कार्य समितिमा रहने गरी निर्णय गरेपछि पूर्व सभापति शेरबहादुर देउवा पक्षले सम्झौता नहुने बताएको हो। कांग्रेस नेता डाक्टर शशांक कोइरालाले एकलौटी रूपमा अगाडि बढ़ने विषय कुनै पनि हालतमा उचित नहुने बताउनुभयो।
6: पार्टीको आधिकारिकता सम्बन्धी विषय सम्मानित सर्वोच्च अदालत विचाराधीन रहेको अवस्थामा पार्टीको अधिवेशन र महाधिवेशनको एकतर्फी रूपमा घोषणा गरेको कार्यतालिका स्थगन गरेर वार्ता र संवाद मार्फत सहमति पुग्न वा सम्मान्य सर्वोच्च अदालतको निर्णयको प्रतीक्षा नगर्न एकलौटी रूपमा अगाडि बढ़नु कुनै पनि हालतमा उचित मान्न सकिन्न।
3: यसैबीच आन्तरिक तिक्तता मेटाउने पार्टी सभापति गगन थापा लचिलो बनेको भन्दै 15 महाधिवेशन निर्धारित समयमै सम्पन्न हुने नेताहरूले दावी गरेका छन्। कांग्रेस सहमहामन्त्री प्रकाश स्नेह रसाईलीले निर्धारित मितिमा महाधिवेशन सम्पन्न हुनेमा कुनै आशंका नभएको सीआईएनसँग बताउनुभयो।
7: पहिलो कुरा त शेरबहादुर देउवाले म सभापति हुँ भन्नु सर्वोच्च अदालतको दुईटा फैसलाको उल्लङ्घन पनि हो, सर्वोच्च अदालतको फैसलाको अपमान पनि हो, त्यसको अवज्ञा गरेको पनि यसमा हाम्रो गम्भीरता थियो। त्यो कुरा हामीले पार्टी एकताका सन्दर्भमा एकदमै लचिलो भएर उहाँले जति बाडाहरू मूल शर्तका रूपमा प्रतिष्ठाको विषय बनाउनु भएको थियो त्यो चाहिँ प्रतिष्ठाको विषयलाई हामीले चाहिँ सरलीकरण गरेका हौ। अब त्यो बाटोबाट भन्दा अर्को बाटोबाट उहाँहरूलाई पार्टीको महाधिवेशनमा जो अब यसमा असहमत हुन्छ के अरे त्यसमा
3: भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्व आज देशभर श्रद्धा र उत्साहका साथमा मनाइएको छ। तीजको अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर क्षेत्रमा शिवालयका व्रतालु महिलाको घुइँचो लागेको थियो। आजको दिन व्रतालुले निराहार तथा श्रद्धापूर्वक व्रत बसि भगवान शिव र पार्वतीको विशेष पूजा आराधना गर्ने परम्परा छ। हिजो दरखायसँगै औपचारिक रूपमा शुरू भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। तीजको मुख्य दिन आज हरितालिका व्रत बसिन्छ भने भोलिपल्ट चौथीका दिन गणेश भगवानको पूजा गर्ने चलन रहेको छ। परम्परा अनुसार तीजमा निराहार व्रत बस्ने चलन रहे पनि स्वास्थ्यलाई व्यवस्था गर्दा समस्या आउन सक्ने चिकित्सकहरू बताउँछन्। त्यसले व्रत बस्दा आफ्नो स्वास्थ्य अवस्था, शरीरको क्षमता र आवश्यक सावधानीलाई समेत ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका छन्। सीआईएनसँग कुराकानी गर्दै वरिष्ठ कन्सल्ट्यान्ट फिजिसियन डाक्टर रोशन कुमार झा,
8: यसमा चाहिँ निराहार उपास बस्ने, पानी समेत नखाने जुन छ त्यो हाम्रो धर्महरू अनुसार गर्ने हो, तर आफ्नो स्वास्थ्यलाई पनि ख्याल गर्नुपर्छ। विशेष गरी डायबिटिज भएका जसले चाहिँ नियमित आफ्नो सुगरको रोग सेवन गर्नुपर्ने हुन्छ र गर्भवती महिलाहरू र नियमित अरू कुनै औषधि खानुपर्ने व्यक्तिहरू हुनुहुन्छ भने उहाँहरूले चाहिँ यस्तो किसिमको चाहिँ निराहार चाहिँ उपास बस्नु हुँदैन, फास्टिङ बस्नु हुँदैन भनेर हामी चाहिँ पटक पटक विभिन्न माध्यमबाट
3: सुदूरपश्चिम प्रदेशका कर्मचारीको तीज भने यसपालि खल्लो भएको छ। सुदूरपश्चिम प्रदेशमा चालू आर्थिक वर्ष शुरू भएको दुई महिना पुग्न लाग्दा पनि बजेट पारित भएको छैन, जसका कारण प्रदेश सरकार मातहतका कार्यालयको नियमित कामकाज प्रभावित छ। बजेट कार्यान्वयनमा नआउँदा कर्मचारीको तलब भुक्तानीदेखि विकास निर्माणका कामसम्म प्रत्यक्ष रूपमा असर परेको छ।
9: सुदूरपश्चिम प्रदेशमा अघिल्लो सरकारले चालू आर्थिक वर्षका लागि 37 अर्ब 70 करोड़ रूपियाँको बजेट ल्याएको थियो। राजनीतिक विवादका कारण उक्त बजेट पारित हुन नसकेपछि प्रदेशमा बजेट शून्यताको अवस्था आएको हो। सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र डडेलधुराका वैद्य निरीक्षक खेमराज पनेरु,
10: एकातिर काजबारको शुरूआती एकातिर खर्च यति बेला नै बढी चाहिनुपर्नेमा अहिले तलब नहुँदा घर खर्च धान्न पनि धौधौ परेको अवस्था, म लगायत सम्पूर्ण कर्मचारीको अवस्था यस्तै हो।
9: दुई महिनादेखि तलब नआउँदा नियमित घर खर्च व्यवस्थापनमा समस्या देखिएको प्रदेश सरकार मार्फतका कर्मचारीहरूको गुनासो छ। प्रदेश लेखा इकाई कार्यालयका लेखापाल तिर्मल साउदका अनुसार चालू आर्थिक वर्षको बजेट नै नआएकाले कर्मचारीको तलब लगायत विकास निर्माण र नियमित आर्थिक गतिविधि प्रभावित भएका छन्।
11: विकास निर्माणमा योजनाहरू पनि शुरू हुन ढिलो हुने र हाम्रो कर्मचारीहरूको पनि तलब भत्ता लगायत अन्य सुविधाहरू पनि भुक्तानी गर्न नसकेको अवस्था हुनाले त्यसको समस्या
9: सुदूरपश्चिम प्रदेशमा अहिले राजनीतिक गठबन्धन परिवर्तन भएसँगै नेकपा र नेकपा एमालेको साझेदारीमा सरकार बनेको छ। प्रदेश मन्त्री परिषद बैठकले भने बजेटको अवरोध खुल्ने निर्णय गरेको छ। प्रदेश सरकारका प्रवक्ता एवं उद्योग पर्यटन वन तथा वातावरण मन्त्री प्रकाश रावल,
12: अहिले यहाँहरूलाई सबैलाई जानकारी छ बजेट होलिडेको अवस्था रहेको छ र यो वर्ष 2083-84 को वार्षिक कार्यक्रम तथा बजेटलाई नवगठित सरकारका प्राथमिकता समेत समावेश गरी बजेट पुनर्कन सहित परिमार्जन गर्ने आर्थिक मामिला मन्त्रालयलाई अधिकार प्रदान गर्ने निर्णय भएको छ।
9: विगतको कमल बहादुर शाह नेतृत्वको सरकारले ल्याएको बजेट पारित हुन नसकेपछि बजेट पुनर्लेखनको विषय उठेको थियो। त्यही समयमा राजनीतिक गठबन्धन फेरिएसँगै शाहले मुख्यमन्त्रीबाट राजीनामा दिनु परेको थियो। तर्कराज भट्ट, सीआईएन रेडियो अमरगढी, डडेलधुरा।
3: साझा खबरमा अब एउटा खेल प्रसंग। अन्तर्राष्ट्रिय फुटबल संघ फिफाबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघ इन्फाले निलम्बन फुकुवाको माग गर्दै ज्ञापन पत्र सहित धरना दिनुभएको छ। इन्फा कर्मचारी, रेफ्री, प्रशिक्षक सहितको टोलीले भोलि राष्ट्रिय खेलकुद परिषद राखेपमा धरना दिने कार्यक्रम रहेको महासचिव किरण राईले बताउनुभयो। ज्ञापन पत्र बुझाएपछि राखेपा परिसरमा एक घण्टा धरना दिने र त्यसपछि पत्रकार सम्मेलन गर्ने इन्फाले जनाएको छ। इन्फाले कर्मचारी संघको छलफलपछि ज्ञापन पत्र सहित धरना कार्यक्रम तय गरेको हो। तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले गत 10 असारमा इन्फालाई निलम्बन गरेको थियो।
13: सन्तोष गन्धर्व, बाल बालिकाका लागि कम खर्चमै पुसिलो खानेकुरा बनाउने तरिका।
14: भुटेको चना, मकै, भटमास, जुन चाहिँ सजिलै भण्डारण पनि गर्न सकिन्छ र तुरुन्तै खान पनि सकिन्छ, यो पोषणको राम्रो विकल्प हो।
13: विशेष श्रृंखला मिलिजुली नेपाली अनि बाढ़ी प्रभावितलाई अन्य राहत सामग्री भन्दा पैसा दिँदा के फाइदा हुन्छ, कुराकानी विशेष पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
16: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
15: ओहो, तिमी त घरको खाने भएछौ नि।
17: के को सरसल्लाह हो दुईजनाको?
16: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
17: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
15: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
17: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
13: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
18: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
13: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब विशेष श्रृंखला मिलिजुली नेपाली।
19: साझा खबरमा अब मिलिजुली नेपाली। तपाईलाई आफ्नो बालबालिकाका लागि कम खर्चमै पोसिलो खानेकुरा बनाउने तरिका जान्न मन छ? एकैछिन पोषणविद रुजु खड्काको कुरा सुनौ।
14: विशेष गरी यो बाढ़ी प्रभावित ठाउँमा दाल चामल मात्र भए पनि थोरै कुराहरू थपेर पोषणयुक्त बनाउन सकिन्छ, जस्तो कि थोरै तेल, घिउहरू मिसाउने, जसले यो भिटामिनको अवशोषणमा पनि मदत गर्छ। अर्को कुरा भनेको हामीले सर्वोत्तम पिठोलाई हामीले अलिकति सक्खर, मिश्री मिसाएर त्यसलाई हलुवा जस्तो, लिटो जस्तो बनाएर पनि खान दिन सक्छौँ। अब भात दालहरू मात्र हुँदाखेरि बच्चा बच्चीलाई कति खान नमन लाग्ने हुन्छ, त्यसलाई पनि हामीले विभिन्न कुरा बनाउन सक्छौँ। जस्तो चामलको पोहा, जसलाई चामल मात्र चाहिने भए थोरै घिउले पुग्छ, दालको स्रोत छ भने दालको रोटीहरू पनि बनाउन सकिन्छ, वरिपरि उम्रिने हरियो सागसब्जी छ भने त्यसमा मिलाएर हाल्न सकिन्छ। कतिपय अवस्थामा त केही गरी पकाउने साधनै छैन, हरेक चोटिलाई भने हामीले भुटेको सुकेको खानेकुरा जस्तो भुटेको चना, मकै, भटमास, जुन चाहिँ सजिलै भण्डारण पनि गर्न सकिन्छ र तुरुन्तै खान पनि सकिन्छ, यो पोषणको राम्रो विकल्प हो। अब सुक्खा सातु र दुध मिसाउन सकिन्छ, जस्तो उपलब्ध भएको अन्नको पिठोहरूमा दुध घोलेर अथवा पानी घोलेर त्यसमा थोरै सक्खर हालेर पनि खान सकिन्छ। सम्भव भएसम्म फलफुलहरू सिधै खुवाउन सकिन्छ। राम्रोसँग भिजाएको गेडागुडी टुसा उमारेको पनि खुवाउन सक्छौँ। यसमा प्रोटिन, भाइटामिन सी, फाइबरको मात्रा प्रशस्त हुन्छ। यो हामीसँग भएकै स्रोत साधनमा गर्न सकिने कुरा हो।
19: राहतमा आएका दाल, चामल, पिठोलाई पनि मिलाएर खाँदा स्वादिलो अनि पोसिलो हुने बताउँदै हुनुहुन्थ्यो पोषणविद रुजु खड्का। तपाई अस्थायी आश्रय स्थलमा बसिरहनु भएको छ भने एक अर्काबीच कुराकानी गर्न चाहिँ नभुल्नुहोस् है, अनि आफ्नो उमेर र क्षमता अनुसारका काममा सहयोग गर्दा धेरै फाइदा पुग्ने मनोविद अमृता गुरूङको भनाइ छ। अनि आफ्नो उमेर र क्षमता अनुसार काममा सहयोग गर्दा धेरै फाइदा पुग्ने मनोविद अमृता गुरूङको भनाइ छ।
20: होल्डिङ सेन्टरमा बसिरहँदाखेरि त हाम्रो जिउ त यतिकै बसिराख्यो नि त, एक्टिभ भएन नि त भनेर भन्दा सानो तिनो जस्तै यहाँ आफ्नो सरसफाइमा आफैले ध्यान दिने सानो सानो बच्चाहरूले त आफ्नो सरसफाइ गर्न सक्दैन नि त, त्यो अवस्थामा चाहिँ उहाँहरूलाई नुहाइदिने, उहाँहरूको सरसफाई गर्नेदेखि लिएर आफ्नो वरिपरिको साथीहरूले खाना खाए कि खाएन, के भइरहेछ भनेर सोध्नेदेखि लिएर आफ्नो पनि सरसफाई चाहिँ आफैले गर्दाखेरि पनि अलिकति एक्टिभ हुन्छ। अनि सँगसँगै चाहिँ हामीले समूहमा बस्दा चाहिँ के हुन्छ भन्दाखेरि हातै मालो भनेको जस्तै उसले खाना खान मन लाग्दैन भने पनि अर्को साथीले होइन एक गाँस भए पनि खानुपर्छ भन्दा सँगै लिएर जाने, मलाई पनि त गाह्रो भएको छ के छ त भनेर कुराकानीहरू गर्ने, अनि कामहरू पनि आउन त सँगै गरौँ भनेर भन्दाखेरि चाहिँ यसले चाहिँ अलिकति उहाँहरूलाई चाहिँ मद्दत पुग्छ एक्लै भनेर भन्दा पनि समूहमा चाहिँ, अनि म मात्र होइन रहेछ अरूलाई पनि गाह्रो भएको छ, उहाँले त गाह्रो हुँदा हुँदै त गरिराख्नु भएको छ त, म चाहिँ किन यसरी बस्ने भनेर उहाँलाई पनि त्यो एउटा चाहिँ हौसला चाहिँ मिल्छ। तपाईँको नजिकको व्यक्ति कसलाई चाहिँ तपाईँलाई भन्न सहज हुन्छ उसलाई भनेर हुन्छ कि मनको कुरा चाहिँ निकाल्नु पर्छ। अनि अर्को भनेको चाहिँ हाम्रो हेल्पलाइन नम्बरहरू पनि छ, जस्तै 1166 आत्महत्या रोकथाम हेल्पलाइन नम्बर छ, अनि हाम्रो टिपिएको नि 1660 छ जसमा चाहिँ पैसा लाग्दैन भने चाहिँ यो जस्तै अरू विभिन्न सङ्घ संस्थाहरूले पनि हेल्पलाइन नम्बरहरू चाहिँ अहिले प्रोभाइड गर्नुभएको छ भन्दा हजुरले त्यसमा पनि सहयोग लिन सक्नुहुन्छ।
19: विपदका बेला एक्ला एक्लै नबस्न, आफ्नो मनको कुरा नजिकको साथीसँग भन्न बिहान र बेलुका व्यायाम गर्न सुझाव दिँदै हुनुहुन्थ्यो मनोविद अमृता गुरूङ। तपाईसँग पनि बाढ़ी, पहिरो वा विपद सम्बन्धी कुनै न कुनै अनुभव त पक्कै होला। केही दिन अघि आएको रसुवा बाढ़ीको अनुभव सुनाउँदै हुनुहुन्छ नुवाकोट तुप्चे अकरेका लेख बहादुर सारु मगर।
21: अनि हामी चाहिँ अब पाखा लगायो नि, सर्टकट बाटो पाखा लगायो, पाखा लगाएपछि तिनजना थियो हामी, तिनैजना बच्ची उँधो गयो भयो नि भेट्ने, उँभो गयो नि भेट्ने, सर्टकट लगायो कि माथि लगाएपछि खोलाभन्दा नाग्यो अनि त्यहाँबाट बढ्न सफल भयो। हामी बाउछोरा चाहिँ अलि अगाडि भाग्यो, बुढी अलि हिँड्न सक्ने ल जा जा तिमीहरू म बच्दिनँ भनेको थियो, अनि त्यहाँ उसलाई चाहिँ अब यति दिनसम्म भेटायो अनि चाहिँ हिँड्दै लिएर गयो, हिँड्दै हिँड्दै हामीसँग आगोमा चाहिँ बच्चेन, माथि लाग्नै भए
19: रसुवा बाढीमा भागेर ज्यान जोगाउनु भएका लेख बहादुर सारू मगरको जस्तै तपाईँ पनि आफ्नो अनुभव सुनाउन चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ।
22: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ी प्रभावितलाई अन्य राहत सामग्री भन्दा पैसा दिँदाको फाइदा,
23: हामीलाई दाल खानु हुँदैन सबै कतिलाई युरिक एसिड छ, तपाईँ पैसा दिनुहोस् न, मलाई तपाईँ मलाई विश्वास गर्न सकिन्छ भने जो बाढ़ी पीड़ित छन् त्यो परिवारलाई चाहिँ विश्वास गरेर पैसा दिन सकिन्न।
22: बाढ़ी पीड़ित परिवारलाई विश्वास गरेर आवश्यकता अनुसारको राहत दिनुपर्ने विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
24: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
25: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
24: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
25: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
24: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
25: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
24: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाउ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओईआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
0: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
18: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
22: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। रसुवाको भोटेकोसी बाढ़ी प्रभावित मध्ये होल्डिङ सेन्टरमा बस्न चाहनेलाई सरकारले मासिक रूपमा रकम दिने निर्णय गरेको छ। यो निर्णयको आवश्यकता र यसले पार्ने प्रभावका बारेमा साथी लील प्रकाश चन्दले बालबालिका शिक्षा र समानताको क्षेत्रमा कार्यरत आधार नेपालका कार्यकारी निर्देशक प्रहलाद ढकालसँग कुराकानी गर्नुभएको छ।
23: हामीले परिवारहरूलाई धेरै संघ संस्थामाथि आश्रित बनाउनु भन्दा अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिस भन्छ नि तपाईँको नमुना कामहरू पनि छन्। एकदमै सुरक्षित तरिकाले दाल चामल तरकारी किनेर लानुपर्छ त उहाँहरूलाई क्यास दिन सक्छौँ, पैसा दिन सक्छौँ। त्यो सामान आफ्नो चोइसको खान्छ नि। हामी लगाए चामलै खानु, सबैलाई चामल खानु हुँदैन नि, डायबिटिज छ। हामी लगाए दाल खानु हुँदैन, सबैलाई कतिलाई युरिक एसिड छ। तपाईँ पैसा दिनुहोस् न, मलाई विश्वास गर्न सकिन्छ भने जो बाढी पीडित छन् अब त्यो परिवारलाई चाहिँ विश्वास गरेर पैसा दिन सकिन्न। त्यो पीडित परिवारलाई पनि त तपाईँले लो भनौँ न महिनाको 30,000 दिनुहुन्छ अथवा दिनको 1,000 रुपियाँ दिनुहुन्छ भने ब्याङ्किङ सिस्टमबाट दिनुहोस्, ट्रान्सपेरेन्ट तरिकाले दिनुहोस्, हिसाब राख्नलाई भन्नुहोस्। यो गर्छु, यो गर्न पाउनुहुन्छ, यो पैसाले यो गर्न पाउनुहुन्न, यो किन्न पाउनुहुन्छ, यो किन्न पाउनुहुन्न भनेर प्रत्येक परिवारसँग छोटो एग्रिमेन्ट गर्नुहोस्। पुरुषलाई दिनलाई एकदम जाँड रक्सीमा खर्च हुन्छ भने डर लागेको छ भने महिलालाई दिनुहोस्, उहाँहरूलाई झन् बढी विश्वास गर्न सकिन्छ। महिलाहरूलाई दिनुहोस्, उहाँहरूको एकाउन्टमा पैसा ट्रान्सफर गर्नुहोस्।
1: पैसा दिँदाखेरि फेरि के कति दिने, कति क्षति भएकोलाई कति दिने भन्ने अर्को अलमल हुने होला नि त सरकारलाई अथवा जो सरकारवाला निकायलाई।
23: मेरो विचारमा यो परिवार संख्या हेरेर, परिवार संख्या हेरेर सरकारले अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिसहरू छन्, हामी बसेर सल्लाह गर्न सक्छौँ, रूपमै सफल भएका बेस्ट प्र्याक्टिसहरू छन्। म यो किन भन्दैछु नि, यो फेरि मैले आत्मसम्मान डिग्निटीको कुरा गर्दैछु कि, फेरि हात तल र हात माथिको कुरो भएन नि। ब्याङ्क ट्रान्सफर गर्नुहोस्, सिस्टमबाट ट्रान्सफर गर्नुहोस्, गर्नुहुने काम गर्नु नहुने, यो पैसा प्रयोग गर्ने क्षेत्र प्रयोग गर्न नहुने क्षेत्र तोकिदिनुहोस्। 100 रुपियाँ अलिक कति बढी खर्च गरेर बिल राख्नुहोस्, करमा अहिले चिठ्यामा हाल्नुहोस्, कर पनि दिइरहेको हुन्छ उतापट्टि, तपाईँ पैसा पनि दिइरहनु भएको छ, कर उता बिल लिन पनि सिकाइरहनु भएको छ, बिल लिएपछि आन्तरिक राजस्वमा बिल अपलोड गरेर अथवा आफूले किनेको बिल अपलोड गरेर चिठालाई पनि हाल्छन्।
1: नेपालको अभ्यास, उपलब्ध जनशक्ति, स्रोत, साधन, प्रविधि सबैले सक्छ त यो तपाईँले भने जस्तै जुन बाढी प्रभावितहरूलाई सिधै नगदै हस्तान्तरण गर्नको लागि अथवा केही समयलाई हामीले लिएर भए पनि त्यो गर्नुपर्छ।
23: दुईवटा कुरा छ, एउटा टेक्नोलोजी छ, हेर्नुहोस्, एउटा मान्छे, हामी सब प्रशस्त मान्छे छन्, स्थानीय निकाय म स्पेसल स्थानीय निकाय र हाम्रो ब्याङ्किङ सेक्टरमा पनि प्रशस्त एक्सपर्टहरू छन्। हाम्रो युथहरू, हाम्रो युवा जेनेरेसन मोबिलाइज गर्नुहोस् न, युथहरू यहाँ नेपालमा यो काम गर्नलाई, यो मोनिटर गर्न, यसलाई सहयोग गर्नको लागि हाम्रा युथ एजेन्सिजहरू यति धेरै छन् कि तपाईँ वरि नै नगर्नुहोस् र यति इच्छुक छन् कि तपाईँ मोबिलाइज मात्र गर्नुहोस् न हाम्रो युवाहरू। म त अहिले हाम्रो बाढीपुरी क्षेत्रमा हामी म युथ एजेन्सिजहरू छन्, ती युवाहरू अहिले सबै ग्राउन्डमा बसेर यस्तो राम्रो काम गरे। सुरुमै उहाँहरूले होइन, यहाँ सबैभन्दा मोबाइल चलेन, ब्याट्री छैन, ब्याट्री चाहियो, सोलर चाहियो, फोन चाहियो, सानो फोन हुन्छ नि, सानो सानो फोनहरू, युवाहरू त्यो बोकेर भोलिपल्ट गए, हामीलाई फेरि यो खोला बढ्यो, पानी बढ्यो, फेरि फुट्यो, हल्ला भयो। ती युवाहरूलाई तल माथि डाँडामा तल हामी त त्यो फोनमै उहाँहरूलाई तल र माथि कुदाएर बेच्दथ्यौँ।
1: शान्ति सुरक्षाको कुरा, त्यसै गरी बालबालिकाको सुरक्षा कुरा र महिलामाथि कुनै प्रकारको त्यस्तो हिंसा अथवा दुर्व्यवहार नहोस् भन्नको लागि हामीले कसरी अगाडि बढ्नुपर्छ, के छ तपाईँको विचार यसमा?
23: यो समय चाहिँ एकदम परिवार सेपरेट हुने, मान्छेहरू छुट्टिने, आफन्तहरूकोमा जाने, स्पेसियली बालबालिका, अब किशोर किशोरीहरू, अझै नेपालको हिसाबले भन्दा किशोरीहरू, छोरीहरू हिंसा, यौन हिंसा, दुर्व्यवहार हुनसक्छ ग्रुप लिभिङमा। अब यसको लागि चाहिँ सबैभन्दा बालबालिकालाई र छोरी चेलीलाई सबैभन्दा बढी संरक्षित राख्ने काम चाहिँ परिवारको हो है, किनभने उनीहरू परिवारको छेउछाउमा हुन्छ,
1: खेल्दै गरेको अथवा खेल सामग्रीहरू पनि दिएको त देखि नै राखेको छ। यसमा अझै हामीले कसरी सावधानी अथवा अझ कसरी ध्यान पुर्याउनु आवश्यक छ?
23: मलाई त्यहाँ मेरो विचारमा चाहिँ अहिले तत्काल मैले देखेको चाहिँ हामीसँग यो बालबालिकाहरूलाई संरक्षण गर्ने, सिकाउने, सिकाइको क्रियाकलाप गर्न सक्ने जनशक्तिहरू राख्नुपर्छ बाल संरक्षण बाल बालिकाको सहभागिता बाल बालिकालाई कसरी होइन यस्तो आपतकालीन अवस्थामा उहाँहरूको मानसिक स्वास्थ्य सबैलाई ध्यानमा दिएर कसरी काम गर्न सकिन्छ यदि मानसिक स्वास्थ्यको चाहिँ एकदम विज्ञहरूको सहयोग लिनुपर्छ भने कुन कुन निकाय कुन कुन हाम्रो यो परामर्श दिन सक्ने काउन्सिलिङ निकायहरूले अनलाइन दिन सक्छन् अथवा गएरै दिन सक्छन् उहाँहरूसँग सम्पर्क गर्नुपर्छ यो फेसिलिटेटर टिचर्स के भन्छ टिचरहरू हुन सक्छन् खाली शिक्षकहरूलाई उहाँहरूलाई मोबिलाइज गरेर होल्डिङ सेन्टर्सहरूमा चाहिँ यी फेसिलिटेटरहरू चाहिन्छ र बच्चालाई सुरक्षित हिसाबले खेल्ने खाने बस्ने पनि मिड डे मिल दिनुपर्छ यो बेलामा हेल्दी मिड डे मिल दिनुपर्छ न्युट्रिसियस मिड डे मिल दिनुपर्छ
1: किनभने लामो समय होल्डिङ सेन्टरमा नराख्दा त फेरि त्यहाँबाट त्यो पनि उठाउनु हटाउनु पर्ने होला अब विद्यालय बगेर गइसक्यो छैन होइन अब त्यस्तो अवस्थामा चाहिँ कसले के गर्नुपर्छ
23: हो अब मुख्य कुरा तपाईँ त्यही आउनु सेकेन्ड टर्म भनेको सेकेन्ड टर्म भने चाहिँ हाम्रो रिलिफ रिहेबिलिटेसन मेन्टल इस्टाब्लिसमेन्ट आदिको काम फेस सिद्धिएपछि हामीलाई सबैभन्दा बढी पार्टनर चाहिन्छ हामीलाई बढी सबैभन्दा बढी सहयोग चाहिन्छ हामीलाई सबैभन्दा बढी विज्ञता त्यतिखेर चाहिन्छ जतिखेर हामीले यी योबाट पीडित योबाट यो हाम्रो दैवी प्रकोपबाट पीडित बालबालिकाहरूको शिक्षाको लागि र मैले स्वास्थ्य पनि बिर्सिनु भएन है शिक्षा स्वास्थ्य लगायतका कुराहरूलाई लामो समय कसरी लाने घर बार सबै गुमाएका बाढी पीडित बच्चालाई सहयोग गर्दै गर्दा अर्को यतापट्टिको फेरि 70% नगुमाएको बच्चाहरूले हामीले ग्रुपिजम बनाइन्छौँ यहाँ तपाईँ सहयोग पाउने बच्चा एउटा सहयोग नपाउने बच्चा हुन्छ अब यो दुईटा पक्षलाई कसरी व्यवस्थापन गर्ने नागरिक संगठनहरूले काम गर्दा दुईटा पक्ष बनाइदिन्छौँ नि सहयोग दिन्छौँ एउटालाई सहयोग दिन्नौँ एउटा सहयोग पाएको बच्चा एउटा सहयोग नपाएको बच्चा त्यस कारण गर्दा सिस्टमलाई मोबिलाइज गर्ने स्थानीय सरकारसँग काम गर्ने स्थानीय सरकारलाई मैले धेरै ठाउँमा उत्तर दिएँ हामी स्थानीय सरकारलाई केन्द्रमा राखेर स्थानीय सरकार मार्फत यो हामीले रिकभरी गर्नुपर्छ यतापट्टिको फेरि 70% नगुमाएको बच्चाहरूले हामीले ग्रुपिजम बनाइन्छौँ यहाँ तपाईँ सहयोग पाउने बच्चा एउटा सहयोग नपाउने बच्चा हुन्छ अब यो दुईटा पक्षलाई कसरी व्यवस्थापन गर्ने नागरिक

क्षेत्रमा स्थानीय सरकार र स्थानीय जनप्रतिनिधि र प्रधानमन्त्री बीच छलफल भएको छ। भोटेको सिबाडीले कृषि क्षेत्रमा एक अर्ब भन्दा बढ़ीको क्षति पुर्याएको छ। प्रतिनिधि सभाको आगामी बैठकको कार्यतालिकामा प्रधानमन्त्रीसँगको प्रश्न उत्तर भने हटाइएको छ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज आज देशभर श्रद्धा र उल्लासका साथ मनाइएको छ र अन्तर्राष्ट्रिय फुटबल महासंघबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघले निलम्बन फुकुवाका लागि ज्ञापन पत्रसहित धरना दिने भएको छ। हवस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि भदौ 30 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: तीन महीना तिर्नुहोस् सात महीना चलाउनुहोस् क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि।
1: हजुरको रेडियो 102.1 MHz।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरूरी सूचना।
3: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
2: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
3: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
2: उपाय नम्बर तीन, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
3: उपाय नम्बर चार, 2 लिटर पानीमा 200 ग्राम सक्खर 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
2: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
3: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
2: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
3: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 98 64 14 0 4 39 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादनहरू
3: रंग बहार रंग बहार
4: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
3: वर्ष पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
4: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
3: वर्ष पेंट
5: हावा हुरी चलेको बेला के गर्ने
6: घरको झ्याल र ढोका बन्द गर्ने
5: आगोका स्रोतहरू

0: नगर्ने
1: मोटरसाइकल गाड़ी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
0: भीड़भाड़मा भए नआत्तिने भागदौड़ नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
0: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
1: हावा हुरी चलेको बेला के नगर्ने
0: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
1: बिजुलीको तार लत्रिएको छ भने नछुने
0: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
0: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश
2: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना
0: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यस रोगका लक्षणहरू निम्न हुन सक्छन्
2: अचानक उच्च ज्वरो आउनु
0: टाउको दुख्नु
2: आँखाको पछाडि पट्टिको भागमा दुख्नु
0: हार जोड्ने तथा मांसपेशी दुख्नु
2: वाक वाकी लाग्नु बान्ता हुनु
0: शरीरमा बिमिरा आउनु
2: डेंगू रोगको रोकथामका उपायहरू
0: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ
2: घर वरिपरि सफा राख्नुपर्छ डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ
0: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ
2: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ
0: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप

0: रेडियो पाव घटना विषय को सशक्त संवाद
1: केदार कार्कीज्यू म तपाईँलाई कार्यक्रम रेडियो पावरमा स्वागत गर्छु।
2: धन्यवाद भूपालजी।
1: अब विशेष महाधिवेशनबाट निर्वाचित कार्य समितिले तपाईँहरूलाई पनि केन्द्रीय सदस्यमा निर्वाचित गरेको छ, सहसरी गराएको छ। अब महाधिवेशनमा सहभागी हुने बाटो खुल्ला भयो होइन?
2: केन्द्रीय समितिलाई हामीले चाहिँ समायोजन गरौं भनेर निर्णय जुन गर्नुभयो
1: हजुर,
2: मैले अघि नै मैले पहिलेदेखि नै भन्दै आएको के भने यो चाहिँ कम्पनी जस्तो निर्णय गर्ने कम्पनीको मालिकले के भन्छन् ल सञ्चालक समिति यतिलाई चाहिँ हामीले सेयर खोल्यायौँ यो सेयर दिउँ भने त्यो कम्पनी होइन, यो पार्टी हो। पार्टी भनेको चाहिँ संवाद र सहमतिले मात्रै अगाडि बढ्छ। संवाद सहमति र सहकार्यले अगाडि बढ्ने कुरालाई चाहिँ एक मैले यति दिएँ मैले यसो गरिदिएँ भन्ने र बिन्ती चढाएकालाई चाहिँ हामीले लिन्छौँ भनेर बिन्ती चढाउनेहरूलाई समाहित गर्नेलाई समायोजन भनिँदैन होइन, त्यो समाहित गरेको बिन्ती चढाएकालाई। त्यसैले के भने यहाँ चाहिँ एउटा कुरा, दोस्रो कुरा चाहिँ अब एउटा कुरा के भने विशेष महाधिवेशन सकिने
1: तपाईँ त विगतमा केन्द्रीय समितिमा हुनुहुन्थ्यो, तर केन्द्रीय समितिमा भएकाहरूको जो भाग खोसिएको थियो उहाँहरूले त भाग पाउनुभयो, जान तयार हुनुभएको कुरा आएको छ नि त। अब
2: को जान तयार हुनुभयो भन्ने कुरा पनि आएको छ, बिन्ती चढाउनेहरू जान तयार हुनुभयो होइन
1: हजुर, एक तीसजनाको सूची
2: आइसक्यो, एकतिसके एकहत्तरै पनि हुन सक्छ, त्यही संख्या नगर्नु न, संख्याले हो, संख्याको कुरा भएन, यो चाहिँ एथिक्सको कुरा भयो। जहाँ नियमित महाधिवेशन चौधौं महाधिवेशनमा निर्वाचित सभापतिको र विशेष महाधिवेशन निर्वाचित सभापति बीचको के भन्छ तपाईँलाई चाहिँ कन्फ्लिक्ट हो
1: हजुर,
2: यहाँ नेतृत्व कन्फ्लिक्ट हो, नभए त नेतृत्व जे भन्यो त्यो हुँदो रहेछ नि त, यतापट्टि गरेर आऊ भन्दा यता जाने, गुरेर उता जाऊ भन्दा उता जाने हुँदो रहेछ नि त। त्यस कारणले नेतृत्वको चाहिँ कुरा हो कि नेतृत्व सहित भयो कि भएन, गुण चाहिँ के भन्छ बच्चा बच्चा लियो कि माउ सहित लियो भन्ने कुरा हो। पाडा मात्र लगेर के गर्नु, दुध दुने भैँसी चाहिँ उसमै छ के तपाईँलाई अर्कै गोठमा छ, अनि त पाडो चाहिँ मैले लिएर आएँ अब त्यसले दुध दुहोस् न भनेर हुन्छ र
1: भैँसी पनि जानु पर्यो,
2: खलाको भैँसी चाहिएन
1: होइन। अनि आठ बुधे भन्ने जो थियो पूर्णबहादुर खड्काले पेश गरेको त्यो त सम्बोधन भयो नि त, अब आठ बुधे त गर्नुपर्ने के त, यो कथा पनि ठिक छैन, ऊ कथा पनि ठिक छैन
2: होइन होइन। पूर्णबहादुर खड्का यो के भयो भने पहिले चाहिँ पूर्णबहादुर खड्का र शेखर कोइरालासँग बसेर गगनजीले कुरा गर्नुभयो, गगनजीले कुरा गरेपछि त्यसको सात दिनमा के गरिदिनु भयो भने उहाँहरूका 19 जना मान्छे हामी ल्याउँ भनेर न्युज निकाल्नु भयो, अर्कै 19 जना लिनुभयो। अहिले पनि उहाँहरूले के गर्नु भने शेखर कोइरालासँग कुरा गर्दै हुन्थ्यो, शेरबहादुर सहित चाहिँ एकता गर्नुपर्छ भनेर शेखर कोइरालाले भन्नुभयो, पूर्णबहादुरको घरमा गएर पूर्णबहादुर सहित ल्याउनु भयो होइन, एउटा बाछो एउटा पाडो एउटा ऊ एक एकवटा गर्दै किन्दै जाउँ न।
1: होइन त्यो बेला कार्यवाहक सभापति पूर्णबहादुर खड्का भएको बेला अर्थात अदालतको निशा आउनुभन्दा अगाडिको जो आठ बुधे माग थियो अर्को पक्षको यी चिज समेट भन्ने थियो, त्यो त समेट्यो त, अहिले आठ बुधे समेट्यो, अब के गर्नु पर्यो,
2: कहाँबाट समेट्यो, अनि त्यो
1: पूर्णबहादुर खड्काले भन्नुभयो, राम्ररी खड्काले भन्नुभएको छ आठ बुधे समेट्यो अब बाटो खुल्ला भयो,
2: होइन अब त्यो त समेट उहाँहरूले के भन्छ आफ्नो आफ्नो नजरले हेर्ने कुरा छ, त्यो बाटो ठिक पनि होला उहाँहरूको नजरले। यहाँ दुई तिनवटा कुरा फन्डामेन्टल कुरा चाहिँ अब त्यो के समेट्यो समेटेन, अब उहाँहरूले भनेको कुरालाई कति विश्वास गर्ने होइन, जनकपुरमा बोलेको कुरा वृद्धावटमा अर्कै, काठमाडौँ बोलेको अर्कै, पोखरामा बोलेको अर्कै, अन्त बोलेको अर्कै, सिद्धान्त होइन विचार अडान यी सबै कुराहरू त्यागेर त्यो हुन्छ नि त्यागिसक्यो त्यस्तो हुन्छ। अब अर्को चाहिँ यतापट्टिका भ्रष्टौन हामी भ्रष्टौँ भ्रष्टलाई लिन भन्नुहुन्थ्यो, अब त्यहाँ हेऱ्यो भने के भन्छ भ्रष्टै भ्रष्टको ताँती पनि त्यहीँ देखिन्छ होइन, भर्खरै कता पुलिस केस परेका मान्छेहरू पनि के भन्छ त्यहीँ भेटिन्छ, त्यस कारणले त्यो धेरै विवादित यतातिर लाने कुरा पनि भएन। उहाँहरूले भ्रष्ट र प्रष्ट भन्ने कुरा पनि चिलिम खाइसक्यो, चिलिम खायो नि त होइन,
1: भ्रष्टहरू सबै सुनपानीले छर्केको नि हुनसक्छ त्यो अर्को कुरा भयो, तर तपाईँले जे जे भन्दै आउनुभएको थियो त्यो सबै कुरा माग सम्बोधन भइसकेपछि अब अड्क्यो के नि
2: होइन होइन। अनि लगन पछिको पोतेकै काम, तपाईँले अधिवेशन डिक्लेयर गरेर होइन यति गतिभित्र अधिवेशनमा आउनुहुन्छ नि, तपाईँको पद भयो नभए भएन भनेर है, अनि तपाईँलाई के भन्छ अधिवेशनको प्रक्रियामा चाहिँ प्रक्रियाका बारेमा छलफल पनि नगराइकन, अनि मालिकले बोलायो त्यस कारणले अब हामी चाहिँ गयौँ मालिककोमा भनेर जाने कुरा त होइन होला नि, यो त पार्टी हो नि। र अर्को कुरा, पार्टी त आखिर के भन्छ निर्वाचन आयोगले चाहिँ दिएको अवस्थामा छ, निर्वाचन आयोगले खालि मान्यता दिएको तर अदालतबाट अन्तिम फैसला नभइसकेको अवस्थामा छ, त्यस कारणले त्यो अवस्था भइसकेपछि लुरु लुरु जानुपर्ने या के भन्छ गर्नुपर्ने अवस्था हामी चाहिँ देख्दैनौ।
1: तर कुइनो नापेर लामबद्ध भएर साथीहरू त तयार हुनुभयो त, लाइन लाग्नुभयो जान गइसक्नुभयो,
2: त्यस्तो त अस्ति के भन्छ तपाईँलाई उसको के अरे राजसभाको खुलेको बेलामा पनि जाने मान्छे त्यही गए नि होइन र यतैबाट गएकै मान्छे मन्त्री भइरहेछन् नि,
1: अब तपाईँहरू के गर्ने नजाने,
2: तपाईँहरू
1: बचेर खोजेका कति 2-4 सय बाँकी रहनुहुने हो कि हो, यत्रो काम
2: बिउ त थोरै नै बिउ त एक दुई मानोले नै हुन्छ खाने धान भन्दा बिउ धानै बढी महत्व हुन्छ त्यसले नै बढी के भन्छ उम्रिन्छ पनि बढी फल्छ फेरि अर्को पल्टलाई तर खलामा राखेर के भन्छ त्यो कुटाउन राखेको धान भुसी परेको धान भनेको चाहिँ त्यो चाहिँ जति मन भए पनि के फर्क अर्को पल्ट उम्रिँदैन
1: खेतबारी नै बाँकी नराखेपछि बिउ जतिलाई राखे पनि के गर्नु
2: होइन खेतबारी त के भन्छ बटिया पनि पाइन्छ
1: अर्काको सन्तिया गर्ने
2: सन्ध्या बटिया के भन्छ खेतबारी भन्ने कुरा त के भन्छ तपाईँलाई त नयाँ बनाउन सकिन्छ नयाँ तरिकाले निकाल्न सकिन्छ बटिया लिँदा लिँदै के भन्छ खेतबारी किन्न सकिन्छ होइन र पहिले त सबै राणाले राजाले दरबारियाले हुके ढुकेले कब्जा गरेको जग्गा अहिले त जनताको हातमा त पुगिरहेछ नि त
1: यतिसम्म सुन्यो सर्वोच्च अदालतमा हालेको मुद्दा समेत अहिले यहाँ यता जाने टोलीमा प्रहरीका रूटबाट फिर्ता गर्नेसम्मको तयारी सुनियो अब के हुन्छ तपाईँहरूको मासु मासु भ्यागु त हुने भयो नि त मुद्दा हाल्ने पूर्णबहादुर खड्काले मुद्दै फिर्ता लिइसकेपछि कुरा सकियो
2: मूल व्यक्तित्वले मुद्दा हाल्ने पूर्णबहादुरले फिर्ता लिनुहोला मुद्दा एउटाले पूर्णबहादुरको मुद्दा पूर्णबहादुरले फिर्ता लिनुहुन्छ तर मूल मुद्दा त शेरबहादुरसँगै हो मूल मुद्दा त शेरबहादुर देवै हो नि सभापति त मूल मुद्दा शेरबहादुरसँगै भएकोले शेरबहादुरको एउटा हो अनि अरू

0: तपाईँको पनि त्यस्तो धेरै छ
1: हो त्यसैले के त्यसैले सैद्धान्तिक कुरा हामी व्यक्तिगत रूपमा व्यावहारिक रूपमा के छ भने उहाँसँग सयभन्दा बढी लिन जाने मान्छे महामन्त्री भइसकेपछि गगनजी नै हुनुहुन्थ्यो हामी नै के भन्छ फरक धार राखिरहेका थियौं होइन अब त्यहाँ पुगेर कसैले लुटेर गयो भने लुटेर लानुहुन्न सहमतिले लानुपर्छ लुट्नुहुन्न कुट्नुहुन्न मार्नुहुन्न होइन तिमी चाहिँ जसको घरमा जसले पालो त्यसैलाई मारेर हिँड्नुहुन्न त भन्नु पर्यो नि फकाएर लिन पायो मारेर लान पाइँदैन भन्ने हो क्या बाहिरको मान्छेले पनि अर्काको घरमा श्रीमान श्रीमत त झगडा गरेर कुटाकुट गरे भने त कुट्नुहुन्न भनेर जानुपर्छ बचाउनुपर्छ मानवीय नाताले भने आफ्नै के हुन्छ घरभित्रमा फरक मत राख्ने बित्तिकै कमजोर भयो कमजोर बनायो अनि त्यसलाई चाहिँ हेप्यो भने त हेप्न त दिने भएन नि
0: अब गर्ने के त तपाईँहरूसँग न साथीभाइ बाँकी रहे अब तपाईँहरूको घोषित महाधिवेशन पनि हुने अवस्था देखिएन
1: तपाईँहरूले
0: जिल्लामा खटाका प्रतिनिधि समेत उता पुग्ने अवस्था आयो गर्ने के
1: अर्का प्रतिनिधि सुन न प्रतिनिधि अर्को जान्छ नि उम्मेद्वार दिएकै मान्छे गायब हुन्छन् अन्तबाट त्यो त छँदैछ त त्यस कारणले गर्दाखेरि प्रतिनिधि अर्को हुन्छ नि सैद्धान्तिक रूपमा के भन्छ अडान लिने मानिसहरू पार्टीको अदालतले के भन्छ नि फैसला नगरुन्जेलसम्म म यहाँ बस्छु भन्ने मान्छेहरू पनि हुन सक्छ नि कसैलाई भो चाँडो खानु परेको छ त्यो भाग छ होइन कसैलाई अडानमा रहनु छ पञ्चायतकालमा कति मान्छे हामीसँगलाई छोडेर गए काङ्ग्रेस छोडेर गए गएनन् न जतातिर सत्ता छ त्यतातिर जाने मान्छेहरू थुप्रै हुन्छन् नि तर अडान लिएर बस्ने मान्छे थोरै हुन्छन् त्यो थोरैको जित हुन्छ सारा के भन्छ तपाईँलाई चाहिँ दक्षिण अफ्रिकाको मान्छेहरू जेल बसेको होइन त्यो नेल्सन मण्डेला बस्या हो
0: गर्भमा रहेको बच्चाको आधिकारिकताको कुरा हुँदाहुँदै सुरु भएको मुद्दा त्यो बच्चा जन्मेर कति वर्ष हुने भयो त्यति बेलासम्म मुद्दा नटुङ्गे जस्तो हुने भयो कि तपाईँहरूको काँग्रेसको विवाद चाहिँ महाधिवेशन
1: पार्टी एक हुँदा पनि पार्टी एकै ठाउँमा जाँदा पनि कतिपय मुद्दाहरू जीवित रहन्छन् त्यो मुद्दा जीवितै रहन्छन् र त्यही मुद्दाको आधारमा चाहिँ एक्साइजहरू हुन्छन् त्यस कारणले गर्दाखेरि सैद्धान्तिक कुरामा अडान लिएर बस्नेहरू थोरै नै हुन्छन् फाइदा हेरेर हामी छुटिहाल्यौँ कि हामी बर्बाद भयौँ कि भन्ने मान्छेहरू धेरै नै हुन्छन् जहाँ पनि संसारमै लिड गर्ने मान्छेहरू अहिले दुई तिहाई बहुमत जितेको छ के भन्छ तपाईँलाई उत्यो राजसभाले लगभग दुई तिहाईमा छ तर के छ भने सांसदहरूले न सभापति भेट्न पाउँछन् न मन्त्री भेट्न दुई चारजनाले निर्णय गर्छन् होइन त्यस कारण त भीड हुनु नै के भन्छ एकदम जनमत हुनु भीड हुनु नै सबै कुरा हुनु भन्ने त भयो होइन नि
0: तर यस्तो छ नि त्यो मात्र न चार तारा छ न रुख छ न केही छ केही बाँकी छ न पार्टी कार्यालय छ
1: सुन न चार तारा त्यो त शेरबहादुर देवाको सदस्यता हो
0: चार तारा झण्डा त अर्को बनाउन सक्नु होला रुख चिन्न तपाईँहरूसँग छैन
1: सुन न सुन सडक छोडिदिनु भयो रुख चिन्न पनि छ चार तारा पनि छ रुख चिन्नमा लडेका मान्छेहरू पनि यही छन् र रुख चिन्न र चार तारा चाहिँ अब अहिले हाम्रो अदालतमा भइसकेपछि रुख चिन्न र चार तारा यसको हो भन्ने छैन त्यस कारणले गर्दा नेपाली काँग्रेसको विवाद अदालतमा छ नै अदालतमा हुन्जेलसम्म के भन्छ भने सभापति चाहिँ के भन्छ भने विशेषबाट गगनजी हो नियमितको शेरवार देवालले म नै हुँ सभापति भनेर हालिसकेपछि त्यसमा अरू कुरा त झन्झटै भएन नि
0: त्यसमा वडा अधिवेशन
1: धेरै धेरै के भन्छ भने चार तार र रुख जता छ भने हामी चाहिँ चार तार रुखतिर हामीतिर छौँ हामी छौँ चार तार रुख जता छ भनिरहेछन् कोही कोही केन्द्रीय सदस्य कचोटि भए सांसद भएका मान्छे मन्त्री भएका मान्छेले पनि चार तार रुख जता छ म त्यतै छु भन्छ अनि अर्को चाहिँ शेरवारसँग चाहिँ चार तार रुख छैन त शेखर गोइराला चार तार रुख लिएर लडेको मान्छे होइन र प्रकाश शर्मा चार तार रुख लडेको मान्छे होइन काङ्ग्रेसबाट निकालेको छ अहिले शेखर गोइरालालाई या के भन्छ त भनेर शशाङ गोइरालालाई शेरबहादुर देवाललाई काङ्ग्रेसले निकालेको छ त्यसले लिएको चाहिँ अर्कै चिन्ह हो
0: कसरी
1: मन्त्री भए त्यही शेरबहादुर देवको पछि लागेरै मात्र भएको रहेछन् अब यत्र लाग्न पाइन्छ भन्ने खालको लागेका रहेछन्
0: होइन बरु तपाईँले निकालेको मान्छे लगतै सभापति भए अब उहाँले त निकाल्नु भएको छैन उहाँहरूको सदा सहायता पनि होला एउटा पाटो चाहिँ दोस्रो अब अधिवेशनमा सहभागी हुने कि नहुने वडामा तपाईँ काङ्ग्रेस रहने कि नरहने भन्ने सवाल आयो नि तपाईँलाई
1: सुन्नु हुने
0: यो असोज तिनदेखिको तिनवाला
1: नेपाली काङ्ग्रेसको अधिवेशनमा असोज 15 सुरु हुने
0: तीनबाट छ नि आधिकारिक काङ्ग्रेसको त
1: 15 छ आधिकारिक काङ्ग्रेसको
0: तपाईँलाई आयोगले चिन्दैन अदालतले पनि
1: आयोगले चिनेन तैँले बदमाशी गरिस् भनेर आयोगको विरुद्धमा अदालतमा मुद्दा छ
0: अदालतले पनि चिन्दैन एउटा फेजको त्यो त निशाना हो त्यसको
1: निशा भइसक्यो सुन न निशा दिनु भनेको त अदालतमा सुरुदेखि के भन्छ तपाईँलाई बहस सुरु हुन्छ बहसमा जाउँ न भइहाल्यो नि
0: भनेपछि
1: नभए यति हतार गर्नुपर्ने यति के भन्छ मरिरहनु पर्ने यति नै हतार गरेर गर्नुपर्ने के हो भने डरले हो नि
0: क्रियाशील दिन भनेको थियो फेरि क्रियाशील दिने अचम्म चाहिँ एउटा क्रियाशील नहुनेको भन्ने थियो क्रियाशील दिने केन्द्रीय समितिमा ल्याउने भन्ने यो त पनि ल्याउने यो सबै त गर्दिन पनि नभएको
1: यहाँ सुन्नु क्रियाशील दिन्न तिमीहरूले के भन्छ खारेज भयो अब तिमीहरूको पानी चल्दैन अब छुन्ने छुवाछुत हुन्छ तिमीहरूलाई हामी हेर्दैनौ होइन हात पनि हल्लाउँदैनौ भन्दै हिँड्नुभएको सभापतिले यो क्रियाशील किन हतार हतार सब मैले पुगा भने मेरो यो क्रियाशील किन भन्नु भने यसको त लाने भयो अनरसिप अर्कैतिर भनेर डरले हो नि यो डर नभएको भए अनि फेरि भ्रष्टहरू छन् म फलानु फलानु लिन्न भनेर वार्ता गर्नुभएको होइन तपाईँले लेख्नुहुन्छ त्यो पत्रिकामा यसलाई चाहिँ लिँदैन यसलाई चाहिँ लिन्न भनेको छ गगनजीले भनेर अनि त्यसलाई चाहिँ छानेर नलिने यसलाई लिने भनेर छान्नुभयो त उहाँहरूले चिया छान्नेबाट छान्नुभयो
0: शेरबहादुर देउवा बाहेक सबै लिइसक्नुभयो के
1: हो
0: पक्राउनु
1: न शेरबहादुर देउवा बाहेक चाहिँ फलानु लिन्न अदालतमा मुद्दा भएकाहरू कता के गरेकाहरू लिन्न भन्नुहुन्थ्यो होइन अनि त्यो छानेर लेख्नुभयो त यो लिन्न भनेर लिनु कि लिनु भएन तपाईँहरूले त लेखिरहनुहुन्थ्यो त्यहाँ तपाईँहरूकामा आएर कुर्ली फलानु हिजो अस्ति मात्र देखेको थिएँ फलानु कसरी लिने भ्रष्टाचारीलाई भन्थे भरे अनुसार एउटै के भन्छ भने ऊ चाहिँ 9 दिन पो बसेको थाहै भइन्छ जनतालाई त्यस पछाडि फेरि तिनलाई पनि लिनुभएछ फेरि सोलो डोलो खसी बगडी एकै धोकडी होइन र
0: होइन तर सन्दर्भ के हो भन्दाखेरि
1: चौधौं
0: महाधिवेशनबाट निर्वाचित सबै पद मात्रै त्यो कार्य समिति यो तपाईँको पदाधिकारी पद बाहेक सबै पद पाइसक्नुभयो त देउबाजीलाई पनि लिइसक्नुभयो
1: सुन्नु उहाँको कम्पनीको मालिक जस्तो आदेश गरेर ल आज दिएँ भोलि यति दिने भन्ने कुराले त्यो कम्पनीको मालिक हो पार्टी र कम्पनी फरक कुरा हो पार्टीमा संवाद सहमति र सहकार्य तीनटा कुरा हुन्छ संवाद हुन्छ त्यस पछाडि सहमति हुन्छ संवाद पछाडि त्यस पछाडि ल सहकार्य गरेर अगाडि बढ्ने भन्ने फाइनल डिसिजन हुन्छ यो कुरालाई नगरेर म मालिक हुँ ल आइज तँलाई मैले यो नियुक्ति दिएँ त्यो नियुक्ति लिनलाई पनि के हुन्छ भने तपाईँलाई चाहिँ एकछिन इन्टरभ्यू लिने के अरे ऊ गर्ने हुन्छ भने यहाँ त के छ भने हामी मालिक हौ हामीले जे गर्यो त्यही हुन्छ भन्ने मालिक अनि त्यहाँ अब के भयो नि त्यो केन्द्रीय कमिटीमा त्यो पुराना सबै दास लास रहेछन् अनि त्यो दास लासलाई जस्तो अरू दास हामी ल्याउँछौ भन्ने हिसाबले भयो नि त पोलिटिकल पार्टीमा त संवाद हुन्छ नि हजुर
0: के गर्नु पर्छ त तपाईँको कुरा भन्नुहोस् त ल निचोडमा सुनौ
1: अब त्यो गगनजीलाई नै थाहा छ
0: तपाईँहरूको सोल्युसन बुझौ न उहाँहरूले गर्ने त किस्ता किस्तामा
1: सुन न त्यो गगनजीलाई नै थाहा छ उहाँले किस्तामा लिन खोज्नु भएको त्यही प्रक्रिया अप्नाउनु भएको मूल नेतृत्वहरूसँग मूल सरकारवालाहरूसँग चाहिँ संवाद नगरिकन त्यसको के भन्छ एक किसिमको सहमति नगरिकन गरिने त्यो गरिने निर्णयले त्यसलाई चाहिँ के भन्छ एकता गर्ने हामीले लचकता अप्नायौं भन्ने त्यो देखिँदैन
0: गर्ने के त भन्नु नि तपाईँले ठ्याक्कै 1-2-3
1: सोह्रसम्म उहाँले संवाद गर्नुपर्छ

0: त्यहाँ जाँदा अर्को रङ हुने, कुन सरफले धुनुहुन्छ उहाँहरू, कुन साबुनले मुख धुनुहुन्छ, केले कुला गर्नुहुन्छ,
1: त्यहाँ गएपछि त तपाईँ पनि परिवर्तन हुनुहुन्छ, तपाईँ पनि परिवर्तन हुनु होला नि त्यहाँ पुगेपछि, किन अरूलाई मात्र भन्नुहुन्छ?
0: हो, त्यही भएर त्यहाँ नभएको परिवर्तन भइहाल्छ कि भनेर
1: भनेपछि संवाद भन्दा बाहेक
0: आफ्नो रङ त्यो सेलरोटी पकाउँदाखेरि के भन्छ सेती गाई पानी खाँदा त राति भएर आई के हो भन्थे क्या हामीलाई, त्यहाँ छिरेपछि सबै सेलरोटी हुने रहेछ।
1: हस्, तपाईँलाई धेरै धेरै धन्यवाद।
0: धन्यवाद।
2: रेडियो पाव, घटना विषयको सशक्त संवाद। हजुरको रेडियो 102.1 मेगा।
3: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
3: कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम।
4: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
3: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
4: लक्ष्य 22 पटक।
3: स्वीकृत बजेट 88 लाख।
4: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 मा उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
3: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
4: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
3: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
4: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
3: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि। जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
4: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
3: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
4: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
3: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र।
4: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
3: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
4: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरू।
3: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण।
4: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
3: व्यावसायिक पशुपन्छी मत्स्यपालन उत्पादन र प्रशोधन।
4: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण।
3: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण।
4: मौरी पालन व्यवसाय र मह प्रशोधन।
3: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
4: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण। छुर्पी उत्पादन, भण्डारण तथा निर्यात।
3: बागवानी नर्सरी स्थापना तथा विकास। पुष्प व्यवसाय। टिस्यु कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
4: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण।
3: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण।
4: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन।
3: फलफूल प्रशोधन र बजारीकरण।
4: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण।
3: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण।
4: प्राङ्गारिक कृषि वस्तु निर्यात।
3: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण।
4: घाँसबाट हे, साइलेज तथा हेलेज उत्पादन व्यवसाय।
3: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।

0: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97406 26 69 97 40 26 69 79।
1: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010 9851401498 र 9841252957।
3: हे माता, मेरो छोरालाई के रोग लाग्यो? झारफुक गरेर निको पारदिनु पर्यो माता।
4: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
3: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
4: त्यसो भए ध्यान दिएर सुन्ने।
5: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
4: सुन्नु भए त
3: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
6: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सधैं भरिलाई
1: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रूख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौ। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौ। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
2: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
2: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
2: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आजभोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
2: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौ। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
0: हजुरको रेडियो

0: बीबीसी नेपाली सेवाको साझ पखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्रीसँग रसुवा विपद प्रभावित पालिकाका जनप्रतिनिधिहरूको छलफल, छिटो सड़क खुलाउन आग्रह,
1: यो अवस्थालाई छिटो समाधान नगर्ने हुन्छ, तिम्रो गाउँ भोकमारी हुने सम्भावना बढ्दैछ,
0: हिमनदी भत्किएर आएको बाढ़ीको वेग, बहाव र भिन्न व्यवहार बारे एक वरिष्ठ सरकारी अनुसन्धानकर्तासँग कुराकानी।
2: हामीले कल्पना गर्ने अथवा एउटा डिजाइन लेभलमा
0: र उच्च युरोपेली अधिकारीहरू यात्रा गरेको केही बेरमै युक्रेन पोल्याण्ड सीमा नजिकै एउटा युक्रेनी रेलमा रूसी ड्रोन हमला। तर शुरूमा आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। उत्तर एटलान्टिक सन्धि संगठन नेटोका प्रमुखले पोल्याण्डको सीमा नजिकै युक्रेनी रेलमाथि आइतबार गरिएको एउटा रूसी हमलाले राष्ट्रपति भ्लादिमिर पुटिन कति हताश छन् भनी देखाएको टिप्पणी गरेका छन्। नेटो सदस्य राष्ट्रका भूभाग नजिकै गैर सैनिक पूर्वाधारहरूमा मस्कोले जारी राखेका आक्रमणहरूबाट उक्त गठबन्धनभित्रको एकताको कमी र युक्रेनलाई सघाउन नसकेको देखिएको मार्क रुटाले उल्लेख गरे। उनले भने पुटिनलाई लाग्छ कि उनी युक्रेनलाई समर्थन गर्नबाट हामीलाई रोक्न सक्छन् र हाम्रो एकतालाई कम आक्न सक्छन्, तर उनी गलत छन्। नेटोका प्रमुख मार्क रुटा। ब्रिटेनका पूर्व प्रधानमन्त्री बोरिस जोनसन र युरोपका अरू वरिष्ठ अधिकारीहरू सवार रेल गएकै रूटमा अर्को रेल हमलामा परेको थियो। पुटिनका प्रवक्ताले युक्रेनभरि मस्कोले सैनिक कार्यवाही जारी राख्ने बताएका छन्। फ्रान्सको परमाणु अस्त्र प्रतिरोधलाई अरू युरोपेली साझेदार देशहरूमा विस्तार गर्ने पहलकदमीमा फिनल्याण्ड जोड़िएको छ। फिनल्याण्डका राष्ट्रपति अलेक्सान्डर स्टुबले फ्रान्सको पहलकर्मीले आफ्नो प्रतिरक्षाप्रति युरोपको उत्तरदायित्वमा जोड़ दिएको र त्यसले नेटोको नीतिलाई प्रतिस्थापन नगर्ने बताए। शान्तिको समयमा फिनिस भूभागभित्र परमाणु अस्त्रहरू राख्ने कुनै मनसाय नरहेको उनले स्पष्ट पारे। फिनल्याण्ड नेटोका सदस्य राष्ट्रहरूमध्ये रूससँग सबैभन्दा लामो सीमाना जोड़िएको देश हो। अफ्रिकामा हालसम्मकै सबैभन्दा ठूलो शेयर बिक्री नाइजेरियाका अर्बपति अलीको डांगोटेले शुरू गरेका छन्। उनको तेल प्रशोधन कम्पनीले $4 अर्ब भन्दा बढ़ीको शेयर जारी गरेको छ, जसको बिक्रीबाट विस्तार कार्यका लागि $1.60 अर्ब जुटाउने अपेक्षा गरिएको छ। डांगोटेले त्यसलाई उनकै शब्दमा जनताका लागि आईपीओ भनेका छन्। हालैको विनाशकारी बाढ़ीबाट जल विद्युत क्षेत्रमा व्यापक क्षति बेहोरेको नेपाललाई भारतले अतिरिक्त बिजुली निर्यात गर्ने प्रस्ताव अनुमोदन गरेको छ। यो वर्षको अन्त्यसम्म दैनिक 18 घण्टासम्म नेपाललाई बिजुली आपूर्ति गरिने भारतले जनाएको छ। बाढ़ीका कारण नेपालमा 1300 जना भन्दा बढ़ीको ज्यान गएको छ भने कम्तीमा 5000 व्यक्ति अझै हराइरहेका छन्। भोटेको श्री त्रिशुलीको बाढ़ीले 12 जलविद्युत आयोजनामा क्षति पुर्याउँदा नेपालको बिजुली उत्पादन क्षमतामा 10% कटौती भएको छ। र चिनिया विदेश मन्त्रालयले आर्टिफिशियल इन्टेलिजेन्सको क्षेत्रमा आफ्नो देशको दक्षताले अमेरिकाको राष्ट्रिय सुरक्षामा जोखिम निम्त्याउन सक्छ भनी अभिव्यक्ति दिएका अमेरिकी एआई कम्पनी एन्थ्रोपिकका प्रमुखको आलोचना गरेको छ। मन्त्रालयका एक अधिकारीले डारियो आमोडेका अभिव्यक्ति, धम्की, भिडन्त र कसैले पनि फाइदा नपुर्याउने हानिकारक प्रतिस्पर्धाको भाष्य भएको बताएका छन्। गत सप्ताहान्तसम्म 3 एआई कम्पनीका प्रमुखहरूले एआई विकासको गति कम गर्न अपील गरिसकेका छन्। सुरक्षा सम्बन्धी पर्याप्त कदमहरू नचाली एआईको विकासमा तीव्रता दिइएमा त्यसले मानव जातिलाई खतरा निम्त्याउन सक्ने जोखिम उनीहरूले औंल्याएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। सोमबार दिउँसो प्रधानमन्त्री बालेन्द्र शाहले बाढ़ी प्रभावित स्थानीय तहका जनप्रतिनिधिहरूसँग बैठक गर्दै ती क्षेत्रमा सक्दो चाँडो सड़क सञ्जाल पुनस्थापना गर्ने गरी काम भइरहेको बताएका छन्। खास गरी रसुवा जिल्लासँगको मुख्य सड़क सञ्जाल अझै टुटेको अवस्थामा त्यहाँका जनप्रतिनिधिहरूले उक्त कामलाई मुख्य प्राथमिकतामा राख्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताएका छन्। रसुवा बाढ़ीको 20 दिन प्रधानमन्त्रीले सरकारले विपद संकटग्रस्त क्षेत्र घोषित गरेका 15 प्रभावित पालिकाका जनप्रतिनिधिहरूलाई बोलाएर छलफल गरेका हुन्। सुनो थप रिपोर्ट। प्रधानमन्त्रीको सचिवालयका अनुसार शाहले बाढ़ीपछिको पुनस्थापनामा कुनै स्रोतको कमी हुन नदिने प्रतिबद्धता समेत जनाएका छन्। बैठकमा सहभागी जनप्रतिनिधिहरूले आफूहरूका पीड़ा सुनाउनुको साथै संघीय सरकारसँग मिलेर काम गर्नुपर्ने कुरा राखेको बीबीसीलाई बताए। रसुवाको उत्तर गया गाउँपालिकाका अध्यक्ष माधव बर्यालले दैनिक जीवनका गाँसबास सम्बन्धी समस्याहरू यातायात सञ्जाल टुट्दा झन जटिल बनिरहेको बताए।
1: यातायातका सबै सञ्जालहरू भत्किएको छ। खाद्यान्न लगायतका औषधि लगायतका अरू सेवा सुविधाको सर्भिस दिने कुराहरू छन्। यी सबै कुराको बारेमा हामीले भोगिरहेको र चाहिँ संघीय सरकारबाट समन्वय हुँदा ती सम्बोधन हुने विषयहरूको बारेमा सविस्तार हामीले विषयहरू राख्यौँ। ठुलो मासलाई चाहिँ यो यातायातको सञ्जालबाट विच्छेद हुँदाखेरि त्यसले क्षति बिहोर्न परेको छ। बिस्तारै यदि यो अवस्थालाई छिटो रिकभर नगर्ने, छिटो सम्बोधन नगर्ने भन्दा सिङ्गो गाउँ भोकमरी हुने सम्भावना बढ्दो छ।
0: प्रधानमन्त्रीले डाकेको उक्त बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा समेत सहभागी थिए, जस क्रममा अस्थायी आवास, जग्गा प्राप्ति, लगत संकलन जस्ता कुरामा तीनवटै तहका सरकार मिलेर काम गर्नुपर्ने कुरा उठेको बताइएको छ। रसुवाको आमा छोरिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले प्रधानमन्त्रीले राखेका कुराबारे भने,
4: प्रधानमन्त्रीले रोड कनेक्ट जोड्नलाई, त्यसपछि विस्थापितलाई अस्थायी सेल्टर बनाउनलाई, पुननिर्माणको लागि कुनै पनि बजेटको कमी हुन दिन्नौ, तपाईँहरू एकदमै तकारुकताको साथ लाग्नु भन्ने चाहिँ प्राप्त भएको छ कुरो। तत्काल त्यहाँ झोलुङ्गे पुल चाहियो, त्यसपछि उहाँ बन्द आलु सबै कुहियो गयो, त्यसलाई अब बजार मार्केटमा पुर्याउन सकेन, राहत केही पनि पुर्याउन सकेन, अलिअलि पुग्दैछ हेलीबाट।
0: कतिपय सहभागीहरूले सरकारहरू बीचको कामको प्रष्ट बाँडफाँड हुनुपर्ने कुरा समेत आजको बैठकमा राखे। तिनी मध्येका एक रसुवाको गोसाईकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुरपु तामाङ भन्छन्,
5: यथार्थ विवरण त स्थानीय तहलाई थाहा हुन्छ नि, होइन हो? स्थानीय तहले पठाएको विवरणमा उहाँले सहजीकरण गर्नुभयो भने समस्या आएन। अब होइन, स्थानीय तहले पठाएको विवरण भन्दाले छुट्टै तरिकाले डाटा कलेक्सन गर्छु भनेर उहाँहरू लाग्नुभयो, त्यहाँ चाहिँ ठुलो समस्या आउँछ भन्नु।
0: रसुवा बाढीको मानवीय क्षतिको प्रष्ट चित्र आउने क्रम अझै जारी छ। सोमबार साँझ 7 बजेसम्मको सरकारी विवरणमा हालसम्म 1395 जनाको शव फेला परेको छ भने अझै 5130 जना सम्पर्कविहीन अवस्थामा छन्। भोटे कोशी र त्रिशुली नदीमा आएको बाढ़ीको तीव्रता, स्तर र शक्ति 1000 वर्षमा एकपटक आउने बाढ़ी भन्दा माथिल्लो स्तरको भएको पाइएको एकजना वरिष्ठ सरकारी अनुसन्धानकर्ताले बताएका छन्। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले रसुवा भोटेकोशी बाढ़ीबारे गरेको प्रारम्भिक अध्ययनमा त्यसको गति, प्रवाह र व्यवहार आकलन गरेको छ। यसै विषयमा हामीले केन्द्रका कार्यकारी निर्देशक सञ्जीव बराललाई सम्पर्क गरी सुरुमा उनलाई भदौ 10 को बाढ़ी खासमा कस्तो खालको घटना थियो भनी सोधेका छौं।
6: सामान्यत बाढ़ी भनिरहँदाखेरि कुनै पनि इन्फ्रास्ट्रक्चरहरू डिजाइन गर्दा अथवा नदी किनारमा स्ट्रक्चरहरू डिजाइन गर्दाखेरि एउटा सर्टेन रिटर्न ट्रेडको फ्लड भन्ने गर्छ। सामान्य स्ट्रक्चरहरूलाई 50 इयर्सको रिटर्न, ब्रिजहरूमा चाहिँ 100 इयर्सको रिटर्न भनेर त्यस्तो गर्छौँ। तर अहिलेको यो भोल्युमको हिसाबले धेरै माथि थियो, त्यसका लेभलहरू हामीले कल्पना गर्ने अथवा एउटा डिजाइन लेभलमा लिइने फ्लड भन्दा ज्यादै माथि थियो,
0: मतलब 100 वर्षमा आउने भन्दा पनि
6: अझ धेरै नै बढी थियो, होइन? 1000 इयर्स रिटर्न पिरियडको फ्लड भन्दा पनि यो धेरै माथि थियो। र हाम्रा सामान्यत फ्लडहरू बेसिकमा बिस्तारी पानी पर्दै जान्छ र जलसतह बढ्दै गएर बाढी आउने गर्छ। तर यो चाहिँ कस्तो थियो भन्दा त्यहाँ पानी पनि परेको थिएन, तर हामीले चाहिँ थाहा पाइसकेका छौँ बरफकै ढिस्का पनि खस्यो र यसमा चाहिँ अझ रकहरू नै फेलियर
0: भयो।
6: यो विषयमा चाहिँ सेकेन्डरी सेटेलाइट म्यापहरूको अध्ययन गर्दाखेरि चाहिँ विभिन्न भोल्युमहरू फरक फरक आकलन भएका छन्। पानी भन्दा पनि यसमा ठुला ठुला घिग्रानहरू, बोल्डरहरू मिश्रित भएको र त्यसले चाहिँ यसको भेलोसिटीको क्रममा पनि धेरै हाई भएको कारणले इरोजन एन्ड डिपोजिट फेनोमिनन चाहिँ यहाँ मिश्रित भएको, यसको प्रकृति चाहिँ अलिकति फरक प्रकृतिको भयो। त्यो भने अहिले माथि चाहिँ रिजर्भायर भएर ड्याम ब्रेक हुँदाखेरि आउने फ्लडको प्रकृति पनि सँग केही हदसम्म मिल्न जान्छ, तर त्यसमा पनि यति भोल्युम भन्ने आकलन हुन्छ। तर यो चाहिँ कति भोल्युमै आयो भन्ने कुराको आकलन गर्न नसकेकोले हामीले अलिकति त्यो पनि भन्न नसक्ने अवस्थाकोले यो चाहिँ हाम्रो कल्पना भन्दा हामीले सोच्ने गरेका रेगुलर फ्लड भन्दा अलिक भिन्न प्रकृतिको यो भइरहेको
0: छ। अनि तपाईँहरूको प्रतिवेदनमा यसको वेग बहाव चाहिँ असाध्यै तीव्र गतिमा आएको भनेर पनि उल्लेख छ, होइन? त्यहाँ खसेको ठाउँबाट बोर्डरसम्म आइपुग्दा 7 मिनटमा आइपुगेको देखिन्छ, 188 किलोमिटर प्रति घण्टा वा 52 मिटर प्रति सेकेन्डमा आइपुगेको छ। त्यहाँबाट स्याप्रोवेसीसम्म 83 किलोमिटर प्रति घण्टामा आएको भनिन्छ, होइन? त्यहाँबाट तल बेत्रावतीसम्म पनि 65 किलोमिटर प्रति घण्टा, त्यो वेग कत्रो हो हामीले कसरी?
6: आइपुगेको पिकलाई हामीले लिएर त्यो भेलोसिटी निकालेका हौ, र मैले अहिले पनि भने त्यसको भोल्युम एकैचोटि र इन्क्लुडिङ डेब्रिज स्लो एन्ड हो र स्टिप जति माथि स्टिफनेस छ भेलोसिटीहरू हाई छ र बिस्तारै त्यो भेलोसिटी चाहिँ 3 किलोमिटरबाट 65-29-23 हुँदै देवघाट पुग्दाखेरि करिब करिब 26 किलोमिटर पर आवरको गतिमा तल गएको देखिन्छ, जुन चाहिँ हाम्रो नर्मल भन्दा धेरै नै बढी भएकै कारणले त्यसै कारणले गर्दा पनि धेरै क्षतिहरू बढेको छ।
7: अब यस्तो खालको यस्तो प्रकृतिको अब नसोचेको घटनाको हामीले पूर्व सावधानी अथवा चेतावनी अब आगामी दिनमा नहोला भन्न सकिन्न होइन, त्यो कसरी दिन सकिएला? यो त एकदम छिटो आउने रहेछ।
6: हाम्रो अहिले नै 6 चाहिँ बेजिङ स्टेसनहरू पुरै वास आउट गर्यो, पगाइदिइसकेपछि त त्यो लेभल वार्निङ लेभल त्यो त पुग्नै पाएन। त्यस कारणले चाहिँ अहिलेको एक्जिस्टिङ सिस्टमबाट सिकेर एउटा नर्मल किसिमको फ्लड आउँदाखेरि त्यो वाटर लेभल मोनिटरिङ सिस्टमले काम गर्छ। अब सेकेन्डरी सिस्टमहरू चाहिँ अलिकति एक्सट्रिम फ्लड आउँदाखेरि ती लेभल भन्दा माथि राखेर चाहिँ जानुपर्छ भन्ने एउटा सिकाइ चाहिँ अहिले भएको छ र त्यसलाई अझ क्यामेरा लिङ्क्ड सर्भिलेन्स सिस्टममा चाहिँ जानुपर्छ। एउटा वाटर लेभल मोनिटरिङको विषयमा कुरा गर्दाखेरि चाहिँ दोस्रो चाहिँ अब अलिकति वाटर लेभलले मात्रै पुग्दैन, माथिल्लो हिमालयनहरूमा विभिन्न ग्लेसियर लेकहरू छन्, स्लाइडहरूको पोटेन्सियल छ, ल्यान्डस्लाइडहरू ठुला ठुलाको भने अब सेटेलाइटसँग इन्ट्रिगेट गरेर त्यसको मुभमेन्टहरूलाई मोनिटरिङ गर्ने, अर्को अलिकति अर्को सिस्मिक एक्टिभिटीसँग चाहिँ मोनिटरिङ गर्ने।
0: उनी थिए जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सञ्जीव बराल, साथी सन्जय ढकालसँग कुरा गर्दै। रसुवा बाढ़ीसँगै बगेका कयौं पुलहरूमध्ये नुवाकोटको देवीघाट स्थित तादी खोलामा हालै नेपाली सेनाले एकरूप ब्रिज जडान गरेपछि जनजीवन पुरानै लयमा फर्कन सघाउन थालेको स्थानीय वासीहरूले बताएका छन्। यस विपदमा 41 मोटर चल्ने पुल, 45 झोलुङ्गे पुल र करिब 40 किलोमिटर लम्बाईको सड़क क्षतिग्रस्त भएको सरकारी विवरण छ। गल्छी विदुर सड़क खण्डमा पर्ने तादी खोलामा पुल बनेसँगै भने देवीघाट बजारबाट रातमाटे जिलिङ लगायतका ठाउँहरूबीच टुटेको सहसम्पर्क पुनः शुरू भएको बताउँछिन् नुवाकोटबाट हाम्री साथी शक्तिमाया तामाङ।
8: पुल बनाएसँगै अहिले आवत जावतमा सहज भएको बेलकोटगढी नगरपालिका जिलिङका खुस प्रसाद दाहालले बताए।
9: ग्यासको सहज भइसक्यो, खाद्यान्नको सहज भइसक्यो, पेट्रोलको सहज भइसक्यो।
8: बेलकोटगढी नगरपालिका निवासी कान्छी नेपाली
10: बच्चाहरू लिएर जान नसकिने त्यहाँमाथि वनको बाटो अलिकति डर पनि हुन्छ, उकालो जान त्यत्र बाटो हिँड्नु पर्छ, 3 हिँड्न त धेरै टाइम लाग्छ नि, धेरै घुमिएर हिँड्ने कि यो पुल नबन्ने।
8: 57.9 मिटर लामो र 5.5 मिटर चौडा रहेको पुलले अधिकतम 60 टनसम्मको भार वहन क्षमता रहेको सेनानी चिरञ्जीवी

निश्चित रूपमा बाहिर निकालिएको युक्रेनी अधिकारीहरूले बताएका छन्। किएवमा आयोजित एक सम्मेलनबाट फर्किने क्रममा जोनसन र अन्य युरोपेली राष्ट्रिय सुरक्षा सल्लाहकारहरूले सोही रेलमार्गको प्रयोग गरेका थिए। उनीहरू अर्कै रेलमा चढेका थिए। रूसको रक्षा मन्त्रालयले पश्चिमी युक्रेनमा रेलवे पूर्वाधारहरूलाई निशाना बनाइएको बताएको छ, तर युक्रेनको सरकारी रेलवे कम्पनीले भनेको छ ड्रोनले कूटनीतिज्ञहरू सवार रेललाई निशाना बनाउन सक्थ्यो। वार्सा सेक्युरिटी फोरमकी प्रमुख कातार्जिन पिसास्काले जोनसन र पावेल भएकै रेलमा आफू पनि रहेको बीबीसीलाई बताइन्। उनका अनुसार पोल्याण्ड

0: बजेदेखि रातको 9 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: ए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310 98-51-40-41-98 र 98-41-25-59-57।
4: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिबिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280-6156 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97-40-26-69-97-40-26-69-99।
5: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई छमछमी नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर।

चर्चित गायक गायिकाहरू सामी केसी, रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्चोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर

0: केसीको संगीत, अशोक कुमार सापकोटाको शब्द, लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो साडी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सन होला है।
1: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव

0: किसान सम्बन्धी सूचना
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपंक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपंक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
0: कार्यक्रमको नाम कृषि तथा पशुपंक्षी उद्यमशीलता विकास कार्यक्रम।
1: लक्षित लाभगाई कृषि उद्यमी वा 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
0: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
1: लक्ष्य 22 पटक।
0: स्वीकृत बजेट 88 लाख।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपंक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 मा उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु
0: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने
1: निवेदन साथ संलग्न आवश्यक कागजातहरू
0: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव
1: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू नागरिकता प्रतिलिपि
0: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि
1: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि कारोबार सम्बन्धी अन्य कागजातहरू
0: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि
1: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
0: र स्थानीय तहको कृषि पशुपंक्षी शाखाको सिफारिस पत्र
1: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
0: कृषि तथा पशुपंक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपंक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू
0: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण
1: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण
0: व्यावसायिक पशुपंक्षी मत्स्यपालन उत्पादन र प्रशोधन
1: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण
0: जौ फापर सिलाम कोदो चिनो कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण
1: मौरी पालन व्यवसाय र मह प्रशोधन
0: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन
1: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण छुर्पी उत्पादन भण्डारण तथा निर्यात
0: बागवानी नर्सरी स्थापना तथा विकास पुष्प व्यवसाय टिस्यु कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय
1: च्याउ बिउ उत्पादन च्याउ प्रशोधन भण्डारण र बजारीकरण
0: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण
1: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन
0: फलफूल प्रशोधन र बजारीकरण
1: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण
0: प्राङ्गारिक घडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण
1: प्राङ्गारिक कृषि वस्तु निर्यात
0: जैविक विषादी प्राङ्गारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण
1: घाँसबाट हे साइलेज तथा हेलेज उत्पादन व्यवसाय
0: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना
1: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ
2: उपाय नम्बर 1 बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस् झरेका फलहरू संकलन गरे प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
1: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
2: उपाय नम्बर तीन, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
1: उपाय नम्बर चार, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
2: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
1: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
2: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
1: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाईको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 9864140449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई सिन्धुली।

0: हजुरको रेडियो 102.1 MHz।
1: रंग बहार रंग बहार
2: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
1: वर्ष पेन्से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
2: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि।
1: घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ वर्ष पेन्स।
3: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
4: डेंगू रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु,
4: टाउको दुख्नु,
3: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
4: हार जोड्नी तथा मांसपेशी दुख्नु,
3: वाकवाकी लाग्नु, बान्ता हुनु,
4: शरीरमा बिमिरा आउनु।
3: डेंगू रोगको रोकथामका उपायहरू:
4: लामखुट्टेको टोकाइबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
3: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
4: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप। हावाहुरी चलेको बेला के गर्ने?
5: घरको झ्याल र ढोका बन्द गर्ने,
4: आगोका स्रोतहरू बन्द गर्ने,
5: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
4: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
5: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
4: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
5: हावाहुरी चलेको बेला के नगर्ने,
4: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
5: बिजुलीको तार लत्रिएको छ भने नछुने,
4: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
5: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
4: हाम्रा विशेषताहरू:
3: 40% मात्रै डाउन पेमेन्ट,
4: सजिलो मासिक किस्ता सुविधा,
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
4: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
3: आवश्यक कागजातहरू:
4: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420555, 048541106 इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
6: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाउ त लिएर आऊ।
7: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
6: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
4: हजुर, रामेछाप मिटसप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
3: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
7: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98846-76-48-03, रामेछाप मिटसप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
8: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
7: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
4: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किनी? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904660 98692695998।
7: चन्ने पैसो कमाइएला भनेर 100 एकडा 36 ब्याजमा ऋण काटेर विदेश आइयो, यहाँ त झन अलपत्र। ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
8: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हुन्, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
7: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन, म र कति खुसी छ हेर त।
9: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
10: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998 0485403998।
10: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
3: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल। वाउ हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
11: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो धेरै नभनौ, भनी साध्य छैन, त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
3: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845875365, बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कटर बोर्ड, रामेछाप। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
11: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल,
12: कोट पाइन्ट स्कूल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट पाइन्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि। प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97652769636 9817478746। सिद्धगढ़ी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क तीन कन्या जाने बाटो सिन्धुली। के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
13: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
12: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
13: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
12: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
13: सम्पर्क नम्बर 0845410043 9863024322।

नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका छ च्याटको निवासी नावा भिन्जु पाकिमको शब्द तथा संगीतमा सजिएको

स्वर टंकामाया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजु पाखिन इस तीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

0: कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमी श्रेष्ठ 9860708744। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी कोसेली।
1: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुइने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
2: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: के तपाईँ वा तपाईँले चिनेको कोही लैङ्गिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
3: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
3: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
3: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
3: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 9765203384 वा 9844414010। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

नमस्कार राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म सुराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्र हजुरकै एप र तामाको एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। सरकारले संघीय संसदको अधिवेशन अन्त्यको तयारी थालेको छ। असोज 15 गतेसम्मको प्रतिनिधि सभाको सम्भावित कार्यसूची सहितको संसदीय क्यालेण्डर प्रकाशित भएको छ। त्यसपछि एक वा दुईवटा बैठक राखेर संघीय संसदको अधिवेशन अन्त्यको तयारी भएको। यसबीचमा प्रतिनिधि सभामा रहेका विधेयकहरू दफवार छलफलका लागि संसदीय विषयगत समितिमा पठाउने गरी सम्भावित कार्यसूची तय भएको छ। रसुवा र आसपासमा आएको विनाशकारी बाढ़ीका कारण कृषि क्षेत्रमा ठूलो क्षति पुगेको राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन प्रतिवेदनले देखाएको छ। बाढ़ीबाट विशेष गरी धान तरकारी तथा पशुपन्छ क्षेत्रमा उल्लेखित क्षति पुगेको देखिएको छ। उपलब्ध विवरण अनुसार प्रभावित क्षेत्रका विभिन्न स्थानीय तहमा धान खेतीतर्फ 1,669 हेक्टर क्षेत्रफल प्रभावित भएको छ, जसमा 5,843 टन धान उत्पादनमा क्षति पुगेको छ। त्यस्तै तरकारी खेतीतर्फ 137 हेक्टर क्षेत्रफल प्रभावित हुँदा करिब 1,843 टन तरकारीमा क्षति पुगेको छ। भौगोलिक रूपमा हेर्दा नुवाकोटको विदुर, लिखु तथा बेलकोटगढ़ी, धादिङका बेनीघाट, रोराङ, गजुरी, सिद्धलेख तथा गल्छी, गोर्खाका गण्डकी र शहीद लखन लगायत स्थानीय तह प्रभावित भएका छन्। मध्य प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी भौतिक पूर्वाधार विकास मन्त्री मोहम्मद समीरलाई दिएको छ। मुख्यमन्त्री कृष्ण प्रसाद यादव एसियाली विकास बैंकको आयोजनामा फिलिपिन्समा हुने तेस्रो जलवायु अनुकूलन लगानी योजना मंच सम्बन्धी कार्यक्रममा सहभागी हुन त्यसतर्फ जानुभएकाले फर्किन आउन्जेलसम्मको लागि कार्यवाहकको जिम्मेवारी मन्त्री समीरलाई तोकिएको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। रसुवाको भोटेकोसीमा आएको बाढ़ीपछि उद्धार गरी अस्पतालको सघन उपचार कक्ष अर्थात आईसीयूमा उपचाररत व्यक्तिसँग अन्तर्वार्ता लिई युट्युब च्यानल मार्फत सम्प्रेषण गरिएको सामग्रीप्रति प्रेस काउन्सिल नेपालले ध्यान आकर्षण भएको जनाएको छ। काउन्सिलले प्रेस विज्ञप्ति निकालेर रसुवामा आएको बाढ़ीका क्रममा त्रिशुली 3A जलविद्युत आयोजनाबाट 10 दिनपछि उद्धार गरिएका एक व्यक्तिसँग आईसीयूमा उपचाररत अवस्थामा अन्तर्वार्ता लिई इनसाइड द बंकर नामक युट्युब च्यानल मार्फत सामग्री प्रसारण गरिएको विषय आफ्नो जानकारी आएको जनाएको हो। नेकपा एमालेको पुनर्गठन र रूपान्तरणका बारेमा उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेलले तयार गरेको प्रतिवेदनलाई एकीकृत गर्ने सहमति जुटेको छ। फागुन 21 गतेको प्रतिनिधि सभा सदस्य चुनावमा एमाले भोगेको पराजयको कारण र नयाँ ढंगले पार्टी पुनर्गठन गर्न थापाको संयोजकत्वमा गठन भएको कार्यदलमा प्रतिवेदन बारेमा विवाद भएको थियो। महासचिव पोखरेलले प्रदेश लगायत 13 भेलाबाट आएका सुझावलाई समेटेर अध्यक्ष केपी शर्मा ओलीले स्वैच्छिक रूपमा नेतृत्व हस्तान्तरण गर्नुपर्ने, त्यसका लागि विधान महाधिवेशन र महाधिवेशन प्रतिनिधि भेला गर्नुपर्ने निष्कर्ष सहितको प्रतिवेदन

बनाउनु भएको थियो तर त्यसको खण्डनमा उपाध्यक्ष थापाले नेतृत्व पुनर्गठनको विषय बेमौसमी बाजा र दक्षिणपन्थी प्रविधि भएको आरोप लगाउनु भएको थियो। वाद बढेपछि काभ्रेको एक होटलमा आवासीय रूपमा चलेको कार्यदलको बैठकले दुवै प्रतिवेदनलाई एकीकृत गर्न उपाध्यक्ष रामबहादुर थापा, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई जिम्मा दिएको सचिव राजन भट्टराईले जानकारी दिनुभएको छ। सरकारले भोटेको सिवाडी प्रभावित क्षेत्रका क्षतिग्रस्त सड़क असोजभित्र सञ्चालनमा ल्याउने गरी काम अगाडि बढ़ाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा आज बाढ़ी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग भएको छलफलमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विभिन्न विषयगत आठवटा कार्यदल निर्माण गरी सड़क र पुल निर्माणलाई गति दिएको बताउनुभयो। नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तालिका स्थगित नगरी संस्थापन पक्षले गरेको निर्णयमा सहमत हुन नसक्ने जनाएको छ। देउवा समूहका शीर्ष नेताहरूको आज बिहान भएको छलफलमा संस्थापनको निर्णयप्रति सहमत हुन नसकिने निष्कर्ष निकालेको समूहका नेता एनपी साउदले जानकारी दिनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछिको पुनर्स्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बाढ़ी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग आज भएको छलफलमा उहाँले यो प्रतिबद्धता जनाउनु भएको, पुनर्स्थापनाका लागि सरकारले आफूसँग भएको तथा दात्री निकायहरूले उपलब्ध गराएको स्रोत साधन अधिकतम प्रयोग गर्ने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। अर्थमन्त्री डाक्टर सोनी मुवागले बिहिबार भारत भ्रमणमा जानुहुने भएको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवका अनुसार भारतीय समकक्षी निर्मला सीतारमणको निमन्त्रणामा अर्थमन्त्री वागले बिहिबार दुई दिने भारत भ्रमणमा जान लाग्नु भएको हो। दुर्गा प्रसादलाई बोल्न प्रतिबन्ध लगाएपछि त्रिभुवन विमानस्थलमा तनाव भएको छ। प्रसाद झापाबाट फर्कने क्रममा प्रहरीले उनलाई एयरपोर्टमा बोल्न नदिएपछि स्थिति तनावग्रस्त बनेको। प्रसाद आफ्ना सहयोगीहरू सहित झापाबाट फर्किएका थिए। एयरपोर्टमा उनको प्रतीक्षामा युट्युबरहरू जम्मा भए पनि प्रहरीले विमानस्थल परिसरमा पत्रकारलाई प्रतिक्रिया दिन रोक लगाएको हो। त्यसपछि उनी प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरूङ विरूद्ध नारा लगाउँदै समर्थकहरूसहित घरतर्फ गएका छन्। नुवाकोटको किसपाङ गाउँपालिका अध्यक्ष बीरबल तामाङ पक्राउ परेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहसँग भएको छलफलमा सहभागी भएर फर्किने क्रममा उनलाई सिंहदरबार गेटबाटै प्रहरीले पक्राउ गरेको हो। तामाङलाई ब्याङ्किङ कसुरको मुद्दामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रधानमन्त्री शाहले आज बाढ़ी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग छलफल गरेका थिए। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा नयाँ ट्रयाक निर्माणसँगै नाली निर्माण र ग्राभेलिङको काम शुरू भएको छ। सड़क पहिरिएको 15 दिनमा ट्रयाक तयार गरी यो काम थालिएको। भदौ 14 गतेको बाढ़ीले तटीय क्षेत्र कटान गरी सड़क भाँसिएपछि ठप्प भएको यातायात सेवा असोज 1 गतेदेखि सञ्चालनमा ल्याउने गरी तीव्र रूपमा काम भइरहेको प्राविधिकहरूले बताएका छन्। हरितालिका तीजको अवसरमा रामेछाप जिल्लाका विभिन्न ठाउँहरूमा रहेको शिव मन्दिरहरूमा आज बिहानैदेखि दर्शन तथा पूजा आजका लागि पुगेका भक्तजनको खुइचो लागेको छ। जिल्लाको ऐतिहासिक थानापति महादेव मन्दिर, केवलेश्वर महादेव मन्दिर, पशुपतिनाथ मन्दिर, तारकेश्वर महादेव मन्दिर लगायतका विभिन्न शिवालयहरूमा भक्तजनहरूको भीड़भाड छ। तीज मनाउन आएका महिला भक्तजनका कारण मन्दिर परिसरमा उल्लासमय वातावरण देखिएको हो। भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्व सोमबार महादेवको पूजा आराधना गरी मनाइँदैछ। लुटपाट गरेको सुन खरिद गरेको अभियोगमा नेपाल सुन चाँदी कला व्यवसायी संघ रामेछापका सचिव एवं रामेछाप उद्योग वाणिज्य संघका सचिव सीताराम लोहारलाई प्रहरीले पक्राउ गरेको छ। बिल बिनाको सुन खरिद गरेको अभियोगमा प्रहरीले आइतबार साँझ लोहारलाई उनकै पसलबाट पक्राउ गरेको। उनी विगत वर्षदेखि मन्थली बजारमा न्यू सनराइज ज्वेलर्स सुन चाँदी पसल सञ्चालन गर्दै आएका छन्। उनले विगत समयमा पनि बिल बिनाको सुनका गरगहना खरिद गर्ने गरेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कमल रावतले जानकारी दिनुभएको छ। त्यसै गरी सुन लुटपाट गर्ने एक महिलालाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोकुलगंगा गाउँपालिका दुई ठोसीकी मैया कार्की रहेकी छिन्। उनले मन्थली नगरपालिका
जानकारी छ कि विवाह माझीले लगाएको कानको दुईवटा रिङ लुटपाट गरेकी थिइन्। घटना विवरण अनुसार बजारमा सामान खरिद गरेर माइती गएर मन्थली नगरपालिका एक हाटे चौरतर्फ फर्किँदै गरेकी माझीलाई पिछा गर्दै कार्की जिल्ला प्रहरी कार्यालय छेउसम्म पुगेकी थिइन्। शारीरिक रूपमा अशक्त रहेकी माझीलाई कार्कीले होटलमा बसेर खाजा खाऊ भन्दै फकाएर एक होटलभित्र लगी लोकल मदिरामा अखाद्य वस्तु मिसाएर खान दिई व्यवस्था बनाएर उनले लगाएको कानका दुईवटा मन्द्रा लुटपाट गरेकी थिइन्। सुन लुटपाटपछि कार्कीले उक्त सुन मन्थली बजारमा रहेको न्यू सनराइज ज्वेलर्समा लगेर बिक्री गरेकी थिइन्। सुन लुटपाट भएको घटनाको विषयमा पीड़ितले प्रहरीमा उजुरी गरेपछि लुटपाट महासंलग्नका खोजीमा निस्किएको प्रहरीले टोलीले कार्कीलाई ठोसेबाट पक्राउ गरेको उनीसँगै सुन खरिद गर्ने व्यवसायले समेत पक्राउ गरी कानून अनुसार अनुसन्धान अघि बढ़ाएको जिल्ला प्रहरी कार्यालय रामसापका प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जयसवालले जानकारी दिनुभएको छ।

र स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकामा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। अर्जुन चौपारी गाउँपालिका 4 सुनार टोलकी 35 वर्षीय सविता सुनार सोमबार बिहान घाँस काट्न मेलपानी भीरमा पुगेकी थिइन्। घाँस काट्ने क्रममा चिप्लिएर उनी करिब 400 मिटर तल खसेर घाइते भएकी थिइन्। प्रहरीले घाइते सुनारलाई उपचारका लागि पुतली बजार स्थित प्रदेश अस्पताल लगिएको थियो। अस्पताल पुर्याए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायक उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिनुभएको छ। हवस् त, राति 10 बजेको हजुरको मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

हजुरको आवाज, हजुरको साथ, यो हो हजुरको रेडियो 102.1 MHz। नमस्कार, हजुरको रेडियो 102.1 MHz को रात्रिकालीन प्रस्तुति कार्यक्रम एसएमएस दोहोरीको पर्खाइमा रहनुभएका बस्नुभएका तपाईँ तमाम तमाम आदरणीय श्रोता मनहरूमा रात्रिकालीन लोक संगीत कविवादन सहित हार्दिक स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुता तपाईँकै दुःख सुखको सहयात्री, तपाईँकै मुटुको डुकडुकी, भर्खर 14-15 लागेको हामीसँग ठुटो श्रीराज महत तपाईँको माझमा उपस्थित भइसकेको छु तपाईँसँग रम्न रमाइलो गर्नको लागि। अनि यो पल आज विशेष विशेष विशेष बनाउनको लागि रातको समय छ। बिहानदेखि काम गर्दा गर्दै थकाइ लागेको छ होला। अनि आज त विशेष गरेर होइन, व्रत बस्नुभयो होला, मठ मन्दिरतिर जानुभयो होला, थकाइ लागेको छ होला। त्यो लागेको थकाइलाई भुलाउने कोसिस गर्नेछु। सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। कार्यक्रमलाई सेयर गरेर पनि साथ दिनुहोला। लेख रचनाहरू केही लेख्नु भएको छ भने पनि पोस्ट गरेर साथ दिन सक्नुहुन्छ भने, कुनै तीजका भाका सुन्न मन छ भने पनि रोजाइमा पार्न सक्नुहुन्छ। तपाईँले रोजाइमा पार्नुभएका भाकाहरू पनि तपाईँको माझमा राखेर राख्नेछौ पनि भन्न चाहन्छु। 10:18 गइसकेको छ, रातको समय छ। फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 MHz, तामाको सिएफएम 95 MHz, अनि अनलाइनका थुप्रै माध्यमबाट यति बेला देश तथा विदेशमा रहेर हेर्दै अनि सुन्दै हुनुहुन्छ भन्ने आशा छ। रातको समय छ, सुन्दै हुनुहुन्छ, सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु। देश तथा विदेशमा विदेशमा रहेर पनि यति बेला गाउँघरलाई होइन मिस गरिराख्नु भएको छ होला, सम्झिराख्नु भएको छ होला, सुन्दै हुनुहुन्छ होला पनि मलाई चाहे। त्यस्तै गरेर अब ड्युटीमा रहेर हेर्दै हुनुहुन्छ होला, सुन्दै हुनुहुन्छ होला पनि। अर्को भनेको ड्युटी सकाएर रुममा आएर पनि सुनेर साथी राख्नु भएको छ होला भन्ने आशा छ। यति बेला कार्यक्रमको शुरूआत गरिहाल्छु। तपाईँको माझमा एउटा तीज गीत राखेर झुकायो ऐनाले वर्तित छ। यति बेला तपाईँको माझमा राख्न चाहन्छु, कार्यक्रमको शुरूआत गर्न चाहन्छु। त्यसपछि आउँछु तपाईँले पठाउनुभएको मेसेजहरू वाचन गर्नको लागि। अनि आज दिनभरि के गर्नुभयो, कस्तो कस्तो गर्नुभयो, कहाँ जानुभयो, कसरी रमाइलो गर्नुभयो, यो कुराहरू बुझ्नको लागि आउनेछु। सुन्दै गर्नुहोला, मेसेजहरू पठाउँदै गर्नुहोला। हजुरको रेडियो रहेको छ सामाजिक सञ्जाल फेसबुकमा, तपाईँले नेपालीमा सर्च गर्नुपर्ने हुन्छ, त्यहाँ हामीलाई भेटाउन सक्नुहुन्छ, मेसेजहरू पठाउन सक्नुहुन्छ है। पनि हुन चाहे मेसेजहरू पठाउनुहोस्। कोही कसैलाई मिस गरिराख्नु भएको छ यो रातको समयमा अनि पनि तपाईँले हामी माझ सन्देश लेख्न सक्नुहुन्छ, तपाईँको व्यक्ति सामु हामी पुर्याउने कोसिस गर्छौँ भन्दै यति बेला तपाईँको माझमा राख्न चाहन्छु मिलिना राईको आवाजमा रहेको गीत छ होइन। त्यस्तै शङ्कर लामिछानेले पनि आवाज दिनुभएको छ, नक्कली बनायो चाइनाले, सब कुरा नक्कली बनायो चाइनाले, मै राम्री हुँ कि झुकायो ऐनाले। यति बेला तपाईँको माझमा

त तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेको छु। आवाजमा म श्री राजमा छु, साथमा तपाईँ हुनुहुन्छ। यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ। सुनेर साथ दिनुहोला, कार्यक्रमलाई सेयर गरेर पनि साथ दिनुहोला पनि म चाहन्छु। फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 MHz, तामाको सिएफएम 95 MHz रेडियो स्टेसनबाट सुन्नुहुन्छ। फ्रिक्वेन्सी मोडुलेसनबाट भने अनलाइनका माध्यम भनेको हाम्रो पात्र नेपाली पात्र हजुरको एप हजुरको .com, सामाजिक सञ्जाल फेसबुक टिकटक लगायतका थुप्रै माध्यमबाट यति बेला देश तथा विदेशमा रहेर सुन्दै अनि हेर्दै हुनुहुन्छ भन्ने आशा छ। हेरेर सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु अनि कार्यक्रमलाई सेयर गरेर पनि साथ दिनुहोला पनि भन्न चाहन्छु। कार्यक्रम के कस्तो लाग्छ यसो होइन सेयर गरेर पनि साथ दिनुहोस् है पनि भन्न चाहन्छु। सरसल्लाह सुझाव दिएर पनि साथ दिनुहोला पनि भन्न चाहन्छु। लेख रचनाहरू केही लेख्नु भएको छ पोस्ट गर्नुहोस् र भाषण गर्ने कोसिस गर्छु। त्यस्तै गरेर कुनै तिजका भाका सुन्न मन छ भने पनि भन्नुहोस् है पनि भन्न चाहन्छु। तपाईँले रोजाइमा पार्नुभएका तिजका भाकाहरू पनि राख्ने कोसिस म गर्नेछु पनि भन्न चाहे। हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा तपाईँले सर्च गर्नुभयो भने त्यहाँ अडियोलाई भेटाउन सक्नुहुन्छ। तपाईँले म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ। यति बेलामा केही म्यासेजहरू छन्, म्यासेजहरू पनि वाचन गरिहाल्छु पनि भन्न चाहे। हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू वाचन गर्छु म। हिराबहादुर लगाए हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ। शुभरात्रि सबैमा भन्नुहुन्छ। मिलन घायल मुटु हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है दुवा कतारबाट। सञ्जना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर सुजन दाहाल हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ। सञ्जना सबैमा भन्नुहुन्छ। त्यस्तै काठमाडौँबाट आशिका मगर हुनुहुन्छ, सञ्जना सबैमा है शुभरात्रि छ भन्नुहुन्छ। त्यस्तै प्रकाश केसी हुनुहुन्छ, दाइ नमस्ते सन्सन हुन्छ, खानु भयो, एकदम राम्रो चलाउनु भएको छ है कार्यक्रम। अनि हजुरको तिज कस्तो भयो त भन्नुहुन्छ, ठिक छ, राम्रो भयो, रमाइलो भयो। पशुपति शर्मा र देवी घरती मगरको टिकटकमा भन्ने गीत राखिदिनुहोस् न भन्नुहुन्छ, राख्ने प्रयास चाहिँ म गर्छु भन्न चाहे, राख्ने कोसिस म गर्छु भन्न चाहे। त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ, अन्जान मिनासेन एड्रेस छ, मिनासेन चाहिँ हुनुहुन्छ, पाटनबाट सुन्दैछु, सञ्जना सबैमा है भन्नुहुन्छ। मिडिया प्रेमीलाई अनिसा हुनुहुन्छ, भोजपुरबाट मिडिया प्रेमीलाई अनिसा हो भन्नुहुन्छ, उहाँले पनि सम्झिनु भएको छ। चामलि नकुल अनि दाई राई, पिके अर्जुन आखा, रामकुमार लिम्बू, डिआर मुटु स्मी राई, अमान माङमु लिम्बू, प्यारी सिस्टर राइनी अनु राई अनुस, त्यस्तै गरेर रेनी साङ सुन, त्यस्तै सूर्य लामा, सञ्जीव खड्का, रविहङ राई, सुदेश खत्री, तीर्थ राई लगायत सबैमा सम्झना माया छ है भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद। आयुषा पनि हुनुहुन्छ, कार्यक्रम हेर्दै अनि साथसाथै सुन्दै हुनुहुन्छ। नमस्कार दाई, शुभरात्रि, सन्चै हुनुहुन्छ भन्नुहुन्छ। कार्यक्रम सुन्दैछु है, पुरानो गाउँ सिमले घर भई हाल चाहिँ काठमाडौँबाट, कार्यक्रम धेरै मनपर्छ भन्नुहुन्छ। अब बाजु गीत चाहिँ हजुरको लागि, मम्मी बाबाको लागि, अनि दिदीहरू पुरी अमृता लक्ष्मी गिरी, त्यस्तै अन्जिता विजय थिङको लागि, अनि आयुषा पुरी भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई समर्पण गर्न चाहन्छु, सुनाउन चाहन्छु है भन्नुहुन्छ। देवमान देवान हुनुहुन्छ, वृत्तामर झापा घर भइहाल्छ, रोमानियाबाट कार्यक्रम मजाले सुन्दैछु है, मिल्छ भने आयो चेली माइती सम्झेर भन्ने गीत राखिदिनुहोस् त भन्नुहुन्छ। अनि साथीहरू सम्झिनु भएको छ, सोना कन्दुङ्गा सन्जु, शेर्पा सन्जु, कान्तुवाजेनु, मिडिया प्रेमी अस्मिता मगर, रेडियो कर्मी छ्या लिम्बू, कमला उनिम लिम्बू, सुमिता लिम्बू खेम, त्यस्तै सिम्पल सरिना, त्यस्तै सोनिया होइन, अनि सन्चमाया किरुङ, सपना शङ्कर, खुसी निरा तामाङ, सुस्मिता फागो, दिलसा राई, रचना चौहान विष्ट लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। रोमन मुक्ताम तामाङले शुभरात्रि सबैमा भन्नुहुन्छ भने जनक रजाली मगर हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ। जनक रजाली मगरले शुभरात्रि भन्नुहुन्छ। सुमित्रा थापा मगरले सम्झना सबैमा भन्नुहुन्छ। त्यस्तै राई दिभुज आसनी साइडी रहेको छ, दाई कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। बराहा पोखरी खोटाङ घर भई हाल कुवेतबाट, सम्झना होइन, सम्झनु पर्दाखेरि घर परिवार
टेक्निसियन मित्र भन्नुहुन्छ, मम्मी भाइ निशान राई, अनि त्यस्तै गरेर उहाँले सम्झिनु भएको छ। सञ्चिता राई, मित डिबुचा, त्यस्तै सम्झना योन्जन, अनिल राई, अनि त्यस्तै गरेर राई सफल आयुष, रञ्जित राई, सुरज राई तुम्छ, एन्सु राई, राजघाले मगर, प्रमिशा चामलिङ, सञ्जीव खड्का, त्यस्तै गरेर राई नि राजकला, निरुता चामलिङ, रोयलो सरोज, बाँकी सबैमा सम्झना छ है भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला तपाईँको माझमा गीत राख्न चाहन्छु, धेरै गीत राख्नुपर्छ जस्तो लाग्छ म बोल्नुभन्दा पनि। हुन त आज दिनभरि नाच्दा नाच्दै थकित हुनुभएको छ होला, होइन थकाइ लागेको छ होला जस्तो लाग्छ। घरमा नाच्नु होला, मन्दिरमा पुगेर नाच्नु होला, बारदिकामा र बाँच्नु होला है, रमाइलो गर्नु होला। अहिले पनि रमाइलो गर्दै हुनुहुन्छ होला, चेलीबेटी हुनुहुन्छ होला, घरमा जम्मा हुनुभएको मिठो रमाइलो कुराहरू होइन सेयर गरिराख्नु भएको छ होला, सुख दुःखका कुराहरू सेयर गरिराख्नु भएको छ होला। यति बेला पनि भन्न चाहन्छु सेयर गर्दै हुनुहुन्छ होला होइन। ठिक छ, यति बेला म गीततर्फ लाग्न चाहन्छु। मलाई प्रकाशजीले फेरि लिङ्क पठाउनु पर्ने भयो गीतको, होइन मैले अझैले भने गीत भेटाउन सकिनँ। यति बेला अर्को एउटा गीत राख्न चाहन्छु, आयौ चेली, एलिना चौहान, समीक्षा अधिकारी, रचना रिमालको आवाजमा गीत यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु। त्यसपछि आउँछु है त।

यदि तपाईँको माझमा राख्यौं कार्यक्रम एसएमएस दोहोरी अनियर भइराखेको छ आवाज नमस्ते राज महाशय तपाईँले पठाउनुभएका मेसेजहरू वाचन गर्ने कोसिस गरिरहेको छु भने तपाईँले नै रोजाइमा पार्नुभएका तीजका भाकाहरू तपाईँको माझमा राख्दै राख्दै अगाडि बढ़िरहेको छु लेख रचनाहरू केही लेख्नु भएको छ भने पठाउनुहोस् ल वाचन गर्ने कोसिस म गर्छु प्राय जस्तो आजकल लेख रचनाहरू कमै प्राप्त भइरहेका छन् हुन त अघि मैले लेखेको थिएँ होइन टक्क लगाएर फेसबुकमा पोस्ट गर्छु भनेको थिएँ बिर्सेछु मैले ठिक छ भोलितिर पोस्ट गरौँला मैले लेखेको होइन यति बेला प्रायः जस्तो यो रातको समय नै 10:38 गइसकेको छ दिनभरिको त्यो धपेडी होइन दौडधुप र थकानपछि अब यो शान्त रातले हामी सबैले आफ्नो काखमा समेट्न आइपुगेका छौँ क्या जुनको मधुर प्रकाश र चिसो हावाको सुसाइसँग हृदयका ती मिठा भावनाहरूलाई शब्दमा उन्न आजको यो विशेष रातमा म यहाँहरूसँग जोडिएको छु आउनुहोस् रमाइलो गर्नुहोस् गरौँ पनि भन्न चाहन्छु लेख रचनाहरू पठाउनुहोस् अनि कुनै गीत सुन्न मन छ भने त्यो पनि रोजाइमा पार्न सक्नुहुन्छ स्पष्ट लेखेर है गीतको बोलहरू चाहिँ स्पष्ट लेखिदिनुहोस् भन्न चाहे भने लेख रचनाहरू केही छन् भने त अझ राम्रो हुन्छ क्यारे पनि भन्न चाहन्छु यो रातको समयमा हेर्नुहोस् न ताराहरूको चिलमिलीमा लेखेका छन् अनेकौँ सपनाहरू रातको यो मौनताभित्र पोखिएका छन् मनका भावनाहरू भनेर यति बेला मलाई हेर्दै हुनुहुन्छ टिकटक लाइभ मार्फत धेरै साथीहरू हुनुहुन्छ मुटुका टुक्राहरू भन्न रुचाउँछु म रिसाउनुहुन्न भने चाहिँ होइन म खुलस्ता पाराले भन्न चाहन्छु नरिसाउने भए है सानो हुनुहुन्छ लाइक गर्दै हुनुहुन्छ सायद उहाँले हेर्दै हुनुहुन्छ लाजै उहाँको वास्तविक नाम मनिता थापा मगर हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ शिला अधिकारी हुनुहुन्छ माई नेम इज शिला ओ त्यतातिर नजाउँ म आज केही अन्य कुरा नगरिकन कार्यक्रम सञ्चालन गर्छु भन्ने सोचमा छु नमस्ते नमस्कार भन्दैनन्छ बाई बाई ती सी यु नेक्स्ट इयर भन्दैनन्छ भोलिसम्म त छ त शिला होइन र शिलाजी भोलिसम्म त छ त अब यसपाल झन् बिदा एक दिन बिराएर आउँथे क्यारे ऋषि पञ्चमी अब भोलि छ भोलि परेको छ जे सक्यो आउँदा आउँदै बिनिता छेत्री बिन हुनुहुन्छ दोलखाबाट समय कति चाँडो बित्दो रहेछ होइन हेर्नुहोस् न हिजोअस्ति जस्तो लाग्छ 2083 साल लागेको आउँदा हेर्दा हेर्दै तिज आइसक्यो अब दसैँको कति कति घटस्थापना पर्छ भनेर हामी क्यालेन्डर हेर्छौँ होइन क्यालेन्डरमा घटस्थापना कति कति पर्छ भनेर क्यालेन्डर हेर्छौँ तिहार कति कति रहेछ भनेर तिहार हेर्छौँ हेर्नुहोस् त त्यसपछि यसपालको यो वर्षको पनि चाड महान चाडबाडहरू सकिसकेपछि हामी नेक्स्ट इयर कति गते पर्दो रहेछ त कुन महिना पर्दो रहेछ त भनेर हेर्छौँ जस्तो लाग्छ समय कसरी बित्छ हो यति चाँडो होइन बितेको पत्तै पाइँदैन कि त्यस्तै सुमित्रा थापामा गर्नुहुन्छ शुभरात्री सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर यति बेला हुनुहुन्छ म्यासेज पठाउनु भएको छ आइसपुरी हेर्दै हुनुहुन्छ काठमाडौँबाट सम्झना सबैमा हुनुहुन्छ करिना मगर हुनुहुन्छ शान्तिश्री परिवारको आमासँग राख्दिनु दाई भन्नुहुन्छ शुभरात्री सबैमा हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे त्यस्तै गरेर यति बेला म्यासेज पठाउनु भएको छ ओके मैले भेटिनँ कि गीत त्यो भएर भनेको बानी यस्तो छ मेरो होइन शब्दहरू भन्दा पनि ओके आमा गीत राख्ने कोसिस गरेको मैले ठ्याक्रेको सर्च गरिसकेपछि आउनुपर्ने भनेर सुधो लागेर बसेको तर आएन ओके खेम सेन्चुरीको गीत राखिदिनुहोस् ल भन्नुहुन्छ बाटो नहेरे आमा आमा खायो बारीले माधवले बाटो नहेर आमा नहेरे आमा यो चाहिँ राख्न चाहन्छु नि त म शान्तिश्री परिवारको मरे आमा ओके एक्ज्याक्ट भेटिनँ मैले हजुरले भने गीत आमा भन्नुभएको छ आमा
साइन्टिस्ट परिवारको कुनै गीत राखौँ ल। 10:43 बजेपछि खेमसेन्चुरी गीत राखिदिनुहोस् न, माया नमारे है काले होइन, माया नमारे है काले भन्दा हुन्छ, राख्ने कोसिस म गर्छु पनि भन्न चाहे होइन, कुनै न कुनै गीत त म एक्ज्याक्ट राखिहाल्छु नि, नराख्ने भन्ने हुन्न। ओके, यो पनि हेरिरहेको अर्को रहेछ भनेर त्यस्तै गरेर बिनामा गर्नुहुन्छ मनोज सुन्दास मान्छे विनाशले पनि हेर्दै हुनुहुन्छ, सिन्धुलीको झाँगा झुली रातमा टाजारबाट सम्झना सबै हुनुहुन्छ, प्रशान्त आयु सर हुनुहुन्छ नमस्कार भन्नुहुन्छ, स्वागत छ सर हजुरलाई पनि। त्यस्तै रुमिना थापा मगर हुनुहुन्छ, कार्यक्रम सुनाइ छ है भन्नुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै सुनिता कार्कीजी हुनुहुन्छ, हेलो नमस्ते भन्नुहुन्छ, स्वागत छ हजुरलाई पनि भन्न चाहे। त्यस्तै सम्झना सबैमा भन्नुहुन्छ, यस्तै गरेर यति बेला हुनुहुन्छ मिसेस विनिता दादा भन्नुहुन्छ, हजुर होइन स्वागत छ हजुरलाई पनि। त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ दिया लिम्बू हुनुहुन्छ इलामबाट, सम्झना सबैमा भन्नुहुन्छ, बिना मगर हुनुहुन्छ काठमाडौँबाट हेर्दैछु, सम्झना सबैमा भन्नुहुन्छ, मेरो प्यारो मित्र हुनुहुन्छ रविन तामाङ, उहाँले पनि हेरिराख्नु भएको छ, साथमा लाइभलाई सेयर गरिराख्नु भएको छ, विशेष रूपमा धन्यवाद। त्यस्तै गरेर यति बेला हुनुहुन्छ गीत गाउँदिन आजमा होइन, यति बेला म्यासेज वाचन गरिरहेको छु म पनि भन्न चाहे, हजुरको रेडियोभन्दा पनि टिकटकमा प्राप्त म्यासेजहरू वाचन गरिरहेको छु, सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू विस्तार वाचन गर्नेछु म। अमिनाजी हुनुहुन्छ, ह्याप्पी तिज अङ्कल, हरियो नारायण नारायण नारायण, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु, ह्याप्पी तिज भन्नुहुन्छ उहाँले सिस्किन खोजेको। ठिक छ, विनोद बरवाल हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है सालुबाट, सालु घर भइहाल्छु काठमाडौँबाट, सञ्जना सबैमा भन्नुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर प्रकाशजी हुनुहुन्छ, हेलो दाई नमस्ते, सुन्दरी ग्वालटारबाट प्रकाश मकान हो, सञ्जना सबैमा हुनुहुन्छ। त्यस्तै गरेर हुनुहुन्छ त्यो बेला मेसेज पठाउनु भएको छ, यो रातको समयमा वाचन गर्ने कोसिस म गरिरहेको छु प्राप्त म्यासेजहरू। ओके, यति बेलामा सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू पनि वाचन गर्न चाहन्छु, त्योभन्दा अगाडिमा एउटा गीत राख्न चाहन्छु होइन, तामाङ प्रमिला हुनुहुन्छ, लभ यु अल मिस यु अल चुपा, ए चुपा त मैले थाहा, शुभरात्रि सबैमा भन्नुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद। तामाङनी माया हुनुहुन्छ, बनेपाबाट सुन्दैछु, सम्झना सबै भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। मैले कतिखेर भने कहाँ लेखेको छ चुपा भन्न बेर छैन, फेरि मलाई बाटो लिएर आउन बेर छैन, मैले थपेको त्यो पनि भन्न चाहन्छु। त्यस्तै गरेर यति बेला हुनुहुन्छ सुभाष कार्की, सुभाष काजी हुनुहुन्छ साउदीबाट है भन्नुहुन्छ, सम्झना सबै हुनुहुन्छ काजी, हजुरले पहिलोचोटि पठाउनु भएको म्यासेज। ओके, निश्चल राईले पनि कार्यक्रममा खोलडुङ्गाबाट सुन्दैछु भन्नुहुन्छ, सम्झना सबै हुनुहुन्छ। यति बेला मेरो माया नमारे है काले तपाईँको माझमा राख्न चाहन्छु, त्यसपछि आउँछु ल म तपाईँको माझमा म्यासेजहरू वाचन गर्नको लागि।

0: Al lieu de t'apparaître comme un asthma avec, hein? C'est un vase de Noël, quand tu as une sensory, un intestin gorge, depuis que tu as beaucoup de vase de Noël, tu as pas eu comme un asthma. Raki, quand tu as un SMS de Hurion, il y a un robot, Raki, quoi ça? Avaz namas triraz mahatsus katma tapen unsiati bala. Desh katabi desh marahira bibin namat timbata yurat kasalma sunirra sadi rakhnu bai kusha vanya asasa. Ma masas tarfa lagna sa ansuri da nagarikuna. Azur ka radio samajik sanjal fisk ma prapta masas ur basan kala sa ansu. Sukraraz rasali nirdos nansai na. Sukraraz rasali nirdos le. Master hiliyang saad karbay alfidin saar w chok bata karikram sunne shu bandu nansai. सम्झनु पर्दाखेरि जीवन सयात्री कमला रसाईली प्रेम कलाचार्य दिपेन्द्र सम्बान्थे मनिषा शेर्पा गोपाल भाइ चटपटे सन्चमाया किरुङ तारा शङ्कर अरुणा सम्बान्थे सुमी डिम्बु गगन तिरथमे स्वर्णिम राई मुना खड्का त्यस्तै गरेर रामकृष्ण एकल यात्री पाँच थरी अर्पल रोशनी कविता कतानी सरस्वता पोखरेल मन माया तिमी सुना राजकाली मगर सम्झना बराइली त्यस्तै गरेर विनिता दाहाल सुवेदी सुप्रिया कान्त वराई मौसम योङ हाङ सिम्पल सरिना गुरुङ राम थापा तानुगज मेरो प्रकाल धर्म राज माया राई डम्बर तामाङ लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ निश्चल राईले पनि सुन्दैछु भन्नुहुन्छ भने सम्झनाहरू बाङ्सा हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ हेप्पी बर्थडे प्यारी मिडिया प्रेमी निमु शेर्पा भन्नुहुन्छ शुभरात्रि सानुमाया शेर्पा रञ्जना बहिङ राई सपना तामाङ मोक्तान चन्द्रमाया तामाङ सुशीला विश्वकर्मा जीवन पवेन एल्सना कुलुङ राई अञ्जली श्रेष्ठ फुपू दिलु रुबाङसा लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ त्यस्तै गरेर लाउँथे माया घातै घात भयो भने गीत राखिदिनुहोस् दाई तिजको गीत नभेटाए भन्नुहुन्छ प्रकाशजीले दाइ हजुरले भेट्टाउनै साह्रै गाह्रो मान्नुभयो हजुरले भन्नुहुन्छ हजुर एक्ज्याक्ट लिङ्क पठाइदिनुहोस् प्रकाश चाहिँ म तपाईँले पठाउनु भएको गीत लिङ्क मार्फत पठाइदिनु भयो भने होइन त्यहीँनिर हुन्छ म लिङ्क खोल्छु सिधै बजाउँछु कार्यक्रममा प्रसारण गर्छु पनि भन्न चाह अहिले त्यहाँ भेटिँदैन हो सरिता रुम्बा हुनुहुन्छ कार्यक्रम सुन्दैछ है सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर मिनु लम्तरी मगर हुनुहुन्छ शुभरात्रि सबैमा भन्नुहुन्छ त्यस्तै गरेर है मलेसिया गरेको छु हजुरले नाम हेरेर मलाई भन्नुहोला भन्नुहुन्छ सिआर गरेको छु भन्नुभएको होला प्रकाशजीले विशेष रूपमा धन्यवाद दिन चाहन्छु मलेसिया लेख्नु भएको रहेछ ओके यस्तै हुन्छ कहिले काहीँ कार्यक्रम एसएमएस दोहोरी अनिहरू भइराखेको छ बुनु सूर्यवंशी मगर आइडिरहेको छ होइन कार्यक्रम सुन्दैछु रामी छापको पकरवासबाट सम्झना सबैमा आए भन्नुहुन्छ जस्तो सुजन दाहाल हुनुहुन्छ समाज दोहोरीको धुन रेडियोमा गन्किन थालेपछि अर्कै माहौल हुन्छ निलो गगनमा चङ्गा सँगसँगै उड्न थालेपछि अर्कै माहौल हुन्छ भन्नुहुन्छ समाज दोहोरीको धुन रेडियोमा गन्किन थालेपछि अर्कै माहौल हुन्छ निलो गगनमा चङ्गा सँगसँगै उड्न थालेपछि अर्कै माहौल हुन्छ जतिसुकै दुःख कष्ट भए पनि यो मौसम आइदिँदा जतिसुकै दुःख कष्ट भए पनि यो मौसम आइदिँदा सबैका आँखामा दुःखका आँसु भरिन थाले पनि अर्कै माहौल हुन्छ कस्तो छ दाई भन्नुहोस् ठिक छ राम्रै छ प्रयास त राम्रै छ भन्दैन भन्न चाहे होइन म लेखक त परिन् तर वाचन चाहिँ गर्ने कोसिस गर्छु पनि भन्न चाहे ओके सामाजिक सञ्जाल फेसबुकमा प्राप्त मैले सबै म्यासेजहरू वाचन गरेँ जस्तो पनि लाग्छ छुटाएर छैन सुटुराज महतको सोच्ने साइड अलिकति तुफानी छ बोलीमा इमान्दारी त हाने स्वभावै खानदानी छ जस्तो सुकै अप्ठ्यारो परिस्थिति आए पनि बाटोमा मुस्कुराउँदै सामना गर्ने उहाँको अर्कै निशानी छ भन्नुहुन्छ सुजनजी विशेष रूपमा धन्यवाद दिन चाहन्छु यो भावनाको लागि यति धेरै माया गरिदिनुहुन्छ खुसी लाग्छ पनि भन्न चाहे यति बेला हेर्दै हुनुहुन्छ मलाई बेस्टु आइदिरहेको छ उहाँले पनि हेर्दैनन्छ कमलाजी हुनुहुन्छ उहाँले पनि हेर्दैनन्छ सम्झना सबैमा है भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु छुट्टिनुपर्छ अचिन होइन यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो मलाई धन्यवाद दिन चाहन्छु मेसेज गरेर साथ दिनुभयो कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो सम्पूर्णलाई विशेष रूपमा धन्यवाद दिन चाहे कार्यक्रम के कस्तो लाग्यो सर सल्लाह सुझाव दिनुहोला पनि भन्न चाहन्छु नम्बर 0948 40 0026 रहेको छ राजीव श्रेष्ठले पनि कार्यक्रम सुन्दैछु हेर्दै हुनुहुन्छ होइन हेर्दैछु भन्नुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे रातको समय छ, झ्यालुका बन्द गर्न बिर्सिनु भयो कि ध्यान दिनुहोला पनि भन्न चाहन्छु। त्यस्तो गरेर अर्को कुरा भन्नुपर्दाखेरि लामखुट्टेको टोकाइबाट बस्नुहोला पनि भन्न चाहन्छु। विद्युतीय उपकरणहरू चार्जिङमा राखेर छोड्नुहोला पनि भन्न चाहन्छु। पानी पिउने बानी छ रातको समय भने छेउमा ल्याएर राख्नुहोला पनि भन्न चाहे। त्यस्तो गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा चाहिँ के भन्दाखेरिमा औषधि दिन बिर्सनु भयो कि 10:55 गइसकेको छ, कोही कसैलाई केही भन्नुपर्ने थियो बिर्सिनु भयो कि सम्झिनुहोस् ल भन्न चाहे। त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरि चाहिँ अब मलाई माया गर्नुहोस् भन्दै आजको बसाइबाट चाहिँ छुटिन चाहन्छु। यतिन्जेलसम्म हेरेर सुनेर साथ दिनुभयो मनदेखि धन्यवाद। यात्रा होइन, सँगसँगै यात्रा गरेर यहाँसम्म सँगसँगै यात्रामा सहयोग गरिदिनुभयो होइन, विशेष रूपमा धन्यवाद। त्यो अन्तिममा लभ गरेर नजा होइन, हरिगिरी विमर्शी अनि अञ्जिता विश्वकर्माको सुमधुर आवाजमा गीत छोटो मिठोमा राख्थ्यो आजको बसाइबाट कार्यक्रम प्रस्तुता श्रोता हजुरमा होइन आजको बसाइ पनि छुट्यो। हवस् त नमस्कार, शुभरात्रि, मिठो सपनीको कामना गरे है त।
1: खुब ब्लग गर्नुपर्ने,
2: ब्लग गर्दै हिँड्ने भएको छ होइन।

0: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
1: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ, हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए। उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
1: सूचना।
2: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्ष्य समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च, आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
1: जिल्ला अस्पताल रामेछाप।

0: विक्रम सम्वत 2083 साल भदौ 30 गते मंगलबार भाद्र शुक्ल चतुर्थी ऋषि पञ्चमी व्रत 15 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री सरोज कोइरालासँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: सिंहदरबारमा कुमार बेनको दबदबा, रसुवाको बाढ़ी प्रभावित क्षेत्रमा अझै पनि राहतको हाहाकार। तीन जिल्लाका 19 विद्यालय पूर्ण बन्द। ओलीको अडानले एमालेको पुनर्गठन कार्यदल नै बन्धक। भारतबाट 654 मेगावटसम्म बिजुली किन्ने बाटो खुल्ला। लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खा पत्रमा छापिएको नौमती बाजा सिक्दै महिला शीर्षकको शुभ समाचार।
0: बिहानको ठिक 9 बजेको समयमा सल्यानको लान्ती बजार स्थित सामुदायिक भवनको हलमा विभिन्न बाजाका धुन गुञ्जिन थाल्छन् अनि बाजाका धुनसँगै शुरू हुन्छ परम्परा र परिवर्तन बीचको एउटा नयाँ अभ्यास। नजिकै रहेको अर्को भवनको कोठामा दुईजना महिलाले सनाईको अभ्यास गर्छन्। सामुदायिक भवनकै तल तीनजना महिलाले लामो र गरौं बाजा कर्नार र नरसिंहलाई समाउने र फुक्ने अभ्यास गरिरहेका हुन्छन्। बाँकी चारजना महिलाले भवनकै हलमा तल ताल बाजा दमहा ढोलक ड्याम्पो र ज्यालीको संयोजन गरिरहेका हुन्छन्। छत्रेश्वरी गाउँपालिका वडा नम्बर 6 का 10 जना महिला यसरी रमाइलो मान्दै सिप सिक्दैछन्। उत्साह साथ मौलिक सांस्कृतिक संरक्षणका लागि बाजा बजाउने अभ्यास गरिरहेका स्थानीय महिलाले भविष्यमा यही क्षेत्रमा केही गर्ने विश्वास लिएका छन्। तालिममा सहभागी नवीना थापा विष्टले झ्याउरे ख्यालीको तालमा बाजा बजाउन सिकिरहेको भन्दै शुरूका दिनमा असम्भव जस्तै लागेकोमा अब भने सकिन्छ भन्ने विश्वास बढ़ेको बताउनुहुन्छ। परम्परागत रूपमा विवाह व्रतबन्ध धार्मिक अनुष्ठान तथा विभिन्न सांस्कृतिक अवसरमा अनिवार्य मानिने नौमती बाजा पछिल्ला वर्षमा घट्दै गइरहेको छ। आधुनिक बाजा र प्रविधिको बढ़दो प्रभावसँगै मौलिकता संकटमा पर्दै गइरहेको बेला महिलालाई संरक्षण अभियानको केन्द्रमा ल्याउने प्रयास स्वरूप 6 नम्बर वडा कार्यालयले यस्तो सिप सम्बन्धी तालिम शुरू गरेको हो।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइसले कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। प्रधानमन्त्रीसँग पालिका प्रमुखहरू, पहिले कनेक्टिभिटी अनि मात्र पुनर्स्थापना शीर्षकमा अन्नपूर्ण पोस्टमा खबर छापिएको छ। भुटेकोशीमा जलप्रलय आएको 3 साता बितिसक्दा पनि बाढ़ी प्रभावित क्षेत्रको सड़क सञ्जाल पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। सड़क सम्पर्क टुटेका ठाउँमा राहत उद्धार र खोजी कार्य समेत प्रभावित भएको स्थानीय तहका जनप्रतिनिधिहरूले गुनासो गरेका छन्। बाढ़ीपछि प्रभावित क्षेत्रको पुनर्स्थापना र पुनर्निर्माणबारे प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार 15 स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल गरेका छन्। छलफलमा स्थानीय तहका प्रमुखहरूले सबैभन्दा पहिले सड़क र पुलको सम्पर्क स्थापित गर्न सरकारलाई आग्रह गरेका छन्। रसुवाको उत्तर गया गाउँपालिका अध्यक्ष माधव प्रसाद अर्यालले पूरै जिल्ला नै सड़क सञ्जालबाट विच्छेद रहेकाले वैकल्पिक सड़क निर्माणका लागि कामलाई प्राथमिकता दिनुपर्ने बताएका थिए। उनले बाढ़ीले राजमार्ग भत्काएको र त्यहाँ नै सड़क निर्माण तत्काल सम्भव नभएकाले विकल्प खोज्नुपर्ने बताएका थिए। नुवाकोटको बेलकोटगढ़ी नगरपालिका प्रमुख जगत बहादुर गुरूङले हेलिकप्टरले मात्रै राहत र उद्धारमा सम्भव नहुने भएकाले छिटो वैकल्पिक सड़क खोल्न लाग्नुपर्ने बताए। उनले वैकल्पिक सड़क निर्माण सरकारको उदासीनताको प्रश्न गरे। नुवाकोटको विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठले प्रधानमन्त्रीसँगको बैठकमा बाढ़ीले भत्काएको सड़क पुनः सञ्चालनमा ल्याउनका लागि काम गर्नुपर्ने विषयमा सबैले ध्यानाकर्षण गराएको जानकारी दिए। उनले भने सबै पालिकाहरूको एउटै कुरा छ, कनेक्टिभिटी स्थापना गरियो भने राहत उद्धार पुनर्स्थापनामा सहज हुन्छ, पुलका कुरा उठेका छन्। सरकारले तत्कालका लागि वैकल्पिक सड़क तोइन र झोलुङ्गे पुल सञ्चालनमा ल्याएर आगामी असोजभित्र क्षतिग्रस्त सड़क सञ्जाल पुनः सञ्चालनमा ल्याउने दावी गरेको छ। उही ठाउँमा बस्ती नराख्ने तयारी उपशीर्षकमा यससँगै खबर छ। सरकार नदी तटीय क्षेत्रमा पुनः बस्ती पुनर्स्थापित नगर्ने भएको छ। प्रधानमन्त्री शाहले नै नदी तटीय क्षेत्रमा रहेका बस्ती पुनः जोखिममा पर्न सक्ने भएकाले प्रभावित क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नहुने बताए। सरकारले नजिकैको सुरक्षित स्थानमा नयाँ बस्ती विकास गर्ने तयारी थालेको जानकारी दिए। सड़क सञ्जाल असोजभित्रै बाढ़ी प्रभावित क्षेत्रका क्षतिग्रस्त सड़क सञ्जाललाई आगामी असोजभित्रै सञ्चालनमा ल्याउने गरी काम तीव्र पारेको सरकारको दावी छ। बाढ़ी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़कहरू सञ्चालन तुइन र झोलुङ्गे पुल जडानलाई तीव्रता दिइरहेको सरकारले त्यो सकिए लगत्तै पक्की सड़क र पुलको निर्माण गर्नेछ। अन्नपूर्ण पोस्टमा छापिएको खबर हो यो। प्रधानमन्त्रीसँग पालिका प्रमुखहरू पहिले कनेक्टिभिटी अनि मात्र पुनर्स्थापना शीर्षकमा
0: पुनर्स्थापनाकै शीर्षकलाई आजको नेपाल समाचार पत्रले समाचार छापेको छ। तीन जिल्लाको द्रुत सर्वेक्षण प्रतिवेदन सार्वजनिक, 19 जिल्ला पूर्ण रूपमा बन्द, 45 विद्यालय भवन र 258 कक्षा कोठा क्षतिग्रस्त शीर्षकमा खबर छ। भोटेकोशी बाढ़ीबाट क्षतिग्रस्त रसुवा, नुवाकोट र धादिङ गरी तीन जिल्लाका 34 शैक्षिक संस्थाहरूमध्ये 31 भौतिक क्षति भएको छ। कुल 45 विद्यालय भवन र 268 कक्षा कोठा क्षतिग्रस्त भएका छन्। सार्वजनिक शैक्षिक पूर्वाधारमा भवन क्षतिको 71% भन्दा बढ़ी, कक्षा कोठा क्षतिको 62% भन्दा बढ़ी हिस्सा रहेको छ। जिल्लागत रूपमा नुवाकोट विशेष गरी विदुर नगरपालिका सबैभन्दा बढ़ी भौतिक क्षति भएको क्षेत्रका रूपमा देखिएको छ। भौतिक क्षतिका कारण 19 विद्यालय पूर्ण रूपमा बन्द, 4 विद्यालय अस्थायी रूपमा बन्द अवस्थामा रहेका छन्। 7 मात्र सामान्य रूपमा सञ्चालनमा रहेका छन्। यसले प्रभावित बालबालिकाको नियमित सिकाइमा तत्काल र दीर्घकालीन अवरोध सिर्जना गरेको छ। यसै गरी 82 शौचालय, 35 खानेपानी आपूर्ति प्रणाली तथा 20 प्राथमिक खानेपानी स्रोतमा क्षति पुगेको पाइएको छ। सड़क तथा पहुँच मार्ग अवरूद्ध हुँदा विद्यार्थी, शिक्षक तथा शिक्षा सेवा प्रदायकको सुरक्षित आवागमनमा थप चुनौती उत्पन्न भएको छ। यसैबीच विद्यालय सञ्चालन गर्न जनशक्ति र संरचना पनि आवश्यक देखिएको छ। द्रुत टीमको स्थलगत अवलोकनपछि तयार पारेको प्रतिवेदनमा उक्त जनशक्ति र संरचना आवश्यक रहेको औल्याइएको हो। शुरूको 3 महिनाका लागि जनशक्तिसहित 19 प्रकारका संरचना आवश्यक रहेको उल्लेख गरिएको छ। आजको समाचार पत्र दैनिकमा खबर छ।
2: तेत्तीस होल्डिङ सेन्टरमा 2400 बाढ़ी पीड़ित, खानेपानी मुख्य समस्या, महामारीको जोखिम शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। विदुर नगरपालिका स्थित पिपलटारको होल्डिङ सेन्टरमा 5 योविशा श्रेष्ठ 23 भदौको दिउँसोसम्म खेलिरहेकी थिइन्, तर राति उनलाई अचानक ज्वरो आउनुका साथै बान्ता हुन थाल्यो। होल्डिङ सेन्टरको शिविरमै उपचार गराए पनि निको नभएपछि योगिताले छोरी योविशालाई बुधबार 27 भदौमा उपचारका लागि बट्टार स्थित फार्मेसीमा लगेकी छिन्। योविशा एक्लै बिरामी होइनन्, सेन्टरमै रहेकी 20 महिनाकी उनकी बहिनी पनि निरन्तर ज्वरो र बान्ताले थलिएकी छन्। त्यही होल्डिङ सेन्टरमा रहेकी 20 वर्षीय कविता श्रेष्ठको 6 महिने शिशुलाई पनि ज्वरो आएको छ। के भएको हो भन्दा सामान्य सिटामोल दिएर पठाउँछन्, बच्चा अझै निको भएको होइन। योगिताले भनिन्, बाढ़ीले घर र बस्तीबाट विस्थापित भएपछि सुरक्षित ठाउँको खोजीमा आएका परिवारका लागि पिपलटार स्थित श्री चन्द्रज्योति माविको भवन अहिले अस्थायी घर बनेको छ। बाढ़ीबाट विस्थापित भएका 2418 व्यक्ति रसुवा, नुवाकोट र धादिङका 33 होल्डिङ सेन्टरमा छन्। कुनै कड़ा महामारी नफैलिए पनि रूगाखोकी र भाइरल ज्वरो देखिएको छ। बाढ़ी प्रभावित माथिल्लो भूभागका खानेपानी मुहानमा खासै क्षति पुगेको छैन, तर तल्लो भेगमा ई कोली जीवाणु नै भेटिएको छ।

जल ज्वरो देखिएको छ। बाढ़ी प्रभावित माथिल्लो भूभागका खानेपानी मुहानमा खासै क्षति पुगेको छैन, तर तल्लो भेगमा ई कोली जीवाणु नै भेटिएको छ।

ज्वरो देखिएको छ। बाढ़ी प्रभावित माथिल्लो भूभागका खानेपानी मुहानमा खासै क्षति पुगेको छैन, तर तल्लो भेगमा ई कोली जीवाणु नै भेटिएको छ।

शीतल ज्वरो देखिएको छ। बाढ़ी प्रभावित माथिल्लो भूभागका खानेपानी मुहानमा खासै क्षति पुगेको छैन, तर तल्लो भेगमा ई कोली जीवाणु नै भेटिएको छ।

जल ज्वरो देखिएको छ। बाढ़ी प्रभावित माथिल्लो भूभागका खानेपानी मुहानमा खासै क्षति पुगेको छैन, तर तल्लो भेगमा इकोली जीवाणु नै भेटिएको छ।